गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्त येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्, हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाममा आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4470-754, 01-4470-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीकी। गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेकदाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ, प्रतिज्ञा कसरी पूरा हुन्छ। हामी सबैको यो प्रश्न हुन सक्दछ कि प्रतिज्ञा चाहिँ कसरी पूरा हुन्छ होला भन्ने हामीलाई लाग्न सक्दछ। प्रतिज्ञा भन्नाले कसैले कसैलाई केही गरिदिन्छु यानी दिन्छु भन्ने कुरालाई प्रतिज्ञा मानिन्छ। र पवित्र बाइबलको उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म त्यहाँ परमेश्वरको विभिन्न प्रतिज्ञाहरू छन्। र भजन संग्रहको पुस्तक 23 अध्यायको 1 पददेखि 6 पदमा प्रतिज्ञै प्रतिज्ञा छ। तर यी प्रतिज्ञाहरू हामीलाई मनपर्छ, तर कसरी चाहिँ पूरा होला भन्ने हामीलाई त्यो लागेको पनि हुन सक्छ। र भजन संग्रहको पुस्तक 23 अध्यायको 1 पददेखि 6 पदसम्म यस प्रकारले लेखिएको छ, परम प्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई केही कुराहरूको अभाव हुँदैन भनिएको छ। प्रतिज्ञामा उहाँले अभाव बनाउनु हुने छैन। दुई पद, उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ र मलाई शान्त पानीको छेउमा डोराउनुहुन्छ। हरियो खर्कमा विश्राम गराउने, शान्त पानीको छेउमा डोराउने, यो पनि प्रतिज्ञा हो। तीन पद, उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ, उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोराउनुहुन्छ। यो संसारमा भइरहेको विभिन्न घटनाहरू देखेर सुनेर, भाव बिक्रीहरू बढ्दै गएको देखेर, यानि आफ्नो कमाईको आय स्रोत चाहिँ त्यति नभएको देख्दाखेरि हाम्रो प्राणलाई दुष्ट आत्माले बिस्तारै बिस्तारै थकाउँदै लिएर गइरहेको छ। तर यहाँ तीन पदमा उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। हाम्रो प्राण त थाक्ने होइन, तर अझ भरिभराव, अझ जीवित हुँदै जाने कुरा चाहिँ यहाँ बताइएको छ। र त्यस्तै गरेर उहाँको धार्मिकताको खातिर उहाँको मार्गमा डोराउनुहुन्छ भने यो पनि प्रतिज्ञा हो। चार पद, मृत्युको अन्धकारमय घाटीबाट भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छुइनँ, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ, तपाईँको लट्ठी र तपाईँको लौरोले मलाई सान्त्वना दिन्छ भने चाहिँ यस खण्डमा बताइएको छ। र जिन्दगी जिउँदाखेरि विभिन्न प्रकारको आपत्ति विपत्ति भएर हामी जाँदछौ, यो चाहिँ मृत्युको घाटी भएर गए जस्तो नै हो। एउटा बिहा थियो हाम्रो चर्चको दुला र नवलपरासीको एउटा चर्चको दुलै हुनुहुन्थ्यो, र त्यो जग्गा त यति विकट रहेछ, त्यो बाटो उकालोमा भर्खर खनिएको अवस्थाको रहेछ। र गाडी लिएर हामी गयौं र गाडी उकालो चढ्दै गर्दाखेरि ब्रेक लाग्दाखेरि पनि गाडी आफै सुल्केर तल झर्दै थियो, र प्राण नै हातमा लिएर गयो। मृत्युको घाँटीमा भएर हिँड्नु परेको जस्तो नै मलाई महसुस भयो। म मात्रै थिइन, हामी चर्चबाट निकैजना थियौं, दुलाको पक्षका व्यक्तिहरू पनि हुनुहुन्थ्यो। र मनमनै मैले प्रार्थना गरे, मृत्युको अन्धकारमय घाँटीबाट यसरी जाँदैछु, यो खतरा यी खतरा म देख्दैछु, तर प्रभु तपाईँ मेरो साथमा हुनुहुन्छ, तपाईँ हाम्रो साथमा हुनुहुन्छ भनिकन मैले भजन संग्रह पुस्तक 23:4 सम्झिँदै थिएँ। र प्रार्थना प्रार्थना प्रार्थना गरेर चाहिँ त्यो जग्गामा हामी पुग्यौं, र प्राण चाहिँ हातैमा राखेर पुग्यौं। जो पहिलाका दुलै दुलै अहिलेका श्रीमान श्रीमती हुनुहुन्छ, उहाँहरूको एउटा छोरा छ, उहाँलाई देख्नु बित्तिकै म त्यो घटना सम्झिँदछु। त्यो मृत्युको अन्धकारमय घाँटीमा भएर हामी गयौं, यद्यपि उहाँ हाम्रो साथमा हुनु भएको कारणले गर्दाखेरि हामीलाई उहाँले जोगाउनु भयो, र उहाँको लट्ठी र उहाँको लौरोले मलाई सान्त्वना दिन्छ भनिकन यस खण्डमा बताइएको छ। गोठालाको हातमा लट्ठी हुन्छ र यो लट्ठी र लौरोले हामीलाई सान्त्वना दिन्छ। र गोठालाको हातको लौरो लट्ठीले जो पशुहरूलाई विशेष गरेर हामी चराउन लाँदाखेरि उनीहरूलाई पिट्दै दाहिनेतिर कुदाउने, देब्रेतिर हिँडाउने, अर्काको बाली खान नदिने, त्यो खौलोमा पर्न गइरहेको छ भने त्यहाँ जान नदिने, उनीहरू जंगलभित्र पसेर अब त्यहाँ जंगली पशुहरूको शिकार हुनेवाला छ भने कुटेर खेदाउने, यी सबै कुराहरू जो लौरोले हामी गर्दथ्यौं, त्यो अवस्थामा त्यो पशु पंक्षीले चाहिँ उनीहरूलाई दुखाइ हुन्थ्यो, उनीहरूलाई मन पर्दैन थियो होला, तर खासमा जुन त्यो लौरो र लट्ठीले चाहिँ त्यो पशु पंक्षीलाई सान्त्वना दिँदथ्यो। र यतापट्टि जसरी एउटा अधिकारमा भएको विशेष गरेर सुरक्षा कर्मीहरूको उहाँहरूको हातमा लट्ठी देखिन्छ, आर्मी अफिसरको हातमा पनि लट्ठी देखिन्छ, र जो राजा बादशाहहरू हुन्थे उहाँहरू पनि सिंहासन बस्नु हुँदाखेरि एउटा राजदण्ड भन्नु चाहिँ लट्ठी नै एउटा समातेर बस्दथे। ती सबै कुराहरू चाहिँ एक प्रकारले जनताहरूलाई यानि देशमा बस्नुहुने मानिसहरूलाई अधिकारबाट सुरक्षा दिनको लागि उहाँहरूको हातमा लिएको लट्ठी भने चाहिँ सही अर्थमा सकारात्मक सोचमा ती कुराहरू लाग्दछ। भने जस्तै गोठालाको हातमा जो लट्ठी हुँदछ यसले चाहिँ पशुको ज्यानमा अलिकति चोट लागे तापनि अलि दुखाई भए तापनि बाँच्नको लागि सान्त्वना दिँदछ भनिकन चार पदमा यहाँ भनिएको छ र पाँच पदमा मेरा शत्रुहरूको सामने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ, तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ, मेरो कचौरा भरिएर पोखिनेछ भनिएको छ। र यहाँ पाँचौं पदमा शत्रुहरूको सामनेमा भोज तयार गर्ने भन्नाले शिर उठाइदिने, इज्जत गराउने बनाइदिनु हुनेछ। र अर्को कुरा चाहिँ हाम्रो शिरलाई चाहिँ उहाँले तेलले अभिषेक गर्नुहुने र हाम्रो कचौरा आय स्रोत भरिएर पोखिने बनाउनेछ भनेर यो सबै प्रतिज्ञा प्रतिज्ञा प्रतिज्ञा भएर गइरहेको छ। र छ न पद जो यो अध्यायको अन्तिम पद पनि हो, निश्चय नै तपाईँको भलाइ र करुणा मेरो जीवनभरि म पछि लाग्नेछ र परमप्रभुको घरमा म सदा सर्वदा बास गर्नेछु। र भलाइ र करुणा त हामी खोज्छौ, कहाँनिर भलाइ हुन्छ, कहाँनिर करुणा पाइन्छ, कहाँनिर मलाई फाइदा हुन्छ, कहाँनिर मलाई चाहिँ त्यो प्रकारको मलाई फाइदा हुने कुराहरू मिल्छ भनेर मानिसहरू त्यो खोजीमा जताततै हिँडिराख्नु भएको छ। तर यहाँ प्रतिज्ञा के छ भने कि उहाँलाई जो गोठाला बनाउने मानिसहरूको लागि त भलाइ र करुणालाई खोज्नु पर्ने छैन, तर भलाइ र करुणा चाहिँ हाम्रो पछि लाग्नेछ भनिकन यस खण्डमा बताइएको छ भने परमप्रभुको घरमा म सदा सर्वदा बास गर्नेछु भनेर चाहिँ बताइएको छ। र परमप्रभुको घरमा बास गर्नु जस्तो आनन्दको कुरा केही हुनै सक्दैन। दाउदले भन्नुहुन्छ कि म दरबारमा सिंहासनमा बस्नुभन्दा परमेश्वरको भवनको पाले भएर बस्नु मलाई असल लाग्छ भन्छ उहाँले त्यो भन्नुहुन्छ, किनकि जहाँ परमेश्वरको उपस्थित छ त्यहाँ शान्ति छ, त्यहाँ सबै कुराहरूको भलाइका कुराहरू छन्, त्यहाँ मन अडिने मन विश्राम हुने ठाउँ हुँदछ। र भजन संग्रह 23 छ पदको अन्तिम खण्डमा परम प्रभुको घरमा म सदा सर्वदा बास गर्नेछु भन्ने यो पनि प्रतिज्ञा नै हो। आदरणीय ख्रीष्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, भजन संग्रह पुस्तक 23 उहाँले कुनै पनि कुराहरूको अभाव नबनाउनु हुने भन्ने प्रतिज्ञा गर्नुभएको छ। उहाँले हरियो खर्कमा हाम्रो प्राणलाई विश्राम दिने त्यो प्रतिज्ञा गर्नुभएको छ। शान्त पानीको छेउमा डोराउनु हुने त्यो विश्राम दिनुहुने त्यो प्रतिज्ञा गर्नुभएको छ। उहाँले हाम्रो प्राणलाई थकित बन्दै जाने होइन तर आजभन्दा भोलि भोलिभन्दा पर्सि अझ खुसियाली अझ शान्ति अझ समृद्धि त्यो प्रकारको अवस्थामा लाने भन्ने प्रतिज्ञा गर्नुभएको त्यहाँ देख्दछौ भने उहाँको नामको खातिर हामीलाई धार्मिकतामा डोराउनु हुने अर्को प्रतिज्ञा देख्दछौ। र अन्धकारमय घाँटीमा भएर हिँड्दाखेरि पनि खतरा देखि डराउनु नपर्ने त्यो प्रतिज्ञा देख्दछौ, कारण उहाँ सधैँ हाम्रो साथमा रहनुहुने त्यो प्रतिज्ञा हामी देख्दछौ भने उहाँको लौरो र लट्ठीले हामीलाई सान्त्वना दिने त्यो प्रतिज्ञा देख्दछौ। र शत्रुहरूको सामने शत्रुहरूले त यसले खानै नपाओस् भनेर चाहिँ सम्झिन्छन् होला, तर शत्रुहरूको सामने भोज नै तयार गरिदिने एकदम मिठो मिठो खाना सहितको इज्जत सहितको स्वागत सहितको कुराहरू शत्रुहरूको अगाडि म तिमीहरूलाई भोज तयार पार्नेछु भन्ने चाहिँ त्यहाँ भनिएको छ भने हाम्रो शिर तेलले अभिषेक गरिदिनु हुने र हाम्रो आय स्रोतको कचौरा भरेर पखिने बनाइदिनेछु भनेर चाहिँ उहाँले प्रतिज्ञा गर्नुभयो भने अर्को कुरा सबै भलाइ र करुणा अब हामीले खोज्नु पर्दैन, तर अब हामीलाई त भलाइ र करुणाले पो खोज्दै खोज्दै हाम्रो पछि दगुर्दै दगुर्दै हामीलाई भेटाउनको लागि आउनेछ भने चाहिँ त्यहाँ त्यो प्रतिज्ञा छ भने अन्तिममा म परमप्रभुको घरमा सदा सर्वदा बास गर्नेछु भन्ने त्यो प्रतिज्ञा छ। तर यी सबै प्रतिज्ञा हामी सबैलाई मनपर्छ, पूरा भएको होस् भन्ने हाम्रो चाहना हुन्छ, तर प्रतिज्ञा चाहिँ कसरी पूरा हुन्छ त भन्ने कुराहरूमा भजन संग्रह 23 एक पदमा नै जसले परम प्रभु परमेश्वरलाई गोठाला बनाउँछ भनेर चाहिँ त्यहाँ बताइएको छ। जब एक व्यक्तिले परम प्रभु परमेश्वरलाई गोठाला बनाउँदछ त्यो व्यक्तिले आफूले आफूलाई इन्कार गरेको हुँदछ। र परम प्रभु परमेश्वरलाई गोठाला बनाउनु भनेको पशु पंक्षीले त्यो गोठालाले कराएको अवस्थामा फर्किए यता फर्किनु भने फर्किएको उसको इच्छा अनुसार कतै जाँदैछ भने जानु छोडेर टक्कै फलाना रोकी भनेर चाहिँ हामी यसरी गाई गोरुलाई यसरी भैँसी राँगाहरूलाई यसरी गाली गर्थ्यौं, गर्दाखेरि त्यो टक्कै रोकिन्थ्यो, कतिवटा नमानि जान्थ्यो र उसले चाहिँ पिटाई पनि खान्थ्यो र नमानि जानेहरू अप्ठ्यारोमा पनि पर्थ्यो, कुनै खाडलहरूमा पनि पर्थ्यो। यानि यसरी हिँड्दाखेरि त्यो खुट्टाहरू गडिएर फेरि बाहिर ननिक्लिने खालको गिलो माटोहरू पनि हुन्छ, त्यस्तोहरूमा पनि पर्थ्यो। परमेश्वरको वचनले हामीलाई भनिएको कुराहरू चाहिँ, यदि हामी परमेश्वरलाई गोठाला बनायौं, उहाँको आवाजलाई हामीले मान्यौं, उहाँको वचनलाई हामीले टेढ्यौं र उहाँको इच्छालाई हामीले पहिलो स्थानमा राख्यौं र उहाँलाई हामीले पहिलो स्थान दिएर आफूले आफूलाई इन्कार गर्यौं भने, अब यी सबै नै अघि भजन संग्रह 23 जे जे प्रतिज्ञा परमेश्वरले गर्नुभएको छ हाम्रो जीवनमा, ती सबै प्रतिज्ञाहरू पूरा हुन्छ भनेर चाहिँ बताइएको हो। तर एउटा व्यक्तिले परमप्रभु परमेश्वर यानि मसीहा येशूलाई गोठाला बनाउनको लागि इन्कार गर्नुभयो, तर यो सबै प्रतिज्ञा चाहिँ लिन चाहनुभयो भने त्यो अवस्थामा पूरा हुँदैन। उहाँले त यहाँ के भन्नुभएको छ भने, परमप्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई केही कुराहरूको अभाव हुँदैन। गोठाला बनाउने मान्छेहरूको लागि मात्रै ती कुराहरू पूरा हुँदै हुँदै हुँदै हुँदै जान्छ भनिकन उहाँले यस खण्डमा बताउनु भएको हो। त्यसले गर्दाखेरि आजको वचनको शीर्षकै यो छ, प्रतिज्ञा कसरी पूरा हुन्छ। प्रतिज्ञा पूरा हुनको लागि हामीले परमप्रभु परमेश्वरलाई गोठाला यानि मसीहा येशूलाई गोठाला हुन दिनुपर्छ। गोठाला हुन दिनु भनेको चाहिँ यो वचन अनुसार हिँड्न इच्छा गरेको हुनुपर्छ। भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: श्री श्रीको नाममा जय मसी सबैलाई। म बहने इमाटोल, मेरो नाम सिर्जना पोहरेल। अनि म यीशुलाई पछ्याउन कसरी चिने भने, चर्च भनेर मलाई थाहा थिएन, मलाई एकदम सैतानहरूले सताइराखेको थियो। अनि एउटा बहिनीले मलाई ट्यास दिनुभयो, यो सिरानीमा राख्नु भनेर भन्नुभयो, उहाँले खुलाएर भन्नुभयो। अनि ट्यास राखेँ कि मलाई एकदम बिमार ठिक हुने भयो। अनि यस्तो तसौनी गर्ने केही गरेन, सैतानले सताउन छोड्यो। अनि फेरि म कोठा सर गएँ, त्यो ट्यास त्यहीँ छोड्ने थिएँ। अनि मैले फेरि मलाई सैतानले सताउँथे, फेरि आएर लिएर जान्थेँ म। अब एक दिन म दुनोट पकाएर बेच्छु भनेर म मिसिन लिन जाँदा म चर्चमा पुगेछु शनिबार। अनि चर्चमा पुगेपछि म ढोका उभिएको थिएँ, गुरुबाले प्रशंसा एकदम गरिरहनु भएको छ नि त, कि भित्र आउनु कि बाहिर आउनु भन्नुभयो। मलाई एकदम जिउ सरर छोड्यो। अनि मैले भित्र पसेर म सिधेपछि म केही सोध्छु भनेर भित्र पसि, भित्र पसिसकेपछि उहाँले भन्नुभयो, मलाई एकदम यस्तो यस्तो हुन्छ भने तपाईँ ग्राउन्ड गर्नुहुन्छ, सल्लाह गर्नुहोस् भन्नु, सल्लाह गर्नु पर्दैन, म मेरो लागि हो, म आफै के गर्नुपर्छ भन्नुहोस् म गर्छु भने, मैले उहाँ गुरुबालाई। अनि घरमै यहीँ ग्राउन्ड गर्नुहुन्छ कि घरमै गर्नुहुन्छ भन्नुभयो। अनि म घरमै गर्छु, गर्दा के गर्नुपर्छ, यहाँ गर्दा के गर्नुपर्छ सोधेँ मैले। अनि उहाँले यस्तो घरमा हामी 4-5 आउँछौँ, ग्राउन्ड गर्छौँ भन्नुभयो। अनि ग्राउन्ड गरिसकेपछि घरमै बोलाएँ मैले, ग्राउन्ड गरिसकेपछि त्यो रात मलाई सपनामा सबै उहाँले यस्तो ठाउँमा प्रसाद छ, यस्तो ठाउँमा रगत छ, यस्तो ठाउँमा माला छ, त्यो सबै निकालेर एक नाङ्लो हुन्छ तैँले अगाडि ल्याएर जला बिहान भन्नुभयो। अनि आवाज दिनुभयो त्यस्तो। अनि मैले सबै कुना बिहान उठेर कुना कुनामा खोज्दाखेरि मैले एक नाङ्लै उहाँले भने जति एक नाङ्लै मैले पाएँ। अनि आँगनामा राखेर मैले जलाएपछि मैले एकदम नृत्य गरेर मैले पहिलाउनलाई, अहिले म के छ भने एयरपोर्ट चर्चमा आउँछु संगति गर्नलाई। अनि मैले परमेश्वरलाई ग्रहण गरिसकेपछि एकदम मेरो घरमा शान्ति आयो, अनि आशिष आयो। अनि मेरो श्रीमानले पनि मलाई नचिनिकन अरूलाई के अरे आफन्त मान्छेहरूलाई नि सल्लाह नगरिकन तैँले लिस् भनेर एकदम रिसाउनु भएको थियो। पछि आएर अनि उहाँले पनि एकदम खोजी नै ग्रहण गर्नुभयो। उहाँले पनि हाम्रो घरको फ्यामिली एकदम शान्ति भयो, आशिष पायौं। हजुरहरूले को कोले सुन्नु भएको छ, तपाईँहरूले लिनुहोस्, तपाईँहरूले नि आशिष रोगहरू विषय हुन्छ आशिष पाउनुहुन्छ, तपाईँहरूले लिनुहोस्। अनि किन म धेरै परमेश्वरलाई धन्यवाद दिनेछु, मेरो घरमा एकदम शान्ति, मेरो पाहुनाहरू आउँदाखेरि बिमारी, मैले जति कमाए नि घरमा पैसा आउन पाउँदैन थियो, बाहिर मैले हस्पिटल बुझाउनु पर्थ्यो। अनि मैले घरमा कहिले शान्ति पाउँदैन, बिमारी कोही पाहुना आयो भने हस्पिटल पुर्याउनु पर्थ्यो। अनि त्यही भएर मैले अहिले मैले परमेश्वरलाई एकदम पछ्याएँ, परमेश्वरलाई ग्रहण गरेदेखि मलाई एकदम शान्ति पाएको छु, मैले घरमा मेरो आशिष भएको छु, मेरो फ्यामिलीहरू सबैलाई आशिष भएको छ, अनि सुस्वास्थ्य फर्केको छु, राम्रो भएको छु। मैले एकदम बिमारीको बिमारी हुन्थेँ म, अनि अहिले मेरो एकदम ठिकमा छु अनि विषय भएको छु किन परमेश्वर हामीले नसोचेको कामहरू पनि उहाँले गर्नुहुन्छ हामीले कहिले हामीले सोचेको पुग्यो हामीलाई पुग्दैन किन परमेश्वरले पुर्याउनुहुन्छ हामीले सोच्यौं पुग्यो भने तर परमेश्वरलाई चिन्न सक्नुपर्छ एकदम प्रभु यीशुले के अरे हामीले सोचेको रोगहरू हामीले थलदल हिलोमा परेको मान्छे हामीलाई निकाल्नुहुन्छ उहाँले निको पार्नुहुन्छ विषय कस्ता कस्ता रोग डक्टरहरूले निको नपार्न नसकेको उहाँले निको पार्नु भएको छ तपाईँहरू आउनुहोस् को कोले सुन्नु भएको छ तपाईँले परमेश्वरलाई चिन्नुहोस् यीशु प्रभुलाई चिन्नुहोस् तपाईँले ग्रहण गर्नुहोस् आशिष लिनुहोस् तपाईँले भनेर म प्रार्थना गर्दछु मेरो गवाई यतिमै राख्नेछु तपाईँलाई धन्यवाद जय मसीह।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटिदिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
2: हो र, होइन होला त्यस्तो त।
3: सोइता, तिनीहरूको के खासकुस कुरा हुँदैछ? के भो भन त।
4: केही होइन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510। र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
7: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
8: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
9: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
7: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल, काठमाडौँ।
8: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
9: फोन नम्बर 40225444, 40225444
7: र 40225572, 40225572।
0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
10: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
11: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
11: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
11: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: होइन, यो झोलाभित्र के छ?
13: होइन हौ, यो झोलाभित्र चाहिँ के छ?
12: यो झोलाको पोकाहरूमा के छ?
13: होइन, यो झोलाभित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
14: हजुर, कार्यक्रम झोलाभित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
15: प्रस्तुता कुमार अब्राहमको साथमा।
13: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर।
16: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
17: 3 दिन भयो।
16: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
17: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
16: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
17: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
18: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युन्जन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
16: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
5: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: गाउन भाडामा,
20: गाउन भाडामा,
19: हे गाउन भाडामा।
21: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
22: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
23: अधिक जानकारीको लागि मोबाइल 9141-8768-02, 9141-8768-02
24: र 9818-2240, 9818-2240।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: क्रुसमा टाङ्गिएको जीवन जिउनुहोस्। जयमसी आज बिहिबार सेप्टेम्बर 24 तारिक असोज 8 गते। आजको बाइबल खण्ड गलातीको पुस्तक 2 अध्यायको 20 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, म ख्रिस्टसँगै क्रुसमा टाङ्गिएको छु। पावलले लेखेका छन्, म ख्रिस्टसँगै क्रुसमा टाङ्गिएको छु, अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। तपाईँ मर्नु भएको छ भने रिसाउनु कठिन हुन्छ। रिसाउनु, असन्तुष्ट हुनु वा निराश हुनु पनि गाह्रो हुन्छ। किन? किनभने तपाईँ मृत हुनुहुन्छ। जुन दिन तपाईँले ख्रिस्टमा विश्वास गर्नुभयो त्यो दिन तपाईँको पुरानो मनुष्यत्व मर्यो। तपाईँका इच्छा, तपाईँका सपना र तपाईँका योजनाहरू पानीमा डुबेर पूर्ण रूपमा मरेका हुन्छन्। बपतिस्माको पानीमा डुबेको व्यक्ति त्यो पानीबाट माथि निस्किआउने व्यक्ति जस्तो हुँदैन। तपाईँ ख्रिस्टमा नयाँ सृष्टि हुनुभएको छ। निश्चय नै तपाईँले दैनिक रूपमा यो पहिचानमा चल्नुपर्छ। पावलले भनेका छन्, म दिनहुँ मर्छु। यो कुरा तपाईँले पहिलो कोरन्थीको पुस्तक 15 अध्यायको 31 पदमा हेर्न सक्नुहुन्छ। यसुले भन्नुभयो, कोही म पछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस् र दिनहुँ आफ्नो क्रुस बोकेर मेरो पछि लागोस्। यो कुरा तपाईँले लुकाको पुस्तक 9 अध्यायको 23 पदमा हेर्न सक्नुहुन्छ। दुवै पदहरूमा मुख्य शब्द प्रतिदिन दिनहुँ हो। यस दैनिक मृत्युमा ठूलो स्वतन्त्रता छ। तपाईँको कार्य सम्पादन अब तपाईँको मूल्य कथन होइन। अब तपाईँको अहंकार कुनै मोलको कुरा रहेन। तपाईँको प्रतिष्ठा अब जोखिममा छैन। तपाईँ एकजनाको अनुमोदनको लागि बाँचिरहनु भएको छ, त्यो प्रभु मात्रै हुनुहुन्छ। त्यसकारण पावलले लेख्न सके, हाम्रा प्रभु येशू ख्रिस्टको क्रुस बाहेक अरू कुनै पनि कुरामाथि घमण्ड गर्ने कुरा मदेखि दूर रहोस्, जसद्वारा म चाहिँ संसारको लेखी र संसार मेरो लेखी क्रुसमा झुन्डाइएको छ। यो कुरा तपाईँले गलातीको पुस्तक 6 अध्यायको 14 पदमा हेर्न सक्नुहुन्छ। त्यसपछि आफ्नो मुख्य कुरा बुझाउन उनले लेखे, किनभने तिमीहरू मरेका छौ र तिमीहरूको जीवन परमेश्वरमा ख्रिस्टसँग लुकाइएको छ। यो कुरा तपाईँले कलसीको पुस्तक 3 अध्यायको 3 पदमा हेर्न सक्नुहुन्छ। यसकारण नयाँ जीवन जिउने एकमात्र उपाय भनेको क्रुसमा टाङ्गिएको जीवन जिउनु नै हो। आमेन। परमेश्वरले हाम्रो सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082408 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: कोरस नम्बर 122।

0: म अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
2: यो समय हो धन्यवाद बिहानी।
3: जयमसिंह साथै हार्दिक स्वागत गर्न चाहन्छु सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। श्रोता मित्र, तपाईँका निम्ति भनेर केही उत्साहका शब्दहरू लिएर यस बिहानी प्राविधिक मित्र सुजनसँगै म आइजेक राई उपस्थित भइसकेको छु। मित्र, तपाई आज आफ्नो जीवनमा कसरी परिपक्व र पाको हुँदै जिइरहनु भएको छ? कतिपय मानिसहरू बुढेसकालमा दयालु हुन्छन् भने कति चाहिँ ठुस्किने र रिसालु स्वभावका हुन्छन्। ती मानिसहरू उमेर बढ्दै गएको अवस्थाका कारणले त्यतिकै झर्को मान्ने र सङ्किने खालका व्यक्ति बनेका होइनन्। बढ्दै गरेको उमेरले हामीलाई त्यतिकै किचकिचे वा सन्काहा बिहान उठ्ने बित्तिकै किचकिचे बनाउँदैन। बरु खास कुरा त हामी पहिलादेखि जस्ता थियौं त्यस्तै बन्ने सम्भावना बढी हुन्छ। परमेश्वरको प्रेरणामा प्रेरित पावलले गलाती 6:8 यसो लेखेका छन्, जसले आफ्नो पापमय स्वभावको निम्ति रोप्दछ त्यसले आफ्नो पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ, तर जसले आत्माको निम्ति रोप्दछ त्यसले आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ। प्रिय मित्र, यदि हामी मतलबी भएर सोच्छौ र आफ्नै हितको कुरा मात्र गर्छौ भने यस्तो बिउको रोपाईले हामीमा कष्टको कटनी गर्नुपर्ने अवस्था आउनेछ र यो कष्टको कटनी आफू लगायत अरूको लागि समेत गर्नुपर्नेछ। तर अर्कोतिर परमेश्वरलाई प्रेम र अरूहरूको वास्ता गर्ने मानिसले चाहिँ यस्तो रोपाई गरिरहेका हुन्छन् जसले समय छँदै आनन्दको कटनी गर्नेछन्। बाइबल सम्बन्धित पुस्तकहरूका एक विश्वप्रसिद्ध लेखक सीएस लुइसले यस विषयमा भनेका छन् कि जहिले जहिले तपाईँ निर्णय गर्नुहुन्छ त्यही त्यही बेलामा तपाईँ आफ्नो जीवनको महत्वपूर्ण भागमा अगाडि बढ्नुहुन्छ अनि तपाईँले जे छनौट गर्नुहुन्छ त्यसले नयाँ कुरा ल्याउँदछ जुन पहिलाको भन्दा अलिकति फरक हुन्छ। त्यसैले मित्र, हामीले परमेश्वर र अरू मानिसहरूका निम्ति जिउने शक्तिको माग गर्दै हरेक दिन हाम्रा इच्छाहरूलाई ख्रीष्ट येशू प्रभुमा समर्पण गर्ने निर्णय गर्न सक्दछौ र उहाँले हामीमा काम गर्नुहुन्छ। तब हामी अनुग्रह र दयामा भरपूर हुँदै जीवनमा अघि बढ्दै जानेछौ। यसकारण प्रिय मित्र, यस क्षणमा हामी आफैले सोध्नुपर्ने प्रश्न यो छ कि आज म आफ्नो जीवनमा कुन तरिकाले परिपक्व र पाको हुँदै जिइरहेको छु? अनि मित्र, हामीले यो कुरालाई पनि ध्यान दिन जरुरी छ कि आज हामीले आफ्नो जीवनद्वारा छरिरहेको बिउले नै भोलि कस्तो कटनी गर्नेछौ भन्ने कुराको निर्धारण गर्दछ र परमेश्वरको जीवित वचन गलाती अध्याय 6:7 पनि हामीलाई यस विषयमा सावधान तुल्याइरहेको कुरालाई हामीले याद गर्नु एकदमै आवश्यक छ। जहाँ हामी पढ्छौ, ढोकामा नपर परमेश्वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्दछ त्यसैको कटनी गर्नेछ। गलाती 6:7। श्रोता मित्र, हामी आशा गर्छौ कि तपाईँ पापमय स्वभावलाई त्यागेर अनन्त जीवनको कटनी गर्ने व्यक्तिको स्वभावलाई धारण गरेर जिउने जीवनमा हुनुहुन्छ र परमेश्वरको अनुग्रह र दयामा भरपूर हुँदै अघि बढ़िरहनु भएको छ। तर यदि तपाईँ अझसम्म पनि निराशामा हुनुहुन्छ र कुनै पापमय स्वभावको बन्धनमा हुनुहुन्छ भने निराश नहुनुहोस्, किनभने तपाईँले यही घडी तुरुन्तै छुटकाराको निम्ति सम्पूर्ण मानव जातिका मध्यस्थकर्ता ख्रिस्ट येशू प्रभुलाई प्रार्थना गर्न सक्नुहुन्छ, जसले हाम्रा हरेक विन्तीहरूलाई पिता परमेश्वरसम्म पुर्याउनको लागि अन्तर्विन्ती गर्नुहुन्छ अनि हाम्रो जीवनमा रहेका हरेक समस्याको समाधान गरिदिनुहुन्छ। प्रिय श्रोता, यिनै उत्साहका शब्दहरू भन्दै कार्यक्रम धन्यवाद बिहानीबाट प्राविधिक मित्र सुजनसँगै आजको लागि म आयक राई विदा हुन्छु। जय मसीह, तपाईँको आजको दिन आशिषमय रहोस्।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

गुर्निच एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमिरेज्यूको साथ कार्यक्रम हो प्रेयर टावर। प्रस्तुत यो कार्यक्रम हरेक हप्ता आइतबार मंगलबार बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ भने हामी तपाईसँग यी दिनहरूमा प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्दै तपाईँलाई प्रार्थना गर्नुपर्छ भन्ने कुरामा उत्साहित पार्दै आइरहेका प्रेसरता। यो कार्यक्रमको उद्देश्य पनि यही हो कि तपाईसँग हरेक बिहान प्रार्थनामा सहकार्य गर्दै प्रार्थनामा अगाडि बढ़ाउन हाम्रो कार्यक्रमको उद्देश्य रहेको छ। श्रोता, त्यही उद्देश्य अनुरूप आज पनि तपाईँको घर आँगनमा करिब करिब आधी घण्टासम्मको लागि तपाईसँग बातचित गर्न प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नको लागि उपस्थित भइसकेका छौं। तादनी श्रोता, अब भने आउनुहोस् आजको यो समयलाई यो दिनलाई हामी प्रार्थनाका शब्दहरूद्वारा सिंगार्दै आजको बिहानलाई हामी प्रार्थनामय बनाऊ र नयाँ दिनको शुरूआत गरौं। श्रोता, तपाईसँग धन्यवाद दिनुपर्ने कारणहरू होलान्, प्रशस्त कारणहरू होलान्, वा फेरि आजको दिनको निम्ति संघर्ष गर्नुपर्ने कुराहरू पनि होलान्। जेसुकै होस्, यी सब कुराहरू हामी सबै मिलेर सँगै सधैँ सर्वशक्तिमान परमेश्वरको हातमा समर्पण गरौं र हामी अगाडि बढौं। श्रोता, यो बिहान यदि तपाईसँग कुनै प्रार्थनाको अनुरोध छ र हामीले तपाईँको निम्ति प्रार्थना गरिदिएको चाहनुहुन्छ भने हामीले तपाईँका प्रार्थनाका अनुरोधहरू टिप्नको लागि अथवा तपाईँले हाम्रो आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउनको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 977-98-023-44-646 हजुर 977-98-023-44-646 हाम्रो स्टुडियोको वाट्सएप नम्बर हो भने हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। तादनी श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउँदै हुनुहुन्छ भने तपाईँले भोइस म्यासेज अथवा टेक्स्ट गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग साझा गर्न सक्नुहुन्छ र अवश्य पनि हामी कार्यक्रमको अर्को श्रृंखलामा हामी अवश्य पनि तपाईँको प्रार्थनाको अनुरोध लिएर प्रार्थना गर्ने नै छौं। आदरणीय श्रोता, अब तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउँदै रहनुहोस् र म भने केही समय प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नको लागि गइरहेको छु। श्रोता, हामीले प्रार्थनाका विषयमा कुराकानी गर्दै जाने क्रममा हामी हरेक समयमा हरेक परिस्थितिमा चाहे त्यो सकारात्मक अवसरहरू हुन् वा नकारात्मक अवसरहरू हुन् ती सबै अवस्थाहरूमा हामीले प्रार्थना गर्नुपर्ने हुन्छ।

र प्रार्थना गर्दै जाने क्रममा कहिलेकाहीँ कुनै पनि कामहरू गर्दाखेरि परमेश्वरले अगुवाई गर्नुहुन्छ र परमेश्वरले अगुवाई गर्दै गर्नुहुँदा फेरि पनि त्यो काम चाहिँ असफल हुन पुग्छ। अनि हामीले सोच्ने गर्दछौ, होइन मैले त यो कार्य त परमेश्वरको अगुवाईद्वारा गरेको थिएँ, परमेश्वरको नजरमा ग्रहणयोग्य काम हो नि त यो, फेरि पनि मेरो अगाडि असफलता किन हात लाग्यो, म किन असफल भएँ, कहाँ मेरो चुक भयो, के सर्वशक्तिमान परमेश्वरले मलाई फसाउनको लागि यो काम गर्ने अगुवाई गर्नुभएको हो भन्ने आदि इत्यादि सोच विचार हाम्रो मन र मानस पटलमा खेल्न सक्छ। श्रोता, सर्वशक्तिमान परमेश्वरले अगुवाई गर्नुभएको हरेक काममा हामीले सफलता नै

हात पार्नुपर्छ अथवा हामीले त्यसमा जित्ने पाउनुपर्छ भन्ने हुँदैन। श्रोता, हामीले हरेक काममा सफलता हात पार्नै पर्छ, हामीले जित्नै पर्छ भन्ने हुन्न। कतिपय अवस्थामा परमेश्वरले के चाहिरहनु भएको हुन्छ भने तपाईँ र मलाई नम्र पार्न चाहिराख्नु हुनसक्छ। असफलताहरूलाई फेस गराएर म त केही पनि होइन रहेछु भन्ने जस्ता कुराहरूमा नम्र पार्ने चाहना उहाँले राख्नुहुन्छ। हर समय परमप्रभु परमेश्वरले हामीलाई सफलता दिइ नै राख्नु भयो भने एउटा जोखिम के हुन सक्छ भने म त परमेश्वरको नजरमा सिद्ध रहेछु अनि म चाहिँ धेरै बलवान भएछु, त्यही कारणले गर्दाखेरि मैले सदैव जित हासिल गरिरहेको छु भनेर हामी अलिकति अहंकारी र घमण्डी पनि हुन सक्छौं। पहिलो कुरो यो भने, दोस्रो कुरो चाहिँ हाम्रो पिता पुर्खाको अधर्म मानौ, हाम्रो आफ्नै जीवनमा भएका पाप र अधर्महरू जो पश्चाताप गर्न बाँकी छ, जसले हामी दैनिक नयाँ नयाँ पाप र अधर्म गरिबस्छौं, ती पश्चाताप नगरीका पापहरूको कारण पनि परमेश्वरको अगुवाई हुँदाहुँदै पनि हामीले असफलता हात पार्दछौं। श्रोता, यस्तै घटना हामी देख्छौ न्यायकर्ता 20 अध्यायमा। प्रसंग छ बेन्यामिनी जो गिबोनमा बस्दथे उनीहरू र इसरायलीहरूको बीचको युद्धका कुराहरू। बेन्यामिनी र इसरायलीहरूको युद्ध गर्नै पर्ने कारण चाहिँ के थियो भने, बेन्यामिनको गिबामा एकजना लेवी आफ्नो भित्रिनी सहित त्यहाँ बास बस्न आउँछन्। बास बस्न आउने क्रममा बेन्यामिनी कुलका केही बदमाश र अधर्मी मानिसहरू जो 200-400 को फौजमा त्यो लेवी बास बसेको एकजना व्यक्तिको घरमा पुग्दछन् र त्यहाँ उनीहरूले त्यो लेवीको श्रीमतीसँग रातभर कुकर्म गरेर उनीहरूले त्यसलाई बलात्कार गरेर मारिनै दिन्छन्। यो एउटा निकट घृणित र दुःखद कुरा हो। यो इसरायलीहरूको घरानामा लागि मात्रै घृणित र दुःखद कुरो होइन, तर इसरायलदेखि बाहिरका जातिहरूको नजरमा पनि यो भयंकर निन्दनीय र घृणित कार्य हो। श्रोता, यस्तोको लागि परमेश्वरले एउटा व्यवस्था दिनुभएको छ। के भनिएको छ भने, व्यवस्था 13 अध्यायको 14 र 15 पदमा 16 पदसम्म, सोधखोज गर, हेरकार र राम्ररी जाँच गर्नु, र त्यस्तो घृणित काम भएकै रहेछ भन्ने प्रमाण मिल्यो भने तिमीहरूले त्यस शहरका बासिन्दाहरूलाई अवश्य पनि तरवारले काटेर मार्नु र त्यस शहरलाई सम्पूर्ण रूपले नाश गर्नु र त्यहाँ भएका गाई वस्तु समेतलाई सबैलाई तरवारले मार्नु, त्यहाँका सबै मालमत्ता समेत शहरको मध्य भागमा बटुलेर त्यस शहर र मालमत्तालाई जलाइदिनु। परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति यो होम बलि हुनेछ र त्यो सधैँभरि ध्वस्त रहोस् र त्यसको पुननिर्माण पनि नगर्नु। निषेध गरिएका कुनै पनि थोक तिमीहरूले नलानु, परमप्रभुको भयानक क्रोध शान्त हुनेछ भनेर व्यवस्था अर्थात नियममा बताइएको छ। शुरूमा त इसरायलीहरूले बेन्यामिनीहरूसँग भने, तिमीहरूको बीचमा यस्ता कुकर्म गर्ने अधम मानिसहरूलाई हाम्रो हातमा सुम्पिदेऊ, हामी तिनीहरूलाई दण्डित गर्छौं। तर दुःखलाग्दो कुरो, ती अधम मानिसहरू बेन्यामिनी शहरका गण्यमान्य मानिसहरूका बिग्रिएका छोराछोरीहरू थिए। त्यही कारणले गर्दा उनीहरूले आफ्ना सन्तानलाई माया गरेर ढाकछोप गरेर उनीहरूलाई जोगाइराखे। यद्यपि परमेश्वरको वचनले भन्दछ,
अधर्म गर्नेहरूमाथि कुनै पनि प्रकारको दया माया नदेखाउनु। तर त्यहाँ परमेश्वरको वचनको पूर्ण रूपले उल्लङ्घन हुन पुग्छ र परिणामस्वरूप यहुदा कुलको नेतृत्वमा त्यस सहरमाथि आक्रमण गर्नको लागि परमेश्वरले आज्ञा दिनुहुन्छ, किनभने उनीहरूले ती अधम मानिसहरूलाई दण्डको निम्ति सुम्पिदिनुको साटो उनीहरूलाई जोगाउने उद्देश्यले उनीहरूको सहरमा भएका 26,000 भन्दा बढी सुरवीर योद्धाहरूलाई र यहाँसम्म कि उनीहरूको कुलदेखि बाहिरका मानिसहरूलाई समेत भाडामा ल्याएर युद्ध गर्नको लागि तयार भएर बसे। यसकारणले गर्दा परमेश्वरले यहुदा कुलको नेतृत्वमा त्यस सहरलाई आक्रमण गर्ने आज्ञा दिनुहुन्छ, अनुमति दिनुहुन्छ। पहिलो आक्रमणमा इसरायलीहरू हार्दछन् र बेन्यामिनहरूको जित हुन्छ। फेरि उनीहरू आउँछन् र परमप्रभुसँग प्रार्थना गर्छन् र परमप्रभुलाई सोध्छन् कि फेरि पनि अब हामी बेन्यामिनीहरूसँग युद्ध गर्न जाउँ? फेरि पनि उनीहरूलाई परमेश्वरबाट जाऊ भन्नुहुन्छ र उनीहरू जान्छन् र त्यहाँ घमासान युद्ध हुन्छ। फेरि पनि इसरायलीहरू हार्छन् र बेन्यामिनीहरूको जित हुन्छ। तब उनीहरू आफूलाई निकै नम्र पारेर उपवास बस्दछन् र आफ्ना पापहरू अधर्महरू स्वीकार गर्दै साँझसम्म बस्दछन्। उता परमप्रभुको अभिप्राय के थियो? परमप्रभुको अभिप्राय चाहिँ बेन्यामिनीहरूले आफ्नो सहरमा भएका केही सय मानिसहरूको अपराधको कारण अब विपत्ति पठाउँदै हुनुहुन्छ भन्ने कुराहरू जानोस् र पश्चातापमा आओस् भन्ने परमप्रभुको चाहना थियो। यता बेन्यामिनको एउटा कुलले जो अपराध गरेको थियो केही सय मानिसहरूले, त्यसको लागि सम्पूर्ण इसरायलका 12 कुलले प्रायश्चित गरोस् र आफूलाई नम्र बनाओस् र परमप्रभुमा पापको क्षमा मागोस् भन्ने परमप्रभुको चाहना थियो। यद्यपि इसरायलीहरू झट्टै बेन्यामिनको विरूद्धमा एउटा न्यायकर्ता चाहिँ बनेर त्यसलाई दण्ड दिनको लागि उद्रत थिए, तर उनीहरूले यसरी तुरुन्तै न्याय गर्नको लागि उद्रत हुँदै गर्दा यो परमेश्वरको व्यवस्थाको विरूद्धमा भने थिएन। फेरि पनि उनीहरूले यसरी युद्ध गर्नुभन्दा पहिले ती केही अधम मानिसहरूले गरेका पापको कारण उनीहरूको 12 कुलमाथि त्यसको दोष आइपरेको थियो, किनकि ती 12 कुलका कुलपिता एउटै थिए, याकुब। उनीहरू एउटै वंश एउटै रगतबाट पैदा भएका जातिहरू थिए। यसकारण सबैभन्दा पहिला बेन्यामिनहरूले गरेका अधर्मको निम्ति उनीहरूले पश्चाताप गरेर क्षमा माग्नुपर्ने आवश्यकता थियो, तर उनीहरूले त्यसो गरेनन्। बरु आफैलाई चाहिँ धर्मी ठानेर अब बेन्यामिनहरूलाई दण्ड दिनुपर्छ भनी दण्डको निम्ति आफ्नो हतियार उठाए, जुन कुरा परमेश्वरको वचनको अथवा व्यवस्थाको अनुसार न्यायसम्मत भए तापनि परमेश्वरको अनुग्रही मनस्थितिको अगाडि एउटा अलिकति गलत साबित हुन पुग्यो। आदरणीय श्रोता, त्यस कारणले गर्दा बेन्यामिनीहरूको विरूद्धमा लड़ाई गर्न जाँदा इसरायलीहरूले दुई तीन चोटि हार बिहोर्नु परेको थियो। जब उनीहरूले उपवास बसेर दुई दुई चोटि नै परमेश्वरको अगाडि रुँदै र विलाप गर्दै प्रार्थना गरे, तब उनीहरूको नम्रता र उनीहरूले जुन पापलाई स्वीकार गरे त्यो कुरा चाहिँ परमेश्वरले देख्नुभयो र यता बेन्यामिनीहरू चाहिँ इसरायलका 11 कुलका मानिसहरूलाई मारेर धपाउन सफल भएकोमा ऊ अझै धेरै घमण्डी बन्दै अब चाहिँ सम्पूर्ण इसरायलका 12 कुलहरू
युद्ध गर्न 11 कुलहरू आए भने एउटैलाई पनि नछोड्ने धुनमा बसिरहेका थिए। उनीहरूले आफूले आफ्नो शहरमा भएको कुकर्मको निम्ति महसुस गल्ती महसुस गरेर परमेश्वरसँग क्षमा माग्नुको सट्टा उनीहरू अझ बढी घमण्डमले चढिएका थिए, जुन कुरा परमेश्वरले देख्नुभयो। तब तेस्रो पटक चाहिँ परमप्रभुले भन्नुभयो, यो पटक पनि अब आक्रमण गर, यो पटक चाहिँ म तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनेछु। श्रोता नभन्दै तेस्रो पटकको आक्रमणमा सम्पूर्ण बेन्यामिन शहरका केही सय मानिसहरू, जो 600 जति थिए, ती भागेकाहरू बाहेक कोही पनि जीवित रहेन र त्यो शहर पूर्ण रूपले खरानी पारियो। आदरणीय श्रोता, यो कथनबाट, यो घटनाबाट हामीले सिक्नुपर्ने कुरा यिनै हुन्। पहिलो कुरो, कोही मानिसले पाप गर्यो, अधर्म गर्यो भने त्यो मानिसको पापले गर्दा सिंगो समुदायलाई प्रभावित पार्छ र हामीले त्यस मानिसप्रति न्यायपूर्ण दोष लगाउनु सट्टा अथवा चाँडै दण्डको घोषणा गरिहाल्नुको सट्टामा हामीले पहिले हाम्रो समुदायको लागि पश्चाताप गर्नुपर्छ र त्यस मानिसलाई पनि पाप जनाएर उसलाई पनि पश्चाताप गर्नको लागि प्रोत्साहित गर्नुपर्छ, भरबगदुर प्रयत्न गर्नुपर्छ कि त्यो व्यक्तिले पश्चाताप गरोस् र बाँचोस्। प्रेस्रोता, परमेश्वर आफ्नो व्यवस्थामा जे भन्नुहुन्छ तर वास्तवमा व्यवस्था अनुसार दण्ड दिनुभन्दा पनि बेसी कोही व्यक्तिलाई प्रशस्त मात्रामा पश्चाताप गर्ने र सुध्रने मौका दिनुहुने परमेश्वर हुनुहुन्छ। यसर्थ हामीले त्यस मानिससँग सिधै निन्दापूर्ण दोष लगाउनुको सट्टा उसको हृदय परिवर्तन होस्, पश्चाताप गर्ने मन दिनुहोस् भनेर त्यस व्यक्तिको लागि हामीले प्रार्थना गरिदिनु चाहिँ अथवा अन्तर्विन्ती गरिदिनु परमप्रभु परमेश्वरको नजरमा एकदमै पवित्र र सराहनीय कार्य मानिन्छ। श्रोता, त्यसपछि अर्को कुरा, हामी आफैले पनि उसले गरेका गल्तीबाट पाठ सिकेर त्यो गल्ती नदोहोर्याउने शपथ अथवा भनौं प्रतिज्ञा गरेर हामीले त्यो अधर्म हाम्रो जीवनबाट हुनुभन्दा अगावै पश्चाताप गरिहाल्नु पर्दछ। श्रोता, हामीले चाहिँ आफूले आफूलाई धर्मी ठानी राखेर त्यस व्यक्तिलाई दण्ड दिने वा त्यस व्यक्तिलाई कारवाही गर्ने बाटोतिर हामीले लाग्यौं भने परमेश्वरको व्यवस्थाको नजरमा सही ठरिए तापनि परमेश्वरको अगाडि हामीले लिएका तत्कालै लिएका निर्णयहरू सही नठहरिन सक्छ, जसको परिणाम स्वरूप हामीले बाइबल अनुसार कुरा गरेकै भए तापनि हामी ती कुरा कामहरू गर्दै जाने क्रममा असफल हुन पुग्छौं। श्रोता, त्यसै कारण बाइबल धर्मशास्त्रले हामीलाई सिकाउँछ, हामी हरेक परिस्थितिमा हरेक अवस्थामा अवस्था अनुसार परमेश्वरसँग नै पहिला प्रार्थना गरौं, सदैव प्रार्थना गरौं, सधैँ प्रार्थना गरौं अनि फेरि प्रार्थना गरौं अनि फेरि प्रार्थना गरौं, त्यसपछि परमेश्वरले नै हाम्रो निम्ति कष्टरहित तरिकाले सानो मेहनतमा सफलता ल्याउनुहुन्छ र अनि हामी सफल हुन्छौं। श्रोता, येशु ख्रीष्टले के भन्नुभएको छ? येशु ख्रीष्टले भन्नुभएको छ, तिमीले अरूलाई जुन नापले नाप्दछौ तिमीलाई पनि त्यही नापले नापिन्छ। अरूलाई तिमी जुन नापले दिन्छौ त्यही नापले बेस गरी हल्लाई हल्लाई खाँदी खाँदी तिमीलाई पनि दिइनेछ। कतिपय बाइबल विद्वान र कमेन्टेटर्सहरूले के भन्छन् भन्दा यो चाहिँ आर्थिक विषयमा भनिएको हो। यदि हामीले परमेश्वरलाई जुन नापले
भेटीहरू चढाउँछौ परमेश्वरले त्यही नापले दिनुहुन्छ, तर होइन अरू मानिसहरूलाई दोष लगाउने विषयमा, अरू मानिसहरूको निन्दा गर्ने विषयमा यो कुरा भन्नुभएको। श्रोता, तपाईँले अरू मानिसलाई निन्दा गर्नुहुन्छ, अरू मानिसमाथि दोष थुपार्नुहुन्छ भने तपाईँलाई पनि मानिसहरूले हर समय दोषी ठहराउनेछन् र तपाईँले पछि पनि दोष लगाइनेछ। तर त्यसको सट्टा कोही दोषी छ भने त्यसको निम्ति प्रार्थना गरिदिनुहुन्छ र उसलाई पश्चाताप गर्नको लागि अगुवाई गर्नुहुन्छ भने तपाईँबाट पनि कुनै दिन गल्ती भएको अवस्थामा अरू मानिसहरूबाट प्रशस्त पश्चाताप गर्ने मौका मिल्नेछ। श्रोता, अब तपाईँ कसो गर्नुहुन्छ? तपाईँले हिजोको दिनमा के गर्नुभयो त्यो कुराको मनन गर्दै रहनुहोस्। म भने तपाईँलाई एउटा अर्थपूर्ण गीत सुनाउँछु। प्रस्तुत छ एउटा मिठो गीत।

यो सुमधुर अर्थपूर्ण गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा, र म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जोनाथन गिरी. अनि प्रविधिमा मलाई सहायता गर्नुहुन्छ प्रविधिक मित्र सुजन किमरेजीहरू. र यतिखेर मेरो हातमा दुईजना श्रोताहरूको धन्यवादको प्रार्थना, धन्यवादको साथसाथै केही प्रार्थनाको अनुरोधहरू आएको छ, र म तपाईँहरूको निम्ति उहाँहरूको प्रार्थनाको अनुरोध र धन्यवादका शब्दहरू म राखिदिन चाहन्छु. र सबैभन्दा पहिलो श्रोता हुनुहुन्छ सुनिता लोहनी, जो साधु बाटो बाटो हुनुहुन्छ, र उहाँले लेख्नुहुन्छ, केही समय अगाडि मैले मेरो नागरिकता बन्न सकेको होस् भनी प्रार्थनामा राखेको थिएँ. अहिले मेरो नागरिकता बनिसकेको छ. हाम्रो जीवित परमेश्वरलाई र प्रेयर टावर टीमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र साथै मेरो छोरा सामुएल लोहनीको पनि नागरिकता बन्न सकेको होस् भनी प्रार्थना गरिदिनुहुन अनुरोध गर्दछु भनेर उहाँले लेख्नुभएको छ. भने अर्को श्रोता हुनुहुन्छ पम्फा रोक्का ज्यू, र उहाँको पनि प्रार्थनाको अनुरोध रहेको छ धन्यवादको शब्दसहित. मेरो श्रीमान अस्ति बेहोश हुनुभएको थियो र मैले प्रार्थनामा अनुरोध राखेको थिएँ. अहिले उहाँ होसमा आइसक्नु भएको छ र हाम्रो जीवित परमेश्वरलाई र प्रेयर टावर टीमलाई धेरै धेरै धन्यवाद भन्नुभएको छ, र साथै उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ. मेरो श्रीमानको टाउको नसा सम्बन्धी रोग छ, चाँडै निको हुन सक्नु भएको होस्, र मैले जतिजनालाई सुसमाचार सुनाएको छु उहाँहरूले परमेश्वरलाई चिन्न र विश्वास गर्न सक्नु भएको होस् भनी प्रार्थना गरिदिनुहुन अनुरोध गर्दछु भनेर उहाँहरूले बताउनु भएको छ. तादनी श्रोता आउनुहोस्, हामी सबैजना मिलेर सुनिता लोहनी ज्यूको छोरा सामुएल लोहनीको लागि र पम्फा रोक्का ज्यूको श्रीमानको लागि हामी प्रार्थना गरौं. सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौं, र हामी तपाईँ परमेश्वरले हाम्रा प्रार्थनाहरूलाई सुनेर प्रभु हाम्रा प्रार्थनाको अनुरोधहरूलाई सदा झैं यो पटक पनि जवाफ दिइराख्नु भएको कारण हामी तपाईँ प्रभु येशु ख्रिस्टलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछौ, र तपाईँलाई हामी धन्यवादको शब्दहरू चढाउँछौ. पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ यो समयको निम्ति र हाम्रा हरेक कुराहरूको निम्ति, र आज पनि फेरि पनि केही अनुरोधहरू तपाईँको अगाडि लिएर आएका छौं. पिता, तपाईँ परमेश्वरले सुनिकन ग्रहण गरिदिनुहोस्. पिता, हामी प्रार्थना गर्दछौ सुनिता लोहनेज्यूको छोरा सामुएल लोहनेज्यूको पनि नागरिकता बन्न सकेकोस् प्रभु. जसरी तपाईँले सुनिता लोहनेज्यूको लागि तपाईँले काम गर्नुभयो, त्यसै गरी उहाँको छोराको निम्ति पनि काम गरिदिनुहोस् हामी प्रार्थना गर्दछौ. त्यसै गरी हामी प्रार्थना गर्दछौ पम्फा रोक्का ज्यूको श्रीमानको लागि प्रभु. हामी उहाँको जो टाउकोमा नशा सम्बन्धी बिरामी छ, प्रभु येशूको नाउँमा पूर्ण रूपले चंगाई हुन सकेकोस्, छुटकारा हुन सकेकोस् हामी प्रार्थना गर्दछौ. पिता, तपाईँ निको पार्नुहुने प्रभु, तपाईँ परमेश्वर हरेक बिमारीको विशेषज्ञ तपाईँ हुनुहुन्छ. पिता, तपाईँ परमेश्वरले उहाँको प्रार्थनालाई सुनेर उहाँको श्रीमानको नशा सम्बन्धीको रोगलाई निको हुन, चाँडैभन्दा चाँडो चंगाई पाउन अनि तपाईँले सहायता गर्नुभएको छ हामी प्रार्थना गर्छौ. र साथै पम्फा रोक्का ज्यूले जतिजनालाई सुसमाचार सुनाउनु भएको छ, प्रत्येकको हृदय तपाईँले खोलिदिनु भएको छ, र उहाँहरूले तपाईँलाई चिनिकन विश्वास गर्न सक्नुभएको हामी प्रार्थना गर्छौ. पिता, तपाईँ सर्वशक्तिमान परमेश्वर, सर्वोच्चमा विराजमान हुने पवित्र परमेश्वर तपाईँ हुनुहुन्छ. धन्यवाद यीशु राजा, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौ, र हामी विश्वास गर्छौ तपाईँ यीशु ख्रिस्टले हाम्रो सारा प्रार्थनाको अनुरोधहरू तपाईँले सुन्नुभएको छ र ग्रहण गर्नुभएको छ. सम्पूर्ण कुरा तपाईँ परमेश्वरको हातमा राख्छौ, माग्छौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा, आमेन. हवस् त श्रोता, यिनै प्रार्थनाका अनुरोधहरूको साथसाथै पनि आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ, र यतिखेरसम्म कार्यक्रम सुनेर यहाँले हामीले साथ दिनुभएकोमा हामी यहाँलाई धन्यवाद दिँदै हो भने
प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमरेज्यूका साथ प्रस्तोता जनाथन गिरीलाई अर्को कार्यक्रम समक्ष लागि आज्ञा दिनुहोस्। तबसम्म निरन्तर हामीलाई सुन्दै रहनुहोस् र प्रार्थना गर्दै रहनुहोस्। तपाईँको आजको दिन आशिषमय रहोस्। हवस् त, जय मसीह।

त्रैमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेपछि राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हजुरबालाई चिठीमा आदरणीय श्रोता कार्यक्रम हजुरबालाई चिठी लिएर हाम्रो प्राविधिक मित्र सुजन र हाम्रो हजुरबा र म अब्राम पनि उपस्थित भइसकेका छौं। हजुरबा र नातिहरूको गन्थन हो कार्यक्रम हजुरबालाई चिठी, र विशेष गरिकन कार्यक्रमको एउटै उद्देश्य हो हामीले हाम्रो आमा बुवाको अर्थी उपदेशलाई मानिलिनुपर्छ। जसले आमा बुवाको अर्थी उपदेशलाई मान्छ नि उसको जीवन फलवन्त हुन्छ, आशिषमय हुन्छ, अरूको लागि आशिषको स्रोत बन्छ। तर जसले आमा बुवाको कुरा अभिभावकको कुरालाई मान्दैन उसको जीवन निकै नै कष्टकर हुन्छ। हजुरबा र नातिहरूको गन्थन हो कार्यक्रम हजुरबालाई चिठी, र विशेष गरिकन कार्यक्रमको एउटै उद्देश्य हो हामीले हाम्रो आमा बुवाको अर्थी उपदेशलाई मानिलिनुपर्छ।

यस्तो हो हाम्रो लागि, यस्तो कुरा हो जसले हाम्रो सबै भलाइ मात्रै आउँछ उहाँहरूको जीवनमा छोराछोरी प्रति, तर आमा बुवा बाहेक अरूको भन्न सकिन्न। एकचोटि एउटा घटना म बताउन चाहन्छु। एउटा बच्चा चाहिँ गर्भमा हुनुहुन्थ्यो अरे, अनि आमा छोराको कुराकानी भयो अरे क्या, अनि आमा छोरा कुरा गर्थे अरे, अनि अब तँलाई म हुर्काउँदैछु, यो पृथ्वीमा तँलाई जन्म दिँदैछु, मैले धेरै 9-9 महिना कष्ट भोगेको छु तेरो लागि भनेर यस्तो कुरा हुँदै थियो अरे। अनि त्यसपछि आमासँग त उसले कुरा गर्यो, अनि मलाई बनाउने, मलाई सृष्टि गर्नुहुने, मलाई आमाको गर्वमा राख्नुहुने, मेरो परमेश्वरसँग पनि म कुराकानी गर्छु भनेर त्यो गर्वको बच्चाले परमेश्वरसँग कुरा गरे अरे र भने अरे, प्रभु अनि तपाईँले मेरो मम्मीको गर्वमा त मलाई राख्नुभयो, मलाई सिर्जनुभयो, अनि म अब पृथ्वीमा गएपछि अनि के गर्ने, मलाई कसले खुवाउँछ, कसले हुर्काउँछ, कसले बढाउँछ भनेर बच्चाले सोध्यो। अरे हेर, तँलाई मैले एउटा तेरो लागि स्पेसल एउटा स्वर्गदूत पठाउँछु, त्यो स्वर्गदूतले चाहिँ तँलाई 9 महिनासम्म गर्भमा राख्छिन्, अनि त्यसपछि उसले नै तँलाई हुर्काउँछिन्, बढाउँछिन्, तेरो वास्ता गर्छिन्, तेरो फिक्री गर्छिन्, त्यो तेरो लागि एउटा स्वर्गदूतकै रूपमा म तँलाई त्यो पठाउँछु क्या। त्यो हो आमा, अनि आमा अनि बुवा, आमाले तँलाई हुर्काउँछिन्, बढाउँछिन्, बाउले तेरो लागि चाहिने सबै कुराहरू जुटाउँछन्, दुःख गर्छ उसले, कष्ट गर्छ छोराको लागि, श्रीमतीको लागि भनेर दिनभरि काम गरेर ल्याउँछ। ती आमा र बुवा भन्ने एउटा जिम्मेवारी अथवा एउटा स्वर्गदूतको रूपमा चाहिँ म तँलाई दिन्छु, ती मानिसहरूले नै तेरो सबै कुरा गर्छ भनेर भन्नुभएछ परमेश्वरले। भनेपछि आमा र बुवा त परमेश्वरले हाम्रो लागि दिनुभएको स्पेसल व्यक्तित्व हुनुहुँदो रहेछ नि त, होइन र? त्यो भएर जहिले पनि आमा बुवाको कुरालाई चाहिँ हामीले मानिलिनुपर्छ। मलाई एकदमै मनपर्छ, विभिन्न घटनाहरू छ आमा र बुवाप्रति, एक दिन म त्यो घटनाहरू बताउने नै छु। म मात्र बोलेर हुँदैन, आज हजुरबा पनि आइसक्नु भएको छ, हजुरबालाई पनि मैले स्वागत गर्नै पर्छ, अनि हजुरबा ढोकामै बसिराख्नु भएको छ होइन, उहाँलाई स्वागत गरौँ। ल है हजुरबा, स्वागत छ हजुरलाई। ओ हो नाति, ल दुई हात जोडेर मैले पनि अभिवादन जय मसी गरे। अनि के छ नाति हाल खबर? के हुनु हजुरबा? अहिलेसम्म हजुरले भने जस्तै हाँसेकै छु, बाँचेकै छु, नाचेकै छु भन्नुपर्छ हजुरबा। अनि तपाईँ चाहिँ कस्तो हुनुहुन्छ? नाति म पनि चाहिन्छ कुरामा, हाँसेकै छु, नाचेकै छु भन्नुपर्छ। अब सबैभन्दा दुःखको कुरा चाहिँ एउटा कुरा छ बा, म पनि त्यो छ नि, भदौ 10 गते ठूलो बाढी गयो, विनाशकारी बाढी गयो, अनि त्यहाँ पनि म गरेछु, बुढो मान्छे ठाउँ ठाउँमा गएर प्रार्थना गरे, त्यहाँको दृश्यहरू हेरे, त्यो कुराले चाहिँ साह्रै मनमा भारी भर आयो बा। ए हजुरबा, अनि तपाईँ पनि पुगेर आउनुभयो? किन नपुग्नु त बा, यहाँ भएको नाति नातिना पनि मेरै नाति नातिना, त्यहाँ रसुवामा अनि त्यसपछि तिर्सुलीमा नुवाकोटमा भएका सबै मेरा नाति नातिना हो नि त बा। तिमीहरूको जति माया लाग्छ, त्यहाँ भएका नाति नातिनाको पनि मलाई त्यति नै माया लाग्छ बा। यस्तो यो माया भन्ने कुरा पनि साह्रै गाह्रो रहेछ बा। अनि हजुर बा, त्यो ठाउँमा त तपाईँले धेरै समस्याहरू देख्नुभयो होला नि, धेरै समस्या देखे बा, थामी नसक्नु समस्या छ, यता फर्को एउटा समस्या, उता फर्के अर्को समस्या, समस्यै समस्याले भरिएको कथा छ बा त्यो ठाउँमा। त्यो भएर मैले चाहिँ निरन्तर प्रार्थना गरिरहेको छु। मलाई एउटा घटना साह्रै याद आयो बा, त्यो जर्पलयको याद आयो मलाई,
नुहाको पालाको याद आयो, अयुबको जीवन याद आयो, धेरै कुराहरू याद आयो भा मलाई। त्यो

त्यो ठाउँमा गएर यसो हेर्दाखेरि मान्छेहरू आफू हुर्केको बढेको एउटा ठुलो बस्ती एउटा समाज सबै कुरा त्यो चाहिँ बगर बनाइदियो भए छैन, केही छैन, कयौं घरहरू बगाए छैन, मान्छेहरू डाँडामा बसेर हेर्छन्, छैन घर कहाँ बस्ने, कसैको छोरा छ कसैको छोरी छैन, दुःखै दुःख छ बा। त्यो भएर यस्तो बेलामा जे सकिन्छ आफूले गर्नुपर्ने रहेछ। अब म त बुढो मान्छे के सक्थे र प्रार्थना गरिरहेछु। त्यो ठूलो घाउ छ बा, त्यो ठूलो घाउमा सबै नेपालीले मलमपट्टी लगाइरहेको छन्, कसैले प्रार्थना गरिदिइरहेको छन्, कसैले उत्साह दिइरहेको छन्, कसैले राहत वितरण गरिरहेको छन्, कसैले ग्यास चुलो लत्ता कपडा के चाहिन्छ सबै गरिरहेको छन्। यस्तो बेलामा चाहिँ हामीले एउटा नेपालीले अर्को नेपालीलाई हौसला दिनु पर्ने रहेछ, उठाउनु पर्ने रहेछ बा, उठाउनु पर्ने रहेछ। हो नि हजुर बा, कति राम्रो कुरा बताउनु भयो हजुरले, मेरो त मनमा छुएर आयो। म पनि के गर्न सक्छु भनेर सोचिरहेको छु क्या हजुर बा। बा अब तिमीहरू त जवान मान्छे, बल छ शक्ति छ, त्यहाँ गएर घरहरू अब घरभित्र सबै बालुवा फोहोर कुराहरूले भरेको छ, दिनभरि तिमीहरू जस्तो केटा गएर यसो एउटा घरमा सरसफाई गर्न सघायो भने पनि साह्रै राम्रो हुन्छ क्या बा। यो सर सहायता भन्ने कुरा चाहिँ हामीले गर्नै पर्ने रहेछ क्या। हो नि हजुर बा, हजुरले साह्रै राम्रो कुरा सिकाउनु भयो। मैले पनि मेरो साथीहरूलाई भन्दैछु, हामी पनि एक दिन गएर केही गरौँ न भनेको छु, अनि जान्छु होला हजुर बा। ल बा ल, जानुपर्छ, यतिखेर नगरेर कहिले गर्ने, यस्तो बेलामा गरेन भने त बा साह्रो गाह्रो हुन्छ, गाह्रो छ, भोलि के थाहा हामीलाई पनि पर्न सक्छ। त्यो भएर परेको बेला एकअर्कालाई चाहिँ हामीले सहायता मनैदेखि गर्नुपर्ने रहेछ। अनि हजुरबा अर्को महत्वपूर्ण कुरा चाहिँ तपाईँले के थाहा पाउनुभयो, हेर नाति सबै भन्दा ठूलो कुरो चाहिँ मलाई अयुबको जीवनको याद आयो। म अयुबको जीवनबाट जति पनि बाढीले विस्थापित हुनुभएको मेरो नाति नातिना छ भन्न चाहन्छु, अयुबको जीवनमा यति धेरै समस्या आएको थियो बा, जस्तो अहिले जुन रसुवा तिर्सुलीमा समस्या आयो नि त्यो बाढीले, त्यस्तै समस्या थियो नि उसको जीवनमा, थाहा छ बा। अब के थियो भन्दाखेरि अब उनी पूर्वका सबैभन्दा धनी मानिस थिए, यति धेरै गाई गोरु भेडा बाख्रा नोकर धेरै थियो बा, अनि त्यसपछि छोरा छोरी थिए, त्यो सबै कुरा खरानी भयो, छोरा छोरी पनि गए मरे सबै मरे, जिरो भयो अयुब, केही थिएन। अनि अयुबले तर कहिले पनि निराश भएन, अयुबले एउटै कुरा मनमा राख्यो, त्यही परमेश्वरले दिएको त्यही परमेश्वरले लानुभयो, भोलि चाहनु भने त्यही परमेश्वरले मलाई फेरि फिर्ता दिनुहुन्छ भन्ने कुरा चाहिँ उसले कहिले पनि बिर्सेन क्या। अनि त्यति मात्रै कहाँ हो र अयुबलाई आफ्नै श्रीमतीले पनि त्यागिन्, आफ्नै साथीभाइले पनि त्यागे, एक्लो बनाए, अयुब त्यस्तो हुँदा पनि परमेश्वरबाट कहिले भागेनन् है, झन् धेरै उपवास बसे, प्रार्थना गरे, प्रभुसँग समय बिताए। अनि उसलाई त्यति मात्रै भएन भा, चोट लाग्यो, घाउ लाग्यो, कनाउनु पर्ने, पिप निस्क्यो, अनि उसको श्रीमतीले भन्यो, खै त तेरो परमेश्वरले के गर्यो, केही गरेन, सराप र मर भनेर भन्नुभयो। अयुबले यति मिठो जवाब देवा, सुखमा मात्रै के परमेश्वरलाई ग्रहण गर्ने, दुःखमा चाहिँ परमेश्वरलाई ग्रहण नगर्ने, यति मिठो साहसको कुरा। त्यो भएर म पनि के भन्छु भने बा, अयुबको जीवनमा यति धैर्यता, परमेश्वरमा समर्पित, जस्तो सुकै परिस्थिति आउँदा पनि उनी परमेश्वरमा धन्यवादी भए, सन्तुष्टि सहितको भक्ति नै ठूलो लाभ हो। उसले यति धेरै परमेश्वरले पछि सबै कुरा फिर्ता गरिदिनु भयो, उसले गुमेको सम्पत्ति पनि पायो, छोराछोरी पनि पायो, साथी सङ्गी पनि पाए,
अनि यति धेरै सुन्दरी संसारमै सबैभन्दा सुन्दरी छोरा छोरी दिनुभयो उसलाई अयुबलाई। अनि अयुबलाई म समयसम्म बाँचे। अनि यो अयुबको जीवनबाट म के भन्न चाहन्छु भने हो, कतिको घर सम्पत्ति सबै बगाए अयुबको जस्तो केही रहेन, छोरा छोरी पनि कोही रहेन, एक्लो जीवन होला कतिको। तर अयुबलाई जसरी परमेश्वरले पुनः निर्माण गर्नुभयो त्यसरी नै फेरि पनि परमेश्वरले पुनः निर्माण गर्नुहुनेछ। म यही उत्साह दिन चाहन्छु, यही भन्न चाहन्छु, परमेश्वर स्थापना गर्ने परमेश्वर हुन्छ, विस्थापित गर्ने परमेश्वर हुनुहुन्न। अनि अयुबको जीवनमा तर सबैभन्दा महत्वपूर्ण कुरो हामी जस्तो सुखै परिस्थितिमा पनि परमेश्वरलाई हेर्ने बन्नु पर्ने रहेछ। अयुबले जस्तो सुखै गाह्रो परिस्थिति आउँदा पनि उसको उस जिरोमै गए पनि परमेश्वरले चाहिँ अयुबलाई हिरो बनाएर छाड्नुभयो। केही छैन, परमेश्वरले फेरि पनि पूर्ण स्थापना गर्नुहुन्छ। यही भन्न चाहन्छु नाति। ओहो हजुरबा, कति राम्रो कुरा सिकाउनु भयो। अयुबको जीवनबाट त छर्लङ हामी धेरै कुरा सिक्न पायौं त है। हो नि वा हो, अयुब नै सम्झिनु पर्छ अहिले हामीले आफूलाई, जति पनि विस्थापित हुनुभएको छ बाढीले, होइन, तपाईँले अयुबको ठाउँमा आफूलाई राख्नुहोस्। अनि जसरी परमेश्वरले अयुबलाई पुनः निर्माण गर्नुभयो, फेरि बनाउनु भयो, त्यसरी नै परमेश्वरले तपाईँलाई पनि बनाउनुहुन्छ। हिजो के लिएर आएको थियो र, होइन, केही थिएन, कति प्रभुले सबै कुरा दिनुभयो, फेरि पनि परमेश्वरले अब त झन् धेरै दिनुहुन्छ। त्यो भएर चिन्ता फिक्री कहिले पनि गर्नु हुँदैन। अहिले चाहिँ एउटा मिठो गीत सुन्न मन लाग्यो, एउटा मिठो गीत हाम्रो नातिलाई चाहिँ बजाउन चाहिँ अनुरोध गर्नु पर्यो, ठ्याक्क पारेर।

हजुरबा, यो अयुबको जीवनबाट कति राम्रो राम्रो कुरा तपाईँले सिकाउनु भयो, मलाई त एकदमै आशिष लाग्यो नि हजुरबा। ओहो नाति, अयुबको जीवनबाट त्यति मात्रै कहाँ हो र, धेरै कुरा सिक्न सकिन्छ। हेरबा, अयुबको जीवनबाट, बाइबलको अयुबको जीवनबाट धेरै गहिरो कुरा, आत्मिक कुराहरू सिक्न सकिन्छ। अयुबको कथा विशेष गरी दुःख, विश्वास, धैर्यता र परमेश्वरमाथिको भरोसासँग सम्बन्धित छ। हेरबा, अब दुःख आउँदैमा मानिस पापी हुन्छ भन्ने होइन। मान्छे के सम्झिन्छ भने कहिले काहीँ हाम्रो जीवनमा रोग बिराम आउँछ अनि मान्छेले के भनी पठाउँछ, यो पापी रहेछ र त यसलाई यो, तर होइन भा, दुःख आउँदैमा मानिस पापी हुन्छ भन्ने होइन। अयुब धर्मी र परमेश्वरको भय मान्ने मानिस थिए, तर उनले ठूलो दुःख भोगे। यसले के सिकाउँछ कि हरेक दुःखलाई व्यक्तिगत पापको सजाय भनेर निष्कर्ष चाहिँ निकाल्नु हुँदैन। कहिले काहीँ परमेश्वरले हाम्रो जीवनमा दुःख कष्टबाट पनि ठूलो काम गर्न खोजिरहनु भएको हुन्छ क्या बा। त्यो भएर अब अयुब चाहिँ पापी थिए र उसलाई यो भन्ने हुँदैन हुँदैन। अब अर्को महत्वपूर्ण के छ भने, सुखमा मात्र होइन दुःखमा पनि हामीले चाहिँ परमेश्वरमा भरोसा गर्नुपर्छ। हेर अब अयुबले यति धेरै परमेश्वरमा भरोसा गरे नि, परमेश्वर त भाग्नु पर्ने थियो परमेश्वरबाट। धेरैजना यस्तो गाह्रो परिस्थिति हुँदा मान्छे परमेश्वरबाट भाग्छन्, परमेश्वरलाई त्यागिदिन्छन्, तर अयुबले त परमेश्वरलाई त्यागेनन्, झन् धेरै जुका टाँसे जस्तो परमेश्वरमा टाँसिरहे। अयुबले आफ्नो धन सन्तान स्वास्थ्य गुमाए पनि परमेश्वरलाई पूर्ण रूपले त्यागेनन्। उनले त्यति धेरै कुरा गुमाए, धन सम्पत्ति गुमाए, सन्तान गुमाए, स्वास्थ्य गुमाए, होइन अब केही बाँकी रहेन भनेर उसले परमेश्वरलाई पनि त्याग्नु पर्थ्यो। तर परमप्रभुलाई यसरी भनेका छन् अयुब एकको एक्काइस, साह्रै मजाले भनेका छन्। परमप्रभुले दिनुभयो, परमप्रभुले नै लिनुभएको छ, परमप्रभुको नाउँको धन्य होस् भनेका छन्। यो भन्न सक्नु पनि त ठूलो कुरो हो नि बा। र परिस्थिति बदलिँदा पनि विश्वास चाहिँ कायम राख्न सक्नुपर्छ। कहिले काहीँ परिस्थितिहरू यस्तो बदलिन्छन्, ओहो साह्रै चिन्ता लागेर आउँछ, तर परमेश्वरप्रतिको विश्वास चाहिँ कहिले पनि बदल्नु हुँदैन बा। यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। अर्को महत्वपूर्ण कुरा, आफ्नो पीड़ा परमेश्वर सामु इमानदारीपूर्वक राख्न सक्नुपर्छ। परमेश्वरसँग राख्ने हो, दुःख हुँदा पनि राख्ने, सुख हुँदा पनि राख्ने। अयुबले यस्तो परमेश्वरप्रति खुरुन्दार लागे, सबै कुरा गुमाए, धन सम्पत्ति गुमाए, स्वास्थ्य गुमाए, सन्तान गुमाए, तर पनि परमेश्वरप्रतिको सम्बन्ध चाहिँ कहिले पनि गुमाएनन् बा। अयुबले आफ्नो दुःख लुकाएनन्, उनले प्रश्न गरे, रोए र आफ्नो अवस्था परमेश्वर सामु व्यक्त गरे। उनले अन्त परमेश्वरसँगको सम्बन्ध छोडेनन्। यसले देखाउँछ कि विश्वास गर्नु भनेको कहिल्यै प्रश्न नगर्नु होइन, तर विश्वास गर्नु भनेको जस्तो सुकै परिस्थितिमा पनि एकरो परमेश्वरमा लागिराख्नु हो। यो कुरा चाहिँ एकदमै महत्वपूर्ण, भरोसा राख्ने, परमेश्वरले दिनुभयो, परमेश्वरले लिनुभयो, परमेश्वरले लिनुभयो, परमेश्वरले दिनुभयो, त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। अयुबका साथीहरूले उनको दुःखको कारणबारे धेरै निष्कर्ष निकाले, तर पछि परमेश्वरले उनीहरूको गलत बुझाइलाई सच्याउनु भयो। यसबाट अरूको दुःखको कारणबारे हतारमा निर्णय नगर्नु भन्ने कुरा पनि सिक्नुपर्छ। कहिले काहीँ हामी गाह्रो साह्रो हुँदा यति छिटो डिसिजन लिन्छौ नि, अनि फुर्सदमा हामी पछताउँछौ, होइन। अयुबले पनि त परमेश्वरलाई त्याग्न सक्थे नि त, आफ्नै बुढीले त्यागदे छोड्दे तेरो परमेश्वरले केही गर्दैन भनेको थियो, तर उसले परमेश्वरलाई कहिले त्यागेनन् बा। हो त्यस्तो जीवन चाहिँ परमेश्वर चाहनुहुन्छ।
परमेश्वर सधैँ हाम्रो बुझाइ भन्दा ठूलो हुनुहुन्छ, हाम्रो बुझाइ सानो हुन्छ। अयुबले परमेश्वरलाई अझ गहिरो रूपमा चिन्ने मौका पाए यो घटनाबाट। यति धेरै परमेश्वरमा समर्पित भए र कठिन समयले विश्वासीलाई गहिरो बनाउन सक्छ, विश्वासीलाई बलियो पनि बनाउन सक्छ, होइन? कठिन समयले विश्वासीलाई बलियो बनाउँछ। जब जब हाम्रो जीवनमा कठिन परिस्थितिहरू आउँछ, गाह्रो परिस्थितिहरू आउँछ, अब यो सोच्नु पर्छ कि अब चाहिँ परमेश्वरले मेरो जीवनबाट शक्तिशाली काम गर्दै हुनुहुन्छ भन्ने कुरा सोच्नु पर्छ। हेर्नुहोस्, अयुबको जीवनमा यस्तै भयो नाति। ऊ निराश हुनु पर्ने थियो, ऊ रुनु पर्ने थियो, कराउनु पर्ने थियो, तर परमेश्वरले अयुबलाई दिने शक्तिशाली बनाइराख्नु भएको थियो। सबै कुराहरू फिर्ता दिनुभयो। जसले परमेश्वरलाई सबै परिस्थितिमा परमेश्वरलाई हेर्छ, त्यसलाई पनि परमेश्वरले हेर्नुहुन्छ। अयुबको जीवनले हामीलाई विश्वास, धैर्यता, नम्रता, परमेश्वर सामु इमानदारी था, अरूको दुःखमा न्याय नगर्ने र आफ्नो सीमित बुझाइ भन्दा परमेश्वरमा भरोसा गर्ने कुरा सिकाउँछ। यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। र जो मान्छे कठिन परिस्थितिमा हुन्छ नि नाति, हो त्यो मान्छेले चाहिँ कठिन परिस्थितिमा परमेश्वरलाई देख्छ। त्यो भएर त ऊ किनभने ऊ कहिल्यै पनि परमेश्वरबाट टाढा हुँदैन, किनभने उसको भरोसा परमेश्वरमाथि हुन्छ। यो सबै कुरालाई, यो सबै समस्यालाई किराना किनार लगाउने चाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा चाहिँ अयुबको जीवनबाट जान्न सकिन्छ। क्या नाति, बुझिस्? धेरै राम्रो कुरा बुझे हजुरबा। आज त म यति धेरै छर्लङ्ग भएँ नि। मेरो जीवनमा पनि कति पीड़ाहरू थियो क्या हजुरबा, तर आज अयुबको जीवनबाट हजुरले यति प्रष्ट रूपमा बुझाउनु भयो। धेरै धेरै धन्यवाद हजुरबा, किनभने परमेश्वर त पुनर्निर्माण गर्न सक्नुहुँदो रहेछ नि त, होइन? 100% हो बा, 100% हो। परमेश्वरले चाहनुभयो भने सबै कुराहरू हामीलाई फिर्ता दिनुहुन्छ। हेर त, हन्नाको जीवनमा कहिले हन्नाले सोचेका थियो, तर विश्वास चाहिँ थियो परमेश्वरले चाहनुभयो भने गर्नुहुन्छ भनेर। कति सामेल भन्ने छोरा दिनुभयो। उनी इजरायलको न्यायकर्ता, अगम वक्ता, राजा अभिषेक गर्ने मान्छे पो भयो त सामेल त, हो। त्यो भएर हामी परमेश्वरमाथि भरोसा राख्नुपर्छ। मान्छेमाथि कहिले भरोसा राख्नु हुँदैन। मान्छेले त आँसु दिन्छ, परमेश्वरले चाहिँ आँसु पुस्नुहुन्छ। हो नि हजुरबा, धेरै धेरै धन्यवाद हजुरबा। आज मैले धेरै कुरा सिक्न पाएँ। ल बा, ल म पनि अब यसो प्रार्थना गर्दै हिँडिरहेको थिएँ बाटोमा, तँलाई देखेर यसो निस्किया, यसो रेडियोमा यसो नाति नातिनासँग दुई चार कुरा बोल्ने मन पर्या, बानी पर्या छ, त्यो भएर यसो आएको नि। हुन्छ हजुरबा, धेरै धेरै धन्यवाद। ल बा, ल त पनि राम्ररी जानु, अब दिनभरि आफ्नो काममा लाग्नु, यता दायाँ बायाँ उता उता नलाग्नु। यो फेरि कति दिनसम्म के पर्दैछ अरे, पानी पर्दैछ अरे, पहाडी पहिरो आउँछ, यताउता हिँड्ने होइन कहिले। अब यस्तो बेलामा चाहिँ बाहिर पनि जानु हुँदैन, चुपा लाएर बस्ने। आफू रहे पो सबै कुरा रहन्छ, त आफू नै नभए चाहिँ के कुरा रहन्छ। त्यो भएर यताउता उतर उतर नघुम्ने, कता कता घुमिरहेको छु तिमीहरू जवानहरू, बाइक लिएर चिप लिएर गाह्रो हुन्छ, त्यो भएर घरमै बसिराख्ने, बुझिस्? हुन्छ हजुरबा, हुन्छ, धन्यवाद। हजुरले भनेको कुरालाई म मानिलिन्छु। ल ल, म अहिलेलाई लागे। आदरणीय श्रोता, कार्यक्रम हजुरबालाई चिट्ठी तपाईँलाई कस्तो लाग्यो? आज हजुरबाले निकै नै राम्रो सन्देश दिनुभयो। म त एकदमै आज एकदमै आशिषित भएको छु, मन पनि हल्का भएको छ, किनभने परमेश्वर मात्रै यस्तो हुनुहुँदो रहेछ जसले पुनर्निर्माण गर्नुहुन्छ, फेरि अस्तित्वमा ल्याउने चाहिँ परमेश्वर हुनुहुँदो रहेछ भन्ने कुरा आज हजुरबाले सिकाउनु भएको छ। र जति पनि बाढी पीड़ित अथवा हामी यो जुन खोलाले धेरैलाई विस्थापित गर्यो नि, उहाँहरूको लागि आज हजुरबाले निकै नै मिठो सन्देश दिनुभएको छ। तपाईँको दुःख हाम्रो पनि दुःख हो, तपाईँ जति टुट्नु भएको छ त्यति नै हामी पनि टुटेका छौं, र हामीले जति सक्छौं तपाईँलाई मलमपट्टी लगाउने काम
प्रत्येक नेपालीहरूले गर्नुभएको छ, देश विदेशले गरेका छ, यसको लागि परमेश्वरलाई पनि धेरै धेरै धन्यवाद। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र दर्शकहरूलाई पनि धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

परमेश्वरलाई धन्यवाद दिँदै आजको पाठ तपाईँ श्रोताहरूको निम्ति शुरू गर्न चाहन्छु। आज मैले पवित्र धर्मशास्त्र बाइबलबाट सुसमाचार लुकाको 21 अध्यायको 34-36 पदसम्म यहाँहरूको निम्ति छानेको छु। यसमा यसरी लेखिएको छ, तिमीहरू आफ्नो विषयमा होसियार रहो, नत्र त भोग विलास मतवालीपन र जीवनको फिक्रले तिमीहरूको मन दलिएला र तिमीहरू माथि 81 त्यो दिन पासो झै आई पर्ला, किनकि यसरी नै सारा पृथ्वीमा बास गर्ने सबै माथि यो आई पर्नेछ। तर आई पर्ने यी सबै कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामुन्ने खडा हुन सामर्थ्य हुनलाई सबै समय प्रार्थना गर्दै जागर हो। यो वचन प्रभु येशूले एक अवसरमा आफ्ना चेलाहरूसँग बातचित गरिरहनु भएको बेला भन्नुभएको हो। प्रभु येशूले भन्नुभएको यो वचन संसारको अन्त्य हुने कुराको विषयमा थियो। पवित्र बाइबलमा यस संसारको अन्त्यको सम्बन्धमा धेरैवटा भविष्यवाणीहरू गरिएका छन्। श्रोता मित्रहरू, भविष्यवाणी भनेको भविष्यमा घट्ने घटना हो, यसले आउने दिनहरूको बारेमा कुरा गर्दछ। ती भविष्यवाणीहरू यस्ता चिन्हहरूको रूपमा बताइएका छन् जसद्वारा संसारको अन्त्य भइरहेको संकेत हामीले पाउन सक्छौ। प्रभु येशू फेरि यस संसारमा कहिले आउनुहुनेछ भन्ने कुरा कसैले पनि बताउन सक्दैन, तर पनि विगतका दिनहरूमा र अहिले संसारमा जुन घटनाहरू भइरहेका छन् तिनलाई विचार गर्दा अब उहाँको आगमन धेरै टाढो छैन भन्ने अनुमान पनि हामीले लगाउन सक्दछौ। विगत शताब्दीमा हामी ठूला ठूला दुर्घटनाहरू, हत्याहरू, युद्धहरू, अनिकालहरू, महामारीहरू, भल पहिरो जस्ता प्राकृतिक प्रकोपहरूका साक्षी भयौं। यस्ता घटनाहरू सायद संसारको उत्पत्तिदेखि अहिलेसम्म कहिल्यै पनि भएको थिएन होला। हुन त यी घटनाहरूलाई हामी प्रभु येशू ख्रीष्टको दोस्रो आगमनको आधार चाहिँ बनाउन सक्दैनौ, तापनि पवित्र बाइबलले अनि प्रभु येशू आफैले भन्नुभएका वचनहरूले हामीलाई प्रभुको आगमनको निम्ति सधैँ तयार भएर बस्नु भनी चेतावनी दिदछ। येशूले भन्नुभएको छ, यस कारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ। मत्ती 24 अध्यायको 44 पदमा पढ्न सकिन्छ। आदरणीय श्रोता मित्र, मैले यति बेला तपाईँसँग येशू ख्रीष्ट संसारमा फेरि आउँदै हुनुहुन्छ भन्ने कुरा गरिरहेको छु। त्यसको लागि हामी तपाईँ अनि म तयार भएर बस्नु पर्दछ। उहाँ कति बेला आउनुहुन्छ त्यो कुरा हामीलाई थाहा छैन र बाइबलले पनि समयको कुरा गर्दैन, तर एउटा निश्चयता के छ भने येशू ख्रीष्ट संसारमा फेरि आउँदै हुनुहुन्छ अथवा उहाँको दोस्रो आगमन एकदमै नजिक रहेको छ। संसारको अन्त्य र उहाँको दोस्रो आगमनको विषयमा येशूले भन्नुभएको कुरा पवित्र बाइबलबाट तपाईँलाई पढेर म सुनाउन चाहन्छु, कृपया ध्यान लगाएर सुन्नुहोला। त्यस बेला येशूका चेलाहरूले उहाँलाई यसरी प्रश्न गरेका थिए, हामीलाई भन्नुहोस् यी कुरा कहिले हुनेछन् र तपाईँको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ। तब येशूले तिनीहरूलाई जवाब दिनुभयो, होसियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्, किनभने धेरैजना मेरो नाउँमा म नै ख्रीष्ट हुँ भन्दै आउनेछन् र धेरैलाई बहकाउनेछन्। तिमीहरूले युद्धहरू र युद्धहरूका हल्ला सुन्नेछौ, न घबराओ, किनकि यी हुनु आवश्यक नै छन्, तर अन्त्य त्यति नै बेला हुँदैन प्रिय मित्र, किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ र ठाउँ ठाउँमा अनिकाल र भूकम्प जानेछन्, तर यी सब प्रसव वेदनाको सुरु मात्र हो। तब तिनीहरूले तिमीहरूलाई संकष्टका गाली सुम्पिदिनेछन् र तिमीहरूलाई मार्नेछन् र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्। तब धेरैजना भड्केर जानेछन्, विश्वासलाई त्याग्नेछन्, ठेस खानेछन् र
र एउटाले अर्कोलाई विश्वासघात गरेर सुम्पिदिनेछन् र घृणा गर्नेछन्। त्यति बेला धेरै झुटा आगम वक्ताहरू पनि खडा हुनेछन् र धेरैलाई बहकाउनेछन्। दुष्टता बढेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ, तर आखिरी सम्म स्थिर रहने चाहिँ बचाइनेछ। अनि राज्यको यो सुसमाचार सारा संसारलाई सबै जातिहरूका लागि गवाहीको रूपमा प्रचार गरिनेछ, त्यसपछि अन्त्य हुनेछ। श्रोता मित्र, मैले तपाईँलाई ख्रिस्ट येशू दोस्रो पटक आउँदै हुनुहुन्छ भनेर यस रेडियो मार्फत प्रचार गरिरहेको छु। उहाँले भन्नुभयो उहाँ आउनु हुनेछ, तर आउनु भन्दा केही अगाडि त्यहाँ थुप्रै घटनाहरू घट्नेछन् जुन मैले भर्खरै तपाईँको निम्ति पढेर सुनाएको छु। मेरो आवाज सुनिरहनु भएको प्रिय मित्र, पवित्र बाइबलमा भनिएको यो कुरा के हामीले हाम्रो समयमा पूरा भइरहेको देखेका छैनौ र? विचार गर्नुहोस् त एकछिन। अहिले पनि संसारमा धेरै जस्तो देश र स्थानहरूमा लडाईहरू चम्किरहेका छन्। मानिसहरूले ठूलो दुःख कष्ट सहनु परेको छ। अफ्रिकाको कुनै कुनै शहरमा धेरै समयदेखि अनिक्याल परेर मानिसको जीवन नाश भएको छ। मानिसको अस्तित्व वास्तवमा संकष्टमा परेको छ मित्र। मानिसको ज्यान बचाउने भोजन भन्दा बढी मानिसको जीवन नाश पार्ने हात हतियारहरू उत्पादन भइरहेका छन्। भूकम्पले लाखौं मानिसको जीवन समाप्त गरेको छ। समुद्रमा आएको सुनामीले अनगिन्ती मानिसको ज्यान लियो। हिसाबै गर्न नसकिने धन मालको हानि गर्यो। यी कुराहरू के त्यसै अचानक हुन आएका हुन्? होइन मित्र, यो संसारको अन्त्यको चिन्ह हो। पवित्र बाइबलमा यो कुरा अघिबाटै बताइएको छ। संसारको अरू कुनै पनि किताबमा यी घटनाहरूको भविष्यवाणी गरिएको छैन। कुनै पनि साहित्यले यस्ता घटनाहरू हुनेछन् भनेर व्याख्या गरेको छैन, तर पवित्र शास्त्र बाइबलमा यस्ता कुराहरूको भविष्यवाणी गरिएको छ। किनभने पवित्र बाइबल मानिसको ज्ञानद्वारा रचिएको पुस्तक होइन, तर परमेश्वरले उहाँको आत्माद्वारा लेखाउनु भएको पवित्र ग्रन्थ हो। येशूले भन्नुभयो स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरो वचन बितेर जाने छैन। मत्ती 24 अध्यायको 35 पदमा यसरी लेखिएको छ। त आदरणीय श्रोता मित्र, म तपाईँलाई प्रभु येशूको बारेमा किन भनिरहेको छु? मैले किन प्रभु येशू ख्रिस्टलाई तपाईँको रेडियो मार्फत तपाईँलाई प्रचार गरिरहेको छु? यसको एउटा कारण छ, प्रभु येशूले तपाईँलाई प्रेम गर्नुहुन्छ। यस संसारमा रहँदा तपाईँको जीवन पापद्वारा नाश नहोस् भन्ने उहाँले इच्छा गर्नुहुन्छ। आफ्नो पाप स्वीकार गर्नेहरू र पापमा लागिरहने आफ्नो पाप स्वीकार नगर्नेहरूले अझ भयानक दिनहरूको सामना गर्नु पर्नेछ। ती भयानक दिनहरू अब आउनै लागेका छन् मित्र। अहिले हामी जिइरहेको समय पनि सुरक्षित र शान्तिले पूर्ण कहाँ छ र? यो समय पनि भयानक छ, तर पापी मानिसहरूले अझै डरलाग्दा दिनहरूको सामना गर्नु पर्नेछ, किनकि संसारको अन्त्य हुने दिन आइरहेको छ। बाइबलका वचनहरू पूरा हुँदैछन्। प्रभु येशू ख्रिस्टले भन्नुभएको छ, संसारको यस्तो विकराल र विकट अवस्था हुँदा पनि मानिसहरूलाई सुसमाचार सुन्ने मौका दिइनुपर्छ, ताकि उनीहरूले सत्य परमेश्वरलाई कि त स्वीकार गर्ने वा इन्कार गर्ने एकचोटि मौका पाउनुपर्छ। त्यसै कारण म रेडियोद्वारा तपाईँलाई प्रभु येशूको सुसमाचार सुनाउँछु। यो मैले तपाईँलाई धर्म प्रचार गरेको होइन, तर सत्य र जीवित परमेश्वरको बारेमा तपाईँलाई बताएको हुँ, जसले तपाईँलाई पापदेखि अनि आउने दिनको भयानक कष्ट र पीडाबाट बचाउनु हुनेछ। संसारमा दुःख कष्ट चरम सीमामा पुग्नुभन्दा अघि नै प्रभु येशू आफ्ना विश्वासीहरूलाई लिन बादलमा आउनुहुनेछ। उहाँमाथि विश्वास गर्नेहरूले संसारमा एउटा ठूलो संकष्टको सामना गर्नुपर्ने छैन। परमेश्वरको वचनमा विश्वास गर्नुहोस्, प्रभु येशू फेरि आउँदै हुनुहुन्छ। त्यो दिन तपाईँको निम्ति कस्तो होला? अहिले नै विचार गर्नुहोस् श्रोता मित्र, किनभने जब अन्त्य हुन्छ त्यति बेला निकै ठूलो भयानक कष्ट तपाईँ र मैले सामना गर्नुपर्दछ।
त्यसबाट उम्किनको लागि एउटै मात्र विकल्प छ, त्यो विकल्प भनेको प्रभु येशु ख्रिस्टमा विश्वास गर्नु हो। र त्यही येशुमा विश्वास गरेर आज तपाईँ आफ्ना सबै कष्ट दुःख पापबाट स्वतन्त्र हुन सक्नुहुन्छ। परमेश्वरले तपाईँलाई आशिष दिउन्। हामी कार्यक्रमको अन्त्यतिर छौँ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौँ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ। कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: अमित थापा, तपाईँ सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुई हात जोडेर तपाईँलाई यस कार्यक्रममा म स्वागत गर्दछु। साथै त्रियक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन छ। तपाईँभित्र एउटा मानिस लुकेर बसेको छ, थाहा छ तपाईँलाई। तपाईँ अबै त्यो के होला भनी सोच्दै हुनुहुन्छ होला, डरले भुतुक्कै हुनुभएको होला। तर त्यो तपाईँलाई डराउने मानिस होइन, तर तपाईँलाई डोर्याउने मानिस हो। यस विषयलाई म निरन्तरता दिनेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय प्रिय श्रोता, तपाईलाई स्मरण मात्र गराउन चाहन्छु कि यो कार्यक्रम विभिन्न संचारका माध्यमहरूमा उपलब्ध छ। युट्युबबाट, फेसबुकबाट, अनलाइनमा अनि अन्य विभिन्न माध्यमहरूबाट तपाईलाई जुन सहज हुन्छ त्यसै माध्यमबाट प्रत्येक दिन यो कार्यक्रम तपाईँ प्राप्त गर्न सक्नुहुनेछ। तपाईँलाई हार्दिक स्वागत छ। साथै यो कार्यक्रम तपाईँले अरूसित बाँडचुड पनि गर्न सक्नुहुनेछ। हामीसित सयकडौं विषयहरूमा यी सन्देशहरू उपलब्ध छन्। तपाईँलाई धन्यवाद। आफ्नो विचार, आफ्नो प्रतिक्रिया, टिप्पणी अवश्य नै मलाई लेख्नुहोला। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्। आउनुहोस् सधैँजै आज पनि एउटा मधुर अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

0: आफ्नो वचनमा भन्नुभएको छ, इजिकियल 36 अध्यायको 26 र 27 खण्ड, म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु र तिमीहरूभित्र म एउटा नयाँ आत्मा हालिदिनेछु, तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु, अनि म मेरा आत्मा तिमीहरूमा हालिदिनेछु र तिमीहरूलाई मेरा विधिहरू पालन गर्ने र मेरा नियमहरू होसियारी साथ मान्ने तुल्याउनेछु। परमेश्वरले उहाँको पवित्र बाइबलमा भन्नुभएको यो वचन तपाईँले सुन्नुभयो, इजिकियल 36 अध्यायको 26 र 27 खण्ड। बाइबलका वचनहरू बुझ्न कठिन छैनन्, ती पढ्दा पढ्दै हामी बुझ्न सक्छौं। बाइबलको वचनको व्याख्या गर्नुपर्ने त्यति आवश्यकता नै हुँदैन, तर परमेश्वरले कुन परिस्थितिमा ती वचनहरू ती कुराहरू बोल्नुभयो सो कुरा चाहिँ बुझ्नुपर्छ। सृष्टिकर्ता परमेश्वर मानिसलाई उहाँको आफ्नै स्वरूप र प्रतिरूपमा बनाउनु भएको हो। परमेश्वरको स्वरूप र प्रतिरूप भनेको के हो? परमेश्वरको जस्तै गुण, परमेश्वरको जस्तै स्वभाव, उहाँकै जस्तै चरित्र दिएर परमेश्वरले तपाईँ र मलाई बनाउनु भएको छ। परमेश्वरको स्वभाव सहनशील छ, उहाँको स्वभाव क्षमाशील, दयालु, कृपालु, पवित्र, निस्वार्थ छ। उहाँले कसैको हानि गर्न चाहनुहुन्न, सबैलाई एक समान प्रेम गर्नुहुन्छ। तपाईँ भन्नुहोला, होइन होइन, म त येशु ख्रिष्टमा विश्वास गर्ने मान्छे नै होइन, यसकारण परमेश्वरले मसँग कुनै सरोकार राख्नुहुन्न। तपाईँको यो विचार गलत छ। तपाईँ येशु ख्रिष्टका विश्वासी नभए पनि परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। बाइबलमा लेखिएको छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, ताकि जो कोही उहाँमा विश्वास गर्छ त्यो नाश नहोस् तर उसले अनन्त जीवन पाओस्। यूहन्नाको सुसमाचार 3 अध्यायको 16 पद। तपाईँ परमेश्वरलाई प्रेम गर्नुहोस् वा नगर्नुहोस्, परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। वा तपाईँले उहाँमा विश्वासै नगर्नुहोस्, नास्तिक नै भए तापनि परमेश्वरले तपाईँलाई धेरै माया गर्नुहुन्छ, किनकि उहाँले तपाईँलाई बनाउनु भएको हो। उहाँले तपाईँलाई केही समयका निम्ति संसारमा पठाउनु भएको छ, मलाई पनि। एक दिन तपाईँले परमेश्वरको न्याय आसनको अघि खडा भएर यो संसारमा कसरी जिउनुभयो त्यसको हिसाब किताब उहाँलाई दिनुपर्छ। मृत्युपछि परमेश्वरको सामु खडा भएर आफ्नो जीवनको हिसाब किताब दिने कुरा आदिकवि भानुभक्त आचार्यले पनि उनको भक्तमाला कवितामा उल्लेख गरेका छन्। उनले लेखेका छन्, ईश्वर भज्याना छु भनिकन प्रतिज्ञा अघि सरी गएको होस्, आइस कति दिन भजिस भन अघि सरी, यसो भन न ख्वामित मकन दूत त्यस बखत, कसो भन्नु मैले भुलिकन रह्यो यस बखतमा, भजौला भन्दैमा कति कति बित्यो जन जन्मको, मरौला भन्नको अझ पनि विचार छैन मनको, ओहो लौकिक माया बढी बलवती जानी मनले, विचार गर्दै गर्दै ईश्वर भजी लिनु भक्त जनले। देख्नुभयो, आदि कवि पनि यो संसारमा आएपछि मानिसले परमेश्वरलाई भुलेर जिउँछन् भनेका छन्। साँच्चै यो संसारमा जिउँदा हामी एक दिन मर्नै पर्छ भन्ने कुरा च्वाट्टै भुलिहाल्छौं। यो संसारमा सधैँभरि जिउँछौ, यहाँ सधैँभरि बस्नेछौ भने जस्तो गरी मान्छेहरू जिउँछन्। त्यति मात्रै होइन, उनीहरूले त्यो पैसा कमाएको र जम्मा गरेको देख्दा त उनीहरू कमसेकम 7-8 सय वर्ष नै बाँच्लान् जस्तो व्यवहार देखाउँछन्। मानिसको मनमा त्यस्तो विचार कसरी आउँछ त? आउँछ, किनकि मानिसभित्र एउटा स्वभाव हुन्छ जुन पापको वशमा परेको हुन्छ। त्यसैले मानिसलाई परमेश्वरदेखि टाढा बनाउने निरन्तर प्रयास गर्छ। यसलाई पवित्र बाइबलमा पुरानो स्वभाव भनिएको छ, जसले परमेश्वरलाई आफ्नो जीवनमा ठाउँ दिन चाहँदैन, आफ्नै इच्छामा आफ्नै सोचमा ऊ हिँड्न चाहन्छ। जे मन लाग्यो त्यही गर्न चाहन्छ। प्रभु येशूको सुसमाचार पटक्कै सुन्न चाहँदैन। यस्तो एउटै कारणले गर्दा हुन्छ, उनीहरू पूर्ण रूपमा अन्धकारको सामर्थ्यमा परेका हुन्छन्। सत्यतालाई घृणा गर्छन्। अचम्मको कुरा यो छ कि धेरै शिक्षित मानिसहरू पनि परमेश्वरका कुराहरूमा विश्वास गर्न चाहँदैनन्। पवित्र बाइबलमा लेखिएको छ, पहिलो कोरन्थी 2:14, जो मानिस आत्मिक छैन त्यसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन, किनकि ती कुराहरू उसका निम्ति मूर्खता हुन्छन् र उसले ती बुझ्न सक्दैन, किनकि ती आत्मिक रीतिले मात्र बुझ्न सकिन्छ। जो आत्मिक छैन ऊ पाप, भौतिक र दुष्टताको अधीनमा परेको हुन्छ। दुष्टता कुनै मानिस होइन, तर परमेश्वरको विरूद्धमा हुने हरेक कार्य र हरेक विचार चाहिँ दुष्टता हो। त्यसैकारण मानिसले परमेश्वरको कुरालाई, उहाँको वचनलाई स्वीकार गर्न सक्दैन, विश्वास गर्न सक्दैन। परमेश्वरको वचन सुन्न र पढ्न पनि चाहँदैन, दिक्क वाक्क मान्छ। किन? किनकि परमेश्वरको वचन पढ्दा वा सुन्दा उसले आफ्नो वास्तविक अवस्थालाई देख्छ, थाहा पाउँछ। कता तपाईँलाई यो कार्यक्रम सुन्दा सुन्दै नसुन्न मन पनि लाग्छ, होइन त? यो कति यो मान्छे बोलिरहेको छ परमेश्वर परमेश्वर भनेर। यस्तै हुन्छ कि ऊ आफ्नो भित्रको रूप कसैले थाहा नपाओस् भन्ने चाहन्छ। पापको वशमा परेको त्यो भित्रको मान्छे लुक्न चाहन्छ। ऊ यस्ता परमेश्वरका कुराहरू र पवित्र कुराहरूदेखि टाढा हुन चाहन्छ। विचार गर्नुहोस्, तपाईँले ऐना वा सिसामा आफ्नो अनुहार हेर्नुभयो, ओहो, तपाईँको अनुहार त डरलाग्दो भएको रहेछ। नाकमा यत्रा यत्रा ठेउला उठेका रहेछन्, ओठहरू सुन्निएका जस्ता भएका छन्, आँखा पनि बुवासाको जस्ता राता राता भएका छन्, गालामा मोसो पोतेको जस्तो कालो कालो भएको छ। तपाईँलाई आफ्नै रूप मन पर्दैन, के भएछ जस्तो तपाईँलाई हुन्छ। के तपाईँ त्यस्तै रूप अरू मानिसहरूलाई देखाउन चाहनुहुन्छ? चाहनुहुन्न। निश्चय तपाईँ घरमा भित्रको कोठामा लुकेर बस्नुहुनेछ, वा अनुहारमा कपडा बाँध्नुहुनेछ, वा त्यो सफा सुग्घर गर्नलाई ठिक बनाउनको निम्ति प्रयत्न गर्नुहुनेछ। तपाईँको त्यो रूप कसैलाई देखाउन चाहनुहुन्न, होइन त? मेरा आवाज सुन्दै गर्नुभएका मेरा प्रिय मित्र, पाप क्षमा नभएको मानिसको भित्रको रूप योभन्दा पनि अझ डरलाग्दो हुन्छ। कुनै असल कुराले ऊ भित्र बास गर्दैन, उसको मनमा अलिकति पनि असल र भलाइका विचारहरू हुँदैनन्। परमेश्वरले मानिसलाई दिनुभएको उहाँको स्वरूप प्रतिरूप पापले नष्ट पारेको छ, भ्रष्ट पारेको छ। यसै कारण मानिस वनको पशु जस्तो व्यवहार गर्ने भएको छ। हेर्नुहोस् त, ससाना कुरालाई लिएर कति ठूल्ठूला झै झगडाहरू झमेलाहरू हुन्छन्। मानिसको हानि हुन्छ, ज्यान जान्छ, आगो लाग्छ, कुटाकुट हुन्छ। मानिसको हृदय कठोर ढुङ्गा जस्तो भएको छ। धेरै मानिसको हृदयमा कुनै दया माया ममता पाइँदैन, किनकि उनीहरूभित्र जीवित परमेश्वरलाई नचिन्ने एउटा आत्माले एउटा स्वभावले बास गरेको हुन्छ। त्यस्ता मानिसहरूलाई पनि परमेश्वरले प्रेम गर्नुहुन्छ। प्रभु येशू त्यस्तैहरूलाई बचाउन यस संसारमा आउनुभयो। हामी पनि एक दिन त्यस्तै थियौं, म पनि। प्रभु येशूले आफै भन्नुभयो, म धर्मीलाई होइन तर पापीलाई बचाउनलाई यस धरतीमा आएको हुँ। हामी स्वार्थी थियौं, आफ्नै बारेमा मात्र विचार गर्थ्यौं, कसै प्रति दया माया थिएन, आफूलाई जे मन लाग्यो त्यही गर्थ्यौं। हामीले गरेका कामले अरूको हानि भए पनि हामीलाई कुनै परवाह थिएन। तर प्रभु येशूलाई चिनेर उहाँमाथि विश्वास गरेपछि हाम्रा विचार, हाम्रो स्वभाव, हाम्रो जीवनी शैली नै परिवर्तन भएको छ। हामी परमेश्वरको स्वभाव, उहाँका गुण, उहाँका विचार धारण गरेर जिउन चाहन्छौ। मानिसको जीवन तब मात्र सार्थक र महत्वपूर्ण बन्छ जब उसको जीवन जीवित परमेश्वरसित जोडिएको हुन्छ। तपाईँको जीवनको अवस्था कस्तो छ? तपाईँले अहिले नै आफ्ना पापहरूलाई मानिलिँदै पश्चाताप गरिकन यीशुमा विश्वास गर्न सक्नुहुन्छ। विश्वासको प्रार्थना गरेर यीशुलाई आफ्नो जीवनमा निम्ताउन सक्नुहुन्छ। प्रार्थना गर्नु भनेको आफ्नो मनको कुरा प्रभुलाई भन्नु हो, तर त्यसमा साँचो विश्वास हुनुपर्दछ। प्रभु येशूले तपाईँको जीवनलाई परिवर्तन गर्नुहुनेछ। एउटा अर्थपूर्ण जीवनको निम्ति जीवन छोटो छ, यो छोटो जीवनमा किन गुनासो, पीड़ा, पीर, दुखी भावना र विचारहरू बोकेर जिउने? यस्ता कुराले मानिसको जीवनलाई त्यो गाढे घाउ जस्तो बनाउँछ जुन कहिले पनि निको हुँदैन। तर परमेश्वर तपाईँलाई एउटा नयाँ हृदय दिन चाहनुहुन्छ। उहाँको शक्तिशाली वचनद्वारा असल विचारहरू तपाईँको मनमा भर्न चाहनुहुन्छ। परमेश्वरलाई एकपल्ट तपाईँको जीवनमा काम गर्ने मौका दिनुहोस्, बोलाउनुहोस्, निम्ताउनुहोस्। प्रभु येशूले आफै भन्नुभयो, हेर म ढोकामा बसेर गचगचाउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म भित्र आउनेछु। आज के तपाईँको हृदयको ढोकामा प्रभु येशूले गचगचाइरहेको आवाजलाई सुन्दै हुनुहुन्छ? यदि सुन्दै हुनुहुन्छ भने आफ्नो हृदयको ढोका खोल्नुहोस्। याद गर्नुहोस्, यो जीवन तपाईँको र आफ्नो असल जीवनको निम्ति असल निर्णय लिने अधिकार, हक र जिम्मेवारी पनि तपाईँको आफ्नै हो। हेर्नुहोस् त, कुराकानी गर्दा गर्दै सबैले हामीलाई बिदाई दिइसकेको छ। म तपाईँसित एक सार्थक अर्थपूर्ण जीवनको बारेमा कुराकानी गरिरहेको थिएँ। यो सम्भव छ जीवित परमेश्वरसित हाम्रो सम्बन्ध गाँसेर, उहाँबाट अलग भएर होइन तर सम्बन्ध गाँसेर। परमेश्वरले तपाईँलाई सहायता गर्नु।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफूलाई माया गर्न सिक्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 55 यहाँहरूलाई स्वागत छ। आज म तपाईँहरूसँग बाँड्न चाहन्छु कि परमेश्वरले तपाईँलाई धेरै माया गर्नुहुन्छ। उहाँले तपाईँलाई यति धेरै माया गर्नुहुन्छ कि उहाँले तपाईँको सट्टा आफ्नो एकमात्र छोरालाई क्रुसमा मर्न दिनुभयो। पहिलो योहन्नाको पुस्तक 4:9-10 पद, परमेश्वरको प्रेम हाम्रो माझमा यसरी प्रकट भयो कि उहाँले आफ्ना एकमात्र पुत्र संसारमा पठाउनुभयो ताकि उहाँद्वारा हामी जिउन सकौं। प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको प्रायश्चित हुनका निम्ति आफ्नो पुत्र पठाउनुभयो। तपाईँको जीवनमा अहिले भइरहेको हरेक ठूलो र महत्वपूर्ण कुराको परमेश्वरले वास्ता गर्नुहुन्छ र उहाँले तपाईँको जीवनमा साना कुराहरूको पनि वास्ता गर्नुहुन्छ। लुकाको पुस्तक 12:7 पद, तर तिमीहरूका त शिरका केश समेत गनिएका छन्, यसकारण नडराउ, तिमीहरू धेरै भँगेरा भन्दा बडा होइनौ। तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको प्रायश्चित हुनका निम्ति आफ्नो पुत्र पठाउनुभयो। तपाईँको जीवनमा अहिले भइरहेको

0: उदाहरण हो। यी कुराहरू जसले तपाईँ प्रति उहाँको गहिरो प्रेम प्रदर्शन गर्दछ र अब उहाँको प्रेमलाई स्वीकार गर्दै उहाँले तपाईँलाई प्रेम गर्नुभए झैं तपाईँले आफूलाई प्रेम गर्ने निर्णय गर्नु तपाईँको हातमा छ। परमेश्वरको लागि तपाईँ कति अद्भुत र बहुमूल्य हुनुहुन्छ भनेर तपाईँले चिन्नु धेरै महत्वपूर्ण छ। जब उहाँले तपाईँलाई तुच्छ ठान्नुहुन्छ, उहाँले तपाईँलाई सृष्टि गर्नुभएको अद्भुत व्यक्ति देख्नुहुन्छ र तपाईँ उहाँद्वारा प्रेम पाउन योग्य हुनुहुन्छ, किनभने तपाईँका सबै पापहरू येशू ख्रीष्टको रगतले धोइएका छन्। घमण्डले भरिने तरिकाले होइन, तर आफूमा ठूलो विश्वास देखाउने तरिकाले तपाईँ आफ्नो पिता परमेश्वरका लागि कति बहुमूल्य हुनुहुन्छ भन्ने कुराको तपाईँको बुझाइमा आधारित आत्मविश्वासले आफ्नो शिर माथि उठाउनुहोस्। गलातीको पुस्तक 3:26-27 पद, किनकि विश्वासद्वारा तिमीहरू सबै ख्रीष्ट येशूमा परमेश्वरका सन्तान हौ, किनकि तिमीहरू मध्ये जतिको ख्रीष्टमा बत्तीसमा भयो तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौ। प्रिय श्रोता, तपाईँ परमेश्वरको प्यारो सन्तान हुनुहुन्छ, उहाँले तपाईँलाई धेरै माया गर्नुहुन्छ, यसकारण तपाईँले नकारात्मक विचारहरू मनमा राख्नुहुँदैन। जब तपाईँ आफ्नो बारेमा बोल्नुहुन्छ स्वस्थ शब्दहरू बोल्नुहोस् र जब तपाईँ काम गर्नुहुन्छ स्वस्थ कार्यहरू गर्नुहोस्। आफूले सोच्ने विचार, आफूले बोल्ने शब्द र आफूले गर्ने सबै काम परमेश्वरले तपाईँलाई कसको रूपमा सृष्टि गर्नुभएको छ भन्ने कुरासँग मिल्दोजुल्दो बनाउनुहोस्। तपाईँलाई परमेश्वरले कति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरालाई बुझ्नुहोस्। यदि कुनै कारणवश तपाईँ अहिले जस्तो व्यक्ति हुनुहुन्छ त्यो मन पर्दैन भने परमेश्वरले तपाईँलाई को भन्नुहुन्छ भन्ने कुरामा आफ्नो मनलाई नवीकरण गर्न आवश्यक कदम चाल्नुहोस्, ताकि तपाईँ आफ्नो विचार र कार्यहरूमा त्यो व्यक्ति बन्न सक्नुभएको होस्। जब हामी अर्को व्यक्तिबाट स्थायी प्रेम पाउँदैनौ तब हामी निराश हुन्छौ, किनभने हामी गलत ठाउँमा खोजिरहेका हुन्छौ। हामी परमेश्वरको सन्तानको रूपमा को हौ भन्ने आधारमा जब हामी भित्र चाहिँ त्यो महसुस गरिरहेका हुँदैनौ, हामी अरू कसैबाट प्रेम खोज्ने प्रयास गरिरहेका हुन्छौ। हामीले आफूलाई प्रेम गर्न सिक्नु आवश्यक छ। दोस्रो कोरिन्थीको पुस्तक 3:18 पद, हामी सबै घुम्टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौ अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लदै उहाँको रूपमा बदलिँदै जान्छौ। परमप्रभुबाट यो आउँछ जो आत्मा हुनुहुन्छ। हामीले आफ्नो बारेमा के विश्वास गर्ने छनौट गर्छौ त्यो हाम्रो दैनिक जीवनमा हामीले अन्तर्क्रिया गर्ने मानिसहरूमा प्रतिबिम्बित हुन्छ। जब हामी परमेश्वरले हामी प्रति राख्नुभएको निस्वार्थ प्रेममा विश्वास गर्छौ, यसले परमेश्वरको प्रेम र उहाँको महान महिमालाई प्रतिबिम्बित गर्छ, ताकि हाम्रा वरपरका मानिसहरूले हामी मार्फत उहाँको प्रेम अनुभव गर्न सकुन्। इफिसीको पुस्तक 1:7 पद, उहाँको अपार अनुग्रह अनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार हाम्रो पापको क्षमा पाउँछौ। प्रिय श्रोता, विगतमा गरेका कुनै पनि गलत कामको कारणले आफूलाई निराश हुन नदिनुहोस्। परमेश्वरको सामु आफ्नो पाप स्वीकार गर्नुहोस्। येशू ख्रीष्टको रगतको बलिदानद्वारा उहाँले तपाईँलाई प्रदान गर्नुभएको पूर्ण क्षमा प्राप्त गर्नुहोस्। परमेश्वरको प्रेमलाई तपाईँको हृदयमा पुनस्थापित हुन दिनुहोस्। त्यसपछि तपाईँ अरूको लागि उहाँको प्रेम र महिमाको निरन्तर प्रतिबिम्बित हुनुहुनेछ। आफूलाई क्षमा गर्नुहोस् र आफ्नो जीवनलाई अरूको लागि आशाको ज्योतिको रूपमा चम्कन दिनुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामी

एउटा अर्थपूर्ण भजन हामीले सुन्यौं, बिहानीको सूर्य जस्तै परमेश्वरको महिमा करुणा हाम्रो जीवनमा छ भनेर रवि थापाज्यूले हिँडाउँदै हुन्छ। कार्यक्रम मधुर संगीतमा अर्को भजन राख्न चाहन्छु, सलोमी तिमोथीज्यूले गाउनुभएको एक बिहान एक साँझ।

एक साथ रहन पाऊ। सलमिती मितिज्यूको आवाजमा निकै अर्थपूर्ण भजन अनि एकदम मिठो भजन हामीले सुनेका छौं। बिहानको समयमा परमेश्वरको साथ रहनु, परमेश्वरको उपस्थितिमा जीवन बिताउनु, समय बिताउनु चाहिँ महत्वपूर्ण छ भनेर भजनले भनिरहेको छ। अब हामी प्रज्वल रामतेलको आवाजमा एउटा भजन सुन्छौं, फेरि यो समय निकै नै सुन्दर भजन राख्दैछौ।

तपाईँ एन्जेल सुन्नुहुन्थ्यो कार्यक्रम मधुर संगीत। समय सकिएको छ, हामी केही भजनहरू एउटा भजन चाहिँ राखेर म बिदा हुन्छु। प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद, तपाईँहरू सबै सुन्ने श्रोताहरूलाई पनि धन्यवाद दिँदै म भने छुट्टिन्छु। धन्यवाद जयपछि।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: परमेश्वरले तपाईसँग के माग्नुहुन्छ? नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा एउटा यस्तो कथाका साथमा आएकी छु जसले मुटुमै छुन्छ र यो कुरा मेरो हृदयमा गहिरोसँग छुन्छ, किनकि मैले यो अवस्था भोगेको छु। मैले यसलाई धेरै पटक अनुभव गरेको छु। केही समय अघि केही निको हुनै नमानेका दबावका घाउहरू अर्थात स्टबन प्रेसर सोर्स निको पार्नका लागि म एक महिनासम्म ओछ्यानमा उत्तानो परेर सुतिरहन बाध्य भए। यसको अर्थ केही महत्वपूर्ण भेटघाटहरू रद्द गर्नु र केही अत्यावश्यक समयसीमा छुटाउनु थियो। यसको अर्थ एउटै पुरानो दिनचर्या दोहोरिरहनु थियो। ओछ्यानमै नुहाइदिने, घाउमा पट्टी बाँध्ने, खुट्टाको व्यायाम गर्ने, बिहानको खाना खाने, पर्खिरहने, दिउँसोको खाना खाने, केही बेर सुत्ने, बेलुकाको खाना खाने, फेरि पर्खिरहने, कहिलेकाहीँ कुनै पाहुनालाई भेट्ने, अझै पर्खिरहने, कसैले पढेर सुनाउने, प्रार्थना गर्ने अनि सुत्ने। अब यस्तो दिनचर्या केही दिन वा एक हप्तासम्मका लागि त ठिकै हुन्छ। 3-4 हप्तासम्म लम्बियो भने तपाईँको सुत्ने कोठाका 4 फित्ताहरू नै निसासिने र उकुसमुकुस लाग्ने जस्ता महसुस हुन थाल्छन्। म त्यहाँ लडेर धेरै टिभी हेर्न चाहन्न थिए, किनभने त्यसले परिस्थिति अझ बिगार्ने मात्र थियो। अनि हो, मैले डीभीडीमा राम्रा प्रवचनहरू सुने, तापनि त्यो थकाउँदो बन्न पुग्यो। 4 हप्तासम्म सोझै उत्तानो पारेर सुत्नु कुनै रमाइलो कुरा होइन, अनि कहिलेकाहीँ निराशालाई टाढा राख्ने केही गाह्रो हुन्थ्यो। सिरानीमा टाउकोसम्म उचाल्न असमर्थ भएर मलाई यस्तो सोच्ने प्रलोभन आयो। होइन, प्रलोभन मात्र आएको होइन, मैले वास्तवमै सोचे, मैले सोचे, ओहो परमेश्वर, अलि विचार गर्नुहोस् न, मेरा कुनै पनि इसाई साथीहरूले यस्ता विश्वासलाई नै चुनौती दिने परीक्षाहरूको सामना गरिरहेका छैनन्। के तपाईँले म एउटा पक्षघात भएको व्यक्तिसँग अलि बढी नै माग्नु भएको छैन र? म दाबीका साथ भन्छु, तपाईँले पनि परमेश्वरलाई ठ्याक्कै यही सोध्नु भएको छ। प्रभु, के तपाईँले मसित मागिरहनु भएको कुरा अलि धेरै नै भएन र? तपाईँलाई थाहै छ, जब समस्याहरू एकपछि अर्को गर्दै चाँगिन्छन् तब तिनीहरूले हाम्रो विश्वासलाई धर्मल बनाउन सक्छन्। तर आउनुहोस् एकैछिन रोकिएर यस प्रश्नको परीक्षण गरौं, आखिर परमेश्वरले हामीसँग के माग्नुहुन्छ त? व्यवस्था 10:12 यसलाई निकै राम्रोसँग समेटेको छ। अब हे इजरायल, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट के माग्नुहुन्छ? केवल यही कि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको भय मान, उहाँका सबै मार्गहरू हिँड, उहाँलाई प्रेम गर अनि आफ्ना सम्पूर्ण हृदयले र आफ्ना सम्पूर्ण प्राणले परमप्रभु आफ्ना परमेश्वरको सेवा गर। के यो उत्तर हो त? किनभने परमेश्वरले तपाईसँग के माग्नुहुन्छ? ल सबै कुरा भन्दा कस्तो होला? ल सबै कुरा भन्दा कस्तो होला? उहाँले सबै कुरा माग्नुहुन्छ अनि उहाँले हामीलाई त्यो सबै कुरा हाम्रो सम्पूर्ण हृदयले र सम्पूर्ण प्राणले दिन आग्रह गर्नुभएको छ। त्यसैले यदि तपाईँ र मलाई कुनै गहिरो दुःखदायी परीक्षाहरूको सामना गरिरहेका सहित जस्तो महसुस हुन्छ भने सायद तपाईँ र म परमेश्वरले हामीसँग के माग्नुहुन्छ भन्ने कुरामा धेरै ध्यान केन्द्रित गरिरहेका छौं र परमेश्वरले हामीलाई पहिले नै के दिइसक्नु भएको छ भन्ने कुरामा चाहिँ पर्याप्त ध्यान दिइरहेका छैनौं। मुख्य कुरा यही नै हो, परमेश्वरले हामीसँग के माग्नुहुन्छ भन्ने बारे हामी धेरै सोच्छौं, तर परमेश्वरले हामीलाई पहिले नै के दिइसक्नु भएको छ भन्ने बारे अलिकति पनि सोच्दैनौं। हामी आफ्नै कष्ट र संकष्टमा मात्र अल्झिएर नबस्नका लागि हामीले त्यो भन्दा पनि ठूलो कष्टको बारेमा सोच्नुपर्छ, ख्रिस्ट र उहाँले क्रूसमा दिनुभएको बलिदान। त्यसैले म फेरि सोध्छु, के परमेश्वरले तपाईसँग सबै कुरा माग्न अलि बढी हो र? ल परमेश्वरले तपाईँलाई के दिनुभएको छ भन्ने बारे सोच्नुहोस् त, उहाँले कति कुरा बाँकी राख्नुभयो र? केही पनि बाँकी राख्नु भएन। वास्तवमा उहाँले सबै कुरा भन्दा पनि बढी दिनुभयो। उहाँले हामीलाई मुक्ति मात्र दिनुभएको छैन, उहाँले हामीलाई यससँगै आउने सबै आशिषहरू पनि दिनुभएको छ। स्वर्गको नागरिकता, थामिरहने अनुग्रह, गहिरो शान्ति, इसाई साथीहरू, प्रबन्ध र सुरक्षा, उत्तर पाइएका प्रार्थनाहरू, सान्त्वना, शान्ति, आनन्द र आशा, प्रेमको त खुरै छाडौं। रोमी 8:32 यसलाई यसरी समेट्छ, जहाँसम्म कि उहाँले आफ्नै पुत्रलाई पनि बाँकी राख्नु भएन तर हामी सबैका निम्ति उहाँलाई सुम्पिदिनुभयो। त के उहाँले आफ्ना पुत्रको साथसाथै हामीलाई अन्य सबै कुरा पनि सित्तैमा कथापूर्वक दिनुहुने छैन र? यदि हामी कमजोर वा हिम्मत हारेका छौ भने सम्झनुहोस् कि परमेश्वरले हामीलाई उहाँले मागेका सबै कुरा गर्न मदत गर्ने सामर्थ्यको प्रतिज्ञा गर्नुभएको छ, चाहे त्यो सबै कुरा नै किन नहोस्। त्यसैले मसँगै प्रार्थना गर्नुहोस्। गर्नुहुन्छ त? प्रभु, तपाईँले मलाई आफ्नो जीवन दिनुभयो र तपाई मलाई पनि त्यसै गर्न भन्नुहुन्छ। मेरो सम्पूर्ण हृदय र प्राणले तपाईँलाई प्रेम गर्ने र तपाईँको सेवा गर्ने सामर्थ्य मलाई दिनुभएकोमा तपाईँलाई धन्यवाद छ। म तपाईँको सामर्थ्य नाममा प्रार्थना गर्दछु, आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्युज एफएम 105.1
1: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
2: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्यारो भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जसले नि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
0: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: इमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ इमाडोल ज्वेलर्स इमाडोल कृष्ण मन्दिर चोक ललितपुर
6: प्रोप्राइटर सानु सापकोटा 01-5208-54 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38
7: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
8: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगे
5: कृष्ण मन्दिर चोक ललितपुर
6: प्रोप्राइटर सानु सापकोटा 01-5208-54 01-5208-54 र 98-5-11

0: त्यस्तो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz बाट।
7: किन आँखा मिचेको मिचे गरेको
8: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
7: धेरै समय मोबाइल चलाइसि क्या
8: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
7: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
8: ए त्यसो भए जोगिन के गर्ने त?
7: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
8: बुझेँ।
7: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
9: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम थ्याङ्क यू गुड न्यूज।

0: जयमसी नमस्कार साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर सुन्नुभएका सम्पूर्ण श्रोता मित्रमा कार्यक्रम थ्याङ्क यू गुड न्यूज लिएर प्राविधिक मित्र सुजनजी सँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँलाई साथ दिनेछौ र दिनको शुरूआत भइसकेको छ। दिनको शुरूआत पनि एकदमै झरीमय तरिकाले भएको छ। तपाईँहरू जहाँ हुनुहुन्छ एकदमै असल प्रकारले हुनुहुन्छ भन्ने मैले आशा लिएकी छु। बाटोमा हिँड्दै हुनुहुन्छ भने पनि सुरक्षित भनौँ अथवा ओडाहरू ओढेर होइन जस्तो पानीबाट सुरक्षित हुने कुराहरू नै बोकेर हिँड्नु होला। यी दिनहरूमा चाहिँ अलिकति मौसमले च्यालेन्ज गरेको समय छ। काम त गर्नै पर्ने हुन्छ, बाटोमा हिँड्नु पनि पर्ने हुन्छ। जे होस् हामी जहाँ गए पनि हामीलाई फेरि त्यो परमेश्वरले त्यो उपायहरू पनि सिकाउनु भएको छ होइन, कहाँ हिँड्दा कसरी हिँड्नुपर्छ भनेर। सुरक्षित भएर हिँड्नु होला, घरमै हुनुहुन्छ भने पनि झनै राम्रो भयो। र धन्यवाद गुड न्यूजमा छौँ हामी र तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ। यो कार्यक्रममा चाहिँ हामी धन्यवादसँग सम्बन्धित कुराकानी गर्ने गर्दछौँ। धन्यवादी भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हो। मानिसको जीवनमा कोही श्रोता आइसक्नु भएको छ, अनुसारी उहाँलाई स्वागत गर्नेछौ। हेलो जय मसी, हाम्रो पम्फाजीलाई एकदमै स्वागत छ। हजुर आरामै हुनुहुन्छ? हजुर म एकदमै आरामै छु। मलाई कस्तो हुनुहुन्छ भनेर सोधिदिनु भएको लागि एकदम हृदयबाट धन्यवाद। हजुर हजुर आरामै हुनुहुन्छ? एकदमै खुसी लाग्यो यस्तै राख्नु भएको छ हाम्रो परमेश्वरले पम्फाजीलाई। अनि कतातिर हुनुहुन्छ, खाना खानुभयो पम्फाजी?
1: खाइसके म त्यहाँ मेरो जग्गाको काम छ मेरो, मलाई त्यो मनले नसोचेका कानले नसुनेका आँखाले नदेखेका गुप्तका धनहरू तल दिन्छु भन्नुभएको थियो परमेश्वरले, हो त्यस्तो मेरो जीवनमा भएको छ। म एकदमै त्यो हाम्रो थाहा नै छैन हजुर, अनि जग्गा पुरानो जग्गा थाहा नै नभएको जग्गा एक रोपनि जुटाउँदै हुनुहुन्छ परमेश्वरले, अनि धेरै पुरानो रहेछ। अनि अर्जामा धाउँदा धाउँदा अनि के हो हामीसँग जुन प्रमाण भेटेको छ त्यो प्रमाणहरू त्यो अफिसमा पनि हुनुपर्छ अरे, माल अड्डामा पनि,
2: अनि
1: त्यो नापी विभागले जम्मै दिइसक्यो, हाम्रो प्रमाण पत्र हामीले लिइसक्यौँ, अनि हो त्यो माल अड्डामा पनि हुनुपर्छ अरे, हो त्यो खोज्दै खोज्दै हुनुहुन्छ। अनि हामी जतिखेर जाँदा नि हामीले भेटाएन भन्नुभयो त्यहाँको मान्छेहरूले, अनि सर खाजा खाने हो कि अलिअलि खर्च टक्राउँछ नि भने खुसुक्क हकिमलाई भने ए अहिले त त्यस्तो हुँदैन भन्नुभयो। अनि हामी त वकिलले लाएको, अनि वकिलले पिर मान्न पर्दैन, तपाईँको जग्गा आउँछ अलिक ढिलो हुन्छ, त्यो के केस खोज्नु पर्छ भन्नुभएको छ। अनि मैले वकिललाई लगाएको छु, अलिअलि खर्च गरेर खर्च गर्नु परिहाल्छ नि होइन मिस, हामी जाँदा जाँदा त भेटाउँदैनौँ, कति पुरानो खन्तलास गर्नुपर्छ, अनि प्रार्थना गर्दै त्यो वकिलको साथमा परमेश्वर भइदिनु भएको होस् भन्दै, अनि वकिलले नआटिनु यो पुरानो हो अनि म गरिहाल्छु नि पिर गर्नु पर्दैन भन्नुभएको छ। मेरो जग्गा जुटाउँदै हुनुहुन्छ परमेश्वरले, परमेश्वर धन्यवाद। पहिला एकदमै धेरै भन्नु थियो ठिकै ठिकै थियो, अनि मेरो श्रीमान बिरामी भएर मेरो बच्चाहरू पनि अलिक बिग्रिएर हिँडेको भएर मेरो जग्गाहरू सबै बेचेर उहाँहरूलाई उपचार गर्न परेको हो, त्यो चिनो चाहिँ थियो। अनि अनि अहिले फेरि अर्को जग्गा निकाल्दै हुनुहुन्छ परमेश्वर, जुटाउँदै हुनुहुन्छ हजुर सबैजना, अहिले प्रार्थनाको माग गर्छु हजुरसँग, दुई हात जोडेर प्रार्थनाको माग गर्छु हजुर, परमेश्वर जुटाउँदै हुनुहुन्छ मलाई, सुदिन फिराउँदै हुनुहुन्छ मलाई, विजय तुलाउँदै हुनुहुन्छ मलाई, शिर तुलाउँदै हुनुहुन्छ मलाई, लुकेको धन सबै दिन्छु, यसो यहाँ 45:3 भन्नुभएको छ, तर गुप्तमा लुकेको धन सबै तल दिनेछु, अनि म नै परमप्रभु हुँ भने तैँले जान्ने सर भन्नुभएको छ, त्यो पद अनुसार परमेश्वर जुटाउँदै हुनुहुन्छ हजुर उहाँले। अनि परमेश्वरले नै सबभन्दा धेरै धेरै लाखौँ लाखौँ करोडौँ करोडौँ धन्यवाद
2: हजुर, एकदम बधाई छ। हामी प्रार्थनामा याद गर्नेछौ, परमेश्वर जुटाउनु हुने यो हो, बाहिरी परमेश्वर हुनुहुन्छ होइन, जे कुरा हाम्रो लागि राखिएको छ त्यो कुरा परमेश्वरले हामीलाई दिनुहुन्छ भन्ने पनि छ। एकदमै आशिषमय कुरा तपाईँले हामीसँग बाँडिदिनु भयो, धन्यवाद। गुड न्यूजमा छौ र धन्यवाद त कति जनजनालाई तपाईँले दिइ पनि सक्नु भएको छ, यदि कोही हुनुहुन्छ अझै पनि धन्यवाद दिनको लागि छुट्नु भएको छ भने दिन सक्नुहुन्छ।
1: लाख धन्यवाद गाउँमा छु. अनि मेरो श्रीमान अस्ति सुगरको औषधि डबल टेबल कति खाएछ कति खानुभएछ. एकवटा छोडेर जाने गरेको थिएँ म काममा जाँदाखेरि, छ बजी हिँड्छु म, अनि एकवटा छोडेर जाने थिएँ अनि त्यो बेला त बिर्सेछ. अनि एक महिना पुग्ने ल्याउँछु म सुगरको औषधि, सुगर छ. अनि त्यहाँबाट उहाँको सिरान निरै बिस्कुट राखिदिन्छु, पानी राखिदिन्छु, सबै त्यो औषधि पनि राखेर हिँडेको त त्यो दिनमा त कति खाएछ कति खाएछ बिस्कुट भनेर नि त्यो ट्याबलेट खाएछन् क्या. अनि त्यो दिनमा मलाई ज्वरो आएको, ज्वरो नआएको भए म छ बजी आइपुगेको थिएँ. ज्वरो आएको कारण म एक बजी छुट्टी लिएर दुई बजी घरमा आउँदा त ऊ त बेहोस भइसकेछ हजुर. अनि औषधि हेरेर त औषधि कति खाएछ कति खाएछ. अनि अनि अनि त्यो दिनमा प्रार्थना गर्नु ल प्रभु सबै समस्या तपाईँको हातमा राख्दो छ, औषधि सबै खाएछ र बेहोस भइहाल्यो. त्यो झन् त्यो न टाउको सम्बन्धी नसा सम्बन्धी रोग लाग्यो, परमेश्वरले न दुख्नु दुख्नबाट विषेक पार्नु भएको थियो. अब त्यही त्यही नसाको सम्बन्धीले के भएको होला भन्छ नि. अनि औषधि हेरेर त औषधि छैन, धेरै खाइदिन्छ. अनि त्यहाँबाट एकछिन बाटो कति छिटो आयो, तिमी छिटो आयो नि भन्नुहुन्न, चिया खानु भयो भनेर चिया खाइसक्यो भनेर रित्तो गिलास पो आ गरेर खानुहुन्छ है. अनि मैले लौखा अब के भएछ भनेर परमेश्वरले प्रार्थना गरेँ. अनि टोयलेट जानु खोज्छन्, टोयलेटमा नि चलपले नलाइकन जानु खोज्नुहुन्छ. अनि त्यो रातभरि त अनि टोयलेटमा नि टोयलेट पनि हो सानोमै लुगा सुगा सबै टोयलेट त्यसमै. अनि झन् आफूलाई ज्वरो आइरहेछ, झन् उहाँलाई स्वच्छता गर्नु पनि, झन् उहाँलाई स्याहार गर्नु पनि. अनि परमेश्वर धन्यवाद भएको, तिन चार दिन लाग्छ लुगाहरू धोएँ अहिले त. अनि गुन्जाफेम कार्यालयमा मैले प्रार्थनाको माग गरेको थिएँ, मण्डली परिवारमा सबै सुन्दर साथीहरूले प्रार्थना गरिदिनु भयो, त्यसको कारण अहिले एकदमै होसमा हुनुहुन्छ, राम्रो हुनुहुन्छ, खानापिना जम्मै खानुहुन्छ, राम्रो हुनुहुन्छ हजुर. अनि त्यस जसको लागि परमेश्वरलाई मुरी मुरी धन्यवाद. 24 घन्टा टाउको ठोकेर बस्नु पर्थ्यो, 48 वटा ट्याबलेट खाँदाखेरि पुछु त त्यो टाउको अलिकति पनि बिसेक नहुने, अलिकति कम नहुने रोग थियो. अनि चर्चमा जाने बित्तिकै एक दुई हप्तामा बिसेक भएको, परमेश्वर जस्तो बिसेक पार्नु भएको, अहिले एकदमै राम्रो हुनुहुन्छ हजुर. परमेश्वरलाई धन्यवाद. अनि काममा चाहिँ त्यही बेलादेखि मलाई त्यो मेरो श्रीमान त्यस्तो नभइदिएर म काममा जान्थेँ, यो जग्गाको काममा लाग्न पाउने थिइनँ क्या हजुर. अनि परमेश्वरले गराउनु भयो नि त मलाई, अनि अगुवाई गर्नु भयो नि त तिमी काममा नजाऊ, यो जग्गाको काममा जाऊ भनेर. अनि त्यो बेला चाहिँ मैले जग्गाको काममा लागेको छु हजुर. अनि एकदमै सफल भइरहेछ, उता नापी बहिनी कागजपत्र जम्मै त्यो जग्गाको प्रमाणहरू मलाई दिइसक्नुभयो नापीबाट. त्यो मालपत्र मात्रै नभेटाएको हो, भेटाउनुहुन्छ परमेश्वर आफ्नो समयमा भेटाइदिनुहुन्छ. अनि म एकदमै परमेश्वरको योगमा राखिदिनु भएको छ, मलाई अगुवाई गर्नुभएको छ. परमेश्वरलाई नै मुरी मुरी धन्यवाद. मेरो श्रीमान चङ्गाउनु भएको छ, निको पार्नु भएको छ, सबै कुराकोलाई धन्यवाद. टक्रा चढाउँछु परमेश्वरलाई. अनि अनि हस्पिटल लानु पर्दैन नि हजुर, मेरो श्रीमानले पैसा खर्च गर्नु पर्दैन. म टोयलेटमा अपरेसन टोयलेटमा लडेर कति दिनसम्म सास फेर्न नहुने भएको, अनि प्रार्थना गरेर विषय भएको. अनि अस्ति कति ज्वरो आएर मलाई जिउ दुखेर हिँड्न सुत्न नहुने, जिउ दुखेर हिँड्नकै जिउ दुखिहाल्ने. अनि हस्पिटल नगएको हजुर, प्रार्थना गरेर विषय भएको. मलाई जनै खटेर आएको, म हस्पिटल गइनँ, त्यो पनि प्रार्थना गरेर विषय भएको. म हिँड्न सक्दिनँ हस्पिटल जान, अनि ट्याक्सी चढेर किन जानु, परमेश्वर निको पार्नुहुन्छ भन्दै सबै कुरा परमेश्वर जुटाउनुभएको छ, निको पार्नु भएको छ. म हस्पिटल जानु परेको छैन, एउटा ट्याब्लेट खानु पनि परेको छैन. त्यो लड्दाखेरि चाहिँ घस्तो सासै फेरि नहुने भएर बुर्सेटहरू मगाउँदै खाँदै गर्दा त्यसले पनि छुँदै छोएन, अनि प्रार्थनै गरेर परमेश्वरले निको पार्नु भयो. परमेश्वरलाई मुरी मुरी धन्यवाद. र तिनचोटि गाडी आइसन, दुईचोटि गाडी आइसन परे, तिनचोटि मोटरसाइकल आइसन परे. आजको दिनसम्म सबै उहाँले बनाउनु भएको अङ्ग प्रत्यङ्ग सुरक्षित छ, म जीवित छु. परमेश्वरलाई धन्यवाद सबै कुरालाई, परमेश्वर धन्यवाद. चलाउँदै मिसँग कुराकानी गर्न पाएँ, हजुर आइबस्छ सर, यो धन्यवाद दिनु समय म पाएँ, हामीलाई प्रदान गर्नुभएको धन्यवाद हजुरलाई नै लाखौँ लाख धन्यवाद. सम्झनाको साथ उहाँ बिक्री गर्दै म धन्यवाद टक्राउँछु. गुरुजीको परिवार सबै, अब्राम सरलाई, पुनम मिसलाई, सुजन घिमिरे सर, टेक्निसियन सरहरूलाई, विजय सरलाई, मिस टेक्निसियन मिसलाई, सन्ध्या मिसलाई, सन्दीप भले सरलाई, अनि सुनिल सर, अनि तामिङ गुरुङ सर, सबैलाई धन्यवाद गर्छु. अनि गुनिजा फेम कार्यालयमा बिहानदेखि बेलुकासम्म कार्यक्रम चलाउन आउनुहुने परमेश्वरको जन छोरीहरू हामीलाई वचन लिएर आउनुहुन्छ, हामीले त्यो वचन सुनेर हरेक कार्यक्रमहरू सुनेर हामी परमेश्वरमा अगाडि बढ्न पाएका छौँ, हाम्रो विश्वास बढेको छ, हाम्रो परमेश्वरप्रतिको समर्पणता बढेको छ. अनि गुनिचा परिवार त गुनिचा कार्यालयलाई त्यो गुनिचा कार्यालय स्थापना गर्ने हाम्रो अग्रज पास्टर गुरुनाहरू अग्रजनहरू लगानीकर्ताहरू हजुरहरू सबै गुनिचा कार्यालयमा कार्यक्रम चलाउनेहरू सबैलाई एकदमै सम्मानको साथ आदर साथ धन्यवाद टक्राउँछु। अनि सुनिरहने साथीहरू सबैजनाले जब मैले गुनिचा कार्यालयमा म क्रिएटरमा प्रार्थनाको माग गर्छु सबै सुनिरहने साथीहरूले प्रार्थना गरिदिनुहुन्छ उहाँहरूलाई पनि एकदमै धन्यवाद धन्यवाद धन्यवाद टक्राउँछु। अनि यो भोटेपछि बारीमा परेकाहरूलाई सहायता गर्नुहुन्छ सहायता गर्नु जानुपर्छ कुमार सर अब्राम सरहरू जो जति सहायता गर्नुहुन्छ उहाँलाई सहायताको लागि आफ्नो रुपियाँ पैसा दिनुभएको छ लागु लुगा फाटोहरू दिनुभएको छ रासन पानी लगिदिनु भएको छ सबैलाई परमेश्वर देशकन आशीर्वाद दिनुभएको होस् भनेर सबैलाई धन्यवाद गर्दछु। अनि त्यो अवस्था व्यवस्थाको लागि प्रार्थना गर्नुहुन्छ साथीहरू उपवास बसेर हामी विश्वासीहरूको लागि हाम्रो परमेश्वर नचिनेकाहरूको लागि रोगी बिरामीहरूको लागि असलतिर डाक्टर नर्सहरूको लागि कलेज स्कुलको लागि प्रार्थना गर्नुहुन्छ साथीहरू सबैलाई एकदमै सम्मानको साथ आदरको साथ धन्यवाद टकाउँछु। मेरो भक्तपुर मण्डल परिवार पाठशाल मण्डल परिवार घर परिवार सबैलाई धन्यवाद टकाउँछु हजुर। अनि मलाई परमेश्वर चिनाउने मेरो बहिनीजनालाई धन्यवाद टक्राउँछु। अनि सबै सुनिरहने साथीहरू भाग लिने साथीहरू सबैलाई धन्यवाद टकाउँछु हजुर।
2: हजुर एकदमै धेरै धन्यवाद हजुरले यति धेरै मजाले समेटेर सबैलाई धन्यवाद दिनुभएको छ। हाम्रो तर्फबाट पनि हामी तपाईँलाई हृदयबाट एकदमै धेरै धन्यवाद दिन चाहन्छौ र परमेश्वर धेरै आशिष दिनुभएको जुन काम गर्दै हुनुहुन्छ सफलता परमेश्वरले नै दिनुभएको होस् भनेर हामी प्रार्थनामा याद गर्नेछौ। धेरै धन्यवाद पम्पाजी छुटौं है त अहिलेलाई। हजुर जयमसी उहाँ हुनुहुन्थ्यो पम्पा रोकाज्यू भक्तपुरदेखि फोन गरेर साथ दिनुभएको थियो। हामी कतिपटक खोज्छौ नि धन्यवाद दिने कुरा के छ होला भनेर। अहिले मैले पम्पाजीलाई ल पम्पाजी धन्यवाद दिनुहोस् अझै दिनुहोस् भनेको भए पनि उहाँले अझै दिनुहुन्थ्यो होला जस्तो लाग्छ मलाई, किनकि मान्छे धन्यवादी हुनु चाहिँ एकदमै ठूलो कुरा हो। धेरै रिजन खोजिरहनै पर्दैन होइन। कोही श्रोता हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो हेलो हजुर जयमसी अर्जुनजी स्वागत छ हजुरलाई। आरामै हुनुहुन्छ?
3: म आरामै छु हजुरलाई कस्तो छ नि?
2: हजुर म पनि एकदमै आरामै छु। अनि के छ सिक्किमतिरको हालखबर? तपाईँहरूको सेवकाईहरू कस्तो भइरहेको छ?
3: सिक्किमतिरको हालखबर एकदम ठिकै छ। पानी परिरहेछ भन्नुपर्छ रातभरिदेखि नै, सेवाकारी एकदम राम्रै भइरहेछ भन्नुपर्छ हजुर।
2: ए भनेपछि उस्तै उस्तै नै रहेछ। हाम्रो यता पनि एकदम रातभरि अहिले पनि पानी परिरहेको छ, तपाईँहरूकोतिर पनि पानी परिरहेको रहेछ। र अर्जुनजी आज हामी धन्यवाद गुड न्युजमा छौ, कस कसलाई धन्यवाद दिन चाहनुहुन्छ? हाम्रो तर्फबाट चाहिँ हामी एकमुष्टमा तपाईँलाई धन्यवाद दिन चाहन्छौ।
3: हुन्छ हुन्छ सर, प्रथम त हजुरलाई धन्यवाद भन्न
2: चाहन्छु।
3: धन्यवाद र हजुरको घर फेमिलीलाई पनि धन्यवाद है। अनि परमेश्वरलाई धन्यवाद विशेष छ, अब परमेश्वरले हामीलाई असल दिन देख्ने अवसर दिनुभएछ, हामीलाई सुरक्षित साथ राख्नुभएछ, उहाँलाई धन्यवाद दिन चाहन्छु। अनि हाम्रो अभिभावक माता पितालाई पनि धन्यवाद है। हाम्रो गीत सङ्गीत हुने भजन गीत बनाउनु हुने सिरियल बनाउनु हुने कलाकारहरू सम्पूर्णमा धन्यवाद भन्न चाहन्छु। अनि अहिले भर्खरै फोन गर्नुहुने पम्पाहरू खानालाई धन्यवाद, उहाँको परिवारलाई धन्यवाद, नैना थापालाई धन्यवाद उहाँको परिवारमा, उहाँको आमा छोरीलाई पनि धन्यवाद भन्न चाहन्छु, उहाँको श्रीमान विदेशमा उहाँलाई पनि धन्यवाद है। अनि हाम्रो पम्पा गोपाली नानालाई, सुमन राई, सुभक्त गौतम, शर्मिला गौतम, उत्तम शिवाकोटी, हन्ना भिका, शोभा मिश्र, शोभा आचार्य, अमिता महर्जन, रुबेन राई, धर्म विनोद बराल, लक्ष्मी मगर, माया परियाल, माया राई, सङ्गीता रिमाल, विद्या श्रेष्ठ, सारा तामाङ, पुना दिज्यू उहाँलाई धन्यवाद भन्न चाहन्छु। हाम्रो चन्द्रमाया मगरज्यूलाई धन्यवाद है। हाम्रो रश्मिला भोनाज्यूलाई धन्यवाद, सीता नेपालीलाई धन्यवाद भन्न चाहन्छु। अनि कहाँबाट कल गर्नुहुन्थ्यो एकजना उहाँको नाम मैले सायद बिर्सेँ, उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु। सिक्किमबाट टेकबहादुर गोदाल, कुमार राई उहाँलाई धन्यवाद। अनि हजुरहरूको गुन्युस एफएम परिवारलाई पनि धन्यवाद है, पुनम मिस, यसरी नै अमराम सर, काजन सर, एन्टी खटिवरा, टेकदाल सर, सुजन सर, विजय सर, रोहन सर, सन्दीप भले सर, सरस सर, सन्ध्या मिसलाई, निलुमा मिस आइजिक राई जोनाथन गिरी सरलाई पनि धन्यवाद भन्न चाहन्छु। अनि जो जतिजना सुन्दै हुन्छ देश विदेशबाट, जतिजनाले फोन गर्नुहुन्छ, सबैलाई एकै मुस्टामा धन्यवाद भन्न चाहन्छु हजुर।
0: एकदमै आशिषमय कुरा, सबैजनालाई धन्यवाद दिनुभएको छ। हामी फेरि पनि तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। जो जतिजनाले तपाईँले धन्यवाद दिनुभएको छ उहाँहरू पनि पक्कै पनि धन्यवादी हुनुहुन्छ तपाईँप्रति, र परमेश्वर धेरै आशिष दिनुभएको
3: धन्यवाद भएको हुनुपर्छ है।
0: हजुर
3: धन्यवाद एकदमै जरुरी छ होइन, सबैलाई हामीले धन्यवाद दिनै पर्छ।
0: एकदमै धेरै धेरै धन्यवाद परमेश्वर, धेरै आशिष दिनुभएको छ। हामीलाई साथ दिँदै जानुहोला, प्रार्थना म्याद गर्नुहोला, हामी पनि तपाईँको लागि प्रार्थना म्याद गर्नेछौँ। अर्जुनजी अहिले भने छुटौँ है त।
3: हुन्छ हजुर, जय मसी हजुर।
0: जय मसी हजुर। उहाँहरू थियो अर्जुन प्रधान, सिक्किमदेखि फोन गरेर साथ दिनुभएको थियो र सम्पूर्णलाई समेटेर उहाँले धन्यवाद दिएर जानुभएको छ। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
1: जय
0: मसी। हजुर संगीताजी, हाम्रो प्यारो संगीताजी होइन, एकदमै स्वागत छ हजुरलाई, एकदमै धेरै माया छ अनि यसरी आइदिनु भएको लागि एकदमै धन्यवाद छ। हजुरलाई स्वागत छ। कस्तो हुनुहुन्छ संगीताजी?
1: एकदम राम्रो, ठिकठाक।
0: हजुर ठिकठाक हुनुहुन्छ, यस्तै ठिकठाक हुनुभएको खबर हामीले सुनिरहन सकौँ, तपाईँको आवाज एकदम ठिकठाक छु भन्ने नै सुन्न सकौँ। र धन्यवाद गुड न्युजमा छौँ हामी, कसलाई धन्यवाद दिन चाहनुहुन्छ? समय सुरु भयो है त।
1: म चाहिँ सर्वप्रथम किनभने यो दिनहरू सरहरू दिनुभएको लागि हामी देख्न पाउँदैनौँ होला, परमेश्वरलाई पायौँ अनि मेरो प्यारो गुरु च्यासाङलाई पायौँ अनि प्यारो मण्डलीहरू पायौँ है, प्रभुले दिनुभएको घटनाको मण्डलीहरू, हामी संसारमा हराएको मान्छेहरूलाई प्रभुले खोजी खोजी लिएर खुसी छु क्या, त्यसमा धन्यवाद दिन्छु होइन। अनि म यो बुद्धिजममा अब कतिले गर्दाखेरि यहाँ पालै पाउँदैन कि, धन्यवाद प्रभु भन्छु अनि धन्यवाद त्यो दिदीले पम्बा दिदीले भन्नुभएको कुरा है, म कस्तो सुनिरहेको खुसी क्या। 12 वर्ष कि 13 वर्ष हुँदाखेरि त्यो दिदीको जग्गा 2 आना थियो अरे अनि जग्गा बिक्री भएन भन्नुभएको थियो क्या, अनि मजाले डाँटेर आफैदेखि डाँटेर डाँटेर नगरेको त्यहाँको सर्पो चाहिँ बेरेर बस्या रहेछ इँटारको छेउमा रहेछ, मैले यहाँबाट देखेँ दर्शन होइन, अनि डाँटेर गरेपछि त्यो दिदीले त्यो 2 आना जग्गा बिक्री गर्नुभयो, शैतानले त्यो बेरेर राखेको। अब फेरि जग्गा हेर्दैछु भन्नुभएको थियो कि प्रभुले,
0: एकदमै अर्की अर्की आइरहेको छ हजुर, हजुरको आवाज हजुर।
1: अनि अनि मेरो बाबुहरूलाई बताउनु भयो, अनि मैले जुन दर्शनहरू पाउँदाखेरि दर्शनहरू दिनुहुन्छ प्रभुले, यो चाहिँ मलाई दर्शन चाहिँ प्रार्थना गर्छु भनेर देखाउनु भएको रहेछ,
0: अनि
1: जब प्रार्थना गर्छु अनि पहिले देखाउनु चाहिँ राम्रो रहेछ, अनि प्रभुले सहायता वचन के अरे वचनको परम्पराको शरणमा बास गर्दछ त्यो मानिस, सर्वशक्तिमानको छत्र छायामा मुनि रहनेछ, त्यही शरण पाउने मानिसहरू ती आशिष कति एकदम उन्नति प्रगति मेरो साथीभाइलाई अनि गुटनी चापा परिवारलाई, अब्राम सरलाई, ज्ञानु मेमलाई अनि सुदन सरलाई, सबैलाई धन्यवाद दिन जान्छु
0: हजुर। हामी पनि तपाईँलाई एकदमै धन्यवाद दिन चाहन्छौँ,
1: परिवार सबैलाई जति पनि बोल्नु भएको छ है, पूर्व पश्चिम उत्तर दक्षिण सबैबाट बोल्नु भएको छ, अनि कोही बिरामी हुनुहुन्छ भने नि हाम्रो हौसला साथ खुसी साथ म बिरामी छु भन्ने होइन क्या, एकदम श्राद्धसँग बोलेर हामीले सहायता गर्नुपर्छ। म त अपरेसनमा एउटा किडनीकै नभएको मान्छे, मलाई त झन् बलले पो बनाउनु भएको छ प्रभुले। अहिले त केही पनि दुख्दैन हौ,
2: दुख्ने
1: पनि चङ्काइ। धन्यवाद प्रभुले आशीर्वाद दिनुभएको। मेरो भाइ म फेरि पनि एकचोटि भेट्न आउँछु।
2: हजुर, पटक पटक आइरहनु पर्छ नि, कहाँ एकचोटि मात्रै भेट्न आउने छ नि। हजुर, आइरहन्छु आइरहन्छु भन्नु पर्यो। हजुर, परमेश्वरले समय दिनुहुँदा मिलेसम्म भेट्न आइरहन्छु भन्ने चाहिँ भन्नु पर्यो होइन। अनि भेटेको राम्रो होइन त, तपाईँहरूलाई देख्न पाउनु, भेट्न पाउनु, यसरी यो पनि एउटा फोनबाट भेट्न पाएको हो होइन। हजुर,
1: जति पनि मैले सुसमाचार सुनाएको छ उहाँहरूले पक्कै विश्वास गर्न सको, यो दिनहरू अवसरहरू धेरै उहाँको छ, यसको लागि कोही पनि चिन्ता चित्रीमा नबस्नु होला। पानी है बादल घमाइलो घाम लाग्दा रमाइलो होइन, घाम लाग्दा नलाग्दा परमेश्वरलाई रमाइलो भएर बस्नु होला। सबैजना सतर्क रहनु होला है। हजुरले बिहान भन्दै हुनुहुन्थ्यो अनि बत्ती नआएर सुन्न पाएन, पछि सुने ल
2: हजुर। जयमसी जयमसी सङ्गीताजी,
0: एकदमै धेरै धन्यवाद। उहाँको आवाजलाई हामीले अलि राम्रोसँग त सुन्न सकेनौँ, तर उहाँ भन्नुभएका कतिवटा कुरालाई चाहिँ हामीले सुन्न सक्यौं। धेरै धन्यवाद दिन चाहन्छु। यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ, कोही श्रोता हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्न चाहन्छौ। हेलो
4: हेलो, जयमसी
0: पम्पाजी स्वागत छ हजुरहरू, कस्तो हुनुहुन्छ अहिले?
4: परमेश्वरलाई धन्यवाद, अनि प्रार्थना गरिदिनु भएको लागि धन्यवाद। म त एकदमै ठिकठाक छु, हजुर कस्तो हुनुहुन्छ?
0: हजुर, म पनि ठिकै छु। तपाईँहरूको प्रार्थनाको लागि एकदमै धेरै धन्यवाद। पक्कै पनि चितलाङतिर पनि पानी परिरहेकै छ होला।
4: ए, हिजोदेखिको रहेछ त हिलेपुर
0: हिलेपुर कहिले धुलेपुर कहिले हिलेपुर होइन? हजुर,
4: कहिले हिलेपुर कहिले धुलेपुर मिस, अब त्यस्तै हो। भोलि उता बिहामा जाने भनेको त खै कति दिन पानी पो पर्छ भन्दैछन्।
0: ए हजुर, यो पानी परिरहेको छ, अलिकति पक्कै पनि पानीलाई विचार गरेर पनि हिँड्नुपर्ने हुन्छ। बारी पहिरोका कुराहरू पनि छन् होइन, तपाईँहरूकोतिर जस्तै यतातिर नि पानी चाहिँ पानी नै परिरहेको छ। र म आशा गर्छु तपाईँको सबै कुराहरू परमेश्वरले सहायता गरिरहनु भएको छ सबै कुरामा। र बम्बाजी, आज हामी धन्यवाद गुड न्युजमा छौँ, धन्यवाद दिने क्रममा छौँ, यो समयमा हजुरलाई दिन चाहन्छु।
4: हुन्छ, परमेश्वरलाई धेरै हृदयदेखि धन्यवाद। आजको दिनहरू देख्न दिनुभयो, कतिले आजको दिन देख्न पाएका छैन, त्यसको निम्ति हृदयदेखि परमेश्वरलाई धन्यवाद। आजको दिनसम्म बचाएर राख्नुभएछ, जोगाएर राख्नुभएको छ उहाँको महिमाको लागि। अनि परमेश्वरलाई नि धेरै धन्यवाद, हामीलाई अनन्त जीवन दिनुभएको लागि। अनि दोस्रो धन्यवाद हजुरलाई, यो कार्यक्रमहरू सबै ठाउँमा पुर्याइदिनु भएको लागि
0: हजुर धन्यवाद।
4: अनि त्यहाँ सर मिस जो जति जानुहुन्छ सम्पूर्णलाई एकै मुस्टमा म धन्यवाद दिन चाहन्छु। अनि पुना दिदी, विद्या दिदी, अनि सङ्गीता रिमाल दिदी, उहाँलाईहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि रश्मिला बोरा, चन्द्रमाया बहिनी, अनि नैना थापा, रेखा थापा, अनि हन्ना दिक बहिनीलाई पनि यहीँबाट धन्यवाद दिन चाहन्छु। अनि सम्पूर्णलाई, अनि निष्मा मर्जन, लक्ष्मी मर्जन, अनि अमिता मर्जन, अनि जमुना दिक, जमुना राणा, अनि माया दिदीलाई पनि एकदमै म हृदयदेखि धन्यवाद दिन चाहन्छु। अनि शर्मिला, अनिता सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु अनि हृदयदेखि नै। अनि सुमन दाईलाई पनि म धन्यवाद, उत्तम शिवाकोटी पाठनबालाई पनि धन्यवाद दिन चाहन्छु। अनि हरि रोक्का दाई, सावित्री रोक्का, हरि रोक्का, अनि सावित्री खड्का, उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि रामहरि पटेल दाईलाई पनि धन्यवाद, अनि हरि हरिबोल बुढाथोकी दाईलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि अर्जुन प्रधान ज्यूलाई पनि म धन्यवाद दिन चाहन्छु, कुमार राई, राम कुमार, अनि शेख बहादुर गदाल, अनि याकुब सुरे, एउटा सानो सम्पूर्णलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। रुबेन ज्यूलाई अनि दीपक लामी छामी ज्यूलाई पनि म धन्यवाद दिन चाहन्छु। मेरो मण्डली पासरबा पासरामा विश्वासी जन सम्पूर्णलाई म धन्यवाद, अनि टोखाको मेरो बहिनी जाई सम्पूर्ण परिवारलाई म धन्यवाद दिन चाहन्छु, अनि सीतापाइलाको पासरबा पासरामा रूपनी आमा, अनि सुशीला ठकुरी देवी दिदी, लालिमा दिदी, सम्पूर्ण विश्वासीलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। अनि जो जतिजनाले मेरो निम्ति आमाको निम्ति प्रार्थना गरिरहनु भएको छ अनि मलाई फोन गरेर उत्साह दिइराख्नु भएको छ, अनि कति चन्द्र बहिनी फोन गर्नु भ्याएन दिदी सरी भनेर मेसेजहरू पठाउनु भएको थियो अस्ति, उहाँहरू मेरो वास्ता फिक्री गरिरहने सम्पूर्णलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। मेरो छोरोलाई पनि धन्यवाद, मेरो छोरी जाई विदेशमा उहाँहरूलाई पनि म धन्यवाद, मेरो सम्धी सम्धिनी लेलेमा हुनुहुन्छ उहाँको सम्पूर्ण परिवारलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु, अनि सम्पूर्ण विश्वासीहरू अनि चौतन्तर सतहत्तर जिल्ला सुदेश विदेश कुना काप्चा जति ठाउँमाबाट सुन्दै हुन्छ फोन गरेर जानुभयो फेरि गर्नेवाला हुन्छ उहाँहरू सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु, अनि कुवेतबाट फोन गर्ने अनि रुचिज्यूलाई पनि धन्यवाद, अनि सीता नेपालीले नि विदेशबाटै फोन गर्नुहुन्छ अनि उहाँलाई नि म धन्यवाद, अनि पोखराबाट रूपाज्यूले फोन गर्नुहुन्छ उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु, अनि लक्ष्मी माया मगर लक्ष्मी मगर बहिनीलाई पनि एकदमै धन्यवाद दिन चाहन्छु, अनि कतिको नामहरू छुटेको छ म यो धन्यवाद कार्यक्रम सकेर आमाको डाइफर सिद्धिएको छ एक घन्टा लाग्छ, अनि त्यहाँ डाइफरहरू सिद्धिएको कारणले म हिँडेरै जाने योजना बनाएको छु डाइफर लिन, अनि सम्पूर्णलाई एक साथ धन्यवाद दिन चाहन्छु, अनि मलाई सुसमाचार सुनाउने विमला लिम्बूलाई पनि धन्यवाद दिन चाहन्छु, अनि मैले सुसमाचार सुनाएर पाँचवटा मण्डली खडा गर्ने भूमिका राईलाई पनि म धन्यवाद, अस्ति फोन गरेको अनि उठाउनु भएन उहाँले यति सुनिरहनु भएको छ भने अनि मलाई फोन गर्नु भन्न चाहन्छु, र सबैजनालाई धन्यवादको साथ साथै जय मसी बिदा हुन्छु।
0: एकदमै धेरै धन्यवाद हजुरलाई पनि हामी सम्पूर्णको तर्फबाट जय मसी। हजुर जय मसे। हजुर उहाँ हुनुहुन्थ्यो पम्पा गोपालीज्यू, चितलाङदेखि फोन गरेर साथ दिनुभएको थियो। व्यस्तताको बावजुद पनि होइन अप्ठ्यारो साह्रो गाह्रोमा पनि उहाँले जहिले पनि हामीलाई फोन गरेर सम्झिरहनुहुन्छ र सबैजनालाई सम्झिनुहुन्छ। कति धेरै व्यक्तिहरूको नाम पनि लिनुभयो होइन, हृदयमा व्यक्तिहरूलाई हामी राख्छौँ भने त्यो व्यक्तिहरू हामी सम्झि पनि रहन्छौँ, कहिलेकाहीँ मुखमा आइरहेको हुन्छ मनमा आउँदैन र पनि हामी सम्झिन्छौँ नि त प्रेम गर्छौँ होइन। परमेश्वरको वचनले पनि हामीलाई त्यही नै भन्नुहुन्छ, एउटाले अर्कोलाई चाहिँ प्रेम गर भनेर चाहिँ वन्ना तेह्रको चौतिसले पनि हामीलाई त्यही नै सिकाउनु भएको छ। हाम्रो उद्देश्य पनि त्यही हो, तपाईँहरूको बीचमा प्रेम होस्, एकले अर्कालाई अप्ठ्यारो हुँदा सहायता गर्नुभएको होस्। यो समय र गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

0: हजुर निकै नै आश्रिषमा एकदेखि फेरि पनि स्वागत गर्न चाहन्छु। खुस रात आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँसँग कुराकानी गर्नेछौ। हेलो
1: हेलो
0: हजुर, दैमसी दैमसी पुनाजी, स्वागत छ हजुरलाई। आरामै हुनुहुन्छ?
1: धन्यवाद, आरामै छु नानी।
0: हजुर, धानकोटतिर हुनुहुन्छ?
1: हजुर म यतै छु।
0: हजुर, तपाईँको धानकोटतिर पानी परेको छ कि छैन त पुनाजी? हजुर, जोस् पानी परिरहेको छ शीतल मौसममा, राम्रो मौसममा तपाईँ हुनुहुन्छ। जोस् हजुर, खाना खानुभयो पुनाजी?
1: बाँकी छ खानु।
0: ए हजुर पुनाजी, हामी धन्यवाद गुड न्युजमा छौँ। हामीले आफ्नो साथीभाइ आफन्तहरूलाई धन्यवाद दिइरहेका छौँ यो समय, आफ्नो वरिपरिका व्यक्तिहरूलाई, मण्डली परिवारलाई, टाढा नजिक हुने व्यक्तिहरूलाई यो समय तपाईँलाई दिन चाहन्छु। तपाईँले पनि धन्यवाद दिन सक्नुहुन्छ।
1: हजुर हुन्छ बहिनी, विशेष गरी परमेश्वरलाई धेरै धन्यवाद दिनुपर्छ है। यति महान परमेश्वरको नदेखिने परमेश्वरलाई भित्रबाट विश्वास गरेर जिम्नु अनि उहाँलाई एक शब्द प्रार्थना गरेर हिँड्नु, मैले पाछु भन्ने कुरा त धेरै ठुलो कुरा रहेछ भन्ने मलाई लाग्छ के। अनि धेरै ठुलो कुरा हो। आज हाम्रो नदेखिने परमेश्वरले सबै कुरामा सहायता गर्नुहुन्छ अनि म धन्यवाद दिनछु, किनभने म यो ठाउँमा यो कोठामा यो घरमा बस्न पाएको छु। यहाँनिर धन्यवाद छ है, यहाँ घरदेखि आमाले एक वचनमा मैले पाएँ कोठा, यो नि धन्यवाद छ। विशेष गरी हजुरहरूलाई धन्यवाद। अनि म मेरो लागि सम्झिएर प्रार्थना, मैले यति धेरै ठुलो चिनाजानी प्रभुले गर्नुभयो है, अनि दुःख सुखमा सबै कुरामा अनि सबै कुरामा मैले त्यहाँनिर पाएको छु। म धन्यवाद भन्दछु, दिन्छु हजुरहरूलाई, दिएर नसक्नु छ मैले सबै कुराको लागि। अनि म ज्ञानु बहिनीलाई सम्झिन्छु, उहाँलाई धेरै धेरै धेरै धेरै धन्यवाद भन्दछु है। हालेलुया, अनि म कति आनन्द खुसी हुन्छु बहिनीलाई धन्यवाद छ, अनि हजुरलाई धन्यवाद छ अनि सबै कुरा मेरो मण्डली परिवारलाई म धन्यवाद चढाउँदछु है, भन्दछु परमेश्वरलाई धन्यवाद भन्दछु, मण्डलीलाई धन्यवाद दिँदछु। म मलाई प्रार्थनामा अर्पल सम्झिनु भएको छ अनि धन्यवाद छ।
0: हजुर, उहाँ हुनुहुन्थ्यो पुनाजी, तर उहाँको फोन काटिएको छ र हामी पनि उहाँलाई धन्यवाद दिन चाहन्छौँ। कतिजनालाई त उहाँलाई धन्यवाद दिएर गइसक्नु भएको छ। यो कार्यक्रम धन्यवाद गुड न्युज र गुड न्युज एफएम तपाईँहरूप्रति जहिले पनि धन्यवादी हामी छौँ। तपाईँहरूले दिनुभएको साथ सहयोग होइन सबै सहायता, कार्यक्रम दिनुहुने जति पनि हुनुहुन्छ, गुड न्युज एफएम सुन्नुहुने, गुड न्युज एफएमलाई प्रार्थना गरेर सहायता गर्नुहुने, मुठु खोलेर सहायता गर्नुहुने, जति पनि टाढा नजिक बसेर सुनिरहनु भएको छ हाम्रो प्रसारणहरूलाई र हामीलाई साथ दिइरहनु भएको छ, उत्साह दिनुहुन्छ होइन, फिडब्याकहरू दिइरहनुहुन्छ, यहाँहरू सम्पूर्णलाई एकदम हामी पनि हृदयबाट धन्यवादी छौँ। तपाईँहरूप्रति परमेश्वरले तपाईँहरू सम्पूर्णलाई एकदमै आशिष दिनुभएको छ, यस्तै साथ यस्तै माया हामी तपाईँहरूबाट जहिले पनि अपेक्षा गर्नेछौँ। तपाईँहरूले दिनुभएको सल्लाह सुझावको लागि पनि हामी धन्यवादी छौँ। कोही श्रद्धा हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो हजुर, जयमसी हजुर, अलिकति नाम
2: रेखा,
0: हजुर रेखाजी, लामो समय पछाडि आउनुभयो कि?
2: हजुर धेरै पछि हो नि, बेबीलाई अलि के त दाँत आउन लागेको भएर धेरै नै ऊ गरिरहेको छ क्या।
0: ए हजुर हजुर,
2: अलि इजेर इजेर भइरहेको छ, अहिले पनि एकदम ऊ गरेर तर पनि फोन गरौँ भनेर।
0: एकदमै धेरै धन्यवाद हजुर, यसरी आउनुभयो लामो समय पछाडि पनि, यसरी नै हामीलाई निरन्तर मिलेसम्म हामीलाई साथ दिनुहोला र धन्यवाद गुड न्युजमा छौँ हामी, हजुरले धन्यवाद दिन सक्नुहुन्छ।
2: हजुर, सबैभन्दा पहिला त हाम्रो महान अनि जीवित जिउँदो परमेश्वरलाई धेरै धेरै धन्यवाद, अनि उहाँले हामीलाई अनुग्रह कृपा गरिकन प्रेम गर्नुभएर होइन यति सुन्दर जीवन दिनुभएको छ, आजको दिन देख्ने मौका अवसर। अब कतिजनाले त आफ्नो जीवन गुमाउनु भएको छ, परिवार गुमाउनु भएको छ, अब अस्ति नै त्यो रसुवाको बारीमा परेर अरू अरू पनि थुप्रै थुप्रै त्यो विपदहरूमा परेर है, अनि परमेश्वरले चाहिँ हामीलाई अहिलेसम्म जोगाउनु भएको छ, धन्यवाद। अनि सबै कुरालाई धन्यवाद। गुडनिज एफएम सुनाउने मेरो हस्बेन्डलाई धन्यवाद। अनि यति सुन्दर आशिष, सुन्दर उपहार परमेश्वरले छोरी दिनुभएको छ,
0: बधाई छ हजुरलाई।
2: हजुर, अनि छोरीको लागि पनि धन्यवाद। छोरी चाहिँ एक वर्ष पुरा भइसक्यो अनि दाँत आउँदैछ के?
0: ए हजुर हजुर।
2: अनि दाँत आउन लाग्दाखेरि चाहिँ एकदमै इरिटेट हुने, घरभित्र बस्नु नमान्ने, खालि बाहिर मात्र जाने भनिरहेछ कि, कराइरहने।
0: ए हामी प्रार्थना म्याद गर्नेछौ नानीको लागि।
2: हजुर हजुर, एकदम प्रार्थना गरिदिनुहोस् होला। एकदम राति पनि उठेर रुँदै हिँड्ने है,
0: दुख्छ होला त्यही भएर होला। हजुर
2: हजुर, त्यही चिलाउने दुख्ने होला नि त नि अब। हजुरलाई पनि धेरै धन्यवाद यसरी कार्यक्रम सञ्चालन गर्नुभएको छ। पानी परिरहेको छ है,
0: हजुर धेरै धन्यवाद हजुरलाई।
2: हजुर, अनि सबैजना धेरै धेरै धन्यवाद।
0: हजुर, हामी पनि एकदमै धन्यवादी छौँ तपाईँप्रति। हामीले सम्झि पनि रहेका थियौँ कहाँ जानुभयो होला, केमा व्यस्त हुनुभयो होला भनेर, र खुसी लाग्यो आज तपाईँसँग कुराकानी गर्न पाउँदा। परमेश्वर सबै कुरामा सहायता गर्नुभएको होस्। र अहिलेलाई भने छिटो है त हजुर।
2: हस् हुन्छ, धन्यवाद।
0: जयमसी रेखा कुवरजी हामीलाई फोन गरेर साथ दिनुभएको थियो। तपाईँहरूको व्यस्ततामा पनि, तपाईँहरूको जस्तोसुकै परिस्थितिमा पनि तपाईँहरू हामीसँग कुराकानी गर्नुहुन्छ, त्यो कुराहरू सेयर गर्नुहुन्छ। एकदमै पारिवारिक माहौलमा हामी तपाईँहरूसँग छौँ। यो कारणले गर्दा पनि हामीलाई परमेश्वरले दिनुभएको परिवारप्रति हामी एकदमै धन्यवादी छौँ, गुड न्यूज एफएम परिवार। र कोही श्रद्धा हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
3: हेलो,
0: जय मसी। हजुर स्वागत छ चन्द्रमायाजी। हजुर आरामै हुनुहुन्छ?
3: म आराम छु म्याम।
0: हजुर कार्यालयतिरै हुनुहुन्छ होला?
3: हजुर
0: हजुर। कतिको पानी परेको छ तपाईँको कार्यालयतिर?
3: पानी परिरहेको छ म्याम, रात परि पनि परेको थियो, ठुलो त परे होइन,
0: सानो सानो सिमसिम पानी परिरहेको छ, शीतल पनि भइरहेको छ।
3: हजुर
0: हजुर, पंखाको काम गरेको छ पानीले होइन। हरेक कुरामा धन्यवादी बन्नु पर्यो हामी होइन, पानी पर्दा पनि धन्यवादी हुनु पर्यो, घाम लाग्दा पनि धन्यवादी हुनु पर्यो, र असर चाहिँ नगरोस् कहीँ पनि भन्ने प्रार्थना पनि गर्नु पर्यो होइन। हजुर चन्द्रमायाजी, आज धन्यवाद गुड न्यूजमा कसलाई धन्यवाद दिन चाहनुहुन्छ? हजुर
3: सर्वप्रथम त परमेश्वरलाई नै धन्यवाद दिनुपर्छ। हाम्रो महान परमेश्वर पिताले हामीलाई आजको दिनसम्म सुरक्षा शान्तिमा राख्नुभएको छ। आजको यो नयाँ दिन हेर्ने मौका समय दिनुभएको छ, परमेश्वरलाई धन्यवाद। अनि हजुरलाई पनि धेरै धेरै धन्यवाद।
0: हजुर धन्यवाद।
3: कार्यक्रम चलाएर आशिषी बनाउनु हुने, हामीलाई जानी नजानी बोल्ने मौका यो समय दिनुभएकोमा हजुरलाई धन्यवाद भन्न चाहन्छु। अनि हाम्रो सुजन सरलाई, सन्ध्या म्यामलाई, अनि हाम्रो विजय सरलाई धन्यवाद, हाम्रो अब्राम सरलाई धन्यवाद, पुनम म्यामलाई धन्यवाद है। आज पुनम म्यामको कार्यक्रममा हजुर
0: आउनुभएको
3: हाम्रो पुनम म्याम।
0: हजुर अलिकति पानी परेको छ, चिसो लागेको छ हामीलाई अलिअलि, त्यो कारणले गर्दा पनि पक्कै पनि अर्को दिन अर्को समय त उहाँ तपाईँसँग कुराकानी गर्ने हुनेछ।
3: अनि हाम्रो हाम्रो पुनम म्यामलाई धन्यवाद, अनि हाम्रो सुनिरा सरलाई धन्यवाद, अनि हाम्रो दाजन गुरु सरलाई पनि धन्यवाद, अनि गुरुको सम्पूर्ण परिवारलाई धन्यवाद दिन चाहन्छु। किनभने हामीलाई बिहानदेखि बेलुकीसम्म कार्यक्रम सरलाई आशिषित बनाउने, हाम्रो निम्ति प्रार्थना गरिदिनुहुने हाम्रो जनातन गिरी गुरुबालाई पनि धन्यवाद भन्न चाहन्छु। गौतम गुरु म्याम, राजनीय गुरु जनातलाई धन्यवाद भन्न चाहन्छु। सबैजनाको नाम नले पनि सबै कार्यक्रमहरू सुन्छु, आशिष सुन्छु, परमेश्वरले धेरै आशिष दिनुभएको होस्, उहाँहरूलाई धन्यवाद भन्न चाहन्छु। मेरो मण्डली परिवारलाई, मेरो आदरणीय गुरुजनहरू, सम्पूर्ण मण्डली परिवारलाई धन्यवाद दिन चाहन्छु। अनि गुड न्युज एफएम सुन्नुहुने, फोन गर्नुहुने, गुड न्युज एफएमलाई माया गर्नुहुने सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। जो जति सुनिरहनु भएको छ सबैजनालाई नछुटाइकन धन्यवाद दिन चाहन्छु। अहिले मैले नाम लिँदा कतिजनाको नाम छुटाउँछु है। अनि हाम्रो पुना दिदीलाई धन्यवाद, हाम्रो रेखा थापा बहिनीलाई धन्यवाद, हाम्रो नैना थापा बहिनीलाई पनि धन्यवाद दिन चाहन्छु। अनि हाम्रो पम्फा रोका दिज्यू, पम्फा गोपाली दिज्यूलाई धन्यवाद दिन चाहन्छु। अनि हाम्रो अमिता महर्जन दिज्यूलाई, अनि हाम्रो मिस्पा महर्जन दिज्यूलाई, अनि विद्या श्रेष्ठ दिज्यूलाई धन्यवाद भन्न चाहन्छु। अनि हाम्रो लक्ष्मी महर्जन, सरस्वती महर्जन अनि हाम्रो जमुना दिप दिदीलाई पनि धन्यवाद दिन चाहन्छु अनि हाम्रो लक्ष्मी सुन्दा दिदीलाई पनि सम्झिन चाहन्छु, धन्यवाद दिन चाहन्छु। लक्ष्मी मगर अनि हाम्रो माया मगर आन्टीलाई पनि धन्यवाद दिन चाहन्छु अनि हाम्रो शर्मिला गौत दिदीलाई धन्यवाद दिन चाहन्छु। सारा थापा सारा ताना साथीलाई पनि धन्यवाद दिन चाहन्छु अनि शोभा मिश्र साथीलाई पनि धन्यवाद दिन चाहन्छु। हाम्रो दुर्गा बस्ने दिजुलाई धन्यवाद, हाम्रो शर्मिला गौतम दिजुलाई धन्यवाद दिन चाहन्छु अनि हाम्रो सुमन दाईलाई धन्यवाद दिन चाहन्छु अनि हाम्रो उत्तम शिवाकोटी गुरुबालाई अनि माधव विश्वकर्म दाईलाई पनि धन्यवाद दिन चाहन्छु, हरिबोल बुढादेवी दाईलाई पनि धन्यवाद दिन चाहन्छु अनि चित्र मगर दाईलाई धन्यवाद दिन चाहन्छु, कुमार राई दाईलाई अनि हाम्रो अर्जुन प्रधान सरलाई पनि धन्यवाद दिन चाहन्छु, सुशील मगया अनि दीपक लामिछाने अनि हाम्रो जो जतिको निर्देशमा फोन गर्नुहुन्छ सम्पूर्णलाई नछुटाइकन धन्यवाद दिन चाहन्छु अनि म धन्यवाद दिनु पर्दा हाम्रो अन्ना रोका बहिनीलाई पनि धन्यवाद दिन चाहन्छु, यसु भक्त दाईलाई सम्झिन चाहन्छु, रुजेन राईलाई सम्झिन चाहन्छु, सम्पूर्णलाई म धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु जो जति फोन गर्नुहुन्छ विराटनगरबाट कति धेरै फोन गर्नुहुन्छ। एकजनाको मात्रै नाम आउँछ हामीलाई उमेश रेग्मी धन्यवाद दिन चाहन्छु अनि विदेशबाट फोन गर्नुहुने जहाँ जहाँबाट सुनिरहनु भएको छ फोन गर्नुहुन्छ सबैजनालाई धन्यवाद दिन चाहन्छु अनि हाम्रो रश्मिला बोरा बहिनीलाई पनि धन्यवाद दिन चाहन्छु, सम्पूर्णलाई म छु ताइकन हाम्रो शर्मिला गौतम दिदीलाई धेरै सम्झना अनि धन्यवाद दिन चाहन्छु, हामीलाई फोन गरिरहनु सम्झिरहनु तपाईँले दिजुलाई पनि है अति हतार हतार भएर पनि जहिले फोन गरिरहनुहुन्छ कार्यक्रममा भाग लिनुहुन्छ खुसी लाग्छ है, धन्यवाद उहाँलाई धेरै धेरै। अनि म शर्मिला गौतम होइन सङ्गीता रिमाल दिजुलाई धन्यवाद भन्न चाहन्छु अनि उहाँसँगै सीमा लामा के को भन्दा चाहिँ अस्ति हामी भेट पाएको थियो है उहाँ धन्यवाद दिन चाहन्छु। हामी डाँडाको पाठमा जतिजना हामी भेट भएको थियो तर सबैजनालाई त सबैजनाको नाम त थाहा भएन है, त्यहाँ हाम्रो परिचय नै गर्नु बिर्सिनु भएछ अरे हाम्रो अमता भनिरहनु भएको थियो अनि सम्पूर्ण जो जति कति धेरैजना आउनु भएको थियो नि है त्यो दाजुभाइहरू पनि बुबा आमाहरू पनि कति धेरैजना हुनुहुन्थ्यो उहाँहरू सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु।
4: हजुर एकदमै धेरै धन्यवाद हाम्रो तर्फबाट पनि हजुरलाई हामी धन्यवाद दिन चाहन्छौँ र फोन गरेर साथ दिनुभयो धेरै धेरै धन्यवाद। छुटौँ है त अहिलेलाई जयमसी।
0: हजुर उहाँहरू चन्द्रमाया मगर ज्यू चौमतीबाट फोन गरेर साथ दिनुभएको थियो। अब नै हामी कार्यक्रमको अन्ततिर आएका छौँ। आज जो जतिजनाले टाढा नजिकबाट फोन गरेर साथ दिनुभयो यहाँहरूलाई हृदयबाट नै हामी धन्यवाद दिन चाहन्छौ। गुड न्यूज एफएमको प्रसारणलाई यसरी नै सुनेर साथ दिनुहोला र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम थ्याङ्क यू गुड न्यूजबाट म ज्ञानो बिदा हुन चाहन्छु। तपाईँको समय असल रहोस्।

0: Good News FM 105.1 MHz.
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बोलावट र दर्शन, प्रस्तोता कुमारको साथमा।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सेवा राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बोलावट र दर्शनमा। आदरणीय श्रोता, कार्यक्रम बोलावट र दर्शनमा हामी विशेष गरिकन प्रभुका जनहरूसँग कुराकानी गर्ने गर्छौं र सेवकाईका तिता मिठा अनुभवहरू पनि हामी सुन्ने गर्छौं। आज भने मैले कारणवश कुनै पनि पाहुनालाई निम्त गर्न सकिन, त्यसको लागि क्षमा माग्न चाहन्छु र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु अर्थपूर्ण कुराकानी राखेर। र अहिलेलाई भने कार्यक्रमको शुरूआत पनि गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने केही महत्वपूर्ण कुरा तपाईँको निम्ति कार्यक्रममा राख्छु र हामी जहिले पनि आफूलाई अब्बल बनाउन चाहन्छौ, बौद्धिक बनाउन चाहन्छौ र कुनै पनि भीड़मा हामी छौं भने यी भीड़ मध्येमा म चाहिँ बौद्धिक छु, म स्मार्ट छु जस्तो लाग्छ भने अथवा आफूलाई त्यो स्थानमा तपाईँ चाहनुहुन्छ भने केही महत्वपूर्ण कुरा तपाईँ र मैले याद गर्नुपर्छ। हामी सबैलाई फर्स्ट हुन मन लाग्छ, सेकेन्ड त्यति हुन मन लाग्दैन, थर्ड पनि हुन मन लाग्दैन, तर फर्स्ट भइराख्नको लागि पनि त मेहनत त अति नै गर्नुपर्छ नि, होइन र? अथवा एउटा भीड़मा आफ्नो पहिचान बेग्लै बनाउन चाहनुहुन्छ, होइन? त्यसको लागि पनि तपाईँले धेरै मेहनत गर्नुपर्छ। पहिचान त्यसै बनिँदैन नि, जब परिश्रम गर्नुहुन्छ परिश्रमले तपाईँलाई पहिचान दिन्छ। यो कुरा एकदमै महत्वपूर्ण कुरा लाग्छ मलाई र कति वैज्ञानिकहरूको भनाई पनि एकदमै राम्रो लाग्छ मलाई र उनीहरू जिन्दगीमा नसुतिकनै आँखा नचिम्लिकनै कयौं आविष्कारहरू गरे र आज संसार अचम्मको संसार भइसकेको छ, तपाईँलाई थाहा छ र हामीले देखेका छौं यस्तो कुराहरू मानिसले बनाइसकेका छन् नि, अचम्म लाग्छ होइन। त्यो भएर यो भीड़मा आफूलाई बेग्लै पहिचान भएको मान्छे बनाउन चाहन्छ अथवा बौद्धिक मान्छे बनाउन चाहनुहुन्छ भने यो कुरालाई चाहिँ हामी मध्यनजर राख्नुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा नियमित पढ्ने बानी बसाल्नुहोस् र नियमित तपाईँ र मैले जस्तो तपाईँ र मैले एउटा हेबिट बसाउनुपर्छ किताब पढ्ने। अब बौद्धिक मान्छे पढ्नु छ भने त होइन बौद्धिक कुरा नै गर्नु पर्यो, नयाँ नयाँ कुराको अनुसन्धान खोज गर्नु पर्यो, होइन? त्यो भएर पहिचान राम्रो बनाउनु छ भने नियमित किताब पढ्ने बानी बसाल्नुहोस्, हरेक दिन केही न केही नयाँ कुरा सिक्नुहोस्, होइन? एउटा कुरा जस्तो केही पढ्दै हुनुहुन्छ भने एउटा कुरा चाहिँ त्यहाँबाट तपाईँ सिक्नुहोस् क्या, त्यो तपाईँको लागि प्लस पोइन्ट हो नि त। अब मेहनत नगरिकन चाहिँ फेरि सफलता हासिल हामी कहिले पनि पार्न सक्दैनौँ। एउटा पहिचान बनाउन चाहँदै हुनुहुन्छ भने परिश्रम त गर्नै पर्छ। सफल व्यक्तिहरूको कति घटनाहरू हामी देख्छौँ नि, होइन? खाइ नखाइ उनीहरू खटिरहेको अवस्थाहरू हुन्छ। अहिले संसारमा उनीहरूको नाम किन चर्चित छ, संसारले उनीहरूलाई किन हेर्छन्, संसारले उनीहरूबाट किन सिक्छन् भन्दाखेरि उनीहरूको दिन रातको कठोर अथवा कठिन परिश्रम नै हो। त्यो भएर तपाईँ र म दिन रात परिश्रम गर्नुपर्छ कुनै पनि क्षेत्रमा। र हरेक दोस्रो कुरा चाहिँ के रहेछ भने हामी एकदमै जिज्ञासु हुनु पर्यो क्या, खोज्ने पढ्ने परिश्रम गर्ने, केही गरौँ गरौँ लाग्ने, होइन? दिनदिनै केही अपडेट गरौँ, त्यो प्रकारको जिज्ञासु हामी हुनुपर्छ। अनि हामी सफल अथवा एउटा पहिचान बेग्लै भएको मान्छे बन्न सक्छौँ। हरेक कुराको कारण खोज्नुहोस्, जिज्ञासु हुनुहोस्, होइन? जस्तो अब अहिले भदौ दश गते जुन बाढी आयो नि, यसमा जिज्ञासु बन्नुहोस्, अरे कसरी आयो यस्तो अचम्मको त्यो सुनामी, कहाँबाट आयो जहाँ समुद्र छैन, त्यो त समुद्रको छेउछाउ समुद्रमा हुने कुरा हो, जसले गाउँ नै बगाएको छ, होइन? एउटा पहाडलाई तोडेर आएको छ। जिज्ञासु बन्नुहोस् क्या, यो कसरी भयो, भोलि तपाईँले मान्छेलाई बुझाउन सक्नुहुन्छ नि त, भदौ दश गते रसुवाको भोटेकोसीमा आएको बाढी कसरी किन आयो, हामीलाई बाढी मात्रै थाहा छ तर कसरी किन भन्ने कुरै कति थाहा छैन क्या। हो, जिज्ञासु भनेको चाहिँ यस्तो कुरालाई खोज्ने, किन यस्तो हुँदो रहेछ त भन्ने कुरालाई एकदमै रिसर्च गर्ने, खोज्ने, बौद्धिक मानिसहरूको भनाइलाई लिने, त्यो कुराले चाहिँ हामी के भन्न सक्छौ, एउटा बेग्लै पहिचान भएको मानिस बन्न सक्छौ। कसैले तपाईँ र मलाई प्रश्न सोध्यो भने यो गएको भदौ दश गते भोटेको सीको बाढी कसरी आयो भनेर कसरी सोध्यो भने के भन्न सक्छौ हामी, छ त्यसको जवाब, छैन भने जिज्ञासु बन्नुहोस्, खोज्नुहोस्, त्यसको जवाब त पक्कै
तपाईँ र मैले पाउँछ नै होइन। र अर्को महत्वपूर्ण कुरा रहेको छ र मानिसलाई बुझ्ने कोसिस गर्नुहोस्। सबै मान्छे एउटै हुँदैनन्, प्रत्येक मानिससँग तपाईँ भेट्नुहोस्, उनीहरूको बोल्ने शैली फरक हुन्छ, उनीहरूको जवाब दिने शैली फरक हुन्छ, उनीहरूको तार्किक गर्ने व्यवहार फरक हुन्छ होइन, खानेकुराहरू फरक हुन सक्छ। त्यो भएर मान्छेलाई बुझ्ने कोसिस गर्नु सुरुमा, अनि त्यो मान्छेलाई तपाईँ कसरी आफ्नो बनाउन सक्नुहुन्छ अनि तपाईँलाई थाहा हुन्छ होइन। त्यो कुराहरू एकदमै महत्त्वपूर्ण हुन्छ त्यो तपाईँ र मेरो जीवनमा है। मानिसलाई बुझ्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। कतिले भन्छन् मैले यसलाई बुझिसकेँ, तुरुन्तै तपाईँ कसैले कसैलाई बुझ्न सक्दैन। उसँग उसलाई बुझ्नको लागि केही समय त उसँग तपाईँले बिताएकै हुनुपर्छ, अनि मात्र बुझ्न सकिन्छ। मान्छेको अनुहार हेरेर कहाँ जज गर्न सकिन्छ र सकिन्न, झन् मान्छेलाई त झनै सकिन्न। त्यो भएर तपाईँ र म जहिले पनि मानिसलाई बुझ्ने कोसिस गर्नुहोस्, पढ्ने कोसिस गर्नुहोस् मानिसलाई, जो मानिस तपाईँसँग आज भेट हुँदैछ, जोसँग तपाईँ एउटा डिल गर्दै हुनुहुन्छ त्यो कुनै पनि क्षेत्रको, उसलाई पहिले के गर्नुहोस् बुझ्नुहोस्। कतिजना त मान्छेलाई यति मजाले पढ्न सक्नुहुन्छ कि यो मान्छे यस्तो छ भन्ने कुरा अगाडि नै भनिसक्नु भएको हुन्छ हो। त्यो के गर्छ, मान्छेको बुझाइ दिनदिनै एउटा मान्छेलाई बुझ्नुभयो, अर्को मान्छेलाई बुझ्नु, बुझ्दा बुझ्दै धेरै मान्छेलाई बुझ्नुहुन्छ तपाईँ। त्यो मान्छेको तपाईँलाई नमस्ते गर्दाखेरि नै अथवा उसको बसाइबाट, उसको खुवाइबाट, उसको बोलीबाट तपाईँले बुझिसक्नुहुन्छ। त्यो भएर मान्छे किन धोका पाउँछन् मान्छे नबुझेर होइन। त्यो भएर तपाईँ र म सानो सानो कुरामा पनि होसियारी हुनुपर्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण संगीतको साथ पछि मैले फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र हामीले मैले आज तपाईँलाई बताइरहेको छु हामी कसरी बौद्धिक मान्छे कसरी अलिकति पृथक मान्छे बन्ने थियो एउटा भिडमा भन्ने बारेमा नि के महत्वपूर्ण कुरा राखिरहेको छ। अर्को महत्वपूर्ण कुरा रहेको छ, जहिले पनि हामी फरक मान्छे बन्न चाहन्छौ, बुद्धिमान मान्छे बन्न चाहन्छौ भने संगत त्यस्तै मानिससँग गर्नुहोस्, किनभने उनीहरूसँगको सोच फरक हुन्छ क्या। बुद्धिमानी मानिस, एजुकेटेड मानिसहरू हुन्छ नि, त्यस्ता मानिसहरूसँग संगत गर्नुहोस्, किनभने संगत गुणाको फल भनिन्छ नि त। जस्तो राम्रो मान्छेहरूसँग संगत गर्नुभयो भने तपाईँले कति धेरै कुराहरू सिक्नुहुन्छ, तर त्यस्तै जडियाहरूसँग संगत गर्नुभयो भने तपाईँ झाडो सिकान त सिक्ने हो नि त, होइन? उनीहरूबाट के कुरा सिक्न सकिन्छ? त्यो भएर एउटा फरक पहिचान भएको मान्छे बन्न चाहनुहुन्छ भने बौद्धिक मानिसहरूसँग संगत गर्नुहोस्, त्यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। र अर्को महत्वपूर्ण कुरा रहेको छ, आफ्नो गल्तीबाट सिक्नुहोस्। मान्छेले गल्ती गर्छ, तपाईँले पनि गल्ती गर्नुहुन्छ, मैले पनि गल्ती गर्छु, र गल्तीबाट चाहिँ के गर्ने हो, सिक्ने हो। र कुनै पनि घटना घट्यो होइन, त्यो घटनाले चाहिँ मलाई एउटा पाठ सिकाएर जाँदैछ भन्ने कुरालाई चाहिँ स्वीकार्नुपर्छ जहिले पनि बौद्धिक मानिसहरूले। जस्तो भदौ 10 गतेकै हामी कुराकानी गरिरहेका छौँ, ठुलो होइन ठुलो जनधनको क्षति भयो नि त, यसले के सिकायो, पाठ सिकायो, यसलाई हामीले लिनै पर्छ। जहिले पनि के पाठ सिकाउँदो रहेछ भने खोलाले आफ्नो भाग लिएरै छोड्दो रहेछ, होइन? कुनै पनि बेला मान्छेले खोला मिचेर घर बनाइरहेको हुन्छन् होइन, तर कुनै पनि बेला त्यो बाढीले आफ्नो भूभाग लिन्छ भन्ने कुरा मान्छेले सिके। र धेरैले यो पाठ पनि सिक्नु भयो, अब हामीले घर कहाँ बनाउनु पर्ने रहेछ, जिन्दगीमा एकचोटि घर बनाइन्छ, घर कहाँ बनाउनु पर्ने रहेछ भन्ने कुरा मानिसले सिके। त्यो भएर कुनै पनि घटनाबाट सिक्ने बानीको विकास गर्नुपर्छ हामीले, यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। र तपाईँ र म जहिले पनि पृथक मान्छे बन्न चाहन्छौँ, फरक मान्छे बन्न चाहन्छौँ भने फरक एक्टिभिटिज तपाईँ र ममा आउनुपर्छ। अरू मान्छेभन्दा फरक समय दिने, पढ्ने, लेख्ने, अनुसन्धान गर्ने, होइन रिसर्च गर्ने, यी कुराहरू चाहिँ एकदमै महत्वपूर्ण कुरा हुँदो रहेछन् हाम्रो जीवनमा। र कुनै पनि डिसिजन गर्दा होइन, कुनै पनि कुराको निष्कर्ष निकाल्दा धेरै सोचेर अथवा बौद्धिक व्यक्तिहरूसँग सरसल्लाह लिएर मात्रै कुनै पनि डिसिजन गर्नुहोस्। कहिलेकाहीँ हामी हतारमा डिसिजन गर्छौँ क्या, त्यसले के हुन सक्छ, ठूलो दुर्घटना हुन सक्छ। अब जस्तो तपाईँ र ममा एउटा कुरा याद गरौँ त, जस्तो अब अहिले विभिन्न बाढी पहिरो पानी परिरहेको छ, अब सरकारले नै एनाउन्स गरिसकेको छ कि तपाईँ कतै पनि ननिस्किनुहोस्, खोलाको डिलमा हुनुहुन्छ, कहीँ जाँदै हुनुहुन्छ भने लामो यात्रा नगर्नुहोस् भनेर भनिसकेको छ भने हामी हिँड्यौँ, आ होस् केही हुँदैन भनेर हिँड्यो भने के हुन सक्छ, समस्या हुन सक्छ। अब के भने सरकारले सूचना गरिरहेको छ, एनाउन्स गरिरहेको छ, नोटिस जाहिर गरिरहेको छ, कोही मान्छे लामो यात्रा नगर्नुहोस्, यतिखेर ठुलो मनसुन हुँदैछ, वर्षा हुँदैछ होइन, हो अब तपाईँ जाँदै हुनुहुन्छ तर सोचेर अगाडि बढ्नुहोस्। विकल्प के छ, गाडीबाट जान सक्नु भएन भने प्लेनबाट जान सक्नुहुन्छ होइन, यो पनि त राम्रो विकल्प हो नि त। हो, कुनै पनि कुरा गर्दा सोचेर अघि बढ्छ त्यो मान्छे जो अरूभन्दा पृथक बन्न चाहन्छ। हरेला भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
9: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
12: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
13: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
14: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 नौ पद कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू संघको फलाफुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुत पुनमको साथमा सुन्न नभुल्नुहोला।
16: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
17: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
18: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
17: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
18: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
17: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
18: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
19: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
20: हेलो
21: नमस्ते, म ब्याङ्कबाट बोल्दैछु।
20: नमस्कार हजुर,
21: तपाईँको ब्याङ्क खातामा समस्या आएको छ, तुरुन्तै तपाईँको ओटिपी भन्नुहोस्, होइन भने खाता ब्लक हुनेछ।
20: तपाईँलाई पनि टेलिफोन, मोबाइल, व्हाट्सएप, मेसेन्जर, भाइबर जस्ता विभिन्न प्रविधिको प्रयोग गरी चिठा परेको छ, व्यापारिक साझेदार बनाइदिन्छु, विदेशको भिसा लगाइदिन्छु लगायत प्रलोभन दिएर मेसेज टेलिफोन आएको त छैन।
22: अनलाइनबाट वित्तीय कारोबार गर्दा सधैँ सतर्क रहनुहोस्। नक्कली इमेल, एप, लिङ्क जस्ता कुराहरू कोहीसँग पनि आदान प्रदान नगर्नुहोस्। आफ्नो पासवर्ड बलियो राख्नुहोस् र समय समयमा परिवर्तन गरिरहनुहोस्। इन्टरनेटको प्रयोग पश्चात सधैँ लगआउट गर्नुहोस्। आफ्नो पासवर्ड, ओटिपी लगायतका गोप्य जानकारी साझा नगर्नुहोस् र शंकास्पद व्यक्ति, फोन नम्बर, आईडी, इमेल आदिलाई ब्लक गर्नुहोस्।
23: यदि तपाईँबाट गल्ती भइहालेमा वा समस्यामा पर्नु भएमा तत्काल नेपाल प्रहरीको साइबर ब्युरोलाई खबर गर्नुहोस्। साइबर अपराधीबाट आफू पनि बच्नुहोस् र अरूलाई पनि साइबर अपराधीबाट बच्न सचेत गराउनुहोस्।
24: हामी आफै सचेत रहे ठूलो ठगीबाट बच्न सकिन्छ।
25: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।

0: जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।
1: यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ र मैले आज निकै नै महत्वपूर्ण कुरा राखिरहेको छु तपाईँले मेरो निम्ति। हामी अलिक पृथक मान्छे बन्न चाहन्छौ, अरूभन्दा फरक मान्छे बन्न चाहन्छौ भने हामीले के गर्नुपर्छ भन्ने कुरा नै राखिरहेको छु र सबैभन्दा महत्वपूर्ण कुरा त मेहनत गर्नु पर्यो तर सही ठाउँमा गर्नु पर्यो र जहाँ परिणाम मिल्छ त्यही ध्यान दिनु पर्यो। जहाँ तपाईँ परिश्रम गर्नुहुन्छ तर त्यहाँ उन्नति प्रगति नै छैन भने त्यस्तो ठाउँबाट टाढा रहनुहोस्, किनभने जब तपाईँ परिश्रम गर्नुहुन्छ नि त्यसको परिश्रमको चाहिँ के आउनुपर्छ, परिणाम आउनुपर्छ। त्यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। र अर्को महत्वपूर्ण कुरा, स्पष्ट लक्ष्य बनाउनुहोस्, आफ्नो सही जस्तो आफ्नो समय सही दिशामा लगाउनुहोस् होइन। यो एकदमै महत्वपूर्ण कुरा छ तपाईँ र मैले थाहा गर्नुपर्ने कुरा। लक्ष्य भएन भने गन्तव्य तय गर्नुहोस्, म यहाँसम्म पुग्नु छ होइन। तपाईँ गाडीमा त चढ्नु भयो, कहाँ ओर्लिने कहाँ पुग्ने थाहा नै भएन भने त्यो त हुँदैन नि त होइन। तर म यहाँसम्म पुग्नु छ र यहाँसम्म पुग्नको लागि मैले यो गर्नु छ भन्ने कुराको लागि चाहिँ तय गर्नुपर्दछ। भर्खर एकजना भाइले एउटा सानो चिया पसल अथवा कफी सप खोल्नु भएछ र म पनि हिजो त्यो ठाउँमा गएको थिएँ अनि उहाँले भन्दै हुनुहुन्थ्यो केही बिक्री नै हुँदैन, बढी भएको भनेको बढीमा 500 भनेर भन्दै हुनुहुन्थ्यो उहाँले। अनि आज खोलेको भोलि नै अब 10,000 बिक्री हुन्छ त, मान्छेलाई थाहा हुनु पर्यो यहाँनिर कफी सप छ भनेर। कुनै पनि मान्छे आएपछि यस्तो मिठो टेस्ट दिनु पर्यो कि फेरि त्यो मान्छे आओस् भनेर, अनि यस्तो मजाको व्यवहार गर्नु पर्यो। कति मिठो बोलेको भाइ, कति मिठो बोलेको बहिनी हुनु पर्यो। कहिलेकाहीँ हामी पसलमा जान्छौँ नि, त्यो पसलेको व्यवहार देखेर हामी फेरि कहिले पनि त्यहाँ जाँदैनौँ क्या, खाउँला जस्तै होइन, जवाफ लगाउने यस्तो प्रकारको व्यापारी भएपछि बोल्ने नै मिठो बोली हो क्या। जतिसुकै टेन्सन भए पनि रिस ग्राहकलाई देखाउने होइन, मिठो बोलिदिनु सक्छु, के लिनुहुन्छ, तातो पानी चिसो पानी होइन, यो कुराले मान्छे थान्छ। र व्यापार व्यवसाय भन्ने कुरा चाहिँ आज खोल्ने बित्तिकै भोलि 50,000 बिक्री हुँदैन, बिक्री नहुन पनि सक्छ, तर धैर्यता चाहिँ एकदमै महत्वपूर्ण हुन्छ बिजनेसमा। अनि बिस्तारै मान्छेले चिन्दै जान्छन्, आज एकजनासँग भेट हुन्छ भोलि अर्कोसँग हुन्छ, तपाईँको त्यो व्यवहारले उसलाई तान्न सकोस्, त्यो ठाउँमा गएर मैले चिया पिउनु छ भन्ने प्रकारको छाप तपाईँले बसाउनुपर्छ। यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ। अर्को महत्वपूर्ण कुरा रहेको छ आफ्नो मनलाई शान्त राख्नुहोस्। जहिले पनि हामी मनलाई शान्त राख्ने मान्छे हुनुपर्छ। टेन्सन त सबैलाई छ हेर्नुहोस्, समस्या नभएको ऋण नभएको होइन मान्छे नै छैनन् सायद, मलाई त्यस्तो लाग्छ। तर आफूलाई के गर्ने, कहिले पनि आफूलाई समस्यामा नदेखाउने क्या। मान्छेले तपाईँलाई भेट्ने बित्तिकै पक्कै तपाईँलाई केही समस्या छ है भन्ने नहोस्, वा कस्तो तपाईँ जतिखेर पनि जस्तै भयो भने कस्तो ह्याप्पी, केही नभए जस्तो हो, त्यो कुरा चाहिँ तपाईँ र मैले देखाउनुपर्छ मान्छेलाई। त्यो भएर समस्या जसलाई हुन्छ मैले भन्दैछु, तपाईँको ऋण छैन भने पनि रोग होला, रोग छैन भने ऋण होला होइन, सम्बन्धहरू बिग्रिएका होलान्, मनमुटाप नहोला होइन। मैले भन्दै थिएँ, एउटा भिडियो हेर्दै थिएँ, कस्तो राम्रो लाग्यो। केही समय अगाडि अंशको लागि दाजुभाइसँग 10 वर्ष बोल्दैन होइन, दाजुभाइको सम्बन्धै बिग्रियो अरे, यस्तो सम्बन्ध बिग्रियो, भाइ हिँडेको ठाउँमा दाई नहिँड्ने, दाई हिँडेको ठाउँमा भाइ नहिँड्ने, एकअर्काको अनुहार देखा देख्न गर्ने, अनि मुद्दा लडे, उनीहरू दाजुभाइको अंश बन्द भयो होइन। आज उहाँले भन्दै हुनुहुन्थ्यो, आज भाइ पनि छैन, अंशभण्ड गरेको जमिन पनि छैन, सम्बन्धहरू यसरी बिग्रिन्छन्। त्यो भएर सम्बन्ध चाहिँ बनाउनु पर्छ। तपाईँ आफूलाई राम्रो पहिचान भएको मान्छे बनाउन चाहनुहुन्छ भने एउटा प्रश्न पनि नउठोस् कि तपाईँ बोल्दै हुनुहुन्छ यो मान्छे व्यवहारमा पक्का छ भन्नुहोस्। यो मान्छे जो बोलिरहेको छ नि व्यवहारमा एउटा बोलीमा एउटा छ भन्ने कहिले पनि हुनुहुँदैन। तपाईँ आफ्नो पहिचान भएको मान्छे बन्न चाहनुहुन्छ भने फरक तपाईँ बोलीमा पक्का हुनुपर्छ र तपाईँले सिकेका कुराहरू महत्त्वपूर्ण कुराहरू लेख्ने गर्नुहोस्। यो एकदम राम्रो बानी हो। जस्तो वचन सुन्दै गर्दाखेरि हामी यो प्रभुको जन्म भएको कारण वचन सुन्दै गर्दाखेरि कुनै पनि वचनले तपाईँलाई छुयो भने नि त्यो पदहरू लेख्नुहोस्, त्यो घटनाहरू लेख्नुहोस्, त्यो बानी बसाल्नुहोस्। जस्तो आज तपाईँले के गर्नुभयो महत्त्वपूर्ण कुरा लेखेर राख्नुहोस्, एकदमै राम्रो कुरा होइन। अनि जस्तो तपाईँ चर्च जाँदै हुनुहुन्छ अथवा कुनै पनि मिटिङमा एटेन्ड हुँदै हुनुहुन्छ भने तपाईँसँग डायरी हुनुपर्छ। त्यहाँ महत्त्वपूर्ण व्यक्तिले बोलेका कुराहरू, भनेका भनाइहरू अर्थपूर्ण हुन्छ, तपाईँ ओ वाह भन्ने हुन्छ, तर त्यतिखेर मात्रै वाह भनेर हुँदैन क्या। लेख्नु पर्छ, हामीले डायरीमा लेखेर राख्नुहोस्, त्यो कुनै पनि बेला तपाईँलाई काम लाग्छ। म एउटा कार्यक्रममा गएको थिएँ, यस्तो राम्रो राम्रो कुरा चारवटादेखि पाँचवटा कुरा भन्नुभयो क्या उहाँले। अनि डायरी थिएन, म सम्झिन्छु सम्झिन्छु सम्झिन्छु भनेर मैले कण्ठ गरिरहेको थिएँ क्या। जब म घर पुगेँ नि पाँचवटै कुरा बिर्सेँ, मैले एउटा पनि सम्झन सकिनँ। हेर्नुहोस् त, डायरी भएकोमा तुरुन्तै लेखेर त्यसलाई मैले के गर्न सक्थेँ, सम्झन सक्थेँ नि त। त्यो भएर डायरी अथवा कुनै पनि नोटबुक तपाईँ र मेरो लागि एकदमै महत्त्वपूर्ण कुरा हुन्छ, किनभने त्यहाँ तपाईँलाई छुएका कुराहरू, तपाईँलाई एकदमै मन लागेका कुराहरू लेखेर राख्नु भने तपाईँ भोलि कुनै पनि ठाउँमा गएर तपाईँ त्यो कुरालाई बोल्न सक्नुहुन्छ, राख्न सक्नुहुन्छ। र आज हजारौं मान्छेको बीचमा आफूलाई कसरी पृथक बनाउने भन्ने बारेमै केही महत्त्वपूर्ण कुरा राखे। अब भने मैले कार्यक्रमबाट बिदा माग्नुपर्ने हुन्छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने म कुमार अब्राम ओछेल पर्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: अब प्रस्तुत छ कार्यक्रम आदम इव।
1: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण प्यारा श्रोता मित्रमा। आज कार्यक्रम आदम इव लिएर आएको छु। आज बिहिबार हो, 12 देखि 1 बजेसम्म हामी कार्यक्रममा रहनेछौं। मिठा मिठा गीत संगीत त छँदैछन् अनि वैवाहिक सम्बन्धका कुराहरू, विवाह अगावैका कुराहरू, विवाह पश्चातका कुराहरू पनि हामीले ल्याउने गर्छौं। विवाह विज्ञ हामी नभए पनि बाइबलले जसरी हामीलाई विवाहको विषयमा सिकाउँदछ ती कुराहरू हजुरहरूलाई उत्साहको रूपमा हामी प्रस्तुत गर्ने गर्छौं। र सुजनजीलाई धन्यवाद दिन चाहन्छु, प्रविधि क्षेत्रबाट मलाई सहायता गर्दै हुनुहुन्छ। शुरूआतमा एउटा निकै मिठो गीत सुनाउँछु, त्यसपछि म आउनेछु।

कार्यक्रममा निकै अर्थपूर्ण वचन हामीले सुन्यौं श्रोता मित्र, र विवाह अगावैका कुराहरू पनि केही राख्न चाहन्छु म। र जसको विवाह भएको छैन परमेश्वरले सबैको निम्ति जोडी मनाइदिनु भएको छ भन्ने कुराहरू नै हामी थाहा पाउँछौ, र वचनले पनि त्यही भन्छ, जुन वैवाहिक सम्बन्धमा करारहरू बाँधिन्छ प्रभुको उपस्थितिमा, प्रभुको गवाईमा, अनि त्यो समयदेखि र प्रभु सधैँ पनि हाम्रो साथमा हुनुहुन्छ। श्रीमान श्रीमती भनेर हामी दाम्पत्य जीवन बिताइरहँदा अनि प्रभु येशु चाहिँ बीचमा तीनसुता भएर रहनुहुन्छ, जसले मजबूत बनाउँछ सम्बन्धलाई। अनि परमेश्वरको इच्छा पनि यही हो, अदनको बगैँचाबाटै हामीले हेर्ने हो भनेदेखि पुरूषलाई सहयोगीको रूपमा स्त्री चाहिएको भन्ने कुरा चाहिँ परमेश्वरले योजना गर्नुभयो अनि देख्नुभयो, अनि मानिसको निम्ति यस्तो एउटा प्रेमको योजना बनाउनुभयो, अनि आफ्नै करङबाट दाहिने करङबाट चाहिँ स्त्री जातिलाई बनाउनु भएको कुराहरू हामी थाहा पाउँछौ। र विवाह अगावै कसरी हामी पवित्र रहने, हाम्रो आचरणहरूलाई सुधार्ने भन्ने कुराहरू पनि हामीलाई चाहिन्छ नै श्रोता। र भर्खरका युवा युवतीहरू जसले विवाहको निम्ति तयारी गर्दै हुनुहुन्छ, अनि अरूले के गर्छन् भन्ने भन्दाखेरि पनि मैले चाहिँ के गर्नुपर्छ भन्ने सोच्नुपर्ने हुन्छ, किनभने हामी परमेश्वरदेखि अलग गरिएका मानिसहरू हौं, परमेश्वरको निम्ति अलग गरिएका मानिसहरू हौं, संसारबाट अलग भएका मानिस भएको हुनाले संसार जस्तै कामहरू हामीले गर्न मिल्दैन, किनभने पहिले योहन्नाको पुस्तकतिर पनि भनिएको छ संसारसँग एकै चालका नहौ भनेर। र हाम्रो आचरण सुधार्ने क्रममा जहिले पनि युवाहरूलाई सोध्यौं भनेदेखि चाहिँ यही कुराहरू हुन्छ। भजन संग्रह 119 को 9 पदलाई म पढ्न चाहन्छु, त्यहाँ लेखिएको छ, जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ, तपाईँका वचन अनुसार जीवन बिताएर नै हो भनेर भनिएको छ। जसले प्रभुले भन्नुभएको आज्ञा अनुसार जीवन बिताएको हुन्छ अनि त्यो जीवन साँच्ची नै परमेश्वरलाई मनपर्ने हुन्छ, उसको जवानी चाहिँ परमेश्वरलाई साह्रै मनपर्छ होइन। र कतिजना हाम्रा दाजुभाइ दिदीबहिनीहरू यङस्टरहरू छन् मण्डलीमा, उहाँहरूको जीवन देख्दा हामीलाई खुसी लाग्छ, किनभने उहाँहरूकै उमेर सरहका मानिसहरू संसारमा रमाएर हिँडिरहेको बेला उहाँहरूले चाहिँ प्रभुलाई पछ्याउने निर्णय गर्नुभएको देख्दाखेरि साह्रै आनन्द भन्दा पनि धेरै आनन्द लागेर आउँछ, किनभने यसरी नै परमेश्वरको राज्यलाई विस्तार गर्नुपर्छ, परमेश्वरको राज्य हाम्रो जीवनमा पूरा गर्नुपर्छ भन्ने कुरा हामीले थाहा पाउँछौ। सामाजिक सञ्जालमा पनि जस्तै टिकटक लाइभहरूमा पनि संगतिहरू भइरहेको हुन्छ अहिले, अनि म कति हेर्छु भर्खरका युवाहरूले चलाइरहनु भएको हुन्छ, भर्खरका बहिनीहरूले भाइहरूले चलाइरहनु भएको हुन्छ, साह्रै आनन्द लाग्छ त्यो देख्दाखेरि। र उहाँहरूले भन्नुहुन्छ, धन्यवाद छ परमेश्वरलाई, हामीले यो जवानी अवस्थामा नै परमेश्वरलाई पाउन सक्यौं, यो जवानीको सम्पूर्ण समय चाहिँ परमेश्वरलाई हामी दिन सकौं भनेर उहाँहरूले प्रार्थना गरिरहेको देखेको छु। साह्रै नै रमाइलो लागेर आउँछ, साह्रै नै परमेश्वरलाई धन्यवाद दिन मन लाग्छ। त्यसैले गर्दा आज जसले चाहिँ परमेश्वरलाई चिन्नु भएको छ, तपाईँको जीवनमा येशूले के गर्नुभयो भन्ने कुरा चाहिँ तपाईँले बुझ्नु भएको छ भनेदेखि उहाँमा लागेर हिँड्नु र उहाँको बाटोमा हिँड्नु तपाईँलाई कति पनि हिचकिचाहट लाग्दैन, जुनसुकै समयमा पनि म येशूको हुँ, म येशूसँग हिँड्छु भन्न तपाईँ सक्नुहुन्छ। त्यसैले गर्दा हाम्रो जवानीको जोसलाई कहाँ प्रयोग गर्ने भन्दाखेरि चाहिँ परमेश्वरको वचन अनुसार होइन, परमेश्वरको निम्ति नै प्रयोग गर्दाखेरि त्यो स्थान कति राम्रो हुन्छ होइन। युवाहरूमा जोस हुन्छ अनि सबै कुराहरू गर्ने सक्षमता हुन्छ, आत्मरक्षाको सबै कुराहरूको उहाँहरू भरिपूर्ण भएको हुनाले उहाँहरूले चाहिँ यो रोललाई राम्ररी निभाउन सक्छन्, अनि प्रचार प्रसारको कामदेखि लिएर अनि क्वायरको कामहरूदेखि लिएर परमेश्वरलाई स्तुति आराधना दिने कामदेखि लिएर सबै कुरामा एकदम मुख्य भूमिका नै देख्छु म युवा युवतीहरूको। त्यसैले हामी यसरी परमेश्वरको निम्ति चलाउँ कि हाम्रो विवाह पनि त्यस्तो पवित्र होस् जुन परमेश्वरले ठहराउनु भएको छ। यतिखेर एउटा गीत सुनाउँछु, उहाँको प्रशंसा एल्बममा फूल जस्तो तिम्रो जीवनमा आफ्नो सृष्टिकर्तालाई भुलेर हिँड्यो भने लड्नेछ पल पलमा, निकै नै मिठो भजन रहेको छ, हामी सुनाउँछौ।

जिन्दगी अर्थपूर्ण वचन हामीले सुन्यौं, आज्ञाकारी हुनुपर्छ नभए पलमा लड्न सकिन्छ, सफलता पाउन सकिँदैन भनेर भनिएको छ। वर्गका युवाहरूको लागि हुने वचन हामीले बजायौं। साथै जवानी जीवनमा नै धेरै किसिमका चुनौतीहरू आउँछन् जीवनमा, अनि परीक्षाहरू आउँछन्, पलपलमा लडाउन खोज्छ। तर तपाईँले भन्नुपर्छ, म ख्रिस्टसँग बाँधिएको छु, मलाई संसारको कुनै पनि कुराले विजयी गर्न सक्दैन, म ख्रिस्टमा विजयी भएको छु भन्ने कुरा चाहिँ तपाईँले बुझ्नुपर्छ। र वचनसँगको पुस्तकले भन्दछ, धन्यका हुन् तिनीहरू जसको आचरण निर्दोष छ, जो परमप्रभुको व्यवस्थामा चल्दछ। धन्यका हुन् तिनीहरू जसले उहाँका कानून पालन गर्दछन् र उहाँलाई सम्पूर्ण हृदयले खोज्दछन्। र यसरी श्रोता, युवा अवस्थामा नै आफ्नो भार उठाउनको निम्ति सलमन राजाले पनि उपदेशकको पुस्तकमा भन्नुहुन्छ, तिमीहरूको जवानी अवस्था बित्न अघि नै परमेश्वरको सम्झना गर भनेर भनिएको छ। र यसै कारणले गर्दा आज तपाईँ र मलाई स्वतन्त्रता दिएको छैन पाप गर्नको निम्ति। म युवा भए, जवानी भए, जवानी उमेरको मौज मजामा मैले बिताएर त्यसपछि उभ्रेका समय परमेश्वरलाई दिन्छु भन्न हामी सक्दै सक्दैनौं, किनभने परमेश्वरले हामीलाई त्यो एलाउड गर्नुभएको छैन। तपाईँले परमेश्वरलाई चिनिसकेपछि चाहिँ पवित्रतामा अनि स्वच्छतामा परमेश्वरले भन्नुभएको बाटोमा हिँड्नुपर्ने हुन्छ। र यसरी हिँडेको मानिसले मात्रै पवित्र विवाहमा जोडिन सक्छ। आज पवित्र विवाह भनेर धेरै हामीले देख्छौं, तर पनि जब व्यक्ति पवित्र हुन्छ अनि मात्रै त्यो विवाह पवित्र हुन्छ। अनि बाहिर पवित्र विवाह लेखेर मात्रै चाहिँ पवित्र हुँदैन, दुल्हा दुलही दुवैजना परमेश्वरको निम्ति समर्पित भएर काम गरेको, समर्पित भएर एकअर्काको निम्ति रहेको अनि बाइबल अनुसार जीवन बिताएको मानिसलाई मात्रै पवित्र भन्न मिल्छ। सिद्ध चाहिँ हामी हुन सक्दैनौं, तर पवित्र भन्ने कोशिश चाहिँ पक्कै गर्न सक्छौं। सिद्ध चाहिँ प्रभु येशू मात्रै हुनुहुन्थ्यो श्रोता। र त्यसैले आज युवाहरू धन्यका हुन् तिमीहरू जसको आचरण निर्दोष छ भनेर भनिएको छ। विशेष गरी आज मैले किन यो भन्दैछु भन्दाखेरि, विवाहको लागि तयारी हुनको निम्ति युवा युवतीलाई चाहिँ परमेश्वरको वचनले धेरै खारिएको हुनुपर्छ। परमेश्वरको वचन हामीमा धेरै राखिएको हुनुपर्दछ, अनि वचनै थाहा छैन भनेदेखि जीवन कसरी जिउने भन्ने कुरा पनि अनुलतामा पर्दछ। त्यसैले वचन धेरै पढ्नुहोस् होइन, जवान मानिसहरूलाई के भनिएको रहेछ। अनि यहोशुएको आठमा पनि तैले मेरो व्यवस्थाको मुख वचन चाहिँ तेरो ओठमुखबाट नहटोस् र जहाँ गए पनि सफलता पाउनेछस् भनेर भनिएको छ। यो वचनलाई हामीले विश्वास गर्नुपर्छ श्रोता, किनभने परमेश्वरको वचन बोकेर हिँड्ने मान्छेले सफलता पाउँदो रहेछ भन्ने कुरा थाहा पाएर चाहिँ, अनि व्यवस्थाको परमेश्वरको वचनलाई चाहिँ ओठमुखमै राखिरहने, जसले जतिखेर सोधे पनि ठक्क निकालेर दिने। हामी नराम्रा कुराहरू, नेगेटिभ कुराहरू कति छिटो निकाल्छौँ होइन हाम्रो हृदयबाट, मुखबाट, किनभने हाम्रो हृदयमा थुप्रै हुन्छ त्यो एकदम मानिसलाई मन नपर्ने शब्दहरू बोल्न हामीलाई सजिलो पनि लाग्छ होइन। एउटा भनिन्छ नि नेपालीमा, छाडा शब्दहरू बोल्नको निम्ति चाहिँ हामीलाई कहीँ गएर सिक्न पनि पर्दैन, तर राम्रा कुराहरू चाहिँ हाम्रो हृदयबाट निकाल्नको लागि धेरै गाह्रो पर्छ। त्यो कारण चाहिँ के हो भन्दा, परमेश्वरको वचन हाम्रो हृदयमा छैन। त्यसैले गर्दा जवान जवानीले त झन् धेरै परमेश्वरको मण्डलीका खाँबाहरू भएर काम गर्नुपर्ने हुन्छ, अनि चुनौतीहरू छन् तपाईँहरूमा धेरै नै। होसियारपूर्वक प्रार्थना गर्नुहोस्, परमेश्वरले पक्कै पनि तपाईँहरूको उद्देश्य र चाहनालाई पूरा गरिदिनुहुन्छ र परमेश्वरको राज्यको निम्ति योग्य बन्न सक्नुहुन्छ। र विवाहको लागि तयार हुनको लागि पहिले व्यक्ति पवित्र हुनुपर्छ। युवा अवस्थामा नै हो विवाहको सम्बन्ध जोड्ने, विशेष गरिकन कसै कसैले अलिकति उमेर भित्र पनि गर्नुहुन्छ, तर पनि विशेष गरी विवाह भनेको चाहिँ युवा युवतीमै हुन्छ। त्यसैले गर्दा तपाईँहरूको जीवन स्वच्छ भएको होस् होइन, श्रीमानले तपाईँलाई केही दोष नलाउन नसकोस् होइन, श्रीमतीले तपाईँ यस्तो भनेर दोष्याउन नसकोस्। अनि परमेश्वरको वचनले भनेको छ, पवित्र रहनुपर्छ, ओछ्यान बिग्रिनु हुँदैन, व्यभिचार हुनु हुँदैन भनिएको छ। यस्ता कुराहरूबाट बाँचेर मात्रै हामी वैवाहिक सम्बन्धको लागि अगाडि बढ्न सक्छौं। हामीले परमेश्वरलाई नचिन्दाखेरि हाम्रो जीवन जसरी बित्यो त्यो पुराना कुराहरूलाई लिएर चाहिँ काम छैन। अब हामीले चाहिँ नयाँ जीवन बिताउनको निम्ति चाहिँ पक्कै पनि पवित्र हुनु नै पर्छ। अनि अब परमेश्वरलाई चिनिसकेर त हामीले चोरी गर्न मिल्दैन, छल गर्न मिल्दैन, व्यभिचार गर्न मिल्दैन, यस्ता कुराहरूबाट अलग बसेर परमेश्वरको निम्ति छुट्याइनुपर्छ होइन। त्यसैले गर्दा आज तपाईँलाई सजिलो पनि हुन्छ विवाहमा, जब पवित्र बनेर गर्नुहुन्छ त्यो विवाहमा चाहिँ प्रभुको उपस्थितिका साथ कति आशित विवाह हुन्छ। तपाईँ जेसुकै गरेर आफ्नो क्यारेक्टरलाई बिगारेर होइन, आफूलाई परमेश्वरको अनज्ञाकारी बनाएर विवाहमा जानुहुन्छ भने त्यो विवाह त्यति सफल पनि नहोला होइन, आशिष पनि नहोला। त्यसैले आशिष पाउनको निम्ति चाहिँ हामी पवित्र भन्नुपर्छ, पक्कै पनि वचनद्वारा धोइएको हुनुपर्छ र प्रभुले पनि हामीलाई त्यही भन्नुहुन्छ।
हामी गुड न्युज एफएमको वर्षमा कार्यक्रम आदमी सुन्दैछौँ। वैवाहिक सम्बन्धका कुराहरू गर्ने कार्यक्रम हो आज। मैले युवा युवतीका कुराहरू लिएर आएको छु। अहिले फेरि पनि अर्को गीत सुनाउँछु यो समय।

हजुर, जवादीका अभिलाषाहरूबाट भाग निकै नै अर्थपूर्ण भजन हामीले सुनेका छौँ श्रोताबित। हामीले आज जवान जवानीका कुराहरू नै गरिरहेका छौँ, विवाह अगावैका कुराहरू विशेषतः हामी गर्ने गर्छौँ, किनभने जवान जवानी नै विवाहको निम्ति तयार हुने गर्छन्। त्यसैले गर्दा उनीहरूमा युवा जोश जाँगर सबै कुरा भएको हुनाले परमेश्वरको राज्यको निम्ति पनि एकदम प्रभावकारी ढंगले चल्न सक्ने व्यक्तिहरू हुनुहुन्छ उहाँहरू। हामीले जब योहन्नाको तेस्रो पत्रलाई हेर्छौं भने त्यहाँ गाइस भन्ने व्यक्तिलाई योहन्नाले लेख्नु भएको छ, अनि उहाँले भन्नुहुन्छ, कतिजना भाइहरू आएर तिम्रो जीवनका सत्यताको गवाही दिँदा म साह्रै आनन्दित भए। तिमी साँची नै सत्यताको अनुसरण गर्दछौ, मेरा छोराछोरीहरू सत्यको अनुसरण गर्दछन् भन्ने कुरा सुन्न पाउँदा मलाई साह्रै आनन्द भएको छ, र अरू योभन्दा ठूलो आनन्द मलाई के हुन सक्छ भनेर योहन्नाले भन्दछन्। जब तपाईँको आचरण राम्रो हुन्छ, जब तपाईँ परमेश्वरको आज्ञाकारी भएर एउटा असल छोरो बन्नुहुन्छ, छोरी बन्नुहुन्छ, सबैले मन पराउँछन् तपाईँलाई, होइन? यहाँ योहन्नाले पनि गायसलाई त्यही भन्दैछन्, र गायस को थिए भन्ने कुरा त हामीले सबै कुरा थाहा छैन, तर पनि मेरो विचारमा उहाँ पक्कै पनि युवा जोस भएको व्यक्ति नै हुनुहुन्छ, अनि यसरी उसको जवानीका कुराहरू चाहिँ परमेश्वरलाई दिएका कुराहरू हामी थाहा पाउँछौ, र हाम्रा युवाहरू पनि सत्यताको गवाही दिँदै यसरी अगाडि बढ़ेको देख्न हामीलाई पनि मन लाग्छ, होइन? हाम्रो मण्डलीहरूमा होस्, हामीसँग हाम्रो सराउन्डिङमा भएका व्यक्तित्वहरू होस्, उहाँहरू पनि परमेश्वरको आज्ञाकारी भएर हिँडेको हामीलाई हेर्न मन लाग्छ, तर पनि कतिजनाको जीवन त्यस्तो हुँदैन। हाम्रा छोराछोरीहरू परमेश्वरको परिवारमा सामेल भएको देख्दा हामीलाई अरू रमाट हुन्छ, जब उनीहरू परमेश्वरको वचनको सत्यतामा र विश्वासद्वारा उहाँको प्रतिज्ञालाई दावी गर्दै धार्मिक जीवन जिउँछन्, तब हाम्रो हृदय आनन्दित हुँदछ। हाम्रा युवाहरू देखावटी धर्मलाई होइन तर वास्तविक इसाई जीवन जिएको हामी चाहन्छौं। तिनीहरू बाइबलीय शिक्षाको अभ्यास गर्दै र परमेश्वरको निम्ति अलग भई व्यक्तिगत जीवित विश्वासमा जिउन आवश्यक छ भनेर योहन्नाले फेरि पनि जोड़ दिन्छन्। साँची नै हामीलाई जो कोहीलाई पनि आफ्नो छोराछोरी मात्रै नभएर अरूको छोराछोरीलाई पनि सप्रिएको देख्न पाउँदा धेरै खुशी लाग्छ, अनि गाउँमा कोही युवा युवतीहरू एकदम असल चरित्रका छन् भने उनीहरूको सुवासना पनि छरिएको हुन्छ, उनीहरूलाई भन्ने गर्छन् कति राम्रो बानी, उहाँहरूको आचरण कति राम्रो छ भनेर चाहिँ भन्ने गर्छन्। त्यसैले गर्दा असल नाउँको तिर्सना गर्नुपर्छ सदा, हामीले खराब नाउँ कमाउने तिर्सना कहिले पनि गर्नु हुँदैन। सकभर हाम्रो जीवन खराबीसँग नजोडियोस्, होइन, खराबी शब्दसँग हाम्रो जीवन नजोडियोस्। हुन त राम्रो काम गर्दा गर्दै नै दोष आउनु भनेको चाहिँ फरक कुरो हो, त्यसमा चाहिँ प्रभुले हामीलाई आशिषै दिनुहुन्छ, तर हामी आफै गलत गर्छौं र हामी नराम्रो सुवासना चलाउँछौं, कुवासना चलाउँछौं भनेदेखि चाहिँ जीवन अमिलो हुन पनि सक्छ। त्यसैले आज तपाईँ असल हुनुभयो भने परिवारलाई पनि फाइदा, होइन, मण्डलीलाई फाइदा, देशलाई फाइदा, सबै कुरा चाहिँ असल हुन सक्छ। त्यसैले गर्दा परमेश्वरको वचन एकदम सत्य छ, परमेश्वरको वचनमा तपाईँ लागि पर्नुभयो भने कसरी युवा जीवनलाई जोगाउने सबै कुराहरू वचनले भन्दछ। जस्तै युसुफ 17 वर्षको उमेरमा नै उहाँलाई एकदम ठूलो परीक्षा परेको थियो, होइन, पोतिफरको घरमा उहाँको श्रीमतीद्वारा चाहिँ त्यहाँ बलात्कारको प्रयास अथवा व्यभिचारको प्रयास हुँदाखेरि ऊ भागेका थिए। त्यसैले कतिजनाले चाहिँ यो उदाहरण पनि दिने गर्छन् कि भर्खरका युवा युवतीहरू चाहिँ युसुफ जस्तै भाग्नुपर्छ, पापबाट भाग्नुपर्छ, यो विचारबाट भाग्नुपर्छ भन्ने कुराहरू सिकाउनुहुन्छ। विशेष गरी हामीलाई परीक्षामा पार्ने कुरो चाहिँ महान चाहिँ व्यविचार नै हो। व्यविचारले तपाईँ र मेरो जीवन तहस नहस बनाइदिएको हुन्छ श्रोता। परमेश्वरलाई मन नपर्ने घिनलाग्दो जीवन पनि हुन सक्छ, त्यसैले गर्दा पवित्र हुनुपर्छ भनेर भनिएको हो। त्यसैले तपाईँको आफ्नो जीवन सुधार्ने आफ्नो अधिकार हो, र तपाईँलाई मात्रै थाहा छ म कसरी हिँडिरहेको छु, नत्र अरूलाई त केही पनि थाहा हुँदैन। हामीले मासु र भात खाएर चाहिँ मुख पुज्दै आएर हामीले गुद्रुक र भात खाएको छु भन्न पनि सक्छौ, किनभने कसलाई थाहा छ के खानुभयो तपाईँले, होइन, कसरी हिँड्नुभयो। त्यसैले गर्दा तपाईँको सत्य आचरण तपाईँलाई कि परमेश्वरलाई थाहा हुन्छ, त्यसैले कुनै कुरा पनि ढाँटेर छलेर भन्दाखेरि पनि छर्लङ्ग रूपमा परमेश्वर साक्षी राखेर गर्नुपर्ने हुन्छ। र त्यस्तो तरिकाले मण्डली चल्यो भने, मण्डलीमा रहेका युवा युवतीहरू त्यस्तो भयो भने मण्डली कहाँ पुग्छ, होइन, आत्मिक रूपमा एकदम वृद्धि हुन्छ। त्यसैले गर्दा यो चाहिँ एकदम हाम्रो लागि प्रभावकारी कुरा पनि हो। युवाहरू जोसिलो हुन्छन् र शक्तिमा भरपूर भएको हुनाले उनीहरू स्वस्थ पनि हुन्छन्, अथवा उनीहरूलाई रोग लाग्ने समय पनि भएको हुँदैन, अनि जति गर्छन् परमेश्वरमा त्यो समय हो गर्ने, होइन,
अब हामी अलिकति उमेर ढल्किँदै गइसकेपछि कति कुराहरू गर्छु भन्दाखेरि सक्दैनौँ, किनभने शारीरिक हिसाबले कमजोर भएको हुँदा त्यहाँ जान सकिँदैन होइन। त्यसैले गर्दा युवा बुढेसकाल लाग्नुभन्दा अगाडि नै होइन, वृद्धा अवस्था हुनुभन्दा अगाडि नै परमेश्वरको जुवा बोक्नुपर्छ भनेर सोलोमनले पनि भने। नत्र भनेदेखि त युवाहरूलाई छुट्छ, अलिकति पाको भइसकेपछि प्रभुको बाटोमा आऊ भनेर पनि त भनिन्थ्यो होला वचनमा, तर त्यो भनिएन। जुनसुकै उमेर समूहलाई पनि भन्नाले जसले परमेश्वरलाई राम्रोसँग बुझ्ने उसको हृदय परिपक्व हुन्छ त्यसपछि त उनलाई माफी छैन, उसले चाहिँ पवित्र भएर जिउनै पर्छ अनि त्यहाँबाट परमेश्वरको निम्ति जिउन उसले जान्दछ। भर्खरको बालकहरूलाई छुट छ किनभने उनीहरूले जान्दैनन् के निर्णय गर्ने परमेश्वरको हो होइन, मैले परमेश्वरलाई किन विश्वास गर्नुपर्छ, म किन चाहिँ यस्तो हुनुपर्छ भन्ने कुरा बालकले चाहिँ जान्दैन। त्यसैले तपाईँहरू युवा युवतीहरूले चाहिँ निर्णय लिने समय हो यो। कस्तो किसिमको निर्णय लिने भन्दाखेरि म कोसँग विवाह गर्ने होइन, कस्तो किसिमको जोडी चाहिँ परमेश्वरलाई मनपर्छ भन्ने कुराहरू चाहिँ वचन पढ्ने अनि तपाईँ विवाहको लागि तयारी हुँदै हुनुहुन्छ भने विशेष गरी विवाहका वचनहरू निकालेर पढ्नुहोस्। किताबहरूबाट पनि पाइन्छ, पुस्तकहरू पनि प्रशस्तै पाइन्छ, युट्युबहरूबाट पनि पाइन्छ होइन, तपाईँले सामाजिक सञ्जालबाट पनि गुगलबाट पनि तपाईँले युवा युवतीको विषयमा भर्सेसहरू बाइबलका कुराहरू थाहा पाउनुहुन्छ। अहिले त एआईको जमाना छ, एआईबाट पनि प्रष्ट रूपमा थाहा हुन्छ। त्यसैले गर्दा कसरी चाहिँ म युवा अवस्थामा मेरो जीवन जिउन सक्छु भन्ने कुरा चाहिँ वचनहरू थाहा पाउनको लागि मैले त्यो क्लिपहरू दिएको हो तपाईँलाई। एआईमा गएर तपाईँले जस्तै युवा युवतीको विषयमा बाइबलका भर्सेसहरू के हुन् भनेर त्यसलाई जोड दिएर पढ्नुहोस् अनि त्यो वचनले के भन्दछ तपाईँको जीवनमा या लागू गर्नुभयो भने अनि वचनले तपाईँको जीवन पक्कै पनि काम गर्ने हुन्छ। हामी कार्यक्रम आदमीमा आज युवा युवतीका कुराहरू गरिरहेका थियौं अनि निकै मिठा मिठा गीतहरू पनि सुनाइरहेका छौं। यतिखेर फेरि पनि एउटा जोसिलो गीत सुनाउँछु, दिनमा र रातमा प्रभु तिम्रै सम्झना।

निकै अर्थपूर्ण वचन हामीले सुनिसकेका छौं र उपदेशको पुस्तक 12 अध्यायको एक पर्ने पनि भन्दछ, दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्नेछौ यस समयमा मेरो मन लाग्दैन, ती समयभन्दा अघि नै आफ्नो युवा अवस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर, यहाँ युवा अवस्थामा मलाई जोड़ दिएको छ श्रोता। त्यसैले गर्दाखेरि युवा अवस्थामा हामीलाई छुट रहेन सके, पाप गर्ने छुट, पापमा रहिरहने अनज्ञाकारी बन्ने छुट रहेनछ। ख्रिस्टले हामीलाई पापबाट स्वतन्त्र गर्नुभयो अनि हामी धर्मी बन्नको लागि कोसिस पक्कै पनि गर्नुपर्छ। प्रभु जस्तो सिद्ध नभने पनि हाम्रो जीवन जहिले पनि धार्मिकतातिर डोर्याएर हिँड्छौं भने परमेश्वरको वचनले हाम्रो जीवनमा काम गरेको हुन्छ। हाम्रो जीवन यात्रामा धेरै परिस्थितिहरू, विभिन्न मानिसहरूले हामीलाई प्रभावित पारिरहेका हुन्छन्। जस्तै साथी संगतहरूले पनि होइन, युवाहरू चाहिँ सजिलै प्रभावित र परिचालित हुने पनि गर्दछन्। यसैले असल के हो खराब के हो कहिलेकाहीँ अन्यास हुन्छ, उनीहरूलाई अन्यलतामा पर्छन्, कसरी छुट्याउने भन्ने कुरा। त्यसैले यसको निम्ति वचन पढाइ नै सबैभन्दा महत्वपूर्ण लाग्छ मलाई, किनभने अहिले म पनि यो उमेरमा आएर परमेश्वरको वचन जसरी पढिरहेको छु सबै एन्सरहरू चाहिँ त्यहीँ रहेछ होइन, जीवनको मा भएका क्वेसनहरू होइन। विगतमा मैले पनि युवा अवस्थामा कति क्वेसनहरू गर्ने गर्थे अनि अहिले चाहिँ बाइबलमै रहेछ त यो सबै कुरा भन्ने कुरो, त्यो चाहिँ त्यतिखेर पढिएन नि त, पढिएको भए थाहा हुन्थ्यो नि है। अनि विशेष गरी जवान जवानीहरू तपाईँहरू सक्रिय हुनुहुन्छ प्रभुमा, तर पनि वचन धेरै पढ्नुहोस् होइन, वचन पढेपछि मात्रै आफ्नो एन्सरहरू पाइन्छ। हामीले वचन चाहिँ नपढ्ने अनि त्यो क्वेसन माथि क्वेसन राखेर धेरै मानिसलाई सोध्ने गर्छौँ, अगुवाहरूलाई सोध्ने गर्छौँ, यो पनि ठिक होइन। आफूले व्यक्तिगत अध्ययनद्वारा चाहिँ परमेश्वरको वचनलाई हृदयमा राख्नुपर्छ अनि हामीलाई पवित्र आत्माले तपाईँले गर्नुभएको काम ठिक हो अथवा होइन छुट्याउने साहस दिनुहुन्छ, छुट्याउने तरिका उहाँले चाहिँ तपाईँलाई पक्कै पनि दिनुहुन्छ। त्यसैले गर्दा आत्मिकी जीवन निर्माणको कार्यमा तपाईँहरूको ठूलो भूमिका छ युवा युवतीहरूको, र सामाजिक जीवनशैली पनि एकदम राम्रो हुनुपर्छ। समाजमा पनि मानिसहरूले हेर्दाखेरि कस्तो श्रृङ्खलता, बोलीको टुङ्गो पनि छैन, अलिकति बोलेको कुराहरू पनि अश्रुआउँदिलो, मिजासिलो छैन, नम्रता छैन भन्ने कुरा नहोस् होइन। तपाईँ चाहिँ अरूहरूद्वारा पढिने पत्रहरू हुनुपर्छ, जस्तै वचनले भन्दछ अरूद्वारा पढिने पत्र हो होइन। त्यसैले गर्दा परमेश्वरको वचन यसरी अध्ययन गरेर हिँड्ने मानिसले चाहिँ आफूले गरेका सम्पूर्ण क्वेसनहरूको एन्सर त्यहाँ पाउनेछन्। बरु वचनहरू बुझिएन भनेदेखि हामीले विभिन्न माध्यमहरूबाट बुझ्न कोसिस गर्दा पनि भएन भने आफ्ना अगुवाहरूलाई सोध्न सक्छौ होइन, हामीभन्दा विद्वानहरूलाई सोध्न सक्छौ, त्यो हो। त्यसैले गर्दा सामाजिक जीवनशैलीमा पनि मानिसहरूको यो शैलीले पनि अलिकति गाह्रो बनाएको हुन्छ। हामी एक दिन मण्डलीमा जाँदाखेरि एउटा शैली देखाउँछौं अनि अरू दिन छ दिन चाहिँ हामीले जीवन संगतिमा जानु पर्दैन नि त, छ दिन अब कटेज मिटिङ भए पनि प्रार्थनाको संगति भए पनि नजाने होइन, कहिलेकाहीँ दिदीबहिनीको संगति हुन्छ हाम्रो मण्डलीहरूमा, त्यसरी नजाने अनि त्यत्रो दिन फ्री रहँदाखेरि चाहिँ हामी अरू काम गर्ने, फेरि शनिबार चाहिँ गएर परमेश्वरलाई आराधना महिमा गर्ने भनेपछि यो बेमेल भयो, यसमा मिल्दैन यो कुराहरू हाम्रो जीवनमा। र आधुनिक पहिरन र ढाँचाहरू पनि हामीले विचार गर्नुपर्ने हुन्छ, जस्तै कस्तो किसिमको पहिरन परमेश्वरलाई मनपर्छ भन्ने कुरा पनि महत्वपूर्ण हो है। तपाईँले भन्नुहोला हृदय शुद्ध भए पुगिहाल्छ नि, जे लुगा लगाए पनि जस्तो पोसाक लगाए पनि के फरक पर्ला र भन्ने हुन्छ नि, होइन। त्यो लुगा लगाई अनि तपाईँको जीवनले त्यसले पनि अलिकति केही परिचय दिन्छ, 25% भए पनि तपाईँ कस्तो व्यक्तित्व हो भन्ने कुरा तपाईँको लुगा, तपाईँ लगाउनु भएको ड्रेसले नै दिन्छ होइन। अनि कतिजनालाई एकदमै च्यातिएको फाटिएको लुगाहरू लगाउन मन लाग्छ भनेदेखि त्यो परमेश्वरको अगाडि सहनीय होइन, त्यो योग्यको होइन होइन, त्यस्तो लुगाहरू लगाएर हामी जानु हुँदैन। अनि विशेष गरी छोरी मानिसहरूले फिमेलहरूले चाहिँ हामीले एकदमै ढाकिएको कपडाहरू अनि जुन कुराले शोभा दिन्छ होइन, हाम्रो नेपालमा त यति राम्रा राम्रा ड्रेसहरू बनिएका छन्, छोरा मानिसको निम्ति दौरा सुरुवाल, छोरीको निम्ति साडी ब्लाउजहरू छन् होइन, यस्तो किसिमले एउटा शोभामान बन्नको लागि चाहिँ हामीलाई बाइबलले प्रेरित गर्छ अनि हाम्रो ड्रेसहरूले पनि पक्कै पनि परमेश्वरको महिमाको लागि त्यहाँ बाधा पनि दिन्छ कहिलेकाहीँ होइन। मानिसहरूले हामीलाई हेरेर जिउने हुन्छ नि त, जस्तै हामी असल आचरणका व्यक्तिहरू छौँ भने हामीलाई हेर्ने थुप्रै हुन्छन्। मैले पनि मेरो मेन्टरहरू कतिजना छन् होइन, मैले कतिजना पास्टर अगुवाहरूको जीवन हिँडाइ मनपर्छ अनि उनीहरूलाई देखेर कपी गर्न मन लाग्छ, उनीहरू जस्तै हुन पाए पनि हुन्थ्यो प्रभु भन्ने लाग्छ,
तपाईँलाई पनि होला, तपाईँको पनि आफ्नो मन परेका फेभरेट व्यक्तिहरू होला, जुन आत्मिक व्यक्तिहरू हो, त्यसरी अनुसरण गर्नुपर्छ हामीले। त्यो व्यक्ति कस्तो छ भन्दाखेरि असल कुराहरूको अनुसरण गर्न सक्छौ जति पनि हामीले। जस्तै मलाई एक दुईजना पास्टर एल्डरहरू मनपर्छ, होइन, उहाँहरूको जीवनशैली मनपर्छ, अनि त्यस्तै बन होस् प्रभु भनेर उहाँको लागि प्रार्थना पनि गरिदिन मन लाग्छ। अनि हामी युवाहरू पनि भोलि गएर परमेश्वरको निम्ति उनीहरूले जस्तै जीवन बिताउन सकौं भन्ने तपाईँमा भित्री एउटा इच्छा भएन भनेदेखि चाहिँ आत्मिक रूपमा तपाईँ विकसित हुँदैछ पक्कै पनि जानुहुन्न। जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस् भनेर भनिएको छ वचनले पनि। एक तिमोथी चारको बारेमा पावलले तिमोथीलाई लेखेका हुन्, यो चाहिँ हुन त, तर यी सबै कुराहरू आज हाम्रो लागि भएको छ, होइन। तर विश्वासीहरूका अघि बोली वचन आचरण प्रेममा विश्वासमा शुद्धतामा तिमी एक उदाहरण बन भनेर भनिएको छ। र भोलिको निम्ति उदाहरण बन्न चाहनुहुन्छ भने अहिलेदेखि नै तपाईँको जीवन असल हुनुपर्छ। आज मेरा मण्डलीका युवा युवतीहरूले मेरो जीवन हेर्छन् पक्कै पनि, म चाहिँ कसरी हिँड्दैछु, टार्जन चाहिँ कसरी हिँड्दैछ, होइन, उहाँले चाहिँ जसरी हिँड्दा पनि हुने, हामीले चाहिँ यसरी हिँड्नुपर्ने भन्ने पनि नहोस्, होइन। अनि उहाँले बिताउनु भएको पवित्र जीवनको अनुसरण गरेर म पनि पवित्र हुन खोज्छु परमेश्वरको डर भएन भनेर पक्कै पनि मेरो जीवन मेरा युवा युवतीहरूले हेर्छन्। त्यस्तै तपाईँ पनि एउटा उदाहरण बन्नुपर्छ। श्रोता, आजको युवा युवती भोलिको मण्डलीका खम्बा मण्डली हाँक्ने तपाईँहरू नै हो, तर त्यसैले गर्दा तपाईँ पवित्र हुनुभएन भनेदेखि परमेश्वरको मन्दिर कस्तो हुन्छ, होइन। हामीलाई कोरिन्थीको पुस्तकले भन्दछ, पहिलो कोरिन्थी 3:16 होला सायद, तिमीहरू परमेश्वरका मन्दिरहरू हो, होइन। त्यसले गर्दाखेरि आज हाम्रो शरीर चाहिँ, यो शरीर चाहिँ परमेश्वरको मन्दिर हो। त्यसले गर्दा यो मन्दिरमा कसैले घाँस पराल काठका घरहरू बनाउँछन् भने परमेश्वरको आशिष त्यहाँ रहँदैन भनेर भनिएको छ। र हामीले यो घरलाई जोगाउनुपर्छ पके पनि। र यसरी हाम्रो बोली वचन आचरण सबै कुराले पनि हाम्रो जीवनलाई परिचय दिइरहेको हुन्छ। सानै उमेरदेखि नै एउटा कोमल हृदय भएको ख्रिस्टतर्फ मन लगाउने व्यक्तिहरू नै भोलि गएर धेरै ठूलो आशिषित व्यक्ति बन्न सक्छ। वयस्क हुँदाखेरि पनि परमेश्वरले उसलाई धेरै नै मन पराउनुहुन्छ। तिमोथी यस्तै व्यक्ति थिए, भर्खरका युवा थिए। अहिलेको हकमा भन्ने हो भनेदेखि तिमोथीले विभिन्न किसिमका ड्रेसअपहरू गरेर फेसनेबल भएर आधुनिकीकरण भएर त्यतिखेर पनि हिँड्न सक्थ्यो होला उहाँ। अनि उहाँले धेरै गर्लफ्रेन्डहरू बोयफ्रेन्डहरू बनाउन सक्नुहुन्थ्यो होला, उहाँले आफ्नो जीवनको एउटा फ्रिडममा हिँड्न सक्नुहुन्थ्यो होला। तर पनि त्यति सानै उमेरमा किन उहाँले निर्णय गर्नुभयो प्रभुलाई पछ्याउने, अनि पावल जस्तो एउटा बुढो मानिसको पछि लागेर प्रभुको काममा हिँड्ने अठोट किन गर्नुभयो भन्दाखेरि, परमेश्वरले जब चुन्नुहुन्छ नि युवा हृदयलाई चुन्नुहुन्छ, अनि त्यहाँबाट ठूलो परमेश्वरको महिमा हुन्छ। त्यसैले गर्दाखेरि आज तिमोथी जवान हुँदा नै पावलसँग हिँड्ने निश्चय गरेका छन् श्रोता। त्यसैले यो संसारका कुराहरू बिति जाँदैछन्, यो संसारमा तपाईँले जेसुकै हासिल गरे पनि एक दिन छोडेर जानुपर्छ। परमेश्वरको निम्ति तपाईँको जवानीलाई चोखो राख्नुहोस्, अनि तपाईँको जवानीले परमेश्वरलाई महिमा दिन सकोस्, ताकि तपाईँ एक अर्काको निम्ति उदाहरण बन्नुहुनेछ। यतिखेर निकै नै एउटा मिठो गीत सुनाउँछु फेरि पनि कार्यक्रममा आधारमा, त्यसपछि म विविध कुराकानी लिएर आउनेछु।

0: अर्थपूर्ण भजन पछि फेरि पनि आइसकेको छु म कार्यक्रम आधुनिक सुन्दै हुनुहुन्छ. समय दौड़िरहेको छ, अब अन्त अन्ततिर छौं. हामी सानो कुरामा भन्न चाहन्छु, ईसाई जीवन भनेको आफूलाई इन्कार गर्ने र क्रुसलाई वहन गर्ने जीवन हो र यसै कारण हामी स्वयंले संसारको विलासी जीवनलाई त्याग गर्नुपर्छ, त्याग गर्न सक्नुपर्छ, जसले गर्दा अरूहरूको आत्मिक र भौतिक खाँचोहरू पूरा गर्न सहायता पनि पुर्याउँदछ. र आज तपाईँ म सामाजिक काममा लागि पर्नुपर्छ होइन, आत्मिक रूपमा बलियो बन्नुपर्छ, अरूलाई मदद गर्नुपर्छ, किनभने युवा अवस्थामा तपाईँको धेरै बल हुन्छ, शक्ति हुन्छ, तपाईँसँग धन आर्जन गर्ने क्षमता पनि हुन्छ. त्यसैले प्रभुलाई साथमा राखेर निराश नभइकन अगाडि बढ्दै जानुपर्छ अनि वैवाहिक जीवन पनि त्यस्तै फलदायी हुन्छ भनेर भन्न चाहन्छु. र अब भने लगभग अन्त्यतिर म छु कार्यक्रमको अन्त्यतिर. सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै आजलाई म छुटिन्छु. धन्यवाद. जय श्री
1: टाइम चेक. यति बेला अपराह्नको 1 बज्यो.

प्रिय श्रोता मित्र, जयमसी तथा हार्दिक स्वागत छ गुडनिज एफएमको यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझाउमा। यस कार्यक्रमको हरेक श्रृंखलामा हामी पवित्र बाइबलसँग सम्बन्धित केही प्रश्नहरूका साथमा ती प्रश्नका उत्तरहरूलाई प्रस्तुत गर्दै अर्थपूर्ण गीत संगीतलाई सुन्दै यीशु ख्रिष्टको जीवित वचन बाइबलबाट पनि केही कुरालाई हेर्नेछौ। आशा गर्छौ गुडनिज एफएममा प्रसारण हुने हरेक अन्य कार्यक्रमहरूलाई नियमित रूपमा सुनेर साथ दिनुभएको जस्तै यो नयाँ कार्यक्रमलाई पनि नियमित रूपमा सुनेर साथ दिनुहुनेछ र म हुँ तपाईहरूकै कार्यक्रम प्रस्तोता आइजेक राई। मित्र, अब आउनुहोस् आजको विषयवस्तुमा प्रवेश गर्नुभन्दा अघि एउटा अर्थपूर्ण अनि मधुर तृतीय वचनलाई सुनौं।

प्रिय श्रोता मित्र, यो अर्थपूर्ण गीत पछि कार्यक्रम बाइबललाई बुझाउमा तपाईँलाई स्वागत छ। र तपाईँले गुनिज एफएम 105.1 MHz काठमाडौँबाट र गुनिज एफएम 105.6 MHz पोखराबाट यस प्रसारणलाई सुनिरहनु भएको छ। प्रिय श्रोता मित्र, कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। यस समय हामी तपाईँलाई बाइबललाई बुझ्नको लागि चार सुसमाचारका पुस्तकको भूमिका सुनाउन लागिरहेका छौं र हामी आशा गर्छौं यसलाई सुनिसकेपछि तपाईँले पवित्र बाइबलको नयाँ करारको खण्डलाई बुझ्नको लागि अवश्य केही मदत प्राप्त गर्नुहुनेछ। मित्र, हामीले तपाईँलाई गएको श्रृंखलामा नयाँ करारको संसारको विषयमा केही कुरा बताएका थियौं। आज भने हामी तपाईँलाई चार सुसमाचारका पुस्तकको भूमिका अन्तर्गत सुसमाचारका पुस्तकको लेखन, यशुको जीवनको विवरण र यशुको सेवकाईको विस्तारको बारेमा केही कुरा बताउनेछौ। मित्र, चार सुसमाचारका पुस्तकको भूमिका सुनाउने क्रमको यो भाग एक रहेको छ। त्यसपछि हामी तपाईँलाई यशुको कथा फेरि भनिएको दुई सम्बन्धित विवरण, तेस्रो सम्बन्धित विवरणलाई सुनाउनेछौ र त्यसपछि हामी फेरि अरू थप जानकारी तपाईँलाई चार सुसमाचारका पुस्तकको भूमिकाको बारेमा थप जानकारी दिनेछौ। चार सुसमाचारका पुस्तकको लेखन, लामो समयदेखि स्थापित प्रथा अनुसार नयाँ करारका पहिलो चारवटा पुस्तकलाई सुसमाचारका पुस्तक भनिन्छ। तिनमा संसारका उद्धारकर्ता येशु ख्रीष्टको आगमनको असल खबर वा सुसमाचार लेखिएका हुनाले त्यसो भनिएको हुन सक्छ। चारैवटा सुसमाचारका लेखकहरू प्रत्येकको आफ्नो पुस्तक लेख्नुको पछि एउटा विशेष उद्देश्य थियो र प्रत्येक लेखकले आफ्नो उद्देश्य अनुसार सामग्री चुनेका र प्रयोग गरेका छन्। प्रत्येकले आफ्नो पुस्तकको योजना र उद्देश्य अनुसार येशूको जीवनबाट लिएका शिक्षा र घटनाहरूलाई आफ्नै प्रकारले जोड़ दिएका छन्। यी लेखकले ती मानिसका निम्ति लेखे जो विभिन्न देशमा बस्थे र जो विभिन्न जाति अनि धार्मिक पृष्ठभूमिका थिए। तापनि चारवटा सुसमाचारका पुस्तकले प्रस्तुत गरेका येशु ख्रीष्टको वर्णनमा, अर्थात् उहाँ परमेश्वर र मानिस हुनुहुन्छ, सबैका प्रभु र सबैतिरका मानिसहरूका उद्धारकर्ता हुनुहुन्छ भन्ने कुरामा असहमति छैन। यस कुरालाई तपाईँले मत्ती 11:27-30 पद, मर्कुस 2:10 पद, मर्कुस 2:18 पद अनि लुका 2:11 अनि लुका 2:29-32 पद र युहन्नाको सुसमाचार अध्याय 5:20-25 आफै पनि पढ्न सक्नुहुन्छ। मित्र, सुसमाचारका पुस्तकहरू येशु ख्रीष्टका जीवनीका पुस्तकहरू होइनन् र यिनले येशुको जीवनको सम्पूर्ण वा क्रमबद्ध वर्णन गर्ने कोशिश गरेका छैनन्। तापनि मानिसले येशुलाई परमेश्वरका पुत्र भनी विश्वास गर्न र उहाँद्वारा जीवन पाउनलाई आवश्यक सबै कुरा यी पुस्तकले बताएका छन्। योहन्ना 20:31 पदमा यो कुरा तपाईँले पाउन सक्नुहुन्छ। मित्र, सुसमाचारका पुस्तकको लेखन सम्बन्धित केही कुरा यिनै हुन् र भने हामी तपाईँलाई येशुको जीवनीको विवरणको विषयमा केही कुरा बताउन चाहन्छौ। येशुको जीवनको विवरण, चारैवटा

समाचारका पुस्तकलाई एकसाथ मिलाएर हेर्दा तिनले येशूको जीवनीको तीन मुख्य कालको वर्णन गर्दछन्। यी तीन काल हुन् उहाँको प्रारम्भिक बाल्यकाल, येशूको सार्वजनिक सेवकाई अर्थात उहाँका शिक्षा, चंगाईका कार्य, आश्चर्य कर्महरू इत्यादि, र यी हुन् उहाँको सार्वजनिक सेवकाई, र अर्को कुरा उहाँको मृत्यु, उहाँको दफन अथवा गढाई अनि उहाँको पुनरुत्थान। येशूको जन्म लगायत त्यसभन्दा अघि र तुरन्तै पछाडिका घटनाहरूका वर्णन विस्तृत रूपमा गरिएको छ। उहाँ 12 वर्ष नपुगुन्जेलसम्म उहाँको बाल्यकालको बारेमा केही पनि लेखिएको छैन र त्यस बेलाको पनि एउटै मात्र घटना उल्लेख गरिएको छ। तर त्यही एउटा घटना यो कुरा प्रकट गर्न पर्याप्त छ। येशूलाई उहाँको परमेश्वरसित विशेष सम्बन्ध छ किनकि उहाँ परमेश्वरका पुत्र हुनुहुन्थ्यो भनी बाल्यकालमा नै थाहा थियो। लुका 2:49 पदमा तपाईँले यो कुरालाई हेर्न सक्नुहुन्छ। त्यसपछि येशूको जीवनको करिब 18 वर्षको विषयमा केही लेखिएको छैन अनि प्राय 30 वर्षको हुनुभएपछि उहाँले आफ्नो सार्वजनिक सेवकाई शुरू गर्नुभयो। लुका 3:23 पदमा यो कुरालाई तपाईँले पाउन सक्नुहुन्छ। र यो सेवकाई लगभग 3.5 वर्षसम्म रह्यो। उहाँका धेरैवटा कार्य गालिनमा गरिएका थिए जुन पेलेस्टाइनको उत्तरी भाग हो। तापनि उहाँले दक्षिणतिरको यहुदियामा विशेष गरी यहुदीहरूको धर्मको शक्तिको केन्द्र यरुसलेममा डरलाग्दो विरोधको सामना गर्नु पर्यो। धर्मगुरूले आफू परमेश्वरका पुत्र भएको दावी गरेर येशू ईश्वर निन्दाको दोषी भएका छन् भनी सोचे र तिनीहरूले निरन्तर उहाँलाई मार्ने मौका खोजे। तापनि येशूले खुल्लमखुल्ला आफ्नो सेवकाई गरिरहनुभयो किनकि उहाँले आफ्नो सेवकाई पूरा गर्नुभएपछि र उहाँका पिताले टोक्नु भएको समय आएपछि मात्र उहाँ पक्राउ पर्नुहुनेछ र मारिनुहुनेछ भन्ने कुरा उहाँ जान्नुहुन्थ्यो। मित्र, यस कुराको विषयमा तपाईँले लुका 13:31-33, युहन्ना 8:20 पद, युहन्ना 8:13-1 अनि युहन्ना 17:1-4 पदमा हेर्न सक्नुहुन्छ। मित्र, यरुसलेममा येशूको अन्तिम हप्ता तनावपूर्ण र घटनाक्रमहरूले पूर्ण थियो र यसको वर्णन उहाँको जीवनका अरू भागभन्दा विस्तृत रूपमा गरिएको छ। उहाँ इसरायलका मसीही राजाको रूपमा इसरायलमा प्रवेश गर्नुभयो, मन्दिरलाई शुद्ध पार्नुभयो, विरोधी यहुदी धर्मगुरूहरूसँग तर्क वितर्क गर्नुभयो, उहाँका चेलाहरूलाई धेरैवटा विषयमा शिक्षा दिनुभयो। त्यसपछि उहाँले आफैलाई पक्राउ गर्ने, क्रूरतापूर्वक व्यवहार गर्ने, झुटो आरोप लगाउने र क्रुसमा चढाउने अनुमति विरोधीहरूलाई दिनुभयो। त्यसपछि उहाँको गढाई अर्थात् उहाँको दफन, पुनरुत्थान र पछिका कार्यहरूको वर्णन पाइन्छ। आखिरमा उहाँ एक दिन फेरि आउनुहुने प्रतिज्ञा दिँदै उहाँका पिता कहाँ फर्किजानुभयो। लुका 14:50-51 पद र प्रेरित 1:9-11 पदमा तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। मित्र, येशूको जीवनको विवरण सम्बन्धित केही कुरा यिनै हुन्। अब भने हामी तपाईँलाई येशूको सेवकाईको विस्तारको बारेमा केही कुरा बताउन चाहन्छौ र बाइबललाई बुझ्नको लागि तपाईँलाई मदत पुर्याउन चाहन्छौ। आशा छ तपाईँले सुसमाचारका पुस्तकको लेखन र येशूको जीवनको विवरणका विषयमा केही कुरा बुझेर बाइबल पढ्नको लागि तपाईँलाई केही उत्साह र मदत मिलेको छ।
र जसरी तपाईँले बाइबलका सुसमाचारका पुस्तकलाई पढ्दै जानुहुन्छ तपाईँले यस विषयमा अझ थप बुझ्दै जानुहुनेछ भन्ने हामी आशा गर्छौं। त्यसै तपाईँलाई पवित्र आत्मा परमेश्वरले अगुवाई गर्नुहुनेछ। आउनुहोस् हामी यीशुको सेवकाईको विस्तारको बारेमा हेरौं। यदि हामीसँग मत्ती, मर्कुस र लुकाको सुसमाचारका पुस्तकहरू मात्र भएको भए हामी सायद यीशुको सेवकाई मुस्किलले एक वर्षसम्म मात्र रह्यो र उहाँले आफ्नो प्राय सम्पूर्ण समय उत्तरी भागमा बिताउनुभयो भनी सोच्ने थियौं। यूहन्नाको सुसमाचारले दक्षिणमा विशेष गरी यरुसलेम र त्यसको वरपर भएका उहाँका कामहरूको बारेमा बताउँछ। यूहन्नाको सुसमाचारले यीशुको सेवकाई केही वर्षसम्म भएको स्पष्ट जानकारी पनि दिदछ। यूहन्नाले तीनवटा विशेष निष्ठार चाडको जसको विषयमा हामी यूहन्ना 2:13, यूहन्ना 6:1-4 पद अनि यूहन्ना 3:1 पदमा हेर्न सक्छौ र सम्भवत चौथो निष्ठा चाडको पनि उल्लेख गर्दछन् यूहन्ना 5:1 पदमा। सबैको अनुमान यही छ कि यहाँ जुन नाम नबताइएको चाड छ त्यो निष्ठा चाड नै थियो। निष्ठा चाड वर्षमा एकपटक हुने हुनाले चारवटा निष्ठा चाडको उल्लेख गरिनुले यीशुको सार्वजनिक सेवकाई कम्तीमा पनि 3 वर्षको थियो भन्ने संकेत गर्छ। मित्र, यीशुको सेवकाई मोटामोटी रूपमा यसरी रहेको थियो। एर्दनमा यीशुको बप्तिस्मा शैतानद्वारा परीक्षा, उहाँको सार्वजनिक सेवकाई सुरु, उहाँ गालिलको काना र कफरनहूममा जानुभएको कुरा, करिब 6 महिना, पहिलो निष्ठा चाड यरुसलेममा जानुहुन्छ जसको विषयमा हामी यूहन्ना 2:13 पदमा हामी पढ्छौ। त्यसपछिको अर्को कुरा, यरुसलेमदेखि येशु सामरिया हुँदै गालिलमा जानुहुन्छ, वर्षको बाँकी समय गालिलमा बिताउनुहुन्छ 1 वर्ष। अनि दोस्रो निष्ठा चाड येशु यरुसलेम जानुहुन्छ, यूहन्ना 5:1 पदमा हामी यो कुरा हेर्न सक्छौ। त्यसपछि यीशु गालिलमा फर्कनुहुन्छ, गालिलको झिलमा वरिपरि र अरू उत्तरी क्षेत्रमा अझ अरू काम गर्नुहुन्छ 1 वर्ष। तेस्रो निष्ठार चाड भन्दा अघि यीशु गालिलमा जानुहुन्छ। यस कुराको विषयमा हामीले यूहन्ना 6:1-4 पदमा आफै पढ्न सक्छौ। गालिल र अरू उत्तरी क्षेत्रमा अझ अरू कार्य युदीहरूका चाडहरूका निम्ति उहाँ सामरिया भएर यरुसलेम जानुहुन्छ। एर्दन उपत्यकाको वरपर उहाँको काम भएको हामी देख्छौ यस समयमा, यो 1 वर्षमा। त्यसपछि चौथो निष्ठा चाडमा यीशु यरुसलेम जानुहुन्छ अनि उहाँको क्रुसीकरण हुन्छ, यो 9:13 पदमा हामी यो कुरा पाउँछौ। अनि यीशुका चेलाहरूका साथमा यहुदिया र गालिलका विभिन्न स्थानमा उहाँ रहनुहुन्छ र यीशु स्वर्गारोहण हुनुभएको कुरा हामी त्यसपछिको कुरामा पाउँदछौ। यसरी 6 हप्तापछि लगभग उहाँको स्वर्गारोहण भएको कुरा हामी पाउँदछौ। मित्र, तापनि हामीले यो मनमा राख्नुपर्छ, समाचारको विवरणमा भएको प्रत्येक भाग हामी यीशुको जीवनमा अमुक समय वा स्थानमा भएको हो भनी टोकेर भन्न सक्दैनौ। तर हामीले यो चाहिँ भन्न सक्छौ कि यीशुको सार्वजनिक सेवकाई कम्तीमा पनि 3 वर्षको थियो भन्ने चाहिँ अहिले भर्खरै भनिएका कुराहरूले संकेत गर्दछ। मित्र, हामी आशा गर्छौ अहिले भर्खरै प्रस्तुत गरिएको यीशुको सेवकाईको विस्तारको बारेमा भनिएका केही कुराद्वारा तपाईँले यीशुको जीवनीको यी महत्वपूर्ण कुराहरूलाई बुझ्नु भएको छ कि उहाँले 3.5 वर्षमा के गर्नुभएको छ। आशा छ आज प्रस्तुत गरिएको 4 सुसमाचारका पुस्तकको भूमिकाको पहिलो भाग सुनेर तपाईँले सुसमाचारका पुस्तकको लेखनको बारेमा, यीशुको जीवनको विवरणको बारेमा र यीशुको सेवकाईको विस्तारको बारेमा केही कुरा
थाहा पाउनु भएको छ र यसले तपाईँलाई बाइबललाई बुझ्नको लागि केही मदत पुर्याएको छ। मित्र, हामी तपाईँलाई चार सुसमाचारका पुस्तकको भूमिकाको बारेमा नयाँ करारको खण्ड बाइबल पवित्र बाइबलको नयाँ करारको खण्डलाई बुझ्नको लागि मदत पुर्याउनको लागि थप कुरा बताउनेछौ जसमा हामी तपाईँलाई येशूको कथा भनिएको बारेमा अर्थात फेरि भनिएको बारेमा अनि त्यसपछि हामी तपाईँलाई दुई सम्बन्धित विवरण अनि तेस्रो सम्बन्धित विवरणको बारेमा बताउनेछौ येशूको कथाको बारेमा र तपाईँलाई येशूको जीवनीको बारेमा अझ बुझ्नको लागि मदत पुर्याउनेछौ आगामी श्रृङ्खलामा। मित्र, यो हाम्रो चार सुसमाचारका पुस्तकको भूमिकालाई बुझ्ने क्रमाङ्क एक हो। अहिलेसम्म हामीलाई यस कार्यक्रममा सुनेर साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अब आउनुहोस् आजको लागि एउटा गीत सुन्नतर्फ लागौं।

0: मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम बाइबललाई बुझाउनमा स्वागत छ। मित्र, यदि तपाईँले भर्खर रेडियोलाई ट्युन गर्नुभएको छ भने तपाईँले अहिले गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट सुनिरहनु भएको छ र यो तपाईँ कार्यक्रम बाइबललाई बुझाउनमा हुनुहुन्छ। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं।
1: प्रिय श्रोता मित्र, आज चाहिँ हामी प्रश्न उत्तरको समयमा उत्पत्तिको पुस्तकमा के कुरा रहेका छन् भन्ने कुरालाई हेर्नेछौ। बाइबलमा रहेको यो पहिलो पुस्तकलाई बुझ्नको लागि हामीले त्यसको रूपरेखालाई हेर्नु पर्दछ। आउनुहोस् उत्पत्तिको पुस्तकको रूपरेखालाई हेरौं। उत्पत्तिको पुस्तकको रूपरेखामा हामी पहिलो खण्डमा पाउँछौ मानव इतिहासको शुरूआत। यसलाई हामी उत्पत्ति अध्याय 1 पद 1 उत्पत्ति अध्याय 11:26 पाउन सक्दछौ र मानव इतिहासको शुरूआत भागको पहिलो खण्डमा चाहिँ विश्व र जीवनको आरम्भको विषयमा पाउँदछौ, जुन चाहिँ उत्पत्ति 1:1 अध्याय 2:25 खण्डमा हामी पढ्न सक्छौ, जसमा पहिलोमा सम्पूर्ण सृष्टिको सारांश रहेको छ। उत्पत्ति अध्याय 1:1 लिएर उत्पत्ति 2:4 यो कुरा उल्लेख गरिएको छ र दोस्रो कुरा आदम र हब्बाको सृष्टिको विस्तृत वृत्तान्त लिएको छ, जुन कुरा हामीले उत्पत्ति अध्याय 2:5-25 पाउन सक्छौ। त्यसपछि मानव इतिहासको शुरूआतको दोस्रो खण्डमा हामी पाउँछौ पापको आरम्भको विषयमा, जुन चाहिँ उत्पत्ति अध्याय 2:1-24 पाउँदछौ, जसमा पहिलो कुरा चाहिँ परीक्षा र पतन रहेको छ, जुन चाहिँ उत्पत्ति 3:1-6 उल्लेख गरिएको छ। त्यसपछि दोस्रो कुरा चाहिँ पतनका परिणामहरू हुन्, जुन चाहिँ हामीले उत्पत्ति अध्याय 3:7-24 पाउँदछौ। अनि तेस्रो खण्ड चाहिँ मानव सभ्यताको आरम्भ हो, जुन चाहिँ उत्पत्ति 4:1 लिएर उत्पत्ति 5:32 उल्लेख गरिएको छ र त्यस खण्डमा हामी पाउँछौ कि पहिलोमा कैनको विषयमा हामी पाउँछौ, जुन चाहिँ मूर्ति पूजक संस्कृतिको विषयमा उल्लेख गरिएको पाउँछौ उत्पत्ति अध्याय 4:1-24। त्यसै गरेर दोस्रो कुरा चाहिँ सेतको विषयमा पाउँछौ, धार्मिक समूहको विषयमा पाउँछौ, जुन चाहिँ उत्पत्ति 4:25-26 पदहरूमा उल्लेख गरिएका छन्। त्यसपछि तेस्रो कुरा हामी जलप्रलय अगाडिका पुर्खाहरूको वंशावलीको इतिहासको विषयमा पाउँदछौ, जुन चाहिँ उत्पत्ति 5:1-32 उल्लेख गरिएको छ। अनि मित्र, मानव इतिहासको शुरूआतको चौथो खण्डमा चाहिँ हामी पाउँछौ कि जलप्रलय प्राचीन मानव सभ्यतामाथि परमेश्वरको न्यायको विषयमा पाउँछौ, जुन चाहिँ उत्पत्ति अध्याय 6:1 उत्पत्ति अध्याय 8:19 हामी पढ्न सक्छौ र यसमा पहिलो कुरा विश्वव्यापी भ्रष्टताको विषयमा उल्लेख गरिएको छ, जुन चाहिँ हामी उत्पत्ति 6:1-8 र त्यसपछि 11-12 पढ्न सक्छौ। दोस्रो कुरा हामी नुहाको विषयमा पाउँछौ, जसमा धार्मिक समूहलाई बचाउने तयारी गरिएको कुरा पाउँदछौ। उत्पत्ति 6:9-22 यो कुरा पाउँदछौ। अनि तेस्रो कुरा हामी पाउँछौ कि अन्तिम निर्देशनहरू र जल प्रलयको विषयमा पाउँदछौ, जुन उत्पत्ति अध्याय 7:1 लिएर उत्पत्ति अध्याय 8:19 उल्लेख गरिएको पाउँदछौ। पाँचौं कुरा मानव जातिको नयाँ शुरूआतको विषयमा हामी पाउँदछौ, जुन चाहिँ उत्पत्ति अध्याय 8:20 उत्पत्ति अध्याय 11:26 उल्लेख गरिएको पाउँदछौ। त्यसमा पहिलो कुरा नुहाका भावी सन्ततिहरूको विषयमा उल्लेख गरिएको पाउँदछौ, जुन चाहिँ उत्पत्ति 8:20 उत्पत्ति 10:32 उल्लेख गरिएको पाउँदछौ। विशेष गरी सेमको विषयमा उल्लेख गरिएको हामी पाउँदछौ उत्पत्ति 11:10-26। र दोस्रो कुरा हामी बाबेलको धरहराको विषयमा पाउँदछौ, जुन चाहिँ हामीले उत्पत्ति अध्याय 11:1 एकदेखि नौमा उल्लेख गरिएको पाउँदछौ। तेस्रो कुरा चाहिँ हामीले सेम र अब्राहमको वंशीय सम्बन्धको विषयमा पाउँदछौ, जुन चाहिँ हामीले उत्पत्ति अध्याय 11:10-26 पदमा उल्लेख गरिएको पाउँदछौ। प्रिय मित्र, अहिले हामीले उत्पत्तिको रूपरेखालाई हेरिरहेका छौ, जसमध्ये पहिलो भागमा मानव इतिहासको शुरूआतको विषयमा उत्पत्ति अध्याय 1:1 लिएर उत्पत्ति अध्याय 11:26 पदसम्ममा उल्लेख गरिएका कुराहरूलाई हामीले हेरिसकेका छौं। अब नै हामी तपाईंलाई हिब्रू मानिसहरूको शुरूआतको विषयमा उत्पत्ति अध्याय 11:27 उत्पत्ति अध्याय 50:26 उल्लेख गरिएका विषयमा बताउनतर्फ जानेछौ। त्यसमा हामी पहिलोमा अब्राहमको विषयमा पाउँदछौ। उत्पत्ति अध्याय 11:27 लिएर उत्पत्ति अध्याय 25:18 यो कुरा उल्लेख गरिएको छ र अब्राहमको विषयको पहिलो कुरा चाहिँ यो छ कि अब्राहमको पारिवारिक पृष्ठभूमिको विषयमा हामी यहाँ पाउँदछौ कि अब्राहम नभएर अब्राहमको पारिवारिक पृष्ठभूमिको विषयमा उत्पत्ति 11:27-32। दोस्रो कुरा अब्राहमको बोलावट र विश्वासको यात्राको विषयमा उत्पत्ति 12:1 उत्पत्ति 14:24 पदसम्म अब्राहमसँग परमेश्वरको औपचारिक करारको विषयमा तेस्रो कुरा हामी पाउँदछौ, जुन चाहिँ उत्पत्ति 15:1-21 उल्लेख गरिएको छ। त्यसपछि चौथो कुरा हामी इस्माइल र हागारको विषयमा पाउँदछौ, जुन चाहिँ उत्पत्ति अध्याय 16:1-16 हामी पाउँछौ। अनि त्यसै गरेर पाँचौं कुरा चाहिँ हामीले अब्राहमीय करारलाई नयाँ नाउँ र खतनाद्वारा पक्का गरिएको कुरा हामी पाउँदछौ, जुन कुरालाई हामी उत्पत्ति 17:1-27 उल्लेख गरिएको पाउँदछौ। छैटौं कुरा अब्राहमको प्रतिज्ञा र लोटको दुर्भाग्यको विषयमा पाउँदछौ। उत्पत्ति 18:1-19:38 यो कुरा हामी उल्लेख गरिएको पाउँदछौ। सातौं कुरा अब्राहम र अभिमेलेकको विषयमा पाउँदछौ, जुन कुरा चाहिँ हामी उत्पत्ति अध्याय 20:1-18 पदमा उल्लेख गरिएको पाउँदछौ। त्यसै गरेर आठौं कुरा अब्राहम र प्रतिज्ञाको पुत्र इसहाकको विषयमा पाउँदछौ, जुन कुरा हामीले उत्पत्ति 21:1-24 पदसम्ममा उल्लेख गरिएको पाउँदछौ। र अब्राहमको विषयमा उल्लेख गरिएको नौ कुरा हिब्रू मानिसहरूको शुरूआतको विषयमा उत्पत्ति अध्याय 11:27 लिएर उत्पत्ति अध्याय 50:26 पाउने अन्तिम कुरा चाहिँ हामी पाउँदछौ कि अब्राहमको विषयमा भन्नुपर्दा अब्राहमका भावी सन्ततिको विषयमा पाउँदछौ, जुन चाहिँ हामी उत्पत्ति अध्याय 25:1-18 पाउँदछौ। प्रिय मित्र, त्यसपछि चाहिँ हामी इसहाकको विषयमा उत्पत्ति अध्याय 25:19 उत्पत्ति 28:9 पदमा वर्णन गरिएको पाउँदछौ। र मित्र, हामी तपाईँलाई उत्पत्तिको पुस्तकमा के रहेका छन् भन्ने कुराको प्रश्न उत्तर दिने क्रममा बाइबललाई बुझौं कार्यक्रमको अर्को श्रृंखलामा अवश्य बताउनेछौ। र हामीलाई अहिलेसम्म तपाईँले सुनिरहनु भएको लागि धेरै धेरै धन्यवाद। अब आउनुहोस्, हामी आजको लागि फेरि अर्को गीत सुन्नतर्फ जानेछौं।

प्रिय श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। र अब आउनुहोस् हामी आजको बाइबल अध्ययनतर्फ लागौं। यीशु ख्रीष्टको नाममा तपाईलाई आजको यस बाइबल अध्ययन कार्यक्रममा स्वागत छ। प्रिय मित्र, मलाई आशा छ कि हामीले यस अध्ययनमा केही कुराहरू जुन चाहिँ हामीले थाहा पाउनको लागि एकदमै आवश्यक छ ती कुराहरूलाई सिक्नलाई शुरू गरिसकेका छौं र हाम्रो स्रोत पुस्तक पवित्र बाइबल प्रति तपाईँको अभिरुचि एकदमै धेरै बढ्दै गइरहेको छ। प्रिय मित्र, अब तपाईँले सम्झिनु भएकै छ होला कि हामीले हाम्रो बाइबल अध्ययनको दोस्रो भागमा अर्थात दोस्रो श्रृंखलामा मानिस अर्थात हामी कहाँबाट आयौं, यो संसार कहाँबाट आयो भन्ने बारेमा छलफल गरिरहेका थियौं। र तपाईलाई याद नै छ होला कि हामीले साइकलको अवलोकन गरेका थियौं र हामी यो निष्कर्षमा पुग्यौं कि साइकलको अस्तित्व कुनै हालतमा पनि अन्धसंयोग वा क्रम विकासद्वारा आएको थिएन वा क्रम विकासद्वारा आएन। यसलाई अर्थात साइकललाई अस्तित्वमा ल्याउनको लागि कसैले त्यसको नमूना तयार गर्नु पर्थ्यो र त्यसपछि मात्रै हामीले त्यसलाई तल्कने चम्किलो साइकलको रूपमा प्राप्त गर्यौं। र मित्र, तपाईलाई याद छ होला कि उही हिसाबले सही तरिकामा जब हामीले एउटा फूल वा एउटा बोटको अवलोकन गर्यौं तब हामीले देख्यौं कि साइकल भन्दा त्यो फूल वा बोट झन एकदमै जटिल थियो र यदि अन्धसंयोगद्वारा हजार वर्ष वा दशौं लाख वर्षको एउटा अवधिपछि पनि हाम्रो बीचमा साइकलको अस्तित्व आउन सक्दैन भने कसरी त्यो एउटा सुन्दर बोट, त्यसको सुगन्धित फूलहरू, त्यसको संवेदनशील रंगहरू र त्यसको सुन्दर बनोटका साथमा हाम्रो माझमा अन्धसंयोगद्वारा आयो होला त? कसरी त्यो एउटा सानो बालक अन्धसंयोगद्वारा हाम्रो माझमा आयो होला त? यो कसरी हुन सक्छ कि अन्धसंयोगद्वारा त्यो एउटा जटिल व्यक्ति, त्यो एउटा जटिल व्यक्तित्व जसको अस्तित्वमा हुनुपर्ने परस्परमा सम्बन्ध भएको अवस्था वा एक अर्कासँग सम्बन्ध भएको अवस्थाको साथमा वा सँगै बन्न सक्थ्यो? कसरी अन्धसंयोगद्वारा करोडौं र अरबौं वर्षको अवधिपछि त्यो हुन सक्दछ र? मित्र, हामीलाई अनुभव हुन थाल्दछ कि होइन, त्यसो भएको हुन सक्दैन। त्यस्तो कार्य गर्ने अवश्य नै एउटा सर्वश्रेष्ठ बुद्धि हुनुहुन्छ जसले यो सृष्टिको ढाँचा तयार पार्नुभयो, जसले यस संसारको र यसभित्र भएका सम्पूर्ण कुराहरूको ढाँचा तयार पार्नुभयो र यस संसारलाई सोही अनुसार उहाँले बनाउनुभयो। र तपाईलाई सम्झना छ होला कि हाम्रो यस अघिको पवित्र बाइबलको अध्ययनमा उत्पत्तिको पुस्तक अध्याय एकको पद एकलाई हेरेका थियौं र त्यस पदले भन्दछ कि आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। र मित्र, याद गर्नुहोस् कि यस पदले हाम्रो माझमा हामीलाई परमेश्वरको परिचय दिएको छ, हामीलाई परमेश्वरको परिचय दिएको देख्दछौं। एउटा देवताको होइन, हामीलाई थाहा भएको धेरै देवी देवताहरूमध्ये एउटा देवताको होइन, तर यस पदले सरल शब्दमा बताउँदछ कि परमेश्वर हो, उहाँ परमेश्वर हुनुहुन्छ, त्यही एकमात्र सर्वश्रेष्ठ बुद्धि जसले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। प्रिय मित्र, अब हाम्रो यस अध्ययनलाई अलिकति अगाडि बढाउने क्रममा म तपाईलाई स्वर्गहरू वा आकाश के हुन् त भन्ने प्रश्नको उत्तर दिन गइरहेको छु। स्वर्गहरू वा आकाश ती ठाउँहरू हुन् जहाँ सर्वप्रथम हावामा उड्ने चराचुरुङ्गीहरू उड्दछन्, जहाँ हाम्रो वायुमण्डल छ। र स्वर्गहरू वा आकाश ती ठाउँहरू पनि हुन् जहाँ सूर्य र चन्द्रमा छ र त्यहाँ अन्तरिक्षको गहिराईमा ताराहरू पनि छन्। ती सम्पूर्ण कुराहरू परमेश्वरद्वारा सृष्टि गरिएका हुन्
भन्ने बारेमा हामी उत्पत्तिको पुस्तक अध्याय एकको यो पहिलो पदमा सिक्दछौ। अर्को शब्दमा भन्नुपर्दा सम्पूर्ण ब्रह्माण्ड केवल यस पृथ्वीको मात्र होइन तर सम्पूर्ण ब्रह्माण्डको सृष्टि परमेश्वरद्वारा भयो। हो मित्र, यसपछि उत्पत्ति अध्याय एकको पद तीनलाई हेरौं, जहाँ परमेश्वरले उहाँको सृष्टि गर्ने कार्य कसरी शुरू गर्नुभयो भन्ने कुरा हामी थाहा पाउँदछौ। अहिलेसम्मको उत्पत्तिको पुस्तकको अध्ययनमा परमेश्वरले यी कामहरू कहिले गर्नुभयो भन्ने कुराको कुनै पनि ज्ञान हामीलाई दिनुभएको छैन। हाम्रो आउने बाइबल अध्ययनहरूमा कहिले परमेश्वरले यस पृथ्वीलाई सृष्टि गर्नुभयो भन्ने कुरा हामी वास्तवमा नै बाइबलबाट सिक्नेछौ। बाइबलले हामीलाई त्यो अचम्मको सत्यताको बारेमा पनि बताउँदछ, तर ठिक अहिले चाहिँ परमेश्वरले हामीलाई केवल यो मात्र भनिरहनु भएको छ कि उहाँ चाहिँ सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, सृष्टिकर्ता हुनुहुन्छ। र अब आउनुहोस् हामी उत्पत्ति अध्याय एकको पद तीनलाई हेरौं। परमेश्वरले भन्नुभयो, उज्यालो होस्। तब उज्यालो भइहाल्यो। यस पदले हामीलाई बताउँदछ कि परमेश्वरले कसरी सृष्टि गर्नुभयो। अब आउनुहोस् हामी यसलाई जाँच गरौं। सर्वप्रथम यस पदले उज्यालोको बारेमा बताइरहेको छ। उज्यालो सूर्यबाट आउँदछ र यो कुरा जोसुकैलाई पनि थाहा छ। यसै कारण त्यो कसरी हुन सक्छ कि परमेश्वरले भन्नुभयो उज्यालो होस्। तथ्य कुरा चाहिँ यो हो कि जसै हामीले हाम्रो यो पवित्र बाइबलको अध्ययनलाई निरन्तरता दिँदै जानेछौ, हामीले थाहा पाउनेछौ कि परमेश्वरले सूर्यलाई पनि सृष्टि गर्नुभयो। तर अहिलेलाई यो याद राखौं कि उहाँले उज्यालोलाई सृष्टि गर्नुभएपछि मात्रै सूर्यलाई सृष्टि गर्नुभयो। अब हामी जान्दैनौ कि कसरी उज्यालो सूर्य बिना अस्तित्वमा रहन सक्छ। हामीसँग भएको सम्पूर्ण उज्यालो आखिरमा सूर्यबाट नै आउँदछ। कुनै पनि वैज्ञानिकले हामीलाई सोही कुरा नै बताउनेछ र हामी जान्दैनौ कि कसरी उज्यालो सूर्य बिना अस्तित्वमा रहन सक्दछ। तर चाखलाग्दो तथ्य कुरा चाहिँ यो हो कि उज्यालोको तत्व वा पदार्थ वा आकृति अर्थात उज्यालोको कुनै वस्तु हुँदैन, अर्थात उज्यालो कुनै वस्तु होइन। तपाईँ र मैले यसको तत्वलाई देख्न सक्दैनौ अथवा त्यसलाई छुन वा महसुस गर्न सक्दैनौ। हामीले सूर्यको किरण वा तापलाई महसुस गर्दछौ, तर हामी त्यसको वस्तु वा तत्वलाई चिन्दैनौ। तर वैज्ञानिकहरूलाई थाहा छ कि त्यसको तत्व हुन्छ, किनभने वैज्ञानिकहरूले ज्योति एक ठाउँदेखि अर्को ठाउँ एउटा तरङ्गको गतिद्वारा जान्दछ भनी पत्ता लगाएका छन्। अर्थात् ज्योति पनि शक्तिका कणहरू जस्तै गतिशील छ, यसले पनि शक्तिका कणहरूले जस्तै त्यही तरिकाले यात्रा गर्दछ। तथ्य कुरा चाहिँ हामीले यो याद राख्न जरुरी छ कि वैज्ञानिकहरूले खासै ज्योति भन्ने कुरा के हो भन्ने कुरा थाहा पाएका छैनन्। उनीहरूले ज्योति अर्थात् प्रकाशसँग धेरै कुराहरू गर्न सक्दछन्। उनीहरूले ज्योति अर्थात् प्रकाशलाई अलिकति बाङ्गो पार्न सक्दछन्, मोड्न सक्दछन्, र उनीहरूले त्यसलाई एकदमै कसेको किरणमा साँगुरो बनाउन सक्दछन्, र उनीहरूले त्यसलाई विभिन्न प्रकारको रंगहरूमा टुक्रा पार्न पनि सक्दछन्। उनीहरूले ज्योति अर्थात् प्रकाशसँग धेरै कुराहरू गर्न सक्दछन्, तर उनीहरूलाई वास्तवमा नै ज्योति के हो भन्ने कुरा थाहा छैन। तर त्यसो भए तापनि ज्योति अर्थात् प्रकाशसँग तत्व हुन्छ। अब यहाँ उत्पत्तिको पुस्तक अध्याय एकको पद तीनमा हामीले पत्ता लगाएका छौ वा थाहा गरेका छौ कि कसरी उज्यालो अस्तित्वमा आयो। हामीले केवल यो मात्रै पढ्यौं कि परमेश्वरले भन्नुभयो उज्यालो होस्। प्रिय मित्र, अब तपाईँलाई लाग्न सक्छ कि यो कसरी हुन सक्दछ कि कसैले बोलेर यी सम्पूर्ण कुराहरू अस्तित्वमा आयो। ऊ जतिसुकै श्रेष्ठ बुद्धि भएको भए तापनि यो कसरी हुन सक्दछ। मित्र, हामीले याद राख्नु पर्दछ कि वैज्ञानिकहरू
उनीहरूको सम्पूर्ण आविष्कारहरू वा पत्ता लगाएका कुराहरूसँग, उनीहरूले यस विषयमा गरेका सम्पूर्ण कामहरूसँग उनीहरूले स्वीकार्नु पर्दछ कि यस ब्रह्माण्डको बारेमा उनीहरूले नजानेका, उनीहरूले थाहा नपाएका एकदमै धेरै कुराहरू छन्। यो ब्रह्माण्ड एकदमै जटिल छ। जब उनीहरूले सम्पूर्ण किराहरू र चराहरू र जीव जन्तुहरूलाई र यस ब्रह्माण्डलाई बनाउने हरेक कुरालाई हेर्न शुरू गरे, उनीहरूले थाहा नपाएका एकदमै धेरै कुराहरू त्यहाँ थिए। त्यसकारणले यो सम्पूर्ण सृष्टि गर्ने चाहिँ अनन्त ज्ञान र विचार भएको कोही हुनुपर्दछ। र यसकारण जब बाइबलले भन्दछ कि परमेश्वरले भन्नुभयो उज्यालो होस्, हामी केवल यो मानौ कि यो सत्य हो, हामी त्यसलाई स्वीकार गरौं, किनभने बाइबलले त्यस्तै भन्दछ। र पछि जसै हामी पवित्र बाइबललाई प्रयोग गरेर हाम्रो अध्ययनलाई अगाडि बढाउनेछौ, हामी यही परमेश्वर जसले भन्नुभयो उज्यालो होस्, उहाँको बारेमा धेरैभन्दा धेरै सिक्नेछौ र थाहा पाउनेछौ। र यो वचनले हामीलाई यो परमेश्वर कति विस्मयजनक, अनौठो, उहाँ कति शक्तिशाली हुनुहुन्छ, उहाँ कति अनन्त हुनुहुन्छ भन्ने संकेत गर्दछ। जसले बोल्नु मात्रै भयो उज्यालो होस् र उज्यालो अस्तित्वमा आयो, हामीमा भएको सीमित ज्ञानले यस्तो उत्तम र सर्वोत्कृष्ट परमेश्वरको बारेमा सोच्न सक्दैन, हामीले बुझ्न सक्दैनौ कि कसरी यस प्रकारको कोही पनि हुन सक्दछ। तर यसले हामीलाई परमेश्वर को हुनुहुन्छ भन्ने ज्ञान भने अवश्य दिदछ वा बोध गराउँदछ। उहाँले केवल उज्यालो होस् भन्नुभयो र उज्यालो भयो। प्रिय मित्र, यिनै उत्साहका शब्द भन्दै आजको लागि हाम्रो अर्को अध्ययनमा हामीले अध्ययन गर्ने अर्को पद चाहिँलाई हेरौं, जसले ठिक पद तीनलाई पछ्याउँदछ। र त्यो वचन र त्यो पद चाहिँ यो हो, अनि परमेश्वरले उज्यालोलाई हेर्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग अलग गर्नुभयो। हामी यस वचनलाई हाम्रो अर्को अध्ययनमा हेर्नेछौ र त्यसबाट हामीले के सिक्न सक्नेछौ भन्ने कुरा बुझ्नको लागि प्रयास गर्नेछौ। प्रिय मित्र, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बाइबललाई बुझौं, र यसलाई तपाईँले गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट सुनिरहनु भएको छ।

0: श्रोता मित्र, अब भने आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ र आउँदो सातासम्मको लागि विदा माग्नु पर्ने बेला भइसकेको छ। त्यसैले मित्र, अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि बाइबललाई बुझौं कार्यक्रमको अर्को श्रृंखलामा अवश्य साथ दिनुहुनेछ। तबसम्मलाई म आइजेक राईलाई बिदा दिनुहोस्। जय मसीह। गुड न्यूज एफएमलाई सुन्दै गर्नुहोला।
1: कोरस नम्बर 180।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन हो।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि बाइबल धर्मशास्त्रबाट रोमीको पुस्तक 2:1-16 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। यसकारण अर्कालाई दोष लाउने ए मानिस, तिमी जो सुकै भए तापनि केही बहना छैन, किनकि जेमा तिमी अर्कालाई दोष लगाउँछौ त्यसैमा आफै पनि दोषी ठहरिनेछौ, किनभने तिमी दोष लाउनेले पनि त्यही काम गर्छौ। यस्ता काम गर्नेहरूमाथि परमेश्वरको इन्साफ ठिकसँग पर्छ भनेर हामी जान्दछौ। ए मानिस, तिमीले यस्ता काम गर्नेहरूलाई दोष लाउँछौ र आफै पनि त्यही काम गर्छौ भने के परमेश्वरको इन्साफबाट उम्कन्छु भने तिमी ठान्छौ? अथवा परमेश्वरको कृपाले तिमीलाई पश्चातापमा डोर्याउँछ भन्ने थाहा नपाएर के तिमी उहाँको दया, सहनशीलता र दयाको प्रशस्ततालाई तुच्छ ठान्छौ? तर परमेश्वरको धार्मिक इन्साफ प्रकट हुने त्यस क्रोधको दिनको लागि आफ्नो कठोर र अपश्चातापी हृदयले गर्दा तिमीले आफ्नो निम्ति क्रोध थुपारिरहेछौ, किनकि उहाँले हरेक मानिसलाई उसको काम अनुसार दिनुहुनेछ। धैर्यसँग असल काम गरेर महिमा, इज्जत र अमरत्व खोज्नेहरूलाई चाहिँ उहाँले अनन्त जीवन दिनुहुनेछ। तर झगडालु, सत्यको पालन नगर्ने र दुष्टतामा हिँड्नेहरूमाथि चाहिँ क्रोध र रिस पर्नेछ। खराब काम गर्ने हरेक मानिसमाथि संकष्ट र आपत आइपर्नेछ, पहिले यहुदीमाथि र अन्य जातिहरूमाथि पनि। तर असल काम गर्ने हरेकलाई, पहिले यहुदीलाई अनि अन्य जातिहरूलाई पनि गौरव, इज्जत र शान्ति प्राप्त हुनेछ, किनकि परमेश्वरले पश्चपात गर्नुहुन्न। सबै जसले व्यवस्था बिना पाप गरेका छन् तिनीहरू व्यवस्था बिना नै नष्ट पनि हुनेछन्, र व्यवस्था मुनि रहेर पनि पाप गर्नेहरूको इन्साफ व्यवस्थाद्वारा नै हुनेछ, किनकि व्यवस्था सुन्नेहरू परमेश्वरको सामुन्ने धर्मी ठहरिँदैन, तर व्यवस्था पालन गर्नेहरू धर्मी ठहरिनेछन्, किनकि व्यवस्था नहुने अन्य जातिहरू स्वभावैले व्यवस्था अनुसारको काम गर्दछन् भने तिनीहरूको व्यवस्था नभए तापनि तिनीहरू हुन्न। सबै जसले व्यवस्था बिना पाप गरेका छन् तिनीहरू व्यवस्था बिना नै नष्ट पनि हुनेछन्, र व्यवस्था मुनि रहेर पनि पाप गर्नेहरूको इन्साफ व्यवस्थाद्वारा नै हुने

आत्माले चाहेका कुराहरू आफ्नो हृदयमा लेखिएका तिनीहरू देखाउँछन् र तिनीहरूको आफ्नै विवेकले पनि गवाही दिन्छ र तिनीहरूका विचारहरूले कहिले तिनीहरूलाई दोष्याउँछन् र कहिले समर्थन गर्छन्। यो त्यस दिन हुनेछ जब परमेश्वरले मैले प्रचार गरेको सुसमाचार अनुसार यीशु ख्रीष्टद्वारा मानिसहरूको गुप्त कुराको इन्साफ गर्नुहुनेछ। यो खण्ड हामीले पढेका छौं र यो खण्डमा हामी विशेष गरेर परमेश्वरको धार्मिक इन्साफको बारेमा पौलले यस खण्डमा उल्लेख गरेका छन्। परमेश्वरको धार्मिक इन्साफ र धार्मिक इन्साफ भनेको परमेश्वरले इन्साफ गर्नुहुँदाखेरि सही कुरा गर्नुहुन्छ, ठिक कुरा गर्नुहुन्छ। उहाँको इन्साफमा पक्षपात हुँदैन, उहाँको इन्साफमा तलमाथि हुँदैन। परमेश्वरको इन्साफ भनेको ठिक ठिकसँग हुन्छ। त्यसैले पनि परमेश्वरको धार्मिक इन्साफ भनेर यहाँ शीर्षक पनि राखिएको छ। लेखकले यसरी भन्दछ, यसकारण अर्कालाई दोष लाउने ए मानिस, तिमी जोसुकै भए तापनि केही बहन छैन, किनकि जेमा तिमी अर्कालाई दोष लाउँछौ त्यसैमा आफै पनि दोषी ठहरिनेछौ, किनभने तिमी दोष लाउनेले पनि त्यही काम गर्छौ। आज मानिस जातिले अरूको इन्साफ गर्छन्, अरूलाई न्याय गर्नु खोज्छन्, तर आफूले अरूलाई न्याय गर्दाखेरि आफू ठिक हुनुपर्ने ठाउँमा आफू पनि त्यही काम गरिरहेको हुन्छ। त्यसैले यहाँ बाइबलमा स्पष्ट रूपमा बताउँछ कि जसले आफूले जे गर्छ त्यो कुरा अरूलाई नगर भन्छ, त्यो मानिस आफै पनि त्यसमा दोषी ठहरिन्छ। यस्ता काम गर्नेहरूमाथि परमेश्वरको इन्साफ ठिकसँग पर्छ भनेर हामी जान्दछौ। मानिसहरूले गरेको इन्साफ मिल्दैन, मानिसहरू अरूलाई दोष लाउने, अरूको इन्साफ गर्ने मानिस आफूले पनि त्यही काम गर्छ भने उसले गरेको इन्साफ ठिक हुँदैन, तर परमेश्वरले चाहिँ आफ्नो इन्साफ गर्दा ठिक ठिकसँग गर्नुहुन्छ। ए मानिस, तिमीले यस्ता काम गर्नेहरूलाई दोष लाउँछौ र आफै पनि त्यही काम गर्छौ भने के परमेश्वरको इन्साफबाट उम्कन्छौ भन्ने तिमी ठान्छौ, अथवा परमेश्वरको कृपाले तिमीलाई पश्चातापमा डोराउँछ भन्ने थाहा नपाएर के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्ततालाई तुच्छ ठान्छौ? पौलले प्रश्न गरेका छन्। पौलले यस्तो प्रकारले प्रश्न गरेका छन् कि यहाँनिर के परमेश्वरको कृपाले तिमीलाई पश्चातापमा डोराउँछ भन्ने थाहा नपाएर, परमेश्वरको कृपाले एउटा व्यक्तिलाई पश्चाताप गर्ने मौका दिनुहुन्छ भन्ने कुरा थाहा नपाएर उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्ततालाई तुच्छ ठान्ने काम गर्दछन्। तर परमेश्वरको धार्मिक इन्साफ प्रकट हुने त्यस क्रोधको दिनको लागि आफ्नो कठोर र अपश्चतापी हृदयले गर्दा तिमीहरू आफ्नो निम्ति क्रोध थुपारी रहेछौ, किनकि उहाँले हरेक मानिसलाई उसको काम अनुसार दिनुहुनेछ। परमेश्वरको धार्मिक इन्साफ कसरी हुन्छ भन्दाखेरि परमेश्वरले चाहिँ उनीहरूले गरेका काम अनुसार उहाँले इन्साफ गर्नुहुन्छ। धैर्यसँग असल काम गरेर महिमा, इज्जत र अमरत्व खोज्नेहरूलाई चाहिँ उहाँले अनन्त जीवन दिनुहुनेछ। धैर्यसँग असल काम गरेर महिमा, इज्जत र अमरत्व खोज्नेहरूलाई चाहिँ उहाँले अनन्त जीवन दिनुहुनेछ। एउटा व्यक्तिले आफ्नो जीवनमा यस्ता कुराहरूको चाहना गर्छन्, यस्ता कुराहरूको खोजी गर्छन् भने उनीहरूले पनि सही आशीर्वाद प्राप्त गर्नेछन्। तर झगडालु, सत्यको पालन नगर्ने,
र दुष्टतामा

यिनीहरूमाथि चाहिँ क्रोध र रिस पर्नेछ। र यो स्पष्ट छ, परमेश्वरले यस्ता व्यक्तिहरूमाथि क्रोध गर्नुहुन्छ अथवा रिस गर्नुहुन्छ। खराब काम गर्ने हरेक मानिसमाथि संकष्ट र आपद आइपर्नेछ, पहिले यहुदीमाथि र अन्य जातिहरूमाथि पनि। विशेष गरेर दुईटा समूह बाइबलमा हामी देख्छौ, यहुदीहरू एउटा समुदाय छ भने गैर यहुदीहरू अर्को समुदाय छन् यो संसारमा। यहुदीहरूको लागि पनि परमेश्वरले न्याय गर्नुहुन्छ, यद्यपि उनीहरूलाई परमेश्वरको सुसमाचार उनीहरूले पहिले नै सुनेका थिए, उद्धार र मुक्ति उनीहरूलाई दिएकै थियो, तर उनीहरूले यसलाई वास्तव गरेनन् र उनीहरूले ठूलो दण्ड पाउने कुरा पनि यहाँ छ। असल काम गर्ने हरेकलाई, पहिले यहुदीलाई अनि अन्य जातिहरूलाई पनि गौरव, इज्जत र शान्ति प्राप्त हुनेछ। असल काम गर्ने हरेक, पहिले यहुदीलाई र गैर यहुदीहरू दुवैलाई नै परमेश्वरले उनीहरूलाई इज्जत, गौरव र शान्ति दिनुहुनेछ, किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न। सबै जसले व्यवस्था बिना पाप गरेका छन् तिनीहरू व्यवस्था बिना नै नष्ट पनि पारिने पनि हुनेछन्, र व्यवस्था मुनि रहेर पनि पाप गर्नेको इन्साफ व्यवस्थाद्वारा नै हुनेछ, किनकि व्यवस्था शून्यहरू परमेश्वरको सामुनि धर्मी ठहरिँदैन, किनकि व्यवस्था शून्यहरू परमेश्वरको सामुनि धर्मी ठहरिँदैन, तर व्यवस्था पालन गर्नेहरू धर्मी ठहरिनेछन्, किनकि व्यवस्था नहुने अन्य जातिहरू स्वभावले व्यवस्था अनुसारको काम गर्दछन् भने तिनीहरूको व्यवस्था नभए तापनि तिनीहरूको निम्ति आफै व्यवस्था हुन्छन् र उनीहरूको पनि न्याय ठिकसँग गर्नुहुन्छ। व्यवस्थाले चाहेको कुराहरू आफ्ना हृदयमा लेखिएका तिनीहरू देखाउँछन् र तिनीहरूको आफ्नै विवेकले पनि गवाही दिन्छ र तिनीहरूका विचारहरूले कहिले तिनीहरूलाई दोष्याउँछन् र कहिले समर्थन गर्छन्। र उनीहरूलाई व्यवस्था नदिएको भए पनि गैर यहुदीहरूले आफ्नो विवेकद्वारा नै ठिक के हो गलत के हो भन्ने कुरा छुटाउन सक्ने हुन्छन्। यो त्यस दिन हुनेछ जब परमेश्वरले मैले प्रचार गरेको सुसमाचार अनुसार यीशु ख्रीष्टद्वारा मानिसहरूको गुप्त कुराहरू इन्साफ गर्नुहुनेछ। र यहाँ एक दिन सबैको न्याय हुने नै छ, र त्यो न्यायको कुराले सबैको ठिकसँग इन्साफ हुनेछ, न्याय हुनेछ, फैसला हुनेछ। त्यस दिन भनेर यहाँ सम्बोधन गरिएको छ, त्यो दिन जो परमेश्वरले मैले प्रचार गरेको सुसमाचार अनुसार, भनेपछि पाउलले प्रचार गरेको सुसमाचार चाहिँ विश्वासद्वारा अनुग्रहबाट, यीशुमाथिको विश्वासद्वारा र अनुग्रहबाट तिमीले उद्धार पाएका छौ भन्ने सुसमाचारद्वारा नै अब मानिसहरूको गुप्त कुराहरूको इन्साफ गर्नुहुनेछ। है, पाउलले प्रचार गरेको सुसमाचार अनुसार यीशु ख्रीष्टद्वारा, यीशु ख्रीष्टलाई विश्वास गरेर परमेश्वरको यीशु ख्रीष्टबाट अनुग्रह पाएर उद्धार पाएका मानिसहरूलाई यीशुद्वारा नै प्रत्येक मानिसको इन्साफ गर्नुहुनेछ। यहुदीहरूलाई व्यवस्था अनुसार नै इन्साफ गरिन्छ र गैर यहुदीहरूलाई आफ्नो विवेक अनुसार नै इन्साफ गरिन्थ्यो, गरिन्छ, तर अब यीशु ख्रीष्टलाई विश्वास गर्ने प्रत्येक व्यक्तिको इन्साफ चाहिँ यीशु ख्रीष्टद्वारा हुनेछ। त्यसै कारण यीशुलाई विश्वास गरेर ज जसले आनन्द जीवन पाएका छन् उनीहरूको जीवनमा सबै कुरा अब यीशु ख्रीष्टद्वारा नै इन्साफ हुनेछ। जसले यो सुसमाचार अनुसार विश्वास गरेर पालन गर्दछ र उनीहरू आशिषित हुनेछ, उनीहरूले इनाम प्राप्त गर्नेछन् र उनीहरूको जीवन चाहिँ परमेश्वरको अगाडि इनामको भागीदार बन्नेछन्। र जसले यीशु ख्रीष्टलाई सुनेर विश्वास गरेर पनि अनज्ञाकारी भएर उनीहरू जिउँछन् भने, पश्चाताप नगरिकन उनीहरू जिउँछन् भने, उनीहरूको एक दिन भयंकर डरलाग्दो रूपमा न्याय हुनेछ। यीशु प्रभुले न्याय गर्नुहुँदाखेरि
भेडालाई एकतिर बाख्रालाई एकतिर अनि यीशुलाई विश्वास गरेर आज्ञा पालन गर्नेहरू एकतिर र यीशुलाई विश्वास गरेर पनि आज्ञा पालन नगर्नेहरूलाई एकतिर गरेर एक दिन परमेश्वरको राज्यमा जानका लागि एउटा आज्ञाकारीहरू हुन्छन् भने अनज्ञाकारीहरू चाहिँ परमेश्वरको राज्यबाट टाढा जानेछन् र यसरी जीवनमा परमेश्वरसँगको एउटा साँचो इन्साफ चाहिँ प्रभुले गर्नु नै हुनेछ। यीशुमाथि विश्वास गर्नेहरूको इन्साफ यीशु ख्रिस्टले नै गर्नुहुनेछ र यीशुलाई विश्वास गर्ने मानिसहरू इमानदारी भयो भने परमेश्वरको भय मानेर आज्ञाकारी भयो भने उनीहरू परमेश्वरबाट पाउने इनाम उनीहरूले पाउनेछ र परमेश्वरले उनीहरूलाई आशीर्वाद दिनुहुनेछ। आदरणीय श्रोता, यीशु ख्रिस्टलाई विश्वास गर्नुहोस् र यीशुलाई विश्वास गरेर उहाँबाट आनन्द जीवन पाउनुहोस् र उहाँबाट पाएको आनन्द जीवनमा आज्ञाकारी हुनुहोस् र अन्तिम घड़ीसम्म विश्वासी भइराख्नुहोस् र तपाईँले इनाम पाउनुहुनेछ। र जसले यीशुलाई विश्वास गर्नु भएको छैन उहाँहरूले पनि यीशुलाई विश्वास गर्नुहोस् र यो भागीदार बन्नुहोस्, यो आनन्द जीवनको भागीदार बन्नुहोस् र यीशुलाई विश्वास गर्नुहुनेले आफूलाई आज्ञाकारी भएर आफूले अन्तिम घड़ीसम्म यो विश्वासको अन्तिम लड़ाई उत्तम लड़ाई लडेर इनाम प्राप्त गर्ने व्यक्तिहरू बन्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु र यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि आउने नै छु अर्को समय अर्को प्रवचनको सेवा लिएर अनि यहाँहरूसँग हामी फेरि अर्को प्रवचनको सेवा गर्ने नै छौं। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: गुड न्यूज एफएम 105.1।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसाथ भाडामा उपलब्ध गराइन्छ।
8: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
9: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
10: र 9818-25-12-40, 9818-25-12-40।

0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: सुन्न न बजे कोता
3: सामान नभेटेर बेपत्ता
2: होइन, सामान चाहिँ के चारो ल्याएको?
3: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
2: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
3: कहाँ छ यो?
2: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
0: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
1: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
0: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98-5-10-74-2-36, 98-5-10-74-2-36
1: र फोन नम्बर 01-5-13-0-10 छ, 01-5-13-0-10 छ।
0: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
3: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर।

0: म अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम झोलाभित्र के छ।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम झोलाभित्र के छमा। आदरणीय श्रोता, कार्यक्रम झोलाभित्र के छ लिएर प्राविधिक मित्र विजय र म ब्राह्म उपस्थित भइसकेका छौं र अब भने घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई फटाफट फोन गरेर साथ दिनुपर्ने हुन्छ र कार्यक्रम जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नु भएका सम्पूर्ण

0: हुन्छ र विशेष गरिकन झोलाभित्र चाहिँ 12 पोकाहरू रहेको छन्। प्रत्येक पोका तपाईँले खोल्न सक्नुहुन्छ, रोज्न सक्नुहुन्छ र त्यसमा जे छ आफ्नो प्रतिभालाई तपाईँले प्रस्तुत पनि गर्न सक्नुहुनेछ। र सबैभन्दा महत्वपूर्ण कुरा, तपाईँले दुईचोटि कार्यक्रममा भाग लिन सक्नुहुन्छ। तपाईँको व्यापार व्यवसाय छ भने, व्यापार व्यवसायको प्रचार प्रसार गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँले हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन पनि गर्न सक्नुहुनेछ। र हाम्रो फोन नम्बर रहेको छ 4847754 अथवा 4770754। र हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646, 9800244646। र छोराभित्र के छमा भने अब पनि तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। र यतिखेर पनि फोन लाइनमा कोही मित्र आएको जानकारी मैले पाइसकेको छु, उहाँलाई स्वागत गरौं कार्यक्रममा। हेलो,
1: परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो, अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु र आफूलाई संसारबाट निष्कलङ्क राख्नु। आमेन सर।
0: आमेन हजुर, आमेन। धेरै धेरै धन्यवाद, यति राम्रो।
1: यसकै बारेमा म कविता नि सानो कविता बाँड्छु है त।
0: ए हुन्छ हजुर, हुन्छ।
1: बारी पीडितलाई सहायता गर्न गर्नुभयो हजुर, लानुभयो राहत पनि। बारी पीडितहरूलाई सहायता गर्न जानुभयो हजुर, लानुभयो राहत पनि। म प्रार्थना गर्छु हजुर, परमेश्वरले आशिष दिनु भएको होस् भनी। म प्रार्थना गर्छु हजुर, परमेश्वरले धेरै आशीर्वाद दिनु भएको होस् भनी। हजुरहरूको टिमलाई सधैँ यस्तै आओस्, यस्तै जोस, जाँगर जाँगर जोस। हजुरको टिमलाई र हजुरलाई सधैँ आओस् जाँगर जोस। परमेश्वरले हजुर र हजुरको योजनालाई पहिल्यै पछि सहायता गर्नुभएको होस्। हजुरलाई हजुरको काम र हजुरको पहिल्यै पछि परमेश्वरले आशीर्वाद दिनुभएको होस्। यो सानो कविता सुनाउँदै झोलाभित्र के छ कार्यक्रममा भाग लिन आए हजुर, यो समय मौका परमेश्वरबाट पाए। हजुरलाई जन्मेसी टक्राउँदै मग्छु सात नम्बर झोला, जे परे पनि स्वीकार्छु हजुर, जे पर्ला पर्ला, जे परे पनि स्वीकार्छु हजुर, जे पर्ला पर्ला।
0: धेरै धेरै धन्यवाद हजुर, जे त परिहाल्छ। तपाईँ फेरि आत्तिलो मान्छे हुनुहुन्छ, सबै परिस्थितिलाई सामना गर्ने सक्ने छोरी परमेश्वरले तपाईँलाई बनाइसक्नु भएको छ होइन। र धेरै धेरै धन्यवाद मिठो कविताको लागि। अब फेरि आउने, अब भोलि त अब शुक्रबार जान सकेन, अब 4-5 दिन पानी पर्दैछ, तर अब अर्को शुक्रबार चाहिँ हामी फेरि जाँदैछौ हामी लगभग 100 परिवारको लागि आशिषका पोकाहरू त्यहाँ पनि बोकेर जाँदैछौ। ओके, प्रार्थना गरिदिनु होला भन्न चाहन्छु। 7 नम्बरको पोका चाहिँ मैले खोले है त। तपाईँलाई अति नै मनपर्ने 5 गायक गायिकाको नाम बताउनु पर्ने हुन्छ।
1: कति राम्रो सरपञ्च र कुमार हुन्छ, अबराम शुक्र हजुर मनपर्छ।
0: मेरो पनि स्वर मनपर्छ तपाईँलाई,
1: एकदम मनपर्छ कि हजुरको गीत त म कन्ठ पारेर बसिया छु मैले।
0: झन् मलाई त मेरो स्वर आफैलाई मन पर्दैन भन्ने
1: मनपर्छ मलाई। गुरुङ सर 2 अनि सिस्टी सुनवार 3 अनि टिमोथी के अरे सलोनी टिमोथी अनि अनि ऊ त्यो के भन्छ ल मन बिर्सिहाल्यो नि आउँछ ल।
0: एडिन देवान हो क्या?
1: होइन सर,
0: एडिन देवान हो।
1: अनि ज्योतिष कुमार,
0: ज्योति कुमार सुनवार,
1: ज्योति कुमार सुनवार, के अरे
0: विज्ञान बराइली, कर्ण दास, अन्जु पन्त
1: भन्ने क्या मलाई कस्तो मनपर्छ भने
0: ज्योति कुमार सुनवार होइन
1: हजुर।
0: त्यो गीत मलाई पनि एकदमै
1: एकजना बढी भयो
0: होइन,
1: फिर्ता
0: लिम्ला नि के भएको छ। हजुर धेरै धेरै धन्यवाद, साथ दिनुभयो। तपाईँले जब फोन गर्नुहुन्छ एक प्रकारको ऊर्जा मिल्छ हामीलाई, जोस जागरले जसरी भरिनु भएको छ यो कायम सधैँ रहोस् भन्न चाहन्छु। अहिलेलाई छुटौँ, धन्यवाद। जय शिवा हुनुहुन्थ्यो पम्फा रोक्काजी हामीसँग जोडिनु भएको थियो कार्यक्रममा भने 5 कलाकारको नाम बताएर गइसक्नु भएको छ। तपाईँ दुईचोटि हामीसँग भाग लिन सक्नुहुन्छ र तपाईँको व्यापार व्यवसाय छ भने तपाईँले विज्ञापनको लागि होइन अझै धेरै विज्ञापन गरिदिएको तपाईँ चाहनुहुन्छ भने पनि हामी सहायता गर्नेछौँ। त्यसको लागि चाहिँ तपाईँले भने हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुपर्छ।

0: हुन्छ, कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, यो कार्यक्रमलाई अझै धेरै अर्थपूर्ण बनाउनको लागि उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो जसी सर।
0: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म पुष्पक कुमार पहाडी गडायरबाट।
0: पुष्पजी आरामै हुनुहुन्छ?
1: एकदम आरामै छु सर।
0: अनि खाजा भयो हजुरको?
1: हजुर भएको। अनि तपाईँको?
0: मेरो चाहिँ अब बाँकी छ।
1: ए हजुर, कतिखेर हुन्छ
0: तपाईँ? अब यो कार्यक्रम पछि हुन्छ होला सायद।
1: हुन्छ
0: ल हजुर। पुष्पजी कति नम्बरको पोका खोलौँ त? नौ नम्बर मैले खोले है त। नौ नम्बरमा त साह्रै राम्रो रहेछ, तपाईँलाई मनपर्ने एउटा भजन गाएर सुनाइदिनुहोस् भन्नुभएको छ। ल सुरु गर्नुहोस्।
1: तिर्खा लाग्दा पानी दियो, भोका लाग्दा रोटी, तिर्खा लाग्दा पानी दियो, भोका लाग्दा रोटी, यो क्रुसको बलिदान मै पापीको लागि, त्यो क्रुसको बलिदान मै पापीको लागि, आशा विहीन जिन्दगीमा आशा पनि आयो, उजारु यो जिन्दगीमा हरियाली छायो, अब कहिले मर्ने छैन जिउनी आदर पाएको छु, एक्लो हुँदा साथ दिने यसु।

0: छुटी त्यो क्रुसको बलिदान मै पापीको लागि. हुन्छ सर, यति मात्र हुन्छ.
1: ओहो, कस्तो मिठो गाउनुभयो, कस्तो लाग्यो है. अहिलेलाई छुटौ. जय मसिंह. पुष्प कुमार पखारीजी हुनुहुन्थ्यो, निकै नै मिठो गीत गाउनुभयो. मलाई त एकदम आनन्द सुनिराख्नु जस्तो लाग्यो. संगीत नहुँदा पनि यति मिठो स्वर रहेछ हाम्रो पुष्पाजीको, धेरै धेरै धन्यवाद. र कार्यक्रम झोलाभित्र के छमा तपाईँ हुनुहुन्छ र तपाईँको लागि 12 पोकाहरू, स्पेशल पोकाहरू छन् र तपाईँले यसको ढोका चाहिँ तपाईँले नै खोल्नुपर्ने हुन्छ, अथवा यो पोका चाहिँ तपाईँले खोल्नुपर्ने हुन्छ. र कोही मित्र यतिखेर फोन लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो
2: हेलो,
1: जय मसी नैनाजी. नैनाजी आरामै हुनुहुन्छ? हजुरलाई पनि धेरै धेरै धन्यवाद. म एकदमै ठिक ठाक छु. तपाईँ?
2: म ठिकै छु, एकदमै आनन्दित छु, हाँसेको छु, बाँचेको छु. एकदमै परमेश्वरलाई धन्यवाद भएको छ, आजको दिनसम्म परमेश्वरले जोगाउनु भएको छ, स्वास्थ्य राख्नु भएको छ. एकदमै आशिषमय समयहरू भइरहेको छ. हजुरहरूको माया, हजुरहरूको प्रार्थना साथसाथै उत्साहको कुराहरू पनि मैले पाएको छु. एकदमै हजुरहरूलाई धन्यवाद दिन चाहन्छु.
1: अनि
2: परमेश्वरले अझ पनि हजुरहरूको टिमहरूलाई चाहिँ
1: ओके, धेरै धेरै धन्यवाद तपाईँको आशिषको लागि. कति नम्बरको पोका खोलौँ यतिखेर?
2: 12
1: नम्बर. ओके, 12 नम्बरमा चाहिँ भने तपाईँ गाउँ खाने कथा तपाईँको लागि परेको छ है. गाउँ खाने कथा यस प्रकार रहेको छ. पखेटा छैन तर आकाशमा उड्छ के हो? पखेटा छैन तर आकाशमा उड्छ के हो? पखेटा छैन तर आकाशमा उड्छ के हो? होइन, एकचोटि सोच्नुहोस् न, मौका छ नि त. पखेटा छैन तर आकाशमा उड्छ के हो? आकाशमा उड्छ,
2: आकाशमा उड्ने पखेटा छैन
1: होइन. हजुर,
2: घाँस हो.
1: घाँस
2: घाँस
1: घाँस
2: घाँस
1: होइन होइन होइन होइन होइन होइन. ओके, भनेपछि पास गर्नुहुन्छ होइन त? ओके, ल ल, हुन्छ नैनाजी, पास गर्नुभयो पक्कै पनि. अब यसपछिको श्रोतालाई चाहिँ यही 12 नम्बरै दिन्छु होला म सायद.
2: हस्,
1: धन्यवाद धन्यवाद. त्यतिखेर कोही मित्र आएको जानकारी मैले पाइसकेको छु र उहाँको भागमा यही 12 नम्बर पर्नेछ. कोही हुनुहुन्छ? हेलो
3: हेलो, हजुर जन्मेसी, म चाहिँ अलग्गै छु है, मेरो भाग.
1: तपाईँलाई पास गर्नु भएको छ नैनाजीले.
3: सक्दिन.
1: एकचोटि कोसिस गर्ने हो कि?
3: अब के सक्दिन है.
1: पखेटा छैन तर आकाशमा उड्छ के हो?
3: पखेटा छैन आकाशमा उड्छ, अब के भन्ने खै, अब हावालाई भनौँ कि, अब जे पनि पखेटा छ, चरा चुरीको सबैको, अनि पखेटा छ, अब प्लेनको पनि पखेटा छ, अनि आकाशमा उड्ने, अब म के भनौँ खै, अब केलाई मैले आकाशमा उड्ने पखेटै छैन भनेर भने चाहिँ भनेपछि त त्यो के चाहिँ चिज हो? पखेटै छैन
1: पखेटै छैन तर आकाशमा उड्छ.
3: आकाशमा उर्जा अब त्यही भयो के भनौँ अब हावा भनौँ कि पानीलाई भनौँ कि कुनै के भनौँ मैले खै
1: त्यसो भए ठिकै छ नि त यसलाई पास गरौँ
3: हजुर हुन्छ हजुर
1: यसलाई पास गरौँ ल अर्को कुनै रोज्नुहोस्
3: ल ए हुन्छ कति नम्बर म बोकेँ म आठ नम्बर रोज्छु है
1: आठ नम्बर रोज्नुहुन्छ ल है मैले आठ नम्बरको पोका खोले है त आठ नम्बरमा रहेको छ तपाईँको छोराछोरीले काम बिगारेर कराएको कुनै त्यस्तो घटना याद छ धेरै कराउनु भएको
3: मैले कराएको छ एउटा कुरो छ है
1: ल किन कराउनु भएको थियो नि के कराउनु भयो
3: एकदम त्यो कस्तो प्रश्न आएको है म एकपल्ट गाउँमा हामी हुँदा त्यहाँ हुँदाखेरिमा एउटा कुन के फुलको डोली लान्थ्यौँ कि एउटा देवीको मन्दिरमा उहाँ तनौपट्टि अनि के भन्थे अनि लान्थ्यौँ त्यहाँदेखि त्यहाँनिर गएको त हामी सबै आफन्त आफ्नो घरका परिवार सबै गाउँमा मेरो आफन्त गएका अनि हाम्रो डोली थियो क्या मेरो डोली पनि छ डोली छ त्यो फुलको फुलहरू सबै डोलीमा हालेर बोकेर गयौँ हिँडेर गएका हुन् त्यसरी जाँदाखेरिमा त डोली त हुँदै छोडेर आएछन् बाहिर यस्तै टक्क अडा छ कि
1: है
3: अनि दाजुभाइहरू त अरू अरू भैयाले मेरो छोराले याद गर्नु पर्थ्यो है ठुलो छोराले राजनले अनि त्यहाँनिर त्यो सबैसँग हुरिएर लाएर जगुरेर आएछन् के आएछन् अनि मैले त्यसमा चाहिँ मैले गाली गरेँ क्या मलाई मार्छन् घरमा गर्छी सासू बजेले है अब मलाई त बाँचिराख्दैनन् बुढीमाउले त्यहाँ अनि मलाई त डर पनि लाग्यो तँको हुसु के भएको तैँले के गरेको हौ यो तँ आफ्नो माललाई विचार नगरिकन त किन यहाँ हुरे लाएर हेर्नुहोस् तैँले सबैसँग भनेर मैले गाली चाहिँ गरेँ क्या उसलाई है गाली गरेँ तँ बजारमा माथि उक्लिएसी अनि त्यहाँनिर चाहिँ मैले चाहिँ एउटा लस्सीले नि हिर्काएँ क्या लस्सीले नि हिर्काएँ अनि पछि त्यहाँनिर एउटी जान त्यहीँबाट फर्किएर गएँ आखिरीमा डोली त्यहीँ पाइयो क्या है अनि म धेरै धन्यवाद भन्छु म खुसी भएँ मेरो कारणले प्रभुको कारणले गर्दा त्यो मालबाट मैले त्यो डोलीबाट गाली खान पनि परेन पछि लिएर आएँ क्या है त्यो
1: हजुर साथ दिनुभयो धेरै धेरै धन्यवाद अहिलेलाई छुटौँ हस् धन्यवाद जयमसी पुना थापाजी हुनुहुन्थ्यो हामी थानकोटबाट जोडिनु भएको थियो र तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम झोलाभित्र के छ झोलाभित्र बाह्रवटा पोका छन् कोही मित्र फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो जयमसी हजुर बल्ल बल्ल नाम चाहिँ पत्ता लगाउने हामीलाई गाह्रो पनि त फेरि अब आवाज चाहिँ ठ्याक्क पत्ता लगाए नाम चाहिँ कन्फ्युजन भयो धेरै समय पछि आउनु भयो नि त हजुर
4: अलिक टेन्सन त घरमा त्यो अलिकति एक्सिडेन्टको केसहरू भएर आमा अलिक बिमारी हुनुहुन्छ त्यति अनलाइनमा पनि आएको थिएन
1: ओके ल रुची हजुरलाई यसरी फेरि पनि हजुरसँग कुराकानी गर्न पाउँदा एकदमै खुसी लाग्यो है अब भने तपाईँ कति नम्बरको पोका खोल्न चाहनुहुन्छ एउटा चाहिँ गाउँ खाने कथा पास गरेको छ त्यो पनि पाउनु भयो त्यसको जवाब पनि दिन सक्नुहुन्छ अर्को पनि रोज्न सक्नुहुन्छ तपाईँले
4: त्यसको जवाब चाहिँ नानी यो खाना पुऱ्याइदेऊ नानी खाना भैयालाई गर्दै त्यसको जवाब चाहिँ त्यो बादल जस्तो लाग्छ हौ सर मलाई
1: होइन अब यस्तो छ पखेटा छैन तर आकाशमा उठ्छ के हो भनेको हजुरले बादल भन्नुभयो होइन एकदम बादल पनि हो तर धुवा पनि हो यो दुईटा
4: बादल पनि हो अनि एउटा मन पनि हो क्या तिन चार खालको कुराहरू याद आएको थियो तर बादल याद भयो
1: ल हजुरलाई धेरै धेरै धन्यवाद यो पनि मिलाउनु भयो र अब अर्को पोका तपाईँले खोल्न सक्नुहुन्छ
4: कति पोका कतिको पोका खोल्नु त 11 नम्बर पोका खोल्नु कि
1: 11 नम्बरको पोका खोल्नु भयो साह्रै रमाइलो पो परेछ त हौ तपाईँलाई तपाईँको बाबा आमाले माया गरेर बोलाउने नाम के हो हजुरको आमाले के भन्नुहुन्छ बाबाले के भन्नुहुन्छ
4: मलाई माया गरेर उहाँहरूले नाम राखिदिनु भएको प्रभु नपाउँदाखेरि नाम अनि उहाँले त्यही नामबाट बोलाउनुहुन्छ मलाई
1: अनि
4: यो रोज नाम चाहिँ बाइबलबाट राखेको
1: ए हजुर हजुर हजुर बुवा र आमाले बोलाउने नाम नै सीता
4: हजुर सीता हो अनि पहिला त अब प्रभु नपाउँदा ज्योतिषीले राखिदिएको नाम चाहिँ श्याम हो है अनि अहिले त प्रभुमा पाएर चाहिँ मलाई यो रुख हुन्छु श्याम साह्रै मन परेको क्या मलाई नाम पनि मन परेको श्याम पनि त्यस्तै खालको परेको
1: श्याम सीता अहिले आएर रुत
4: हजुर
1: ल एकदमै खुसी लाग्यो हजुर साथ दिनुभयो यति टाढाबाट माया गर्नुहुन्छ यसको लागि धेरै धेरै धन्यवाद अहिलेलाई छुटौ हस् रुथ मगरातीजी हुनुहुन्थ्यो हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र यतिखेर कोही मित्र फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो जय मसी चित्राजी
5: होइन सानो नगरकोटी
1: ए सानो नगरकोटी आरामै हुनुहुन्छ
5: हजुर आरामै छु सर त्यस्तो झरी परे पानी परे
1: है पानी परिरहेको छ के गर्नु यस्तै छ अनि यतिखेर कति नम्बरको झोला अथवा झोलाभित्रको पोका खोलाउँदा हजुर
5: म 14 नम्बर भन्छु सर
1: 14 नम्बर त हुँदैन नि 12 नम्बरसम्म मात्रै हुन्छ हजुर 12
5: सक्यो
1: है 12 सक्यो 11 सक्यो 9 सक्यो 8 सक्यो र 7 सक्यो अरू बाँकी छन्
5: 6 नम्बर भनौँ न
1: ओके 6 नम्बरमा खुसीको खबर रहेछ यो पोकाभित्र चाहिँ रिचार्ज कार्ड रहेछ हजुर
5: रिचार्ज कार्ड रहेछ
1: सानो नगरकोटीजीलाई चाहिँ रिचार्ज कार्ड परेको छ धेरै धेरै धन्यवाद र तपाईँलाई चाहिँ रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको थियो म्यासेज अफ गड होप टिभीले तपाईँले पनि यो युट्युब च्यानलमा गएर म्यासेज अफ गडलाई हेरेर साथ दिन सक्नुहुन्छ लाइक सेयर कमेन्ट गरिदिनको लागि अनुरोध गर्न चाहन्छु बधाई छ रिचार्ज कार्डको लागि अहिलेलाई छुटौं ओके सानो नगरकोटीजी हुनुहुन्थ्यो हामीलाई साथ दिनुभएको थियो कार्यक्रममा र उहाँको भागमा चाहिँ रिचार्ज कार्ड परिसकेको छ र अरू झोलामा पनि निकै स्पेसल कुराहरू छन् हजुर जोडिन सक्नुहुन्छ कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो जय मसी शान्ताजी
6: हजुर धन्यवाद धेरै धेरै चिन्नु भएछ दाइले
1: कहिले काहीँ हो नि त म कहिले काहीँ चाहिँ अब अलिकति गाह्रै हुन्छ होइन कहिले काहीँ चाहिँ ठ्याक्क पत्ता लाग्छ
6: धेरै हुनुहुन्छ नि त फोन गर्ने त्यही भएर
1: ओके शान्ताजी अब कति नम्बरको झोला भित्रको पोका खोलौँ
6: 5 नम्बरको खोलौँ न दाइ
1: 5 नम्बरको मैले खोले है त यहाँ यसरी लेखेको छ शान्ताजी तपाईँलाई मनपर्ने बाइबलको दुईवटा पद बताइदिनुहोस् हामीलाई
6: मनपर्ने बाइबलको दुईवटा पद ए धन्यवाद मलाई बाइबलकै पद पर्छ होला भन्दै म सोच्दै बसेको थिएँ
1: ए हो ठ्याक्क पर होइन तपाईँको प्रार्थना शक्तिशाली छ
6: एर्मियाको पुस्तक 33 3 पद चाहिँ मलाई मनपर्छ मलाई पुकार म तँलाई जवाफ दिनेछु र तैँले नजानेर नबुझेको गहिराहरू गुप्त कुरा म तँलाई बताउनेछु भन्नुभएको छ होइन
1: अनि
6: अर्को चाहिँ अर्को चाहिँ कुन भनेपछि अब धेरै छोड्नु त पदहरू त है तर के भन्नु पर्यो नि त अर्को चाहिँ एउटा 3:16 परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले एक मात्रै पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास भने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्
1: आमेन धेरै धेरै धन्यवाद कति राम्रो राम्रो पद भन्नुभयो खुसी लाग्यो अहिलेलाई छुटौ शान्त सुनवाजी हुनुहुन्थ्यो थानकोटबाट हामीसँग जोडिनु भएको थियो अनि यतिखेर कोही मित्र फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो
7: हेलो जय मसी हजुर
1: जय मसी भनेपछि पुनाजी
7: म पुनाजी होइन
1: ए साराजी साराजी तपाईँको आवाज पनि आज भोलि पुनाजीसँग मिल्न थालेर छ
3: खै
1: किन हो किन हो यसको लागि उपचार गर्नु पर्ला जस्तो साराजी ल भन्नुहोस् कति नम्बरको पोका खोलौ
3: कति नम्बरको पोका छ कुनै गर्दा
1: एक नम्बर दुई नम्बर तिन नम्बर चार नम्बर दस नम्बर बाँकी छ
3: कति कति नम्बर
1: अझै पाँचवटा बाँकी छ एक नम्बर दुई नम्बर तिन नम्बर चार नम्बर र दस नम्बर
3: मलाई चाहिँ अब दस नम्बरको खोलिदिनुहोस्
1: दस नम्बरको पोका मैले खोले यहाँ यसरी लेखेको छ तपाईँको जिन्दगीमा क्या कुनै यस्तो घटना कहिले पनि बिर्सन सक्नुहुन्न बताइदिनुहोस् आज हामी सुन्न चाहन्छौ जनता सुन्न चाहन्छ
3: घटना चाहिँ छ म जब मलाई त्यो निमोनिया भएको थियो अनि मेरो मर्ने अवस्था थियो डक्टरले पनि फालिदिएको थियो मलाई हस्पिटलबाट अनि त्यति बेला चाहिँ यहाँनिर डक्टरले अब हामी उपचार गर्न सक्दैनौँ उहाँलाई यहाँबाट लैजा यहाँबाट तपाईँ जानु गए हुन्छ हाम्रो चाहिँ केही लाग्दैन न तपाईँलाई रगत हाल्न सकिन्छ रगत हाल्ने ठाउँ पनि छैन केही पनि छैन भन्दाखेरि चाहिँ अनिखेरि मैले प्रभुसित रोएर मैले भनेको थिएँ प्रभु आजदेखिबाट म औषधि पनि खान्न र तपाईँले बचाउनु भयो भने मैले तपाईँको सेवा गर्नेछु न त तपाईँको इच्छा पूरा भएको होस् भनेर म घरमा आएर जब म बिहोस भएर सुतेको थिएँ म 12 घन्टा बिहोस भएर उठ्दाखेरि मेरो सबै रोगहरू निको भएको थियो अनि त्यसै गरी मेरो जिउमा रगत पनि असरीको कामहरू एउटा साक्षी र गवा जुन ठाउँमा म रातो पुलमा बस्थेँ त्यो ठाउँमा चाहिँ एउटा साक्षी र गवा बनेको छ सारा मर्छ भनेको तर आज हामीले जीवित देख्न पायौँ उसको परमेश्वर धन्यको हुँदैछ भनेर सबैलाई थाहा थियो रगत नहुने रगत नभएको मान्छेलाई रगत दिएको थियो त्यस्तो दुखै चाहिँ हुँदाखेरि अनि मलाई चाहिँ अनिखेरि त्यो दुखै पीडा पनि सबै कुरा मलाई हराएको थियो जब म स्वर्गबाट फर्केर आएँ अनि त्यहाँबाट चाहिँ मेरो सबै कुरा चाहिँ अनि निको भएको थियो र रगत पनि मलाई प्रभुले दिनुभएको थियो अनि मलाई त्यो खाना मिठो पनि खान दिनुभयो प्रभुले त्यही हो मेरो एकदमै बिर्सिन नसक्ने घटना चाहिँ एउटा चाहिँ त्यही हो अनि प्रभुलाई धन्यवाद भएको होस् हुन्छ धन्यवाद
1: हजुर धेरै धेरै धन्यवाद साथ दिनुभयो खुसी लाग्यो साराजी अहिलेलाई छुटौँ है त जयमसी सारा तामाङजी हुनुहुन्थ्यो चाबुलबाट जोडिनु भएको थियो र अहिलेलाई पनि एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: यतिखेर पनि फोन लाइनमा कोही मित्र आएको जानकार मैले पाइसकेको छु, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो हेलो, ए जयमसी हजुर, ए रुचि फेरि आउनुभयो, पाइन्छ पाइन्छ पाइन्छ, एकदम एकदम पाइन्छ हजुर, झन् तपाईँ टाढाबाट हुनुहुन्छ, हामीले त झन् मौका दिनुपर्छ नि। ल रुचि भन्नुहोस्, अब हामीसँग एक दुई तिन चार नम्बर बाँकी छ।
1: अब म एक नम्बरको क्वेसन रोज्छु, मलाई चाहिँ भजन गीत गाउनु परे नि हुन्थ्यो भन्ने आशा लाग्छ, कहिले
0: पर्दैन। एक नम्बर रोज्नुहुन्छ, ल निकै राम्रो परेछ एक नम्बर पनि। तपाईँको जीवनमा तपाईँलाई सुसमाचार सुनाउने पहिलो व्यक्तिलाई कसरी सम्झिनुहुन्छ?
1: मलाई सुसमाचार सुनाउने पहिलो व्यक्ति चाहिँ मेरो बहिनी नै हो, अनि म मेरो बहिनीलाई चाहिँ एकदमै धेरै हृदयबाट नै धन्यवाद दिन चाहन्छु, किनभने म चाहिँ धेरै जिद्दी अनि हटी थिएँ होइन, अनि मैले सुसमाचार सुन्नै मान्दिनँ थिएँ कि, सबै भगवान चाहिँ एउटै हो कि नकरा कि भन्थे क्या, म यस्तो जिद्दी थिएँ। पहिला सुरुमा मेरो नानीहरूले प्रभु पायो अनि प्रभुले सुन्नुभयो, अनि लास्टमा चाहिँ म चाहिँ हामी श्रीमान श्रीमती चाहिँ प्रभुमा गएकै थिएन, अनि मेरो सासू पनि मेरो सासूले पनि विश्वास गर्नुभएको थियो बिमारी भएको कारणले, प्यारालाइज भएको कारणले, अनि उहाँ चाहिँ पूजा गरेको थोकहरू पनि खाने हुनुभएको थियो, अनि पछि गएर हामी बुढाबुढी चाहिँ हुँदैनन् भनेर जिद्दी गरेको थिएँ, लास्टमा मेरो सासूले चाहिँ पूजा गरेको थोकहरू पनि खानुहुन्छ अरे भनेर सुन्दै गर्दाखेरि कस्तो हृदयभित्र क्या एक प्रकारको परमेश्वरको एउटा बोलावट थियो, अनि सुसमाचार बहिनीले सुनायो एउटा बोलावट चाहिँ सासूको माध्यमबाट प्रभुलाई चिन्ने मौका पाएँ है, अनि परमेश्वरले सुन्नुभयो, अनि मेरो सासू चाहिँ ब्याकसाइड भएको जस्तो लागेर, अनि अब म चाहिँ प्रभुमा दोहोऱ्याउँछु मेरो सासूलाई भन्छ, अनि त्यहाँबाट मैले चाहिँ मनमा नै सोचेँ, अनि बाइबल डाउनलोड गरेँ, अनि बाइबल पढ्न थालेँ, अनि यस्तै युट्युबबाट भजनहरू वचनहरू सुन्न थालेँ, फर्स्ट विनय भण्डारी, केशवराज आचार्य, अनि बोनी तामाङ, यस्तो यस्तो वचनहरू सुन्न थालेँ, अनि एक प्रकारको विश्वास आयो, अनि बाइबल पनि पढ्न थालेँ, दिन रात क्या खानु बस्ने गर्दै बाइबल पढ्ने, अरू केही नहुने त्यस्तो गरेर, अनि विश्वास गरेँ प्रभुलाई, धन्यवाद। अनि आज गुड न्युज एफएममा पनि गाउने सुन्ने भजन गाउने अन्त फेरि खेल्ने है सबै कुराहरू पाएँ, प्रभुलाई धन्यवाद सबै बहिनी रितालाई पनि धेरै धेरै धन्यवाद, सुसमाचार सुनाएको कुरा कारणले गर्दा आज प्रभुलाई चिन्नु पाएँ, अझै धेरै मेरो सासूलाई धन्यवाद, म प्यारालाइज हुनुभएर ब्याक साइडमा हुनुभएको भए मैले प्रभुलाई अझै नजिकबाट चिन्न पाउने थिएन है, सबैजनालाई धन्यवाद प्रभुलाई महिमा होस्।
0: जयमसी रुतमग रातीजी हुनुहुन्थ्यो, हामीसँग जोडिनु भएको थियो कुवेतबाट। भने अब भने हामीसँग तीनवटा पोकाहरू बाँकी छन्, दुई नम्बर, तीन नम्बर र चार नम्बर। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो, कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो,
0: हजुर हजुर, जयमसी
2: जयमसी अब्राम सर, जयमसी, खाजा भयो?
0: खाजा भयो। शर्मिलाजी तपाईँको?
2: म शर्मिला होइन नि फेरि।
0: ओहो, शर्मिला होइन भनेपछि नभन्नुहोस् हजुर, मलाई गाह्रो भयो, आवाज चाहिँ हेर्नु म चिन्छु तर नाम चाहिँ म कन्फ्युजन है
2: जन, के गर्नु यस्तै हो,
0: सावित्री पनि होइन, के गर्ने होला, सावित्री हो त
2: हो
0: ए त्यसो भएको रहेछ, अब कस्तो अब चाहिँ थाहा भयो। सावित्री खड्काजी ठिकै हुनुहुन्छ?
2: एकदम ठिकै छु।
0: कति नम्बरको पोका रोज्नुहुन्छ आज?
2: अब कति, दुई तिन चार है?
0: हजुर, दुई तिन चार,
2: ल म बेचको तिन छान्छु।
0: तिन नम्बरको मैले पोका खोले है त। तपाईँको जीवनमा घटेको कुनै एउटा घटना, तर यति रमाइलो होइन, फन्नी भन्छ नि होइन, एकदमै रमाइलो प्रकारको कुनै त्यस्तो घटना बताइदिनुहोस् न। एकदमै हाँस्ने प्रकारको घटना हुन्छ नि त जीवनमा, कसैको रुने सँगसँगै हाँस्ने कुरा पनि त हुन्छ नि। हजुर, सम्झिने समय पाउनुहुन्छ, एउटा बाल्यकालमा पनि घटेको घटना हुन सक्छ, एउटा युवा अवस्था हुँदा पनि घटेको घटना हुन सक्छ, अहिलेको बेला घटेको पनि घटना हुन सक्छ,
2: हाँसेको पनि छौ होइन, सम्झिन सकेन। अस्ति भर्खरै हामी तीन दिदी बहिनी जम्मा भएको थियौँ है,
0: हजुर,
2: सबै चिज मान्न भयो, अनि मेरो दिदी बहिनी दिदी माइल दिदी हुनुहुन्छ, अनि कान्छी बहिनी हुनुहुन्छ, अनि उहाँ पनि हामी तीज नमान्ने भनेर आउनुभएको थियो। हामी एकै ठाउँमा बसेर अब भनौँ न अरू तीज माने, हामी चाहिँ घरमै बसेर अनि रमाइलो गरिरहेका थियौँ।
0: हजुर,
2: अनि एउटा अब छोटो चुड्किला जस्तै अब भनौँ न त्यस्तै घटना चाहिँ अब एउटा के घटना घटिथ्यो भने है, कान्छी बहिनी आउनु भएको थियो, मैले एउटा कुकुर पालिछु होइन, यहाँ सँगै छ अहिले पनि बसिरहेछ, अनि कोही मान्छे पाहुनाहरू आए पनि असाध्यै रमाउँछ त्यो कुकुर है, अनि बहिनीको अब यो चाहिँ हँसाउने जस्तै अब त्यो बेला चाहिँ खुब हामी हाँसेको पनि थियौँ है, दिदी बहिनी अनि छोरी बहिनीको छोरी पनि हुनुहुन्थ्यो, अनि बहिनी चाहिँ गोडा पसारेर बसे, अनि त्यहाँबाट छोरी चाहिँ मम्मी यो गोडा पसार्नु त म ढल्किन्छु भनेर छोरी चाहिँ ढल्किन गएको त हतन पत्ता कुकुर चाहिँ गएर ढल्केर है सबैजनालाई हँसाइदियो के, अब त्यो चाहिँ अब यही भने है मैले यही सम्झे, तपाईँलाई धन्यवाद भएको होस् है, अनि असाध्यै रमाउँछ अहिले सुनिरहेछ।
0: मलाई त भिडियो गरेर पो हेर्नु मन लाग्यो तपाईँको कुकुर कस्तो सानो खालको कि ठुलो खालको,
2: ठिकैको यो कान लामो भएको खालको छ कि, अनि मान्छेहरू अब पाहुनाहरू जो आउनु भए पनि एकदम खुसी हुन्छ, अनि बहिनीको छोरी चाहिँ उसको मम्मीको अब बहिनीको काखमा सुत्छु भनेर गएको त कुकुर चाहिँ गएर हप्ता नपत्त बहिनीको बहिनीको छोरी सुत्नु भन्दा नि अगाडि चाहिँ ऊ गएर सुतेको क्या ओछ्याएर त्यो काखमा,
0: अनि
2: बहिनीको छोरी चाहिँ के भन्छ ल भन्दै थियो क्या, अनि सबैजना हामी चाहिँ मजाले हाँस्यौँ क्या एकछिन चाहिँ रमाइलो गर्यो, अनि अहिले पनि त्यस्तै छ फोन आयो भने पनि हत्तानु पत्ता ऊ चाहिँ अनि बाहिर गएर हेर्छ क्या को आएको छ भनेर, अनि मेरो नानी छोरी आउनुभयो भने चाहिँ दिदी आएको छ है आज आज दिउँदी आउँछ भनेपछि उसले बुझ्छ होइन, अनि गएर अनि बाहिर हेरेर बस्छ, अनि दिदी आयो भनेदेखि ढोका खोल्मा जाऊ भनेर मलाई बोलाउँछ, जो मान्छे आयो भने ढोका खोल्मा जाऊ भनेर बोलाउनु आउँछ कि, अनि के आयो भने पनि बाहिर अब अरू कुकुरहरू आएको हुन्छ हेर्छ अनि मलाई बोलाउन आउँछ, गएन भने पनि है हातले कोट्याइ गर्न, अनि गएर नहेरेसम्म उसले छोड्दैन
0: कि
2: हेर्नै पर्छ।
0: धेरै धेरै धन्यवाद हजुर साथ
2: दिनुभयो, अहिले भर्खर भनौँ न दुई तिन दिन मात्रै भयो यो चाहिँ एउटा रमाइलो क्षण है मैले बारेको
0: एकदमै हामी पनि
2: देख्नु भएन
0: हाँसिरहेको छु मनमनै होइन,
2: सुतेको के गएर काखमा त सुतेर अनि बहिनीको मुखमा त हेरेर उतानु परेर सुतेको के चरा खुट्टा पारेर।
0: हुन्छ धेरै धेरै धन्यवाद हजुर साथ दिनुभयो, खुसी लाग्यो अहिलेलाई छुटौँ,
2: हुन्छ
0: होइन रमाइलो भयो के अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ राख्न चाहन्थे तर फोन लाइनमा कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो जय मसी अब्राम सर,
0: जय मसी संगीता जी,
3: जय मसी हजुरबा, के छ त हजुरबा
0: संगीता जी, सबै कुरा ठिकै छ तपाईँको?
3: मेरो पनि ठिक छ हजुरबा।
0: ल हजुर कति नम्बरको पोका खोलौँ त, दुई र चार बाँकी छ,
3: दुई र चार मात्रै बाँकी छ, अब कस्तो के होला, अब दुई नम्बरको झोला खोलिहालौँ होला त हो।
0: ल हजुर मैले त खोलिदिएँ, यहाँ त ए यस्तो पो लेखिया रहेछ त होइन, तपाईँले प्रभुलाई पाएपछि सतावट कतिको पाउनु भयो?
3: मैले त प्रभुलाई पाए त सटआउट त कति पाए पाए अब
4: ल अब एउटा सटआउट बताइदिनुहोस्
3: मलाई सटआउट
4: एउटा चाहिँ जुन बिर्सनै नसक्ने सटआउट हुन्छ नि मान्छेले
3: बिर्सिनै नसक्ने सटआउट चाहिँ
4: हजुर
3: प्रभुलाई जब मैले पाइसकेपछि मेरो के अरे मैले सुसमाचार सुनाउँदा चाहिँ काहीँबाट सटआउट पाएन मेरो बा बुवाले चाहिँ म तँलाई के अरे अब माइली छोरी मर्यो अब घरमा हुल्दिनँ भन्नुहुन्थ्यो सबभन्दा अगाडि मलाई लगेर हुल्नु भयो क्या त्यो चाहिँ मलाई खुसी लाग्यो सटआउटमा
4: त्यो चाहिँ खुसी लाग्यो
3: हजुर
4: ल प्रभुको त्यो पनि आशिष हो नि त होइन ओके धेरै धेरै धन्यवाद पहिलोलाई छुटौँ है त हुनुहुन्थ्यो सङ्गीता रिमालजी अहिलेलाई भने एउटा अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

0: यतिखेर भन्ने हाम्रो अन्तिम झोला खोल्नको लागि कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी सर। लाइन बस्दा म त अब मेरो पालो छैन भनेर आँस मारेर बसिरहेको।
0: अब हिरोको समय अन्तिममा आउँछ भन्छन्, त्यही भएर आजको कार्यक्रमको चाहिँ हिरो हुनुहुन्छ।
1: मान्छे हिरो खानु पर्ने पिरो सर
0: हो नि, खानुपर्छ ढिँडो, मिठो हुन्छ पिरो, होइन?
1: खायो ढिँडो हल्ले हिरो भन्दिन
0: हो नि। हजुर हो नि। ल, अब तपाईँको भागमा चाहिँ चार नम्बर परेको छ अन्तिम, होइन? अब मैले खोल्दिन त
1: खोल्दिनु सर।
0: ल, यसमा चाहिँ तपाईँको परेको छ जेम्स तामाङजीले लेख्नु भएको दुईवटा किताब तपाईँको पोल्टोमा।
1: चारवटा बुक भयो त सर, अस्ति नै दुईटा, अहिले दुईटा।
0: चारवटा भइसक्यो, मैले राखिदिइरहेछु, अब एउटा ठुलो झोला लिएर आउनुहोस्।
1: खै त मौका परमेश्वरले दिनुभएको हो समय भनेर प्रार्थना गरिदिनु न सर। आउन मन त यति इच्छा छ र के अनि आमालाई छोडेर हिँड्नु पाएन।
0: ठिक छ, तपाईँको
1: कस्तो आज पनि मलाई आइरहेको थियो, म नजिक भनी कान फुक्दिन्थे। अस्तिको अर्जुन प्रधानलाई परेको पनि मलाई आएको थियो, त्यो भन्दा अघिल्लो सारा तमङलाई आएको नि आएको थियो, के गर्ने
0: सबै
1: अरे के गर्नु, नजिक भनौँ म कान फुक्दिन्थे नि, के गर्नु टाढा
0: हो नि। हुन्छ, धेरै धेरै धन्यवाद। जोस पम्फाजी साथ दिनुभयो चितलाङबाट, खुसी लाग्यो। अहिलेलाई छुटौं।
1: हुन्छ सर, जय मसी।
0: जय मसी। पम्फा गोपालीजी हुनुहुन्थ्यो, आज हामीलाई धेरै श्रोताले फोन गरेर साथ दिनुभयो। म धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँहरूलाई। तपाईँहरूको साथ दिन यो कार्यक्रम कहिले पनि सफल हुँदैन, र धेरै धेरै धन्यवाद, माया गरिदिनु भएको छ यो कार्यक्रमलाई, अझै धेरै माया गरिदिनु होला भन्न चाहन्छु। एउटा सूचना भन्न चाहन्छु, अब यो केही दिन चाहिँ 12 गतेसम्म एकदमै पानी पर्दैछ, विभिन्न ठाउँमा बाढीहरू पनि गइरहेको छ, त्यो भएर भरिसके घरभन्दा बाहिर ननिस्किनु होला भन्न चाहन्छु, र लामो यात्रा पनि नगर्नु होला, बाटो जोखिम छ भन्न चाहन्छु, र आफ्नो केयर गर्नुहोस्, अति आवश्यक काम पर्यो भने मात्रै बाहिर निस्किनुहोस् भन्न चाहन्छु। र प्राविधिक मित्र विजयजीलाई पनि मनैदेखि धन्यवाद दिँदै कार्यक्रमबाट भने म कुमार अब्राम अहिलेलाई भने बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम महिमाको विधि।
2: अवश्य यो मेरो छुटकाराको निम्ति हुनेछ, किनकि कुनै पनि ईश्वरहीन मानिस उहाँको सामु आउने आँट गर्दैन। आमेन। जय मसीह तथा हार्दिक स्वागत छ कार्यक्रम महिमाको वेदीको अर्को एउटा नयाँ श्रृंखलामा। कार्यक्रम प्रस्तुता जनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चलाउन चाहन्छौ प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ। प्रस्तुत यो कार्यक्रम हरेक हप्ता बिहिबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी मिठा मिठा गीत संगीतहरू प्रस्तुत गर्नुको साथ साथै हामी विभिन्न समसामयिक विषयवस्तुहरूमाथि कुराकानी गर्छौ र साथसाथै हृदय स्पर्शी प्रवचन लगायतका जीवन गवाईहरूद्वारा परमेश्वरको महिमालाई हामी तपाईँको बीचमा उजागर गर्ने गर्दछौ। श्रोता, हाम्रो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँको जीवनमा परमेश्वरको महिमाको प्रादुर्भाव हुन सकेको। श्रोता, अहिलेको समय निकै कष्टकर छ र अहिलेको यो समयमा हामीले हेर्ने हो भने जताततै भूकम्प अनि बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिहरूले हामीलाई सताइरहेको छ। लडाई झैझगडा महामारी भोकमरी जस्ता कुराहरूले अहिले विश्व आक्रान्त छ। साथसाथै अहिले संसारमा तापक्रम बढेर अनि उत्तरी ध्रुवमा भएका हिमालका हिउँहरू लगायत पृथ्वीमा भएका हिउँहरू पग्लने क्रम जारी छ र समुद्रको स्तर जो रहेको छ जल स्तर बढ्दैछ र यसले कतिपय सहरहरूलाई अब आफूभित्र डुबाउन आँटिरहेको छ। श्रोता, यो हो अहिलेको वर्तमान अवस्था र यो अवस्थामा पनि हामी अहिले यस संसारमा रहन्छौ, बसेका छौं र हामी कष्टमा पीड़ामा सहभागी भइरहेका छौं। तर हामीले यदि ख्रिस्ट येशूमा भरोसा राख्छौ भने अवश्य पनि हाम्रो छुटकारा हुने छ र हाम्रो छुटकाराको दिन नजिकै छ भनेर हामी भन्न सक्छौ, किनभने मत्ती 24 अध्यायमा उहाँको दोस्रो आगमन हुनुभन्दा अगाडि यी सब घटनाहरू हुनेछन् भनी उहाँले आजभन्दा करिब 2000 वर्ष अगाडि हामीलाई बताउनु भएको छ। श्रोता, भन्नेले यी सब घटनाहरू हुँदै गर्दा विभिन्न वैज्ञानिक कारणहरू देखाउलान् र वैज्ञानिक कारणहरू देखाएर मानिसहरूले यी व्यक्तिहरूले यी घटनाहरूलाई धर्मीकरण गरे भनेर आरोप नलगाउने पनि होइन, अवश्य पनि लगाउन सक्लान्। तर एउटा कुरा हामी के स्मरण गराउन चाहन्छौ भने हामीले के भुल्नु हुँदैन भने सृष्टिकर्ता परमेश्वर विज्ञान भन्दा माथि हुनुहुन्छ। विज्ञानले अस्तित्वमा आएका कुराहरूको खोज गर्छ, तलाश गर्छ र भेट्टाउँछ, तर सृष्टिकर्ता परमेश्वर जसले केही पनि नभएको कुराबाट कुनै कुरा अस्तित्वमा ल्याउनुहुन्छ र अब त्यसलाई जहाँ आवश्यक पर्छ जसलाई सुधार्नु पर्छ वा भनौ जुन प्रकारका अधर्मका कामहरू भएको छ र त्यसलाई न्याय गर्नुपर्छ, उहाँले आफ्नो न्याय गर्नको लागि तिनै मानिसहरूले भनेको विज्ञानका कुराहरूलाई वैज्ञानिक कुराहरूलाई नै उहाँले प्रयोग गर्नुहुन्छ। हो श्रोता, हामीले कहिले पनि यो भुल्नु हुँदैन कि हाम्रो विज्ञानमा वैज्ञानिक रूपमा जुन प्रकारका हलचल हुन्छ त्यसको पछाडि सृष्टिकर्ता परमेश्वरको आत्मिक हात रहेकै हुन्छ। यद्यपि यो कुरा बाहिरबाट सरसर्त हेर्दा त्यहाँ परमेश्वरको कुनै पनि हात नभएको जस्तो देखिन्छ, तर स्मरण रहोस् उहाँले आफ्नो शक्तिशाली हात कसैलाई पनि देखिने गरी ल्याउनुहुन्न। कसैले पनि सायद आकाशबाट उहाँको सामर्थ्य हात आओस् र त्यो काम भएको हामी देख्न सकौं भन्ने अपेक्षा राख्न सक्दैनौ। उहाँले यही पृथ्वीका कुराहरूलाई ब्रह्माण्डका कुराहरूलाई प्रयोग गर्नुहुन्छ र त्यसैबाट उहाँले आफ्नो अभिप्राय पूरा गर्नुहुन्छ। श्रोता, यसकारणले गर्दाखेरि उहाँले जुन चिन्हहरू आजभन्दा 2000 वर्ष अगाडि अगमवाणी गर्नुभएको थियो त्यो हाम्रो बीचमा पूरा भइसकेको छ। यसको अर्थ हो जस जसले ख्रिस्ट येशूलाई विश्वास गर्नुभएको छ उहाँहरूको परमेश्वरको महिमामा प्रवेश गर्ने दिन नजिक छ भन्ने कुरामा चाहिँ खुसी हुनुपर्नेछ, खुसी हुनुपर्छ। श्रोता, यदि तपाईँ पनि परमेश्वरको महिमामा प्रवेश गर्न चाहनुहुन्छ र उहाँको महिमा प्रकट हुँदाखेरि तपाईँ छोडिन चाहनुहुन्न भने तपाईँले अहिले समय छँदै आफ्नो पाप र अधर्मबाट पश्चाताप गर्नु पर्यो र ख्रिस्ट येशूलाई आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नु पर्यो। श्रोता, यी र यस्तै कुराहरू हामी यस कार्यक्रममा गर्दै आइरहेका छौँ र आज पनि हामी एक प्रसङ्गको साथ तपाईँको बीच तपाईँको अगाडि आएका छौँ र कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र तपाईँले कार्यक्रम सुनिसकेपछि कस्तो लाग्छ तपाईँले आफ्ना मूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौँ र अहिलेलाई भने एउटा सुमधुर गीतको साथ दिन चाहन्छौँ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौँ र अहिलेलाई भने एउटा सुमधुर गीतको साथ दिन चाहन्छौँ। गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा।

यो सुमधुर गीत पछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने हामी आजको कार्यक्रमको विषयवस्तु भित्र प्रवेश गरौं। श्रोता, हामीले मर्कुसको सुसमाचार 7 अध्यायलाई हेर्ने हो भने त्यहाँ एउटा घटना घटेको छ। 7 अध्यायको 24-26 पद र त्यो भन्दा पछाडिका पदहरूमा पनि हामीले हेर्छौं भने त्यहाँ एउटा घटना घटेको छ। त्यहाँ एक स्त्री आएकी छ जो यहुदी स्त्री होइन। श्रोता, यहाँ म तपाईँको निम्ति पढिदिनेछु र यहाँ यसरी लेखिएको छ, तुरोसको इलाकाबाट निस्केर उहाँ सिदोन भएर डेकापोलिसका सिमानाका बीचबाट हुँदै गालिलको समुद्रतिर जानुभयो। त्यहाँ मानिसहरूले एकजना बहिरो र गुङ्गो मानिसलाई उहाँ कहाँ ल्याए र त्यसमाथि हात राखिदिनुहोस् भनी उहाँलाई विन्ती गरे। त्यसलाई भिडबाट अलग्गै एकान्तमा लगेर येशूले आफ्नो औंला त्यसको कानमा लगाउनु भयो र त्यसपछि थुकेर त्यसको जिब्रो छुनुभयो अनि स्वर्गतिर हेरेर लामो श्वास लिई त्यसलाई भन्नुभयो, इफाता अर्थात खोली जा। त्यति नै बेला त्यसको कान खोलिएर त्यसको जिब्रोको बन्धन खुसियो र त्यो स्पष्ट बोल्न लाग्यो। यो कसैलाई पनि नभन्नु भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो। तर जति जति उहाँले मानिसहरूलाई आज्ञा दिनुहुन्थ्यो झन बढी उत्साह साथ तिनीहरूले यसको घोषणा गर्दथे। मानिसहरू आश्चर्यचकित भएका थिए र भन्न लागे, उहाँले यी सबै कुरामा असलै गर्नुभयो र उहाँले बहिरालाई सुन्ने र गुङ्गालाई बोल्नेसम्म तुल्याउनु भयो भन्ने उल्लेख गरिएको छ। त्यसै गरी हामीले हेर्ने हो भने अलिक माथि लेखिएको छ, त्यहाँबाट उठेर उहाँ टुरोस र सिडोनको सिमानातिर गएर एउटा घरभित्र पस्नुभयो। यो कुरा कसैले थाहा नपाओस् भने उहाँले चाहनुहुन्थ्यो, तर उहाँ गुप्त रहन सक्नु भएन। त्यसै बेला एउटा स्त्रीले उहाँको विषयमा सुनेर आएर उहाँको पाउमा परी। त्यस स्त्रीको छोरीलाई अशुद्ध आत्मा लागेको थियो र त्यो सिरियाको फोनिकियामा जन्मिएकी एउटी ग्रीक स्त्री थिए। त्यस स्त्रीले आफ्नो छोरीबाट भूत निकालिदिउन् भनी उहाँलाई विन्ती गरी अनि उहाँले त्यसलाई भन्नुभयो, पहिले छोराछोरीहरूलाई खाना देऊ किनभने छोराछोरीहरूको रोटी लिएर कुकुरलाई फालिदिनु उचित हुँदैन। तर त्यस स्त्रीले उहाँलाई भनिन्, हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूले टेबल मुनि खसालेका टुक्रा टक्री खान्छन्। र उहाँले त्यसलाई भन्नुभयो, तिमीले यसो भनेको कारण नै जाऊ, तिम्रो छोरीबाट भूत निस्केर गएको छ। त्यो घरमा गई र छोरीलाई खाटमा सुतिरहेको भेट्टाई र त्यसबाट भूत चाहिँ अघि नै निस्किसकेको थियो। श्रोता, यो घटनाहरूलाई हामीले ध्यान दिने हो भने जो जो प्रभु येशूको चरणमा आए र उहाँसँग अपेक्षा राखे हरेकले प्रभु येशू ख्रिस्टको महिमालाई देख्न पाए, हरेकले चंगाई पाए, छुटकारा पाए र निको पारिए। श्रोता, हामी यहाँ हेर्छौ कि उहाँ एउटा घरमा प्रवेश गर्नुभयो, उहाँ आराम गर्न चाहनुहुन्थ्यो

0: तर उहाँ कसैबाट लुक्न सक्नु भएन। श्रोता, किनभने उहाँ लुक्नको लागि आउनु भएको होइन, उहाँ त्यो लुक्ने ठाउँमा बस्नुहुँदा पनि एउटी स्त्री जसको कान्छी छोरीमा अशुद्ध आत्मा थियो उहाँको बारेमा सुनि र उसले विश्वास गरी र उहाँको खुट्टामा पाउमा परिन्। श्रोता, जो जन्मले फोनिकीमा भएका एउटा स्त्री थिए र उसलाई दुष्ट आत्मा लागेको थियो र उनले निरन्तर अनुरोध गरिन्। श्रोता, जसले येशू ख्रिस्टमा विश्वासको साथ प्रार्थना गर्छ र ख्रिस्ट येशूबाट असल कुरा होस् भन्ने चाहना गर्छ उसलाई प्रभु येशू ख्रिस्टले कहिले पनि निराश पार्नुहुन्न। आदरणीय श्रोता, तपाईँ के चाहनुहुन्छ? तपाईँ जे चाहनुहुन्छ, वास्तवमा तपाईँ मुक्ति चाहनुहुन्छ, उद्धार चाहनुहुन्छ। तपाईँ यदि उद्धार र मुक्ति चाहनुहुन्छ भने तपाईँ येशूको चरणमा आउनुहोस्। श्रोता, प्रभु येशूले त्यो स्त्रीको विश्वासलाई पनि जाँच गर्नुहुन्छ कि उनले गरेको विश्वास साँच्चीकै सत्य हो या होइन। हेर्दाखेरि उहाँको कथनले त्यो स्त्रीको घोर अपमान गरेको देखिन्छ, तर वास्तवमा त्यो अपमान थिएन, त्यो उनको विश्वासको जाँच थियो। किन यहुदी परम्परा थियो कि जो यहुदीहरूभन्दा बाहिरका मानिसहरू छन् उनीहरूलाई कुकुर समान सम्झिने उनीहरूको तत्कालीन रीतिरिवाज थियो, र यहाँ येशू प्रभुले त्यही परम्परालाई निरन्तरता दिएको जस्तो देखाउनु भयो। तर वास्तवमा उहाँले यहुदीहरूलाई जति प्रेम गर्नुहुन्थ्यो त्यस स्त्री अर्थात ग्रिकलाई पनि उहाँले उत्तिकै प्रेम गर्नुहुन्थ्यो। यदि त्यसो गर्नुहुन्थेन भने हाम्रो यो एसियामा सुसमाचार आउनुभन्दा पहिले किन ग्रिसतिर युरोपतिर सुसमाचार सुनाइयो त? श्रोता, उहाँ एउटा घरमा प्रवेश गर्नुभएको थियो। येशू एउटा अन्य जातिको सहर सुर र सैदाको इलाकामा भ्रमण गर्न करिब उत्तरतिर करिब 50 माइलको यात्रा गर्नुभयो। येशूको सेवकाईमा यो सामान्य छ किनभने उहाँको ध्यान इसरायलका हराएका भेडाहरूमाथि थियो, जस्तो मती 15:24 भनिएको छ। श्रोता, मती 15:24 स्पष्ट रूपमा यसरी बताएको छ, म इसरायल जातिको हराएका भेडाहरूको निम्ति मात्रै पठाइएको हुँ भनेर उहाँले भन्नुभयो। यसले यो देखाउँछ कि येशूले यहुदी परम्पराको पालन गर्नु भएन, जसले भन्थ्यो कि एक विश्वासी यहुदीको अन्य जातिसँग कुनै सरोकार हुँदैन र कहिले अन्य जातिको घरमा प्रवेश गर्नु हुँदैन। यो यहुदी परम्पराले भनेको कुरा, तर हामी देख्छौ अघिल्लो घटनाले येशूले शुद्ध र अशुद्धको खानामा भेद मेटाउनु भएको देखाउँछ। के यहाँ प्रतीकात्मक रूपमा उहाँले शुद्ध र अशुद्ध मानिसहरूको बीच भेद मेटाउनु भएको हो? जसरी एक यहुदीले निषेधित खानाले आफ्नो ओठ कहिल्यै दूषित पार्दैन थियो, त्यसरी नै उसले अशुद्ध मानिसहरूसँग सम्पर्कले आफ्नो जीवन कहिले दूषित पार्नु हुँदैन थियो। यो बनायो बाकलेको। यो येशूले स्त्रीको अशुद्धताको अवधारणा प्रति उदासीनताको ठोस उदाहरण थियो। श्रोता, एक समयमा येशूले मानिसहरूलाई अनावश्यक रूपमा ठेस पुर्याउन चाहनु भएन। उहाँलाई थाहा थियो कि यहुदी र अन्य जातिहरूको बीचमा पर्खाल भत्काएर तिनीहरूलाई एउटा शरीर मण्डलीमा ल्याउनु अझै भविष्यमा थियो, तर स्वर र सिदोनको इलाकामा आफ्नो उपस्थितिलाई पूर्ण रूपमा गोप्य नराखे पनि उहाँलाई यो प्रचारित होस् भन्ने चाहनु भएन। तर उहाँ आफूले आफूले लुकाउन सक्नुहुन्थेन। यो एउटा गौरवशाली सिद्धान्त हो। येशूलाई लुकाउन सकिँदैन। जब कहिल्यै येशू कुनै पनि रूपमा उपस्थित हुनुहुन्छ उहाँले जीवनहरूलाई छुने एउटा बाटो भेट्टाउनुहुन्छ, किनभने उहाँ लुकाउन सकिने परमेश्वर होइन। उनी आएर खुट्टामा ढलिन् र उनले उहाँलाई आफ्नो छोरीकोबाट भोट निकालिन विन्ती गरिन्। यो स्त्री आफ्नो छोरीको लागि मध्यस्थता गर्न आइन् र उनी मध्यस्थकर्ताको चित्र पनि हुन्, किनभने उनले आफ्नो छोरीको आवश्यकतालाई आफ्नै आवश्यकता जस्तो बनाइन्। मर्कुस 7:27-30 भन्छ, येशूले स्त्रीको विन्तीको जवाफ दिनुहुन्छ। कसरी दिनुहुन्छ? तर येशूले उनलाई भन्नुभयो, पहिलेका छोराछोरीहरूलाई खुवाउन देऊ, किनभने छोराछोरीको रोटी लिएर त्यो कुकुरहरूको बच्चालाई फाल्नु राम्रो होइन। उनले उहाँले जवाफ दिन, हो प्रभु, तैपनि टेबल मुनिका कुकुरका बच्चाहरूले छोराछोरीको टुक्रा टाक्री खान्छन्। तब उहाँले उनलाई भन्नुभयो, तिमी यस कुराको लागि जाऊ, भूत तिम्रो छोरीबाट निस्किसकेको छ। जब उनी आफ्नो घरमा आइन्, उनले भूत निस्केको भेट्टाइन् र आफ्नो छोरी ओछ्यान पल्टिरहेको भेट्टाइन्। श्रोता, पहिले यस कथनबाट यी कुराहरू थाहा हुन्छ। नम्बर पहिलो कुरो, पहिले छोराछोरीले खुवाउन देऊ भन्नुको अर्थ हो, यीशुले स्त्रीलाई निरुत्साहित गर्नुभएको जस्तो देखिन्छ, वा भनौँ अपमान गर्नुभएको जस्तो देखिन्छ। तर उनलाई सम्झाउँदै उहाँले भन्नुभयो, छोराछोरी अर्थात् यहुदी मानिसहरूलाई कुकुरका बच्चाहरू अर्थात् उनी जस्तै अन्य जातिहरू भन्दा बढी प्राथमिकतामा छ भनेर उहाँले भन्नुभयो। त्यस दिनमा यहुदीहरूले प्राय अन्य जातिहरूलाई अत्यन्तै अपमानजनक तरिकाले हेर्थे र कुकुरहरू भन्थे। कुकुर आजको जस्तो प्रिय संरक्षक थिएन, प्राय यो अपमानको प्रतीक हो। ग्रीकहरूको लागि कुकुर शब्दको अर्थ निर्लज्ज र साहसी स्त्री थियो, ठ्याक्कै त्यही अर्थमा प्रयोग हुन्थ्यो जुन अर्थमा हामी आज कुकुरनी शब्द प्रयोग गर्छौ। यहुदीहरूका लागि पनि यो उत्तिकै तिरस्कारपूर्ण शब्द थियो, मार्कले आफ्नो लेखमा भन्छन्। तर येशूले कुकुरको लागि सामान्य शब्द प्रयोग गर्नु भएन, बरु उहाँले यसलाई साना कुकुरहरूमा नरम बनाउनु भयो। मुख्यतया ती महिलालाई उनको अन्य जातिको स्थानको सम्झना गराउँदै, तर उनलाई पूर्ण रूपमा टाढा धकेल्न नचाहने ग्रिकमा सानो अर्थ जनाउने शब्दहरू सामान्यतया स्नेहपूर्ण हुन्छन्। येशूले शब्दको काँडा निकाल्नु भयो। स्त्रीको जवाफ छ, हो प्रभु, तपाईँ टेबल मुनिका साना कुकुरहरूले पनि छोराछोरीको टुक्राहरू खान्छन् भन्ने कथनले महिलाले ठूलो विश्वासको साथ येशूलाई जवाफ दिएको कुरा स्पष्ट हुन्छ। पहिलो, उनले साना कुकुरको सन्दर्भमा बहस नगरी येशूको अगाडि आफ्नो नम्र स्थान स्वीकार गरिन्। दोस्रो, उनले येशूलाई आफ्नो नम्र स्तरमा आफूसँग व्यवहार गर्न अनुरोध गरिन्। टेबल मुनिका साना कुकुरहरूले पनि खान्छन् भन्ने भनाइले उनले येशूबाट प्राप्त जुन कुरा छ त्यो प्राप्त गर्न योग्य भएको ठानिन्। हामीले परमेश्वरका जस्तो छौँ त्यस्तै आउने शक्ति देख्न आवश्यक छ। उहाँले कमजोर र अशुद्धहरूलाई आफ्नो प्रतिज्ञाहरू पूरा गर्न दिनुहोस्, र यदि ती महिलाले ती कुकुरलाई, ती कसलाई कुकुर भनिरहेका छौ भनेर जवाफ दिएकी भए, उनले आफ्नो छोरीलाई चाहिने कुरा येशूबाट प्राप्त गर्न सक्ने थिएनन्। उनले नम्र विश्वासले भरिएको समर्पणले विजय ल्याएको हामी देख्न सक्छौ। श्रोता, हाम्रो धन्य प्रभुलाई विश्वाससँग जोडिएको नम्रता भन्दा बढी केही पनि प्रिय छैन। कोही मानिसहरू एक प्रकारको विश्वास लिएर परमेश्वरका आउँछन् र तर धेरै नम्रता बिना नै आउँछन्। अरू कोही एक प्रकारको नम्रता लिएर आउँछन् तर विश्वास बिना आउँछन्। तर यदि दुवै मिल्यो भने परमेश्वरको अगाडि एकदमै शक्तिशाली कुराहरू हो। क्लार्कले यस महिलाको प्रार्थनाको प्रशंसा गर्दै यसमा 9 उल्लेखनीय विशेषताहरू रहेको देखाउँछन्। पहिलो, यो छोटो छ, यो नम्र छ, अनि फेरि विश्वासले भरिपूर्ण छ, उत्कट छ, विनम्र छ, आदरपूर्ण छ र तर्कपूर्ण छ। केवल परमेश्वरको दयामा मात्रै भर पर्नेवाला लगनशील छ भनेर सूचीबद्ध गरेको हामी पाउँदछौ। श्रोता, यसकारणले गर्दा तपाईँलाई पनि स्वतन्त्रता चाहिएको छ, छुटकारा चाहिएको छ, चङ्गाई चाहिएको छ भने पूर्ण नम्रतामा येशूको अगाडि आउनुहोस्। साथै हामीले मर्को 7:31-37 अर्को एउटा प्रसङ्गलाई देख्दछौ। मानिसहरू जो बोल्न नसक्ने र सुन्न नसक्ने थिए उनीहरूले चङ्गाई पाएका कुराहरू। श्रोता, यहाँ हामी देख्छौ मानिसहरूको भौतिक जीवनमा उनीहरूको कान र उनीहरूका बोलीहरू खोलिएका कुरा हामी पाउँछौ। तर वास्तवमा यो भौतिक प्रकारको चङ्गाईले तपाईँ हामीलाई एउटा आध्यात्मिक र आत्मिक सन्देश दिन्छ। हामी भौतिक रूपले देख्छौ होला, भौतिक रूपले सुन्न सक्छौ, भौतिक रूपले बोल्न सक्छौ र भौतिक रूपले महसुस गर्न सक्छौ। तर यसो भन्दैमा के हामी आत्मिक रूपले चाहिँ यो सब गर्न सक्षम छौ त? तपाईँको प्रश्न उठ्छ अथवा तपाईँले जवाब दिनुहोला, अँ म त सक्षम छु। त्यसो भए पख्नुहोस् कि तपाईँले आत्मिक भाषा बुझ्नुहुन्छ। कस्तो हो आत्मिक भाषा? तपाईँको प्रश्न उठ्न सक्छ। आत्मिक भाषा र आत्मिक संसार देख्नु र सुन्नु बिल्कुलै अलग कुरा हो, जो भौतिक सिद्धान्त भन्दा फरक कुरा हो। यदि तपाईँको आत्मिक आँखा, आत्मिक कान र आत्मिक मुख खोलिएको छ भने तपाईँ परमेश्वरको आवाजलाई सुन्न सक्नुहुन्छ, सृष्टिकर्ताको आवाजलाई। भौतिक संसारको परिस्थितिलाई हेरेर तपाईँले आत्मामा बुझ्न सक्नुहुन्छ कि अब संसार के हुन आँटेको छ। तपाईँलाई तपाईँको आफ्नो आत्मिक कानलाई प्रयोग गरेर तपाईँले तपाईँलाई सुनाइएको वचनहरू, येशूको बारेमा प्रचार गरिएका सन्देशहरू तपाईँले बुझ्न सक्नुहुन्छ कि वास्तविक सृष्टिकर्ता को हो भन्ने कुरा। श्रोता, यसको अर्थ यदि तपाईँ आत्मिक रूपले सबल हुनुहुन्थ्यो, आत्मिक रूपले तपाईँ सुन्न सक्ने र आत्मिक रूपले बोल्न सक्ने व्यक्ति हुनुहुन्थ्यो भने तपाईँ आजसम्म ख्रिस्ट येशूलाई विश्वास गरेर तपाईँले उद्धार र मुक्ति पाइसक्नु भएको हुन्थ्यो र तपाईँ परमेश्वरको महिमामा प्रवेश गरिसक्नु भएको हुने थियो। तर दुःखलाग्दो कुरो, जसले आफूलाई देख्छु भनेर भन्छन् वास्तवमा देख्दैनन्, जसले आफूलाई म राम्रो सुन्न सक्छु भन्छन् तर वास्तवमा सुन्दैनन्, जसले म राम्रो बोल्न सक्छु भनेर भन्छन् तर वास्तवमा बोल्न सक्दैनन्। त्यही कारण आज मानिसहरू दिन प्रतिदिन पाप र अन्धकारको खाडलतिर बढ्लम्किरहेका छन्, विनाशको बाटोतिर हिँडिरहेका छन् र एक दिन यस्तो परिस्थिति आउँछ उनीहरू अब अनन्त अनन्तसम्म परमेश्वरबाट टाढा टाढा रहनेछन्। तपाईँलाई लाग्छ होला परमेश्वरसँग टाढा रहेर मलाई के हुन्छ, म बाँचिहाल्छु। तर पख्नुहोस्, जुन दिन सृष्टिकर्ता परमेश्वरको साथ तपाईँ र मबाट गयो, त्यो दिन हामी चाहे धरतीमा बसौं, चाहे आकाशमा, चाहे अन्तरिक्षमा बसौं या चाहे पातालमा, सिधै नरकको ढोका खुल्नेछ र हामीले पूर्ण रूपले असह्य वेदनाहरू सहन पर्नेछ। तसर्थ आजको यो युग भनेको हामीले हाम्रो आत्मिक आँखा, आत्मिक कान र आत्मिक जिब्रो खोल्ने समय हो। श्रोता, यहाँ यो खण्डमा हामी पाउँदछौ यसरी कि सुर र सैदाको क्षेत्रबाट प्रस्थान गर्दै गर्दा डेकापोलिसको क्षेत्रको बीचबाट गालिलको समुद्रमा आउँदै हुनुहुन्थ्यो। तब तिनीहरूले उहाँका एकजना बैरा र बोल्नमा अवरोध भएका मानिसलाई ल्याए र उहाँले तिनीहरूमाथि हात राखिदिनुहोस् भने विन्ती गरे। उहाँले उसलाई भीड़बाट अलग गराएर आफ्नो औंलाहरू र उसका कानमा हाल्नुभयो र थुकेर उसको जिब्रो छुनुभयो र स्वर्गतिर हेरेर सुस्केर हाल्नुभयो र भन्नुभयो, इक्ताफा अर्थात खोली जा। तब तुरन्त उनका कान खोलिए र उसको जिब्रोको अवरोधहरू खुकुलो भयो र ऊ स्पष्ट बोल्न लागे। तब उहाँले तिनीहरूलाई कसैले नभन्नु भनी आज्ञा गर्नुभयो, तर उहाँले जति आज्ञा दिनुहुन्थ्यो उनीहरूले त्यति व्यापक रूपमा प्रचार गर्यो र मानिसहरूले यो कुरा देखेर अत्यन्त चकित भए। श्रोता, यो कुराबाट हामी थाहा गर्न सक्छौ कि तिनीहरूले उहाँलाई त्यस मानिसमाथि उहाँका हात राख्न विन्ती गरे। यसले मध्यस्थताको एउटा उदाहरण दिन्छ र यसले व्याकुल मानिसको साथीहरू आए र उनको आवश्यकता येशूका ल्याएको कुरा हामी थाहा गर्न सक्छौ। दोस्रो, उहाँले उसलाई एकान्तमा लानुभयो र आफ्नो औंलाले उसको कान र छुनुभयो र जिब्रो छुनुभयो। भनाइले येशूले यस मानिसलाई निको पार्न एउटा अनौठो तरिका प्रयोग गर्नुभयो। येशूले किन यस्तो असामान्य तरिकाले निको पार्नुभयो? येशूले निको पार्ने धेरै फरक तरिकाहरू छन् र उहाँले वचनद्वारा निको पार्नुभयो, वचन बिना नै पनि निको पार्नुभयो, कसैको विश्वासको प्रतिक्रियामा निको पार्नुभयो, अर्काको चाहिँ विश्वासको प्रतिक्रियामा निको पार्नुभयो, माग्नेहरूलाई निको पार्नुभयो र उहाँ आफ्नै नजिक जानुभएकाहरूलाई पनि निको पार्नुभयो। येशू कुनै एउटै तरिकामा बाँधिन चाहनु भएन किनभने उहाँको शक्ति कुनै तरिकामा मात्र निर्भर छैन तर परमेश्वरको सार्वभौम शक्तिमा निर्भर छ। धेरै मानिसहरूले यस मानिसको ख्याल गर्थे कि सायद धेरैले उसको निको हुनको लागि प्रार्थना पनि गरेका थिए, तर कसैले पनि कहिल्यै यसरी उसको कानमा औंला हालेर उसको जिब्रोमा थुकेको थिएन। येशूले यस मानिसमा ध्यान खिच्नको लागि पूर्ण रूपले नयाँ काम गर्नुभयो किनभने उहाँको शब्दहरूद्वारा उहाँको ध्यान खिच्न सक्ने थिएन, उसको ध्यान खिचिने थिएन। छुनु र थुकको प्रयोगद्वारा येशूले त्यस मानिसका मानसिक संसारमा प्रवेश गर्नुभयो र उसको विश्वास प्राप्त गर्नुभयो। यो भनाई लेनको हो। निसन्देह यीशुलाई थाहा थियो कि उहाँको तरिकामा केही विशेष कुरा छ। जसले यस मानिसको सेवा गर्ने थियो उहाँले आफ्नो तरिकासँग उसँग व्यवहार गरिरहनु भएको व्यक्तिको आवश्यकताको विषयमा परिस्थितिलाई अनुकूल बनाउनुहुन्छ। म पक्का विश्वास गर्छु यदि हामीले पनि मानिसलाई पूर्ण रूपमा चिन्न सक्यौं भने हामीले त्यस तरिकाको कारण पत्ता लाउनु थियौं र प्रत्येक अवस्थामा ख्रिस्टले आफूलाई त्यस मानिसको अवस्थासँग अनुकूल बनाउनु भयो। अनि हेर त दुःख मानिस र शोकित परिचित रहेर निको पार्ने शक्ति र आधारभूत ज्योतिले भरपूर सेवकाई गरिरहनु भएको मानिस, तर कहिल्यै नबिर्सनुहोस् कि उहाँको सेवा यो सेवा महँगो थियो। शुष्कराभित्र एक प्रकारको चिच्चाहट थियो। पापले संसारमा ल्याएको पीड़ा र शोकप्रति हाम्रा प्रभुको करुणामय प्रतिक्रिया, यो एउटा सबल एउटा फरक क्षमताको मानिसको तर्फबाट पितालाई गरिएको प्रार्थना पनि थियो। यही शब्द रोमी 8:23 प्रार्थनासँग सम्बन्धित रूपमा प्रयोग गरिएको छ र संज्ञा रोमी 8:26 पनि छ। श्रोता, रोमी 8:23 भन्दछ, सृष्टि मात्र होइन तर हामी आफै पनि, जसमा पवित्र आत्माको पहिलो फल छ, सन्तानको रूपमा ग्रहण गरिनेलाई अर्थात हाम्रो देहको उद्धारको निम्ति प्रतीक्षा गरेर हामी आफै पनि भित्रभित्रै आर्तनाद गर्दैछौ। त्यसै गरी रोमी 8:26 भन्दछ, त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ र कसरी प्रार्थना गर्ने पनि हो सो जान्दैनौ, तर शब्दहरूमा व्यक्त गर्न नसक्ने सुस्केरामा पवित्र आत्माले मध्यस्थ गर्नुहुन्छ भनेर उल्लेख गरिएको छ। श्रोता, पापद्वारा मानिसको दयनीय अवस्था देखाउन र परमेश्वरको उसको वर्तमान र अनन्त कल्याणको लागि कति कोमल र चिन्तित हुनुहुन्छ भनेर देखाउनको लागि मानिसहरूले साँचो पश्चातापको भावना, बलियो रुहाई र आँसु सहित परमेश्वरको मुक्तिको खोजी गरोस् भन्ने उहाँको इच्छा हो। श्रोता, प्राचीन ग्रीक शब्दमा उसको बोलीको अवरोधको लागि मोगिलियन हो र यो नयाँ करारमा मात्र प्रयोग भइरहेको छ। यो शब्दले पुरानो करारको अनुवादमा पनि एकपटक प्रयोग गरिएको छ। यसैया 35:5-6 भनेको छ, तब अन्धाका आँखा खोलिनेछन् र बहिरका कान खोलिनेछन्, तब लङ्गडाहरू मृग जस्तै उफ्रनेछन् र गुङ्गोको जिब्रोले गाउनेछ, किनकि उजाड स्थानमा पानी फुट्नेछ र मरूभूमिमा खोलाहरू बग्नेछन् भनेर मर्कुसले हामीलाई थाहा दिन चाहन्छन् कि मसीह यहाँ हुनुहुन्छ, उहाँको शासनकालमा यस्तै महिमाका कामहरू हुनेछ। श्रोता, हामीले के कुरा बिर्सनु हुन्न भने हामी पनि यदि येशूको नजिकमा गएर हाम्रो आत्मिक आँखा र आत्मिक कान र आत्मिक मुख खोलिदिनुहोस् भनेर जब हामी प्रार्थना गर्छौं तब उहाँले हाम्रा ती कुराहरू गरिदिनुहुन्छ र हामीले पनि प्रभुको महिमा देख्न थाल्छौं, उहाँको आवाजलाई सुन्न थाल्छौं र हामी उहाँसँग स्वर्गीय भाषामा बोल्न थाल्दछौ। श्रोता, अनि यो नै तपाईँ हामी परमेश्वरको महिमामा प्रवेश गर्ने एउटा माध्यम हो। के तपाईँ परमेश्वरको महिमामा प्रवेश गर्न चाहनुहुन्छ? त्यसो भए आजै समय छ तपाईँले ख्रिस्ट येशूलाई आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नुहोस् र ग्रहण गर्नुहोस् अनि परमेश्वरको महिमामा प्रवेश गर्नुहोस्। श्रोता, यति भन्दा पनि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रम समग्रलाई आज्ञा दिनुहोस्। तबसम्म कार्यक्रम सुन्दै रहनुहोस् र जाँदा जाँदै तपाईँको हप्ताभरिको आशिषको निम्ति एउटा बाइबल खण्ड छोडेर जान चाहन्छौ, जुन रहेको छ यसैया 35:5, तब अन्धहरूको आँखा खोलिनेछ र बहिराको कान उघारिनेछ, तब लङ्गडाहरू मृग चाहिँ उफ्रनेछन् र गुङ्गाहरूको जिब्रोले स्तुति गर्नेछ, उजाड स्थानमा पानी फुटेर निस्कनेछ र मरूभूमिमा खोलाहरू बग्नेछन्। आमेन। यो आशिष यो हप्ता तपाईँको लागि हुन सकेको होस् भन्दै अब भने बिदा हुन्छौ। हवस् त, जय मसीह।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर अल।

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम सुसमाचार मण्डली रामनगरद्वारा सञ्चालित कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको कार्यक्रममा हामी आत्मिक रूपमा सत्यतामा रहेर सत्य जीवित परमेश्वरको महिमा गर्नु पर्दछ भन्ने विषयमा हेर्नेछौ। संसारमा हामीले हेर्ने हो भने ईश्वरको नाममा मानिसहरूले थुप्रै खालका परोपकारका कार्यहरू गरेको हामी पाउँदछौ। ती मध्ये कति कार्यहरू चाहिँ समाजमा अनि व्यक्तिहरूको बीचमा आफ्नो मान सम्मान र इज्जत बढोस् भन्ने दृष्टिले धेरै जसो व्यक्तिले दान धर्म गरेको हामी भेट्टाउँदछौ, जसकारण उनीहरू आफूले ईश्वरलाई सही रूपमा भक्ति चढाएको भन्ने सम्झिदछन्। तर पवित्र शास्त्र बाइबलले चाहिँ अरूलाई देखाउनलाई धर्म कर्म दान नगर भनेर भन्दछ। यदि तिमी दान धर्म गर्न चाहन्छौ भने तिमीले गरेको दान धर्म ईश्वरले बाहेक अरू कसैले पनि थाहा पाउनु हुँदैन भन्ने विचार परमेश्वरको जीवित सत्य वचन बाइबलको रहेको छ। श्रोता, आजको यही विषयको सेरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो बीचमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनुभएको छ।
1: आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि रेडियो कार्यक्रममा म प्रभुजन यहाँहरूका बीचमा उपस्थित भएको छु। श्रोता, यहाँहरूका बीचमा फेरि पनि यो ईश्वरको जीवित र शक्तिशाली वचन पवित्र शास्त्र बाइबलबाट यहाँहरूका बीचमा केही कुराहरू राख्न उत्सुकताका साथ म यहाँ उपस्थित भएको छु। श्रोता, मानव जाति ईश्वरको रचना मध्येको उत्कृष्ट रचना, उहाँले विशेष उद्देश्यका साथ यो धरतीमा सृष्टि गर्नुभएको प्राणी हो। यो कुरा यो कार्यक्रम मार्फत हामी सदैव भन्ने गर्दछौ। तपाईँ र मेरा बीचमा पवित्र आत्मा परम ईश्वर, जसले आकाश र धरती बनाउनुभयो, जसले सारा देवहरूलाई स्वर्गबाट यो धरतीमा खसाल्नुभयो र आफू स्वर्गमा सिंहासन बनाएर राज गरी संसारको यावत जीव जन्तु पृथ्वी सूर्य ताराहरूलाई सञ्चालन गरिरहनु भएको छ। उहाँले आज तपाई हामीलाई केही कुरा उहाँको जीवित वचन मार्फत सन्देश दिन चाहनुहुन्छ, जुन कुरा आज मैले मत्ती 6 अध्यायबाट लगेको छु, जुन पुस्तक पवित्र शास्त्र बाइबल भित्र पर्दछ। यहाँनिर तपाईँ र हामी आज ईश्वरलाई फेसनको रूपमा, ईश्वरलाई देखावटी रूपमा, ईश्वरलाई आज आफ्नो कल्पनामा खेलाइरहेकाहरूले बुझ्नुपर्ने अति आवश्यक कुरा छ। यहाँनिर परमप्रभु परमेश्वरको जीवित वचनले यसरी भनेको छ, होसियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कार्य नगर, नत्र त स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैनौ। यसकारण जब तिमीहरू दान दिन्छौ, तब आफ्ना सामु तुरही नबजाओ, जस्तो ढोङ्गीहरूले सभागारहरू र सडकहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्जन्छन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले आफ्ना इनाम पाइसकेका छन्। तर तिमी जब प्रार्थना गर्छौ, आफ्नो भित्री कोठामा पस र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ, र प्रार्थना गर्दा अन्य जातिहरू जस्ता व्यर्थै नबरबरा, किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाई हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्। यसकारण तिनीहरू जस्ता नहो, किनभने तिमीहरूले उहाँसँग माग्न भन्दा अघिबाटै तिमीहरूलाई कुन कुन कुराको खाँचो छ सो तिमीहरूका पिता जान्नुहुन्छ। श्रोता, साँच्चै हाम्रा परमेश्वर अदृश्य, सर्वशक्तिमान, सर्वव्यापी, सर्वज्ञानी हुनुहुन्छ। उहाँले हरेक कुरा जान्नुहुन्छ। उहाँसँग सम्बन्ध राख्नलाई रोडमा बाजा बजाएर सुनाउनै पर्दैन, किनभने परम पवित्र परमेश्वरले यो उहाँको जीवित वचन बाइबलमा यसरी भन्नुभएको छ कि पितासँग पुकारा गर्नु छ, माग्नु छ भने गुप्त कोठामा जाऊ, गुप्त कोठामा गएर ढोका बन्द गरेर उहाँसँग विन्ती गर भनेर उहाँले भन्नुहुन्छ। साँच्चै श्रोता, एक मात्र सत्य ईश्वर येशूले स्वर्गीय रहस्य र ईश्वरसँगको साँचो सम्बन्धको बारेमा प्रष्ट पारेर जानुभएको छ। आज धेरैजना हामी यो कुरालाई विश्वास नगरेर, यो कुरालाई बुझ्न नपाएर अन्धकार र अन्धविश्वासमा साँचो ईश्वरलाई नभेटाए पनि प्रयास चाहिँ गरिरहेका छौ। यो अन्धकार र अन्धविश्वासको संसारलाई सत्य र ज्योतिको संसारमा परिणत गर्न प्रभु येशू ख्रीष्ट चाहनुहुन्छ। त्यसै स्वरूप आज आज उहाँले आफ्नो बल र शक्ति सामर्थ्यका साथमा धेरै मानिसहरूमा आफ्नो आत्मा खनेर यो काम अगाडि बढाउनु भएको छ। यो काम हामी कसैले रोक्छु भनेर रोकिन्न, कसैले लिन्छु भनेर लग्न सकिँदैन, किनभने उहाँको इच्छा स्वर्गबाट परिचालित हुन्छ। आदरणीय श्रोता, तपाईँ र हामीहरूलाई ईश्वर येशु ख्रिस्टले सत्य वास्तविक कुरा सिकाउनु भएको छ, जुन कुराहरू पछ्याउँदा तपाईँ र मलाई नै फाइदा हुन्छ, तपाईँ र मेरै घरलाई फाइदा हुन्छ, तपाईँ र मेरै देशलाई फाइदा हुन्छ। त्यसैले सत्यता पछ्याउनलाई बाइबल पढ्न र सत्य कुरा आफ्नो दिलमा आफ्नो जीवनमा प्राप्त गर्नलाई येशूलाई विश्वास गर्न अति आवश्यक छ। श्रोता, यहाँनिर यो पवित्र शास्त्र बाइबल मत्तीको पुस्तक 6 अध्यायमा शुरूमै होसियार बस भनेर भन्नुभएको छ, र यो होसियार किन बस्ने, कसरी बस्ने, यो कुरामा हामी जानेछौ। त्यो भन्दा पहिला हामी एउटा त्यो सत्य ईश्वर उद्धारकर्ता मुक्तिदाता येशू ख्रिस्टको महिमाको लागि एउटा भक्ति भजन हामी सुनाउनेछौ, र त्यहाँ पछि फेरि यहाँहरूका बीचमा उपस्थित हुनेछौ।

0: श्रोता, यो अध्यायमा होसियार बस तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कार्य नगर, नत्र त स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैनौ भनेर किन यो शुरूमै पवित्र शास्त्र बाइबलको यो पदले भन्छ भने, तपाईँ र हामीले सत्य ईश्वरको आराधना गर्दा कसैलाई देखाउने फेसन सो जस्तो प्रकारले गर्न ठिक छैन भनेर पवित्र शास्त्र बाइबलले बताउँदछ। गोप्य कोठामा जाने, गोप्य घरमा जाने, एकान्त ठाउँमा जाने र ईश्वरको मन्दिर अथवा मानिसको शरीरको भेला गरेर एक सत्य पवित्र आत्मा परमेश्वरलाई आफ्नो आत्मा र सत्यतामा पुकारा गर्ने र उहाँसँग सम्बन्ध राख्ने कुरा हो। हामीहरू ठूला मैदानहरूमा पुण्य कथा लगाएर भाषण छाड्दै माइकिङ गर्दै ईश्वरलाई भक्ति गरेको भान देखाउँदछौ र विभिन्न मानिसहरूलाई उत्साह जिस्क्याउँदै धन सम्पत्ति माग्दछौ भने यो ईश्वरलाई माग्नु होइन, मानिसहरूलाई भ्रम पारेर भिख माग्नु हो। आदरणीय श्रोता, हामी कोही पनि मान्छे जो अपाङ्ग छैनौ, जो अन्धा छैनौ, जो विधुवा छैनौ, जो टुहुरा छैनौ, जो अशक्त छैनौ, हामीहरूले भिख माग्नु भनेको श्रमको कुरा हो, ईश्वरको निन्दाको कुरा हो। किनभने सर्वशक्तिमान परमेश्वरले तपाईँ र हामीलाई हात खुट्टा दिनुभएको छ, दिल दिमाग दिनुभएको छ, तपाईँ हामीलाई कमाई खानलाई यो भूमि दिनुभएको छ, यो पृथ्वी दिनुभएको छ। यो पृथ्वीमा आफ्नो दिल दिमाग लगाएर, आफ्नो बुद्धि प्रयोग गरेर, आफ्नो हात खुट्टा प्रयोग गरेर हाम्रो शारीरिक अङ्ग प्रत्यङ्गहरू ईश्वरको डर भएर अनुशासनमा रही प्रयोग गरेर यो धरतीमै विभिन्न कुराहरू उपलब्धि गरेर आफ्नो जीविका पार्जन गर्नलाई हामीलाई त्यो दायित्व पनि दिनुभएको छ। तर यो धरतीमा गरिने हरेक कामहरूमा आशीर्वाद भने प्रभु येशूको नाउँमा नै मिल्ने कुरा बताएको छ। प्रभु येशू ख्रीष्टको नाउँमा पुकारा बिना सत्य साँचो पवित्र आत्मा परमेश्वरमा सुनवाई हुँदैन। यदि हामीले साँचो ईश्वरसँग सम्बन्ध राख्न सकेनौ भने बीचमा दुष्ट आत्मा, भूतात्मा र यो धरतीमा झारिएका करोडौं आत्माहरूले तपाईँ र मानिस जातिबाट फाइदा लुटिरहेको हुन्छ, हामीहरूलाई उसले प्रयोग गरिरहेको हुन्छ। त्यो दुष्ट आत्माको दुष्ट चालबाट छुटकारा दिनलाई, विभिन्न रूढिवादी अन्धविश्वास र असत्य कुराबाट सत्यमा ल्याउनलाई हाम्रा प्रभु येशू ख्रीष्ट यही एसिया महादेशको इजरायलमा आएर सत्य कुरा प्रकट गर्नुभयो र उहाँ आउँदाखेरि विभिन्न भूत लागेका मान्छे रुँदै कराउँदै भाग्दथे, विभिन्न रोगी बिमारीहरू निको हुँदथे, उहाँले मरेको मानिसलाई समेत बिउताएर कुरा गर्नुभएको थियो। आफै पनि यो धरतीमा आई मरेर तीन दिन पछि बौरेर उठी आइसक्दा महिमित शरीरका साथमा मानिसहरूका साथमा बस्नु भएको थियो, खानु भएको थियो र उहाँले विभिन्न सरसल्लाह दिनुभएको थियो। येशु आजसम्म मर्नु भएको छैन। श्रोता, येशु जीवित ईश्वर भनिन्छ, किनभने तेर्सो दिनमा बौरी उठेर आइसकेपछि त्यो शरीर फेरि मरेर माटोमा न त आगोमा गयो। सबै मानिसहरूको समूहमा विषयमा धरतीबाट विस्तारै उचालिएर बादलमा उहाँ हराउनु भयो र उहाँले अन्तिम पटक प्रतिज्ञा गर्नुभयो, म तिमीहरूलाई एक्लो छोड्ने छैन, म फेरि आउनेछु। र त्यसको पचासौं दिन पछि पेन्टिकस्टको दिन भन्छ, त्यो दिन उहाँले पवित्र आत्मा पठाउनुभयो, आगोको ज्वाला झैं आएर मानिसको शिरबाट भित्र पसेको मानिसले देखे, महसुस गरे। त्यसपछि उनीहरूले विभिन्न भाषा बोलेर एकले अर्कालाई नबुझिने भाषा प्रस्तुत गर्न थाले। यो सत्य ईश्वरीय इतिहासलाई आज तपाईँ हामी खोदल्न अति आवश्यक छ, किनभने सबै शास्त्रहरूको निचोड यही छ कि मसीहमा मात्रै मुक्ति छ। त्यसैले श्रोता, तपाईँ र म मानिस एक आपसमा तर्क वितर्क गर्नुको कारण नै हामीले राम्रोसँग बुझेका छैनौ, हामीले राम्रोसँग पढेका छैनौ, हामीले राम्रोसँग जानेका छैनौ। त्यत्तिकै नजानी नबुझी बिना प्रमाण एकले अर्कामा घमण्ड गर्छौ भने यो एक प्रकारको झगडाको शुरूआत हो। त्यसैले हामी केही कुरा गर्न चाहन्छौ भने हामीहरू अध्ययन गरौं, हामीहरू बुझौं, हामीले शब्द शाब्दिक अर्थहरू हामीले खोजौं र बुझौं, तब हामीहरू आफ्नो कार्य अगाडि बढाउ। श्रोताहरू, यो धरतीमा भएका कुनै पनि धर्मशास्त्रहरू एक आपसमा बाजिएका छैनन् जति मानिसहरू एक आपसमा बाजिएका छन्, किनभने सबै धर्मशास्त्रको निचोड यही छ कि मुक्ति मसीहमा मात्रै छ। उहाँ कन्या गर्भवती भएर मुक्तिदाताको यो धरतीमा मुक्तिदाताको आगमन हुँदा कन्या गर्भवती हुनेछन् र यो धरतीमा बालकले जन्म लिनेछ र सेतो वस्त्र धारण गरेका हुनुहुनेछ र यो धरतीमा उहाँ आएर उहाँको बलिमा मात्रै मुक्ति छ भनेर सबै शास्त्रहरूको भनाइ छ। हरेक शास्त्रमा मुख्य भागमा यो बताइएको कुरा आज पत्ता लागेको छ। आज धेरै ठूल्ठूला धर्म गुरूहरूले शास्त्रको शाब्दिक अर्थ बुझ्दै जाँदा आज प्रभु येशु ख्रिस्टको उद्धारलाई देखेका छन्, जानेका छन् र उहाँको चरणमा समर्पित भएका छन्। आदरणीय श्रोता, तपाईँ हामीहरूले सबैले उद्धार र मुक्ति पाउनुपर्छ। उद्धार र मुक्तिको महत्व सबैलाई समान छ। त्यसैले यो सुसमाचार सबैका लागि कार्यक्रम यो भन्न चाहन्छ कि हरेक मानिसहरूले मुक्ति पाउनलाई येशूमा नै विश्वास गर्नुपर्दछ, किनभने हामी ढोका बाहिर छौं, ढोका भित्र तपाईँ र हाम्रा जन्मदाता ईश्वर हुनुहुन्छ। त्यो ढोका पापको ढोका छ, जुन ढोका संसारका कुनै पनि धर्म कार्यहरू, संसारका कुनै पनि धन दौलतहरू, संसारका कुनै पनि अर्को मूल्य चुकाएर त्यो ढोका खोल्न सकिँदैन। त्यसैले त्यो ढोका खोल्नलाई ईश्वरले आफै यो धरतीमा मसीह बनेर आएर तपाईँ हाम्रो पापलाई धोएर उहाँले हामीलाई त्यो ढोका खोली फेरि स्वर्गमा लिने महान योजना गर्नुभएको हो। यदि हामी त्यो ढोका भित्र जान चाहन्छौ भने त्यो ढोकामा प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। येशू ख्रीष्टको नाउँमा विश्वास गरेनौ भने हाम्रा अधर्म र पाप क्षमा हुँदैनन्। अधर्म र पाप क्षमा भएनौ भने हामी यही पापी संसारमा हजारौं पटक यही परिक्रमा र परिभ्रमा गर्नुपर्नेछ। यही दुःख कष्टका साथ अन्त्यमा नरकको आगोमा जल्नु पर्नेछ। त्यसैले सत्य ईश्वर कहाँ स्वर्गीय राज्यमा लिनलाई मसीह येशू यो धरतीमा आज भन्दा 2017 वर्ष पहिला यही एसिया महादेशमा उहाँको आगमन भएको थियो। उहाँ 33 वर्षसम्म यो धरतीमा रहेर सबैलाई ईश्वरीय सत्य बाणीहरू बोलेर र भूत आत्मा भगाएर रोगीलाई निको पारेर विभिन्न अचम्मका काम गरेर मृत्यु भई 3 दिनपछि बौड़ी उठेर एउटा स्वर्गीय ईश्वरको महाशक्ति देखाएर उहाँ स्वर्गमा उचालिनु भयो। त्यसैले श्रोता, यो सत्यतालाई हामी मानौं या नमानौं, यो सत्य इतिहासलाई हामी स्वीकारौं या नस्वीकारौं, यो कुरा सत्य छ र जो कुरा प्रमाणित छ, जो कुरालाई विश्वास गर्नेहरूको जीवन, देश, परिवार र उसको सम्पूर्ण कुरा परिवर्तन हुँदै, आशिषित हुँदै र त्यो एउटा सत्य कुराहरू सबैका अगाडि झल्किएको हामी प्रत्यक्ष देख्दछौं। त्यसैले ईश्वरले तपाईँ र हामीलाई मुक्ति सहितको आशिषित जीवन चाहनुहुन्छ। त्यो आशिषको जीवन येशू ख्रीष्टद्वारा आउँछ। येशू ख्रीष्ट तपाईँ र मेरा ईश्वर मात्र नभएर असल मित्र, असल सहयोगी, दयालु एउटा उद्धारकर्ता र पाप क्षमाको निम्ति मुक्तिदाता हुनुहुन्छ। श्रोता, हामी स्वीकारौं यो सजिलो छ र यो आशिषित छ, यो असल छ। तर यो असल थोक नचाहनेहरूलाई प्रभु येशू ख्रीष्ट बल गर्न चाहनुहुन्न। उहाँले हामी सबैलाई स्वतन्त्रतामा छोड्नु भएको छ र सत्य कुरा बोल्नु भएको छ। हामी सत्य या असत्य, असल या खरा, हामीहरू कुन कुरा चुन्ने त्यो जिम्मेवारी भने हाम्रो छ। श्रोता, यसको लागि निरन्तर प्रार्थना गरौं, निरन्तर प्रार्थनामा विश्वास गरौं। सत्य पवित्र आत्मा परमेश्वर जो तपाईँ हाम्रो हृदयमा राज गर्न चाहनुहुन्छ, उहाँले तपाईँ हाम्रो प्रतीक्षा गरिरहनु भएको छ र हामीलाई असल कुरा दिनलाई। त्यसैले आदरणीय श्रोता, म मेरो व्यक्तिगत तर्फबाट पनि यो सुसमाचार सबैका लागि कार्यक्रम मार्फत यो भन्न चाहन्छु कि सत्य साँचो अति असल ईश्वर उद्धारकर्ता प्रभु येशू ख्रीष्टले आफ्नो जीवनमा निम्त्याएर उहाँमा विश्वास गरेर एउटा खुशी र आशिष र उद्धार र मुक्ति सहितको जीवन प्राप्त गर्नुहोस् भन्दै म यो सुसमाचार सबैका लागि कार्यक्रमबाट बिदा हुन्छु। हस्त, सृष्टिकर्ता परम धन्यका परमेश्वरले सबैलाई प्रशस्त आशिष र अनुग्रह गर्नुभएको होस्। जय मिसे, नमस्कार।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई, आजको वचन साँच्चीकै आशिषमय थियो। यदि तपाईँ हामी धर्म कर्म गरेर ईश्वरलाई खुशी तुलाउन चाहन्छौ, यदि साँचो सत्य ईश्वरका आराधक हौ भने अवश्य पनि बाइबलका कुराहरू प्रति हामी सचेत रहनेछौ, अर्थात बाइबलको आज्ञालाई हामी आत्मसात गर्नेछौ। प्रिय श्रोता, धर्म कर्म गर्नुभन्दा अगाडि हामी कसको नाममा धर्म कर्म गर्दछौ भन्ने जान्नु अति आवश्यक छ, किनकि सही रूपमा सही तरिकाले सत्य ईश्वरको नाममा गरिएको दान धर्मले तपाईँ हामीलाई शान्ति, आनन्द र सन्तुष्टि प्राप्त हुनुको साथ साथै स्वर्गमा हाम्रो कामको विशेष मूल्याङ्कन हुनेछ। यदि हामी ईश्वरको नाममा अन्य स्वर्गदूतहरू, कुनै मूर्ति, कुनै रुख, कुनै पहाड, कुनै पर्वतको नाममा दान धर्म गर्दछौ भने यसले सत्य ईश्वरलाई दुखी बनाउनेछ। त्यसैले श्रोता, सर्वप्रथम साँचो ईश्वरको बारेमा बुझ्नुहोस् अनि सत्यतालाई जान्नुहोस्, त्यसपछि मात्र तपाईँले आफूले तपाईले कसको नाममा आराधना र भक्ति गरिरहनु भएको छ त्यो कुरालाई पनि चिन्ने कोसिस गर्नुहोस् र सत्यतालाई खोज्नुहोस्। भ्रममा अन्धविश्वासमा रहेर अरूले भनेको भरमा संसारका कुनै पनि थोकलाई ईश्वरको स्थानमा नराख्नुहोस्, किनकि सत्य परमेश्वर एक हुनुहुन्छ। हामीले बारम्बार यो कुरालाई यही कार्यक्रम मार्फत भन्दै आइरहेका छौं। लाइट अफ द वर्ल्ड अर्थात संसारको ज्योति, लाइफ गड अर्थात जीवित परमेश्वर मात्र येशू ख्रीष्ट हुनुहुन्छ, जो साँचो र सत्य परमेश्वर हुनुहुन्छ, जो संसारका मानिसहरूका लागि बलिदान हुन आउनुभयो र थुप्रै अचम्मका कार्यहरू गरेर बलिदान हुनुभयो अनि फेरि पुनर्जीवित भएर मानिसहरूका बीचमा 40 दिनसम्म रहेर स्वर्गमा उचालिनु भयो अनि उहाँले सत्य बाटो र जीवन म हुँ, म बाहेक अरूद्वारा कोही पनि मानिस स्वर्ग पुग्न सक्दैनन् भनेर आफ्नो वचनद्वारा मानिसहरूलाई सत्य जीवित एकमात्र परमेश्वर भएको प्रमाण दिनु भएको छ। त्यसैले श्रोता, हामी जुन उद्देश्यले धर्म कर्म गर्छौ त्यो उद्देश्य पूरा नभएर अझै सत्य परमेश्वरको विरुद्धमा हुन्छ भने त्यो धर्म कर्म व्यर्थै हुनेछ। त्यसैले श्रोता, यसै समयमा आफ्ना क्रियाकलापहरू र तपाईँले ईश्वर बनाएका थोकहरूलाई अध्ययन गर्नुहोस्, जाँच्नुहोस् कि तपाईँले जसलाई ईश्वर मानेर पूजा भक्ति गर्दै आउनु भएको छ कि साँच्चै त्यो कुराले तपाईँलाई स्वर्गसम्मै पुर्याउन सक्छ त। हो श्रोता, समयमै आफ्ना कामहरू प्रति सचेत भएर आफूलाई गलत बाटोमा छु भन्ने लाग्छ भने सही बाटोमा आफूलाई फर्काउनुहोस्। यसले तपाईँलाई फर्किरहनु भएको छ। आदरणीय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ वा यस कार्यक्रमको बारेमा थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 9860-2374-54 9860-2374-54 र त्यसै गरी तपाईँ इमेलको पहुँचमा हुनुहुन्छ, इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने तपाईँले हामीलाई इमेल मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा, आशिष र अनुग्रहमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफूलाई माया गर्न सिक्नुहोस्। जय मसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 55 यहाँहरूलाई स्वागत छ। आज म तपाईँहरूसँग बाँड्न चाहन्छु कि परमेश्वरले तपाईँलाई धेरै माया गर्नुहुन्छ। उहाँले तपाईँलाई यति धेरै माया गर्नुहुन्छ कि उहाँले तपाईँको सट्टा आफ्नो एकमात्र छोरालाई क्रुसमा मर्न दिनुभयो। पहिलो योहन्नाको पुस्तक 4:9-10। परमेश्वरको प्रेम हाम्रो माझमा यसरी प्रकट भयो कि उहाँले आफ्ना एकमात्र पुत्र संसारमा पठाउनुभयो ताकि उहाँद्वारा हामी जिउन सकौं। प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरे त होइनौ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको प्रायश्चित हुनका निम्ति आफ्नो पुत्र पठाउनुभयो। तपाईँको जीवनमा अहिले भइरहेको हरेक ठूलो र महत्वपूर्ण कुराको परमेश्वरले वास्ता गर्नुहुन्छ र उहाँले तपाईँको जीवनमा साना कुराहरूको पनि वास्ता गर्नुहुन्छ। लुकाको पुस्तक 12:7। तर तिमीहरूका त शिरका केश समेत गनिएका छन्, यसकारण नडराउ, तिमीहरू धेरै भंगेरा भन्दा बढी मूर्खा छौ। यो परमेश्वरले तपाईँको बारेमा जान्नुभएका सानो कुराहरूको उदाहरण हो। यी कुराहरू जसले तपाईँप्रति उहाँको गहिरो प्रेम प्रदर्शन गर्दछ र अब उहाँको प्रेमलाई स्वीकार गर्दै उहाँले तपाईँलाई प्रेम गर्नुभए झैं तपाईँले आफूलाई प्रेम गर्ने निर्णय गर्नु तपाईँको हातमा छ। परमेश्वरको लागि तपाईँ कति अद्भुत र बहुमूल्य हुनुहुन्छ भनेर तपाईँले चिन्नु धेरै महत्वपूर्ण छ। जब उहाँले तपाईँलाई तुच्छ ठान्नुहुन्छ, उहाँले तपाईँलाई सृष्टि गर्नुभएको अद्भुत व्यक्ति देख्नुहुन्छ र तपाईँ उहाँद्वारा प्रेम पाउन योग्य हुनुहुन्छ, किनभने तपाईँका सबै पापहरू येशू ख्रीष्टको रगतले धोइएका छन्। घमण्डले भरिने तरिकाले होइन, तर आफूमा ठूलो विश्वास देखाउने तरिकाले तपाईँ आफ्नो पिता परमेश्वरका लागि कति बहुमूल्य हुनुहुन्छ भन्ने कुराको तपाईँको बुझाइमा आधारित आत्मविश्वासले आफ्नो शिर माथि उठाउनुहोस्। गलातीको पुस्तक 3:26-27। किनकि विश्वासद्वारा तिमीहरू सबै ख्रीष्ट येशूमा परमेश्वरका सन्तान हौ, किनकि तिमीहरू मध्ये जतिको ख्रीष्टमा बत्तीसमा भयो तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौ। प्रिय श्रोता, तपाईँ परमेश्वरको प्यारो सन्तान हुनुहुन्छ। उहाँले तपाईँलाई धेरै माया गर्नुहुन्छ, यसकारण तपाईँले नकारात्मक विचारहरू मनमा राख्नुहुँदैन। जब तपाईँ आफ्नो बारेमा बोल्नुहुन्छ, स्वस्थ शब्दहरू बोल्नुहोस् र जब तपाईँ काम गर्नुहुन्छ, स्वस्थ कार्यहरू गर्नुहोस्। आफूले सोच्ने विचार, आफूले बोल्ने शब्द र आफूले गर्ने सबै काम परमेश्वरले तपाईँलाई कसको रूपमा सृष्टि गर्नुभएको छ भन्ने कुरासँग मिल्दोजुल्दो बनाउनुहोस्। तपाईँलाई परमेश्वरले कति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरालाई बुझ्नुहोस्। यदि कुनै कारणवश तपाईँ अहिले जस्तो व्यक्ति हुनुहुन्छ त्यो मन पर्दैन भने परमेश्वरले तपाईँलाई को भन्नुहुन्छ भन्ने कुरामा आफ्नो मनलाई नवीकरण गर्न आवश्यक कदम चाल्नुहोस्, ताकि तपाईँ आफ्नो विचार र कार्यहरूमा त्यो व्यक्ति बन्न सक्नुभएको होस्। जब हामी अर्को व्यक्तिबाट स्थायी प्रेम पाउँदैनौ, तब हामी निराश हुन्छौ, किनभने हामी गलत ठाउँमा खोजिरहेका हुन्छौ। हामी परमेश्वरको सन्तानको रूपमा को हौ भन्ने आधारमा जब हामी भित्र चाहिँ त्यो महसुस गरिरहेका हुँदैनौ, हामी अरू कसैबाट प्रेम खोज्ने प्रयास गरिरहेका हुन्छौ। हामीले आफूलाई प्रेम गर्न सिक्नु आवश्यक छ। दोस्रो कोरिन्थीको पुस्तक 3:18। हामी सबै घुम्टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौ, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लदै उहाँको रूपमा बदलिँदै जान्छौ। परमप्रभुबाट यो आउँछ जो आत्मा हुनुहुन्छ। हामीले आफ्नो बारेमा के विश्वास गर्ने छनौट गर्छौ त्यो हाम्रो दैनिक जीवनमा हामीले अन्तर्क्रिया गर्ने मानिसहरूमा प्रतिबिम्बित हुन्छ। जब हामी परमेश्वरले हामी प्रति राख्नु भएको निस्वार्थ प्रेममा विश्वास गर्छौ। यसले परमेश्वरको प्रेम र उहाँको महान महिमालाई प्रतिबिम्बित गर्छ, ताकि हाम्रा वरपरका मानिसहरूले हामी मार्फत उहाँको प्रेम अनुभव गर्न सकुन्। एफिसीको पुस्तक एक अध्यायको सात पद, उहाँको अपार अनुग्रह अनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार हाम्रो पापको क्षमा पाउँछौ। प्रिय श्रोता, विगतमा गरेका कुनै पनि गलत कामको कारणले आफूलाई निराश हुन नदिनुहोस्। परमेश्वरको सामु आफ्नो पाप स्वीकार गर्नुहोस्। यीशु ख्रीष्टको रगतको बलिदानद्वारा उहाँले तपाईँलाई प्रदान गर्नुभएको पूर्ण क्षमा प्राप्त गर्नुहोस्। परमेश्वरको प्रेमलाई तपाईँको हृदयमा पुनस्थापित हुन दिनुहोस्। त्यसपछि तपाईँ अरूको लागि उहाँको प्रेम र महिमाको निरन्तर प्रतिबिम्बित हुनुहुनेछ। आफूलाई क्षमा गर्नुहोस् र आफ्नो जीवनलाई अरूको लागि आशाको ज्योतिको रूपमा चम्कन दिनुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।

0: परीक्षण वया त सफलताय शिखरे यङ्कल ओलम्पिक कासे स्वर्ण पदक त्याकु गुख यो पि न्युनमे पि छि जीवने गन हुने चेना छि छिगु प्राप्त याइगु आशा याना दिया यदि छि मेहनत अनुशासन या माध्यम थत मागु खया नीति राना दी मखुसा अले थत मव धका गुनासो याए मते छिगु जीवनिया नीति परमेश्वर बियादिगु अजु चाहे पुगु लक्ष्य पुङके त थत हम अनुशासित जुइगु ल्यादिस थौया वचन नेना दिगुनी छित परमेश्वर सुब्याबीमा जयमसी नेनामिपी छिम्स नकटिने हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगो मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी
1: म कलाकार आशा खड्का तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz म पनि सुन्दैछु तपाईँहरू पनि सुन्नुहोस् है
2: ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै
3: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
3: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
2: ए हो र बाबु
3: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
2: ए
3: हुलाकको अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
2: हस् हस् बाबु
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: दाई अब उठ्नु पर्छ अनि उठाउनु पर्छ अब बन्नुपर्छ र बनाउनै पर्छ
6: हो तर उठ्नका लागि सहारा चाहिन्छ उठाउनका लागि बल बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि
5: अनि यी सबै कहाँ पाउने त दाई
6: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ त्यो हो कार्यक्रम मुक्तिको मार्ग
5: कार्यक्रम मुक्तिको मार्ग
6: हो कार्यक्रम मुक्तिको मार्ग जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्यूज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है
4: मुक्तिको मार्ग जहाँ छ जीवनको उत्तर
7: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ अब चिन्ता नलिनुहोस् थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई कष्ट पीड़ा मुक्त शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा बिरामीको लागि बस्न खान तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर चन्द्रगिरी 4 थानकोट काठमाडौँ कार्यकारी प्रमुख सुनिल कुमार तामाङ मोबाइल नम्बर रहेको छ 98 41 53 54 02 98 41 53 54 02 र 98 10 33 64 0 98 10 33 6464060 छ। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
8: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
9: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
10: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
8: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
9: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
10: फोन नम्बर 40225444
8: र 40225742।
11: यीशुले भन्नुभयो, मृत्यु र पातालका साँचाहरू मसँग छन्,

0: दाई, हामीले यो एफएससीको पुस्तकको अध्ययनमा चाहिँ धेरै नै व्यवहारिक र आत्मिक कुराहरू चाहिँ सिकिरहेका छौं र मलाई व्यक्तिगत रूपमा पनि एउटा कुरा चाहिँ प्रश्न गर्न मन लाग्यो। पावलले उनीहरूका विश्वास र प्रेमको कुरा सुनेपछि चाहिँ प्रार्थना गर्न थालेका रहेछन्। यसको अर्थ विश्वासीको जीवनमा विश्वास र प्रेम देखिनु कति महत्वपूर्ण रहेछ भन्ने कुरा चाहिँ बुझिन्छ नि, होइन त दाई?
1: तपाईँ यो अध्ययनप्रति उत्साहित हुनुहुन्छ भन्ने कुरा तपाईँको प्रश्नहरूबाट थाहा हुन्छ। यो अध्ययनमा पावलले प्रभु येशूमा उनीहरूको विश्वास र सबै सन्तहरूप्रतिको प्रेमको कुरा सुनेको बताउँछन्। पावलले यो प्रार्थना कुनै समस्या वा गुनासोबाट शुरू भएको होइन, बरु विश्वासीहरूको विश्वास र प्रेमको राम्रो समाचारबाट प्रेरित भएको कुरामा जोड़ दिन्छ।
0: भनेपछि दाई, त्यसो भए साँचो विश्वास केवल मुखले म ख्रिस्टमा विश्वास गर्छु भन्नु मात्र होइन रहेछ नि त, त्यो विश्वास अरू विश्वासीहरू प्रतिको प्रेममा पनि देखिनुपर्ने रहेछ।
1: हो त भाइ, प्रभु येशूमा विश्वास र उहाँका जनहरूप्रतिको प्रेम एक अर्कासँग जोड़िएको छन्। यदि हाम्रो विश्वास वास्तविक छ भने त्यसको प्रभाव हाम्रो व्यवहारमा देखिनुपर्छ। परमेश्वर प्रतिको प्रेमले मानिसहरू प्रतिको प्रेममा पनि परिवर्तन ल्याउनुपर्छ।
0: भनेपछि त थाइ, हामीले बाइबलको धेरै ज्ञान मात्र हासिल गर्नु पनि त पर्याप्त रहेनछ नि त है, अनि परमेश्वरको वचन पढेर स्वयं परमेश्वरलाई चिन्नुपर्ने चाहिँ हामीले रहेछ।
1: एकदमै सही कुरा भाइ। यस अध्ययनको शुरूआतमै परमेश्वरको वचन पढ्दा पवित्र आत्माले ख्रिष्टका कुराहरू हामीलाई प्रकट गरेर अनुग्रह र ज्ञानमा बढ़ाउनु भएको होस् भन्ने दृष्टिकोण दिन्छ। केवल बौद्धिक ज्ञान होइन, परमेश्वरलाई चिन्नु नै महत्वपूर्ण कुरा हो। त्यसैले आउनुहोस्, यही सत्यलाई ध्यानमा राखी आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
2: मित्र, आज हामी परमेश्वरको वचन अध्ययन एफएससी एक अध्याय 15 पददेखि 23 पदबाट देख्न गइरहेका छौं। आज हामी देख्छौं एफिसियन विश्वासीहरूको लागि शक्ति र बुद्धि ज्ञानको निम्ति पावलको प्रार्थना। एफएससी एक अध्याय 15 र 16 पद हेर्दै अगाडि बढ़ौं। यस प्रकार लेखिएको छ, यसै कारण प्रभु येशूमा भएको तिमीहरूको विश्वास र सबै पवित्र जनहरूप्रति भएको तिमीहरूको प्रेमको विषयमा सुनेर म पनि आफ्ना प्रार्थनाहरूमा तिमीहरूको सञ्चना गर्दै तिमीहरूका निम्ति धन्यवाद चढ़ाउन छोड्दिन। एफिसियन कलिसिया यसको विश्वास र प्रेमको लागि प्रसिद्ध थियो। प्रेम खालि तिनीहरूको मोटो आदर्श वाक्य मात्र थिएन वा खालि ओठे वचन मात्र थिएन, त्यहाँका पवित्र जनहरूद्वारा वास्तविक प्रेमको प्रकट गरिएको थियो। यो प्रभु येशूमा तिनीहरूको विश्वासमा आधारित थियो। यो एफिसियन कलिसिया आत्मिक रूपमा उच्च स्तरमा थियो। प्रकाशको पुस्तकमा एफिसियन कलिसियाले प्राचीन पहिलो शताब्दीको कलिसियालाई अति नै उत्तम कलिसियाको रूपमा प्रतिनिधित्व गर्दछ। तिनीहरूको प्रेम र विश्वासको कारण पाउल एफिसियनहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छन्। अमित्र, यो यस्तो देखिन्छ कि हामीलाई प्रार्थना गर्न लगाउने परिस्थितिहरू चाहिँ प्राय गरी बिमार, निराशा, समस्या, कठिनाईहरूको बेला हुन्छ। मानिसहरूले मलाई केही समय पहिले त्यो कलिसियाको निम्ति प्रार्थना गर्न आग्रह गरिएको थियो, किनभने त्यो कलिसियामा समस्या थियो। त्यहाँ विश्वासीहरू आपसमा प्रेम थिएन, त्यहाँ आपसमा खुट्टा तानातान, आलोचना, निन्दाले भरिएको थियो र त्यहाँ बाइबल शिक्षा उच्च प्राथमिकताको रूपमा गरिँदैनथ्यो। म त्यो कलिसियालाई प्रेम गर्छु र म तिनीहरूको निम्ति प्रार्थना गर्छु, तर यो निराशको कुरा हो कि त्यहाँ धेरै नकारात्मक कुराहरू छन् जुनले सधैँ हामीलाई प्रार्थना गर्न विवश गरेको देखिन्छ। तर पाउलाई हेर्नुहोस्, प्राय गरेर असल कुराहरूले प्रार्थना गर्न उसलाई उत्प्रेरित गर्दथ्यो, प्रेरणा गर्दथ्यो। जब तपाईँ परमेश्वरको सन्तानको बारेमा केही असल कुराहरू सुन्नुहुन्छ, के तपाईँले यो भन्न उत्प्रेरित गरेको छ, हे परमेश्वर, हे प्रभु, म यो भाइलाई त्यस तरिकामा तपाईँले प्रयोग गरिरहनु भएको निम्ति तपाईँलाई धन्यवाद दिन्छु। जब तपाईँ अद्भुत बाइबल सिकाउने कलिसियाको बारेमा सुन्नुहुन्छ, जहाँ परमेश्वरको प्रचारकलाई उहाँले आशिष दिइरहनु भएको छ र परमेश्वरको वचन बाहिर गइरहेको छ। के तपाईँ त्यस बेला परमेश्वरलाई यसको निम्ति धन्यवाद दिनुहुन्छ? मित्र, के यो सत्य होइन कि प्राय गरेर हामी परमेश्वर कहाँ सौदाबाजीका लिस्टहरू लिएर परमेश्वर कहाँ आउँछौ? मलाई यो फल्ना कुरा चाहिन्छ, मलाई त्यो फल्ना कुरा चाहिन्छ इत्यादि। प्रभु, तपाईँले यो गर्नुहोस्, त्यो गर्नुहोस्। मित्र, परमेश्वर तपाईँको सेवक हुनुहुन्न जो कि तपाईँले अर्डर गर्नुहुन्छ अनि उहाँ मान्नुहुन्छ। किन तपाईँ उहाँलाई कहिले कहीँ धन्यवाद दिनुहुन्न? हामीलाई धेरै धन्यवादीका सेवाहरूको आवश्यक छ। मलाई लाग्छ हामी सबैले सालमा केवल एकपल्ट मात्र होइन तर नियमित रूपमा धन्यवादको समय निकाल्ने काममा उहाँ चाहनुहुन्छ। एकजना पास्टरले मलाई केही साल पहिले भनेथे, तिनीहरूको प्रार्थना सभा यति मन्द यति भद्दा पटै लाग्दो भयो कि तिनीहरूले केही नयाँ कुरा गर्न कोशिश गरे। तिनीहरूले निर्णय गरे कि प्रार्थना सभामा तिनीहरू केही गर्ने छैनन् तर खालि परमेश्वरलाई धन्यवाद दिनेछन् र उहाँलाई धन्यवाद मात्र चढाउनेछन्। उसले भने, हामीले केही छोटा प्रार्थनाहरू गर्यौं तर त्यस रातमा असल प्रार्थना सभा गरेथ्यौं। कसैले परमेश्वरसँग कुनै कुराको लागि माग गरेन, प्रार्थना गरेन, विन्ती गरेन। तिनीहरूले खालि उहाँले गर्नुभएको महान कामको भलाइको कृपाको लागि मात्र धन्यवाद दिए। जब पाउले एफिसियन विश्वासीहरूको बारेमा नयाँ खबर र अद्भुत रिपोर्टको सुने, असल सन्देशको खबरको सुने, उसले भने, तिमीहरूको निम्ति धन्यवाद चढाउन छोड्दिन। यो चाखलाग्दो कुरा छ, होइन र? उसले यो भनेन, औ तिमीहरू त राम्रो आत्मिक जीवन जिइरहेका रहेछौ, तिमीहरूको जीवन प्रभुमा राम्रो रहेछ, तिमीहरूको साक्षी राम्रो रहेछ, अब म तिमीहरूको निम्ति केही गर्दिन। अहा, यहाँ उसले भन्छ, जब उसले त्यो राम्रो खबर सुने, उसले धन्यवाद चढाउन थाले। प्राय गरी हामी सोच्दैनौ कि पावल प्रार्थनाका महान मानिस थिए भन्ने कुरामा। बरु हामी उसलाई क्रूसको महान प्रचारक मिशनरीको रूपमा प्रथम सूचीमा हाल्छौ, होइन? हामी पावलको भन्दा प्रेरितत्वको महान कुनै उदाहरणको सोच्न सक्दैनौ। यदि तपाईँले कलिसियाको सबभन्दा महान प्रचारकहरूको 10 सूचीहरू बनाउनु भए, तपाईँले निश्चय नै पावललाई नम्बर 1 प्रथममा राख्नुहुने थियो। अनि पावल एक महान शिक्षक पनि थिए। निश्चय नै प्रभु येशु सबभन्दा महान हुनुहुन्थ्यो, त्यसमा कुनै सन्देह छैन। अनि पावल निश्चय नै त्यो परम्परामा पछ्याए। उनी असल पास्टरका उदाहरण पनि हुन्। डाक्टर लुकाको अनुसार पावल एफिससका विश्वासीहरूसँग रोए जब उसले तिनीहरूलाई छोड्नु परेको थियो। उसले तिनीहरूलाई प्रेम गर्थे र तिनीहरूले उसलाई प्रेम गर्थे। अनि एफिसियन विश्वासीहरू खालि पावललाई मात्र प्रेम गर्दैनथे तर परमेश्वरको वचनमा पनि प्रेम गर्थे, जुन महत्वपूर्ण कुरा हो। जब तपाईँ प्राचीन कलिसियामा सेवाको कुनै क्षेत्रमा कुनै श्रेष्ठ महान व्यक्तिको बारेमा सोच्नुहुन्छ भने पावल प्रेरित सबभन्दा उच्च पहिलो स्थानमा हुन्छन् र हुनुपर्छ। महान प्रार्थनाको मानिसको रूपमा के तपाईँ पावललाई त्यो पहिलो सूचीमा राख्न सक्नुहुन्छ? हामी मुसालाई कार्मेल पर्वतको टुप्पोमा महान अन्तर्विन्ती गर्नेवालाको रूपमा सोच्छौ। हामी दाउदलाई उसको भजनहरूसँग र उसको भयानक महान पापको उसको प्रस्तावसँग सोच्दछौ। हामी एलियाको बारेमा कार्मेल पर्वतमा पानी भरेको खाल्डोको बेडीसँग बेदीको सामने एक्लै उभिएको सोच्दछौ परमेश्वरको निम्ति। त्यसपछि त्यहाँ दानिएल थिए जसले आफ्नो झ्याल खोलेर यरूसलेमतिर फर्केर दिनहुँ प्रार्थना गर्थे। यद्यपि उनी त्यस बेला शत्रुको मुलुकमा र शत्रुको शक्तिमुनि अधिकारमा रहेता पनि प्रभु येशु प्रार्थनाको मानिस थिए र एकजना उहाँको चेलाले उहाँलाई सोधे, लुका 11 अध्याय 1 पदमा, प्रभु हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्। के तपाईँलाई थाहा छ कि पावल पनि प्रार्थनाका महान मानिस थिए? हामी त पाउल प्रार्थनाका एक महान मानिस थिए। यो पत्रमा पाउलको दुई प्रार्थनाहरूको छन्। हामी पहिलो प्रार्थनामा हेरिरहेका छौं, जुनमा पद 16 उल्लेख छ, अनि अर्को प्रार्थना चाहिँ 3 अध्यायको अन्त्यमा छ। यो पत्रमा पाउलको दुई प्रार्थनाहरूले संकेत गर्दछ कि अरू विश्वासीहरूको निम्ति परमेश्वरको सन्तानको रूपमा पाउलको ख्याल वास्ता ध्यान। कुनै व्यक्ति परमेश्वरको सन्तान हो या होइन भन्ने कुराको जाँच हो उसको प्रार्थनाको जीवनद्वारा। कति धेरै परमेश्वरमा भरोसाको महसुस गर्छ। यदि उसँग आवश्यक छ भने उनी आफ्नो स्वयंको निम्ति प्रार्थनामा परमेश्वर कहाँ जान्छ। म धेरै पत्रहरू मेरो श्रोता मित्रहरूबाट पाउने गर्छु। जब जब म उनीहरूलाई भेट्छु या पत्रहरू पाउने गर्छु त मलाई भन्छन् कि म तपाईँलाई प्रार्थनामा याद गर्छु। मित्र, त्यो मेरो निम्ति तिनीहरूको विश्वासको संकेत हो। यो कुराको याद राखौं कि दमिश्कको शहरमा हननीय अति नै व्याकुल शान्तिभङ्ग डिस्टर्ब अवस्थामा थिए जब स्वर्गीय दूतले उसलाई टार्ससको साउल कहाँ जान भन्थ्यो। उसले विरोध गरे किनभने साउल त्यो व्यक्ति थिए जसले कलिसियालाई त्यस बेला सतावट गरिरहेको थियो। त स्वर्गीय दूतले उसलाई भन्यो, प्रेरित 9 अध्यायको 11 पदमा हेर, उसले प्रार्थना गर्दैछ। त्यो नै हनन्याको निम्ति त्यो संकेत हो कि टार्ससको साउलमा केही परिवर्तनले स्थान लियो। पाउल भन्छन्, तिनीहरूको निम्ति धन्यवाद चढाउन छोड्दिन। पाउल सबभन्दा पहिले एफिसियन विश्वासीहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छन्। तिनीहरू उसका प्रार्थना सूचीमा थिए अनि म अनुमान गर्दछु कि उसको सूचीमा सबै कलिसियाहरू थिए। भन्छन्, आफ्ना प्रार्थनाहरूमा तिनीहरूको सम्झना गर्दै, यसको अर्थ हो उसले तिनीहरूलाई नाम नाम गरेर प्रार्थना गरे। मित्र, एकजना महान प्रचारकसँग म एउटा सभामा गएको थिएँ र सभापछि मानिसहरू हामी कहाँ आउँदै हात मिलाएर भने, प्रचारक, हामी तपाईँको निम्ति प्रार्थना गरिरहेका छौं। अनि प्रचारकले भनेको कुरा म कहिले भुल्दिन। उसले भन्यो, धन्यवाद मित्रहरू प्रार्थनाको निम्ति, तर के मेरो नाम काढिकन प्रार्थना गर्नुभयो? म चाहन्छु कि प्रभुले अरू कसैसँग मलाई मिसाएको खिचडी बनाएको म चाहन्न। मित्र, जब तपाईँ प्रार्थना गर्नुहुन्छ, नाम नाम गरेर, व्यक्ति विशेषको नाम नाम गरेर प्रार्थना गर्नुपर्छ र प्रार्थना गर्नुहोस्। मित्र, हामीले देख्यौं कि पाउललाई प्रार्थना गर्न लगाउने कुरा, प्रार्थना गर्न विवश गराउने कुरा असल शुभ सन्देश थियो। अहिले हामी देख्नेछौ कि उसले भौतिक कुराहरूको निम्ति प्रार्थना गर्दैनन्, तर आत्मिक आशिषहरूको निम्ति प्रार्थना गर्छन्। यी नै आशिषहरू सबभन्दा महत्वपूर्णका छन्। पद 17 भनिएको छ कि हाम्रा प्रभु येशु ख्रीष्टका परमेश्वर महिमाका पिताले तिमीहरूलाई उहाँको पहिचानमा बुद्धि र प्रकाशका आत्मा दिएका हुन्। पाउले कलिसिया ख्रीष्टको शरीर हो र परमेश्वर पिताले त्यसको योजना गर्नुभयो। परमेश्वरले यसको लागि दाम तिर्नुभयो र परमेश्वर पवित्र आत्माले यसको सुरक्षा गर्नुहुन्छ भन्ने कुरा लेखेपछि यो कुराको थाहा गरे कि एफिसियनहरूले यी सधैँ बुझ्ने छैनन् जबसम्म परमेश्वर र तिनीहरूका शिक्षक हुनुहुन्न र तिनीहरूलाई परमेश्वरको वचनको भेद खोलिदिनुहुन्न। खालि पवित्र आत्माले मात्र परमेश्वरको बुद्धिको ज्ञानको प्रकट गर्न सक्नुहुन्छ। त्यसकारण कोही कोही त्यति शिक्षित नभए पनि र बाइबल स्कूलमा नगए पनि तिनीहरूसँग बाइबल कलेजका डिग्री हुने व्यक्ति भन्दा धेरै वचनको ज्ञान हुन्छ। तिनीहरू वचन अनि वचनको ज्ञानमा कुशल छन् किनकि तिनीहरूले घोडामा भएर प्रार्थनामा भएर वचनको सिकेका छन् र पवित्र आत्माले तिनीहरूलाई वचनको रहस्यको सिकाउनुहुन्छ। ओ, पवित्र आत्मा हाम्रो शिक्षकको रूपमा पाउने कुरा कस्तो अद्भुत कुरा छ जसले हामीलाई सिकाउनुहुन्छ। भनिएको छ, हाम्रा प्रभु येशु ख्रीष्टका परमेश्वरले बुद्धि र प्रकाशका आत्मा दिएका हुन्। कसरी त्यसले स्थान लिन सक्छ? यो परमेश्वरको आत्माद्वारा स्थान लिनेछ। उहाँले मात्र हाम्रा आँखाहरूको खोल्न सक्नुहुनेछ र परमेश्वरको वचनको हामीलाई सिकाउनुहुन्छ। 18 पदमा भनिएको छ, र तिनीहरूका मनका आँखाहरू उज्याला पारिएका हुन्, जसले गर्दा उहाँको बोलावटको आशा के रहेछ र पवित्र जनहरूमा उहाँको पैतृक सम्पत्तिको महिमाको धन के रहेछ जान्न सक। मित्र, खास अनुवाद दिए हो, तिमीहरूका हृदयहरूका आँखा उज्याला पारिएका हुन्। तपाईँको मनका आँखा होइन, तर तपाईँका हृदयका आँखाहरू हुन् जुनले बुझ्दछ, जान्न सक्छ। कुनै व्यक्ति बौद्धिक रूपमा अति नै बुद्धिमानी प्रतिभाशाली हुन सक्छ, तर त्यहाँ कुनै ग्यारेन्टी छैन कि त्यहाँ आत्मिक सत्यताको समझ बुझाइ उसमा हुनेछ। शास्त्रले शिरको समझ ज्ञान भन्दा, दिमागको समझ ज्ञान भन्दा हृदयको समझ ज्ञानमा धेरै जोड़ दिन्छ। पाउल लेख्छन् रोमी 10:9-10, यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यो भने र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनु भयो भनी आफ्नो हृदयमा विश्वास गर्यो भने तिमीले मुक्ति पाउनेछौ, किनकि धार्मिकताको निम्ति हृदयले विश्वास गरिन्दछ र मुक्तिको निम्ति मुखले विश्वास गरिन्दछ। अमित्र, मलाई संगीत सम्बन्धमा कुनै ज्ञान छैन, यो मेरो निम्ति विरानो कुरा हो। एक दिन एकजना म्युजिक शिक्षकले खुलाम रूपमा घोषणा गरे कि उसले कुनै व्यक्तिलाई पनि संगीत सिकाउन सक्छन्। मैले उसलाई रोकेर भने, महाशय, म सिक्न चाहन्छु, आजसम्म मलाई कसैले पनि सिकाउन योग्य भएका छैनन्। अनि उसले मलाई हप्तामा एकपल्ट बिहीबार बोलाए र महिनाको अन्त्यमा उसले मलाई सिकाउन चाहेनन्। उसले भन्यो, प्रचारक, तिम्रो कुरा सही रहेछ, तिमीले कहिले पनि संगीत सिक्न सक्दैनौ। मैले सोधे, त म कसरी सिक्न सक्छु? उसले भन्यो, संसारमा तिम्रो निम्ति एउटै बाटो छ, कसैको नयाँ जन्मको। अनि उसको मतलब आत्मिक प्रसंगमा भनेका थिएनन्, उसको मतलब अर्को व्यक्तिको जन्मको बारेमा थियो। मित्र, आत्मिक ज्ञानको सम्बन्धमा परमेश्वरको आत्माबाट भाइ कसैले यसको बुझ्न सक्दैन। त्यही नै 1 कोरिन्थी 2:9-10 हामीलाई भनिएको छ, तर जसरी लेखिएको छ, आँखाले नदेखेका, कानले नसुनेका र मानिसको चित्तमा पनि नपसेका कुराहरू परमेश्वरले आफूलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नु भएको छ। तर परमेश्वर हामीलाई ती कुराहरू उहाँका आत्माद्वारा प्रकट गर्नुभएको छ, किनकि आत्माले सबै कुरा खोज्नु हुँदछ, परमेश्वरका गहिरा गहिरा कुराहरू। आज परमेश्वरका आत्मा हामीलाई सिकाउन चाहनुहुन्छ। परमेश्वरको वचनमा परमेश्वरका जनहरू नहुने एक कारण यो हो, किनभने तिनीहरू परमेश्वरको आत्माको लागि इच्छुक छैन ताकि तिनीहरू सिकाइयोस्। तिनीहरू म जस्ता विचारा कमजोर प्रचारकमा भर पर्दछन् र घरेलु संगतिको अनि हप्तामा आराधना सेवामा सिकाइने बाइबल सन्देशको इत्यादि कुरामा तिनीहरू भर पर्दछन्। तिनीहरूसँग आफ्नो स्थान छन्, तर ख्रिस्टियन मित्र, किन तपाईँ परमेश्वरको आत्मालाई सिकाउनलाई अनुमति दिनुहुन्न? परमेश्वरको वचनमा समय दिनुहोस्। यदि तपाईँलाई धेरै पल्ट अध्ययन गर्दा पनि बुझ्नु भएन भने प्रभुको सामने घुँडा टेकेर प्रार्थना गर्नुहोस्। भन्नुहोस्, प्रभु, मैले यो कुराको बुझिन, तपाईँले मलाई सिकाउनुहोस्। त्यही नै म गर्दछु। उहाँले मलाई सिकाउनुहुन्छ र म जान्दछु उहाँले तपाईँलाई पनि सिकाउने छ। आगे भनिएको छ, जसले गर्दा उहाँको बोलावटको आशा के रहेछ र पवित्र जनहरूमा उहाँको पैतृक सम्पत्तिको महिमाको धन के रहेछ जान्न सक। हामीले सिकिसकेका छौं कि हामीसँग प्रभुमा अधिकार, पैतृक सम्पत्ति, पैतृक अधिकार छ, अनि हामीले यो पनि जान्नु पर्दछ कि उहाँसँग हामीमा उही कुरा छ। मलाई लाग्छ कि यसको उदाहरण कनानको मुलुक हो। त्यो जमीन त्यो मुलुक परमेश्वरको थियो, तर उहाँले यो तिनीहरूको अधिकारको रूपमा इसरायलका सन्तानहरूलाई दिनुभयो। तर एक दिन त्यो समय आउनेछ जब परमेश्वरले यो सम्पूर्ण विश्वको अधिकार गर्नुहुनेछ र त्यो इसरायलीहरू र त्यो मुलुकलाई आफ्नो अधिकारको रूपमा पुनः दावी गर्नुहुनेछ। आज तपाईँ र म विश्वासीहरूको नाताले उहाँका कलिसिया हौं र परमेश्वरले हामीद्वारा सञ्चालन गर्नुहुन्छ, तर त्यो दिन आइरहेको छ। हामी उहाँसँग शासन गर्नेछौ। उहाँले हामीलाई आफ्नो अधिकार सम्पत्तिको रूपमा दावी गर्नुहुनेछ। मलाई यस कुराको बारेमा अचम्भित भएको छु। यो नै एक क्षेत्र हो मेरो निम्ति बुझ्नलाई अति नै गहिरो कुरो छ। मलाई यो कुरा मका वास्तविक पार्नको निम्ति परमेश्वरको आत्माको आवश्यक छ। पावल आफ्नो भनाईलाई निरन्तर जारी राख्छन्, भन्छन् 19 पदमा, र उहाँको शक्तिशाली सामर्थ्यको काम अनुसार हामी विश्वास गर्नेहरूप्रति उहाँको सामर्थ्यको अपार महानता के रहेछ सो जान्न सक। अनि आगे पद 20 भनिएको छ, जुन सामर्थ्यलाई उहाँले ख्रिष्टमा काममा लाउनुभयो जब उहाँले मरेकाहरूबाट उहाँलाई बौराएर उठाउनुभयो। यो ख्रिष्टलाई मृत्युबाट बौराई उठाउने काफी पर्याप्त शक्ति हो, महान शक्ति, भयानक शक्ति। यो केवल पुनरुत्थान शक्ति मात्र होइन, तर यो त्यो शक्ति पनि हो जुनले ख्रिष्टलाई परमेश्वरको दाहिने हातमा बसाल्नु भएको छ। त्यो चाहिँ स्वर्गीयमा उठाइ लाने शक्ति हो। आज हामी प्राय गरी मण्डलीमा स्वर्गीयमा उठाइ लगिने कुराको बारेमा, स्वर्गीय यात्राको बारेमा, र्याप्चरको बारेमा त्यति धेरै जोड़ दिँदैनौ। हामी ख्रिस्टमस एस्टरको धेरै जोड़ दिन्छौ, तर हामी त्यसपछिको घटनाको भूलेको जस्तै देख्छौ। के तपाईँले कहिले यो कुरा केही क्षण रोकिएर त्यो शक्तिको बारेमा सोच्नु भएको छ जुनले उहाँलाई परमेश्वरको दाहिने हातमा लग्यो? मित्र, त्यो महान भयानक शक्ति हो। हामी यसको अलिकता देख्न आरम्भ गरिरहेका छौं। मित्र, मिसाइललाई माथि उठाउने, उचाल्ने र यसलाई अन्तरिक्षमा लाने शक्तिको विचार गर्नुहोस्, अनि मानिसलाई चन्द्रमामा, जूनमा लाने र फेरि ल्याउने शक्तिको सोच्नुहोस्। यो देख्न सकिने शारीरिक क्षेत्रमा शक्ति हो, त्यो फिजिकल रिलममा शक्ति हो। मित्र, ख्रिस्टलाई परमेश्वरको दाहिने बाहुलीमा लाने, उचाल्ने शक्ति उही शक्ति हो जुन आज विश्वासीहरूलाई उपलब्ध छ। त्यही नै कारण पौल प्रार्थना गर्छन् कि विश्वासीहरूले परमेश्वरको महानताको थाहा पाउन सकुन्। उसले लेख्छन् फिलिपी 3:10 पदमा, म उहाँलाई र उहाँको पुनरुत्थानको शक्तिको जान्न सकौं। अनि पद 21-23 पदमा भनिएको छ, र आफ्नै दाहिने हाततर्फ सबै प्रधानता, अधिकार, सामर्थ र प्रभुत्ता र यस संसारमा मात्र होइन तर आउनेवालामा पनि लिने हरेक नामभन्दा धेरै माथि स्वर्गीय स्थानहरूमा बसाल्नुभयो र सबै कुराहरूलाई उहाँका पाउहरू मुनि पारिदिनु भयो र उहाँलाई सबै कुराहरूमाथि शिर हुनको निम्ति मण्डलीलाई दिनुभयो, जो चाहिँ उहाँको शरीर हो, अर्थात उहाँको परिपूर्णता, जसले सबै कुरामा सबै कुराहरू भरिदिनु हुन्छ। पावलले यो अध्यायलाई उच्च नोटसँग अन्त गर्दछन्। कलिसिया ख्रिस्टको शरीर हो र ख्रिस्ट कलिसियाको शिर हुनुहुन्छ। कुनै दिन हरेक कुरा उहाँको अधीन मुनि हुन गइरहेको छ। हेब्रूको लेखकको यो स्पष्ट पार्दछन्। हेब्रू 2:8 पदमा, तपाईले सबै कुराहरू उनका पाउमुनि अधीनमा राख्नु भएको छ, किनकि उहाँले सबै कुरा उनको अधीनमा राख्नुहुँदा उहाँले कुनै कुरालाई छोड्नु भएन जो उनको अधीनमा राखिएन। तर अहिले हामी अझै पनि सबै कुरा उनको अधीनमा राखिएका देख्दैनौ। वर्तमान समयमा उहाँको अधीनमुनि भएका कुरा केवल कलिसिया चर्च मात्र हो। यहाँ मेरो मतलब हो सत्य कलिसिया, जो सत्य विश्वासीहरू हुन्। त्यहाँ धेरै संगठित झुण समूहहरू छन् जसले आफैलाई मण्डलीहरू भन्छन्, जसले वास्तवमा प्रभु येशूको कुरा उहाँको आज्ञा सुनिरहेका छैनन्। यी कलिसियाहरू, मण्डलीहरू, चर्चहरू प्यारालाइज भएका छन्। मित्र, परमेश्वरको सन्तानको निम्ति सबभन्दा दयनीय दृश्य यो हो कि असह्य रूपमा विस्तारमा पसिरहेको मानव उसको दिमाग उसको शरीरबाट निकालिएको छ, अलग गरिएको छ। म धेरै कलिसियाहरूमा गएको छु र तिनीहरू त्यस्ता अवस्थामा भएको देखेको छु र त्यहाँ आज धेरै त्यस्ता व्यक्ति विशेष ख्रिस्टियनहरू छन् जो त्यस्तो व्यवहार गर्दछन्, त्यस्तो क्रियाकलाप गर्दछन्, मानौ तिनीहरू शरीरको शिर ख्रिस्टबाट अलग राखिएका छन्। उहाँ भन्नुहुन्छ योहान 14:15 यदि तिमी मलाई प्रेम गर्छौ भने मेरो आज्ञाहरूलाई पालन गर। अर्को शब्दमा मेरो सानो औंला हलाउन सक्छु किनभने मेरो शिर यसको इन्चार्ज हो। अनि जब उहाँ चाहनुहुन्छ कि तपाईँले हलाएको त्यसको मतलब उहाँले दिनुभएको जुनै वरदानहरूको अभ्यास गर्नुहुन्छ। तपाईँ यो यस कारणले गर्नुहुन्छ किनभने तपाईँ प्रेम गर्नुहुन्छ या तपाईँ उहाँसँग जोडिनु भएको छैन। आज यो यस्तो कस्तो महत्वपूर्ण छ। पावलले कलिसियालाई र हाम्रा सम्बन्धलाई यस तरिकामा चित्रित गर्दछन्। पहिलो कोरन्थी 12:12-13 भनिएको छ, किनकि शरीर एउटै हुन्छ तर त्यसका अंगहरू धेरै हुन्छन्, अनि त्यस एउटा शरीरका सबै अंगहरू धेरै भए तापनि एउटै शरीर हुन्। ख्रिस्ट पनि त्यस्तै हुनुहुन्छ, किनकि चाहे हामी यहुदी हौं चाहे ग्रीक चाहे हामी कमारा हौं चाहे स्वतन्त्र, हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्तिस्मा भयौं, अनि सबैलाई एउटै आत्माभित्र पिउन दिइयो। मित्र, हामीले देख्नुपर्ने आवश्यक कुरा यो हो, ख्रिस्ट शरीरको यानी उहाँको कलिसियाको शिर हुनुहुन्छ र हामी विश्वासीहरू उहाँको अधीन मुनि छौं। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
0: दाइ, आजको अध्ययनले चाहिँ हामीलाई विशेष रूपमा एउटा कुरा चाहिँ सिकाएको छ, हामीले परमेश्वरबाट अझ धेरै कुरामा माग्नु मात्र होइन ख्रिस्टमा पहिले नै पाएका आत्मिक आशिषहरू चाहिँ बुझ्नका लागि पनि प्रार्थना गर्नुपर्ने रहेछ।
1: पावलको प्रार्थनाको केन्द्र नै यही हो। उनले एफिसीका विश्वासीहरूको विश्वास र प्रेम सुनेपछि उनीहरूका लागि धन्यवाद दिँदै प्रार्थना गरे। त्यसपछि उनीहरूले परमेश्वरलाई अझ गहिरो रूपमा चिन्न सकुन् र आत्मिकी समझ प्राप्त गर्न सकुन् भनेर प्रार्थना गरे
0: र हाम्रो आत्मिक आँखाहरू उज्यालो भएमा हामीले परमेश्वरले दिनुभएको आह्वानको आशा, उत्तराधिकारको महिमाको धन र विश्वासीहरूका लागि उहाँको महान शक्ति बुझ्न पनि सक्ने रहेछौ।
1: हो भाइ, अनि त्यो शक्ति हामीले आफ्नै कल्पनाले बनाएको शक्ति होइन। ख्रिस्टलाई मृतकहरूबाट जीवित पार्ने र उहाँलाई स्वर्गीय स्थानमा सर्वोच्च स्थानमा राख्ने परमेश्वरकै शक्ति हो। ख्रिस्ट सबै शक्ति र अधिकार भन्दा माथि हुनुहुन्छ।
0: अनि सबैभन्दा ठूलो कुरा, ख्रिस्ट मण्डलीको शिर हुनुहुन्छ र मण्डली उहाँको शरीर हो। त्यसैले हाम्रो मण्डली र हाम्रो व्यक्तिगत जीवन दुवै ख्रिस्टमा चाहिँ केन्द्रित हुनुपर्छ।
1: अवश्य पनि। त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, के हामी परमेश्वरलाई अझ गहिरो रूपमा चिन्न खोजिरहेका छौं? के हाम्रो आत्मिकी आँखाहरू उहाँको वचनद्वारा उज्यालो भइरहेका छन्? के हामी आफ्नो बोलावटको आशामा जिइरहेका छौं? के हामी ख्रिस्टमा पाएको उत्तराधिकारको मूल्य बुझिरहेका छौं? अनि के हामी आफ्नै शक्तिमा होइन परमेश्वरको महान शक्तिमा भरोसा गरिरहेका छौं?
0: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौ। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707.
3: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनि जानुहुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। पापमय अन्धकारमा रुमलिरहेको संसारलाई ख्रिष्ट प्रभुको महिमित दोस्रो आगमनको वचन बाँडेर ख्रिष्ट येशूद्वारा परमेश्वरको अझ नजिक आउन दिइएको उत्तम आशाको सन्देश सुनाउन प्रस्तुत ख्रिस्टीय रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रसारणमा हाम्रा प्यारा प्यारा श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ र स्वीकार्नुहोस् हाम्रो सादर नमस्कार। वचनको शुरूआत गर्नुभन्दा पहिले एउटा मिठो ख्रिस्टीय भजन यहाँहरूको लागि प्रस्तुत गर्दैछौ।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। आजको वचन अध्ययनमा फेरि एकपटक हामी जीवनका विभिन्न प्रश्नहरूको खोजीको हाम्रो प्रयास स्वरूप हामीले जुन पाठलाई शुरू गरेका छौं नयाँ शीर्षकमा साँचो आनन्दको रहस्य भनेर हो त्यसलाई निहाल्नेछौ पढ्नेछौ सँगसँगै। अनि हाम्रो भागदौडपूर्ण जीवनमा व्यस्तताको बीचमा परमेश्वर कसरी हामीलाई विश्राम दिन चाहनुहुन्छ र यसको महत्व के छ विश्रामको हाम्रो जीवनमा, त्यसलाई निहाल्ने प्रयास गर्नेछौ छोटकरीमा। आउनुहोस् वचन अध्ययनको क्रममा परमेश्वरसँग बुद्धि र ज्ञानको प्रार्थना गरौं। हे हाम्रा स्वर्गमा विराजमान हुनुहुने स्वर्गीय पिता, तपाईँको नामको महिमा होस्। तपाईँको इच्छा जसरी यो स्वर्गमा पूरा भएको छ, हामी हरेकको जीवनमा पनि पूरा भएको होस्। किनभने तपाईँको वचनले भन्दछ तपाईँको इच्छा मानिसहरूप्रति जहिले पनि असल छ। पिता परमेश्वर, आजको वचन अध्ययनमा तपाईँ हाम्रो साथमा हुनुहोस्, हाम्रो प्रिय श्रोता मित्रहरूको साथमा पनि। हामीले पढ्दै गर्दाखेरि हामीले चाहिने बुद्धि र ज्ञान तपाईँले नै दिनुहोस्। अनि तपाईँले भन्नुभएको छ हामीले जे माग्छौँ तपाईँले त्यो दिनुहुनेछ भनेर। तसर्थ हामीले प्रार्थना गर्दा बिना कुनै शंका तपाईँमाथि विश्वास गरेर तपाईँसँग बुद्धि र ज्ञान

श्रोता मित्रहरू, साँचो आनन्दको रहस्य के हो त? कसरी यो आनन्द प्राप्त गर्न सकिन्छ? के तपाईँ र मेरो जीवनमा विश्रामको महत्व छ? यस्ता विषयहरूलाई हामीले अहिले हेरिरहेका छौँ। गएको भागमा केही मानिसहरूका जीवनमा घटेको केही तितो यथार्थहरूलाई पनि हेरेका थियौँ भने त्योभन्दा अगाडि हामीले केही तथ्याङ्कहरूलाई हेरेका थियौँ कि संसार कति भागदौडपूर्ण अवस्थामा छ भनेर। अत्याधिक तनावपूर्ण जीवनको समस्यालाई कस्तो तवरले सम्बोधन गर्ने वा यसको उचित समाधान के हुन सक्छ त भनेर हामीले विगतमा हामीले गरेको अध्ययनको क्रममा मत्तीको सुसमाचारी पुस्तकको 11 अध्यायको 28-देखि 30 पदलाई नियालेका थियौं। परमप्रभुको जीवित लिखित वचनले परमप्रभुले दिनुहुने साँचो आनन्ददायी विश्रामलाई दुई तवरले हासिल वा प्राप्त गर्न सकिन्छ भनेर बताउँदछ मित्र। र त्यो भनेको दैनिक र साप्ताहिक रूपमा परमेश्वरको पुत्रसँग गुणस्तरीय समय बिताएर अर्थात आफ्नो हरेक इच्छा अपेक्षा शुभेच्छा आवश्यकता र प्राप्ति अनि शक्ति वा कमजोरी जे भए पनि यो जीवनको हरेक थोकहरू परमेश्वरमा सुम्पिएर भनेर जीवित र प्रेमिलो परमेश्वरको वचनले बताउँदछ। हामीलाई यदि हामीले त्यसको अध्ययन गरेको खण्डमा श्रोता मित्रहरू, जब प्रभु येशू ख्रीष्ट यो संसारमा हुनुहुन्थ्यो उहाँको जीवन अति व्यस्तताको माहौलमा बित्ने गर्दथ्यो। उहाँको वरिपरि उहाँको जीवन अमृत बानी सुन्न होस् वा उहाँबाट विभिन्न प्रश्नहरूको जवाब पाउनुहोस् वा आआफ्नो शारीरिक दुर्बलताहरूबाट चङ्गाई पाउन रोगहरूबाट आरोग्यतातर्फ अग्रसर हुनलाई मानिसहरू उहाँको अघि पछि ठेलमठेल गरिरहेका हुन्थे। उहाँको अगाडि आफ्नो मानव रूपी जीवनको 3.5 वर्षको छोटो सेवकाईको जीवनमा संसारलाई आत्मिक रूपमा रूपान्तरण गरी सदाको लागि यो ग्रहलाई परमेश्वर प्रेम हुनुहुन्छ भनी बुझाउने एउटा गम्भीर जिम्मेवारी पनि थियो। त्यो पनि प्राय जसो फरिसी सदुकी अनि अन्य झुण्डहरूको माझमा जसबाट निकै धेरै बाधा र अडचनको उहाँले सामना गर्नु पर्दथ्यो। आफू विरूद्ध गरिने विभिन्न षड्यन्त्रपूर्ण कुटिल चालको बीचमा पनि उहाँले प्रेमको ज्योति फैलाउने सतकार्यलाई सदैव जारी राख्नु भएको थियो। अधिक व्यस्तताको बीचमा पनि र उहाँले साथसाथै श्रोता मित्रहरू केही गहन पाठहरू पनि ती व्यस्तताको बीचमा पनि सिकाउनु भएको थियो। तर त्यो व्यस्तताको वा त्यस्तो एकदमै प्रेसरको बीचमा त्यस्तो जीवनमा पनि प्रभु येशू ख्रीष्टले आफ्नो वरिपरि जम्मा हुने अनगिन्ती मानिसहरूको भीड़लाई जहिले पनि एक अलौकिक शान्तिको आभास दिन सक्नुभएको हुन्थ्यो र दिनुहुन्थ्यो पनि। र उहाँको जीवनमा त्यो शान्तिको अर्थात संसारले दिने भन्दा बाहिरको वा समाजलाई पनि माथ गर्ने शान्तिको उपस्थिति देख्न सकिन्थ्यो। यो कसरी सम्भव थियो वा कसरी यो भएको होला कि त्यस्तो भागदौड़को व्यस्तताको जीवनमा तनावपूर्ण जीवनमा पनि स्वर्गीय विश्राम वा साँचो आनन्दमय विश्रामको अनुभवमा रम्नु? यो प्रश्न उहाँको मानव जीवनलाई अध्ययन गर्ने वा नियाल्ने जोसुकैले पनि गर्न सक्छ। मित्रहरू, यो सम्भव यस कारणले पनि थियो कि उहाँले हरेक दिन आफ्नो स्वर्गीय पितासँग प्रार्थनामा गुणस्तरीय क्षण बिताउने गर्नुहुन्थ्यो। स्वर्गीय पिता परमेश्वरसँग हर क्षण उहाँ जोडिएर रहनुहुन्थ्यो। आफ्नो मानव जीवनको प्रत्येक दिन त्यसैले गर्दा जीवनको अति व्यस्तपूर्ण चुनौतीहरूका बावजुद पनि उहाँ शान्ति र निश्चित आनन्दमय विश्रामको आभास र अनुभवपूर्ण क्षणहरूमा रहन सक्नुहुन्थ्यो र त्यसको

0: आवास अरूलाई पनि उहाँले दिनुहुन्थ्यो। युहन्नाको सुसमाचारीय पुस्तकको 6 अध्यायको 57 पदले उहाँको यो वचनलाई यसरी उल्लेख गर्दछ। त्यहाँ लेखिएको छ, जसरी जीवित पिताले मलाई पठाउनुभयो र म पिताको कारणले जिउँछु, त्यसै गरी मलाई ग्रहण गर्ने पनि म जस्तै शान्तिमा जिउनेछ। जसरी यो संसारिक जीवनमा रहँदा हाम्रो उद्धारकर्ता आफ्नो स्वर्गीय पितासँग जोडिएर रहनुभयो, हामी पनि जब वचन अध्ययन, नियमित प्रार्थना, असल सोच र क्रियाकलापद्वारा हरेक क्षण उहाँसँग जोडिएर रहन्छौं, जब हामी आफूलाई उहाँको पवित्र आत्माद्वारा परिचालित गराउँछौं वा हुन हामी निर्णय लिँदछौं वा हामी तत्पर हुँदछौं हरेक असल कार्यको निम्ति, जसरी एउटा माटोको भाँडा बनाउने कुमालेले माटोको भाँडालाई आकार दिन्छ आफ्नो इच्छा अनुसार असल आकार, र त्यस माटोको डल्लोलाई एउटा सुन्दर भाँडोमा परिणत गर्दछ, त्यस्तै गरी जब हामीले आफूलाई उद्धारकर्ता, सृष्टिकर्ता, संसारको जो सबैको न्यायकर्ता परमप्रभु हुनुहुन्छ उहाँको हातमा हामीले आफूलाई सुम्पिएर रहँदा वा हिँड्दा हाम्रो जीवन बेग्लै बन्न पुग्दछ। मित्रहरू, संसारको स्वार्थभन्दा माथि उठेर हिँड्ने प्रेमको प्रक्रियाले सत्यमा उभिएको र पवित्रताले बाँधिएको अनि परोपकार र सेवाको आत्माले सिंचित भएको सद्भावले सिंगारिएको त्यो जीवन आफैमा आनन्ददायी त हुन्छ नै, र साथसाथै हेर्ने हरेकको निम्ति त्यो प्रेरणाको उदाहरण बन्न पुग्दछ, जसले परमेश्वरको महिमा गर्न सिकाउने गर्दछ र उहाँको शान्तिपूर्ण आनन्दमा रम्न प्रोत्साहन पनि दिने गर्दछ। एउटा संसारिक व्यस्तताले थिचिएको जीवन जसमा सबै थोक बिख्रिँदै गइरहेको छ, जहाँ जीवन भाग दौड पूर्ण व्यस्तताले निसासिएको प्रतीत हुँदछ, त्यहाँ पनि यदि हामी परमेश्वरमा रहने प्रयास गर्दछौ भने परमेश्वरको हरेक असल थोक वा आशिषहरूले त्यो परिपूर्ण हुँदछ, चाहे विश्रामको आशिषको सवालमा होस् वा अनन्त जीवनको सवालमा। भन्दै आजको यो अध्ययनलाई मित्रहरू युहन्नाको सुसमाचारीय पुस्तकको 15 अध्यायको 4 र 5 पदमा उल्लेखित प्रभु येशूको यो वचन छोडेर यसलाई पढेर वाचन गरेर म अन्त गर्न चाहन्छु। जहाँ लेखिएको छ, ममा रहो र म तिमीमा रहनेछु, हो मित्र, कारण हामीले परमेश्वर बिना केही पनि असल कुरा गर्न सक्दैनौ, किनभने हामीमा कमी कमजोरी भरिएको यस्तो प्रकारले थिचिएको छ, जसरी गुन्द्रुक बनाउँदाखेरि त्यसलाई कुटी कुटी थिचिएर भरिने गरिन्छ। हामी मानिसहरूमा हाम्रो सोच, हाम्रो ख्यालहरू कैयौं पटक हामीलाई नै डर लाग्ने खालको हुन्छ, अरे कसरी म यति नराम्रो सोच भएको मानिस बन्न पुगे। श्रोता मित्रहरू, हाम्रो आफ्नै ताकतले हामी कुनै पनि असल काम गर्न सक्दैनौ, परमेश्वरको अनुग्रहको हामीलाई आवश्यकता पर्दछ। यी पाठहरू जुन हामीले अध्ययन गर्दैछौ, यी पाठहरू कुनै पनि वाद भन्दा माथि उठेर केवल परमेश्वरको हृदयलाई जान्ने र त्यो हृदयमा जुन प्रेम छ त्यो प्रेम अनुसार जिउने प्रयास गर्नलाई प्रोत्साहित गर्नलाई मात्रै हो। हामी परमेश्वरमा जाउँ ताकि हाम्रा कमी कमजोरीहरूलाई उहाँले हटाई उहाँको आनन्दमै विश्राममा हामीलाई उहाँले डोर्याउन सक्नु भएको होस्। एकका राखौं, परमेश्वर कहिले पनि जबरजस्ती कहिले पनि करकाप गर्ने परमेश्वर हुनुहुन्न, उहाँ प्रेमिलो परमेश्वर हुनुहुन्छ। परमेश्वरले प्रत्येक हृदयलाई जाँच्नुहुन्छ। परमेश्वरले तपाईँ र मेरो निवेदन सुन्न चाहनुहुन्छ। तपाईँ र मेरो सहर्ष रूपमा गरिएको निर्णयलाई उहाँ हेर्न चाहनुहुन्छ, सुन्न चाहनुहुन्छ कि परमेश्वर आउनुहोस् मेरो हृदयमा, मलाई तपाईँ जस्तै प्रेमिलो बनाउनुहोस्, तपाईँ जस्तै सिद्ध मलाई बनाउनुहोस्, म आफूलाई तपाईँको हातमा सुम्पन्छु। यो हाम्रो प्रार्थना भएको होस् भन्दै आजको दिनबाट बिदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: भित्ताको लेखोट लेखोट लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर ख्रिस्टीय वचनबाट।

हृदयले परमेश्वरमा भरोसा राख्न र आफ्ना सबै मार्गहरूमा उहाँलाई सम्झिने सन्देश दिई समस्त मानिसहरूलाई पवित्र आचरण र सत्य पूर्ण जीवन जिउन प्रेरित गराउने कार्यक्रम नयाँ आशाको आजको प्रस्तुतिको समापन हुने बेला आइपुगेको छ। प्रेम र भलाई, करुणा र सद्भाव अनि भाइचाराको पवित्र सन्देश बोकी हामी फेरि भोलि यही स्टेशन र यही समय उपस्थित हुनेछौ। कार्यक्रम सुनेर यदि यहाँहरूले आत्मिक ऊर्जा प्राप्त गर्नु भएको छ वा केही बाइबलीय जिज्ञासा वा प्रार्थनाका विषय छन् भने हामी यहाँहरूलाई हामीसँग सम्पर्क गर्न प्रेरित गर्न चाहन्छौ र हाम्रो सम्पर्क इमेल आइडी हो newhopeforall2013@yahoo.com newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल र सम्पर्क नम्बर हो 9808233326। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा भेट हुने आशाका साथ शिशिर र म मतिनालाई पनि कार्यक्रम नयाँ आशाबाट बिदा दिनुहोस्। नमस्कार।

प्रिय श्रोता मित्र, ख्रिस्टीय अभिवादन कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिस्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिस्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिस्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

मित्र, सबै ख्रिस्टियनहरू चाहे उनीहरू पूरा जीवनभरि नै येशु ख्रिस्टद्वारा उद्धार गरिएका हुन् या भर्खरै उद्धार गरिएका हुन्, उनीहरूमा दैनिक ख्रिस्टियन जीवन सम्बन्धित थुप्रै प्रश्नहरू उब्जिरहेका हुन्छन्, जुन स्वाभाविक कुरा पनि हो। हामीले आज त्यस्तै केही प्रश्नहरूलाई तपाईँको माझमा उत्तरसहित लिएर आएका छौं। हामीले दिने उत्तरको केवल एकमात्र आधार पवित्र शास्त्र बाइबल हो, जसमा हाम्रो सम्पूर्ण विश्वास छ।

0: प्रिय श्रोता, आउनुहोस् आजको पहिलो प्रश्नलाई सुनौ।
1: कृपया मलाई बताइदिनुहोस् कि प्रभुभोज मनाउँदा के खाइन्छ र प्रभुभोज कस कसले खान पाउँछन्।
0: मित्र, म तपाईँलाई यो याद दिलाउँदै तपाईँको प्रश्नको उत्तर दिन चाहन्छु कि येशु मर्नुभन्दा एक दिन पहिले उहाँ र उहाँका चेलाहरूले सबभन्दा पहिले प्रभु भोज खानुभयो। मर्कुस 14:22। येशु आफैले उहाँको मृत्युको सम्झनामा ख्रिस्टियनहरूलाई प्रभु भोज मनाउने आज्ञा गर्नुभयो। पहिलो कोरिन्थी 11:23-26। हुन्छ, अब म तपाईँको प्रश्नको उत्तर दिनतर्फ लाग्छु। प्रभु भोज मनाउँदा ख्रिस्टियनहरूले रोटी खान्छन्, जुन रोटीले येशु ख्रिस्टको शरीरको प्रतिनिधित्व गर्छ, र दागमध्य पिउँछन्, जुन दागमध्यले येशु ख्रिस्टको रगतको प्रतिनिधित्व गर्छ। जब हामी ख्रिस्टियनहरूले प्रभु भोज खान्छौ, तब हामी एक प्रकारले येशुको मृत्युमा र उहाँको पुनरुत्थानमा सहभागी हुन्छौ। कोही ख्रिस्टियनहरू विचार गर्छन् कि प्रभुभोज एउटा बाहिरी चिन्ह मात्र हो। जब हामी रोटी र दागमध्य खान्छौ, तब हामी संकेतको रूपमा मात्र ख्रिस्टसँग एकै भएका हुन्छौ। विश्वासद्वारा मात्र हामी ख्रिस्टको जीवन पाउँछौ। तर अरू ख्रिस्टियनहरूले विचार गर्छन् कि प्रभुभोज आफै नै एउटा माध्यम हो, जसद्वारा हामी परमेश्वरबाट ख्रिस्टको मृत्यु र पुनरुत्थानबाट आएका आत्मिक आशिषहरूको अनुभव नयाँ गरी पाउँछौ, अर्थात पापमोचन, सफाई र नयाँ जीवनको अनुभव। अब प्रभुभोज कस कसले खान पाउँछन् भन्ने प्रश्नको उत्तर चाहिँ यही हो कि ख्रिस्टमा साँचो विश्वास गर्नेहरूले मात्र प्रभुभोज खान पाउँछन्। प्रभु भोज मनाउनलाई पहिले हरेकले आफ्ना सब जानेका पापहरूको स्वीकार गरेको र ख्रिस्टको आज्ञापालनमा हिँडिरहेको हुनुपर्छ। खानुभन्दा पहिले हरेक जनाले आफैलाई जाँच्नुपर्छ। आउनुहोस् यही कुरालाई स्पष्ट गर्ने बाइबलको पहिलो कोरिन्थी 11:27-29 रहेको परमेश्वरको वचनलाई पनि पढिहालौं। यसकारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ कि प्रभुको कचोराबाट पिउँछ, त्यो मानिस प्रभुको शरीर र रगतलाई अपवित्र तुल्याएकोमा दोषी ठहरिनेछ। हरेक मानिसले आफूलाई जाँचोस् अनि मात्र त्यसले रोटी खाओस् र कचोराबाट पियोस्, किनकि प्रभुको शरीरलाई नचिनिकन जसले खान्छ र पिउँछ त्यसले त्यो खाएको र पिएको कारणले आफूमाथि दण्ड ल्याउनेछ। मित्र, म आशा गर्छु तपाईँले आफ्नो प्रश्नको उत्तर पाउनुभयो। अब तपाईँको अर्को प्रश्न के छ?
1: अब मलाई कृपया बताइदिनुहोस् पुनरुत्थान केलाई भनिन्छ।
0: प्रिय मित्र, एकपल्ट मरेर फेरि जीवित भएर उठ्नुलाई पुनरुत्थान भनिन्छ। येशूसँग मरेकाहरूलाई बिउताउने शक्ति थियो। उहाँले नाइनकी विधवाको छोरालाई बिउताउनुभयो। लुका 7:11-17। चार दिन अघिबाटै मरिसकेको लाजरसलाई पनि उहाँले मृतकबाट बिउताउनुभयो। युहन्ना 11:38-44। येशू आफैले नै मृत्युमाथि विजय गर्नुभयो र मरेकाबाट बिउतनुभयो। यसकारण उहाँमा विश्वास गर्नेहरू पनि मरेपछि फेरि जीवित हुनेछन्। पहिलो कोरिन्थी 15:20-23। संसारको अन्तमा जब येशु फेरि आउनुहुन्छ, तब विश्वास गर्नेहरू पहिले बिउताइनेछन्। पहिलो थेस्लोनिकी 4:16-17। तर त्यसपछि सबै मानिसहरू असल र दुष्ट दुवैको पुनरुत्थान हुनेछ। येशूमा विश्वास गर्नेहरूको पुनरुत्थान स्वर्गमा हुनेछ। येशू ख्रिस्टमा विश्वास नगर्नेहरूको पुनरुत्थान नरकमा हुनेछ। यस तथ्यलाई हामीले बाइबलका विभिन्न ठाउँहरूमा पढ्न पाउँदछौ। आउनुहोस् ती मध्ये एउटालाई चाहिँ अहिले पढौं। यसमा अचम्म नमान किनभने समय आइरहेछ जब चिहानमा हुनेहरू सबैले उसको स्वर सुन्नेछन् र बाहिर निस्कि आउनेछन्। सुकर्म गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र कुकर्म गर्नेहरू चाहिँ दण्डाज्ञाको पुनरुत्थानको निम्ति। युहन्ना 5:28-29 पद। प्रिय मित्र, हाम्रो शरीर मरेपछि हाम्रो आत्मा अझै बाँच्छ, तर हामीले तुरुन्तै नयाँ शरीर पाउँदैनौ। संसारको अन्तमा यीशु फेरि आउनुभएपछि मात्र हामीले नयाँ शरीर पाउनेछौ। पाउलले यसलाई रोमी 8:23 देहको उद्धार भनेका छन्। यीशु ख्रीष्टमा विश्वास गर्नेहरूले आफ्नो नयाँ देह या शरीर स्वर्गमा पाउनेछन्। तिनीहरूको नयाँ शरीर कहिल्यै मर्ने छैन, त्यो शरीर महिमित शरीर हुनेछ। त्यो शरीर यीशु ख्रीष्टको पुनरुत्थान भएको शरीर जस्तै हुनेछ। फिलिपी 3:21 र पहिलो युहन्ना 3:2 पद। संसारको पूरा इतिहासमा सबैभन्दा महत्वपूर्ण घटना यीशु ख्रीष्टको पुनरुत्थान हो। आफ्नो पुनरुत्थानद्वारा यीशुले उहाँ साँच्ची नै परमेश्वरका पुत्र हुनुहुन्छ भनेर मानिसहरूलाई प्रमाण देखाउनुभयो। रोमी 1:4 सोही कुरालाई यसरी उल्लेख गरिएको छ। यीशु ख्रीष्ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्थान भएर पवित्रताको आत्मा अनुसार शक्तिमा परमेश्वरको पुत्र ठहरिनुभयो। मित्र, अर्को कुरा म तपाईंलाई यो बताउन चाहन्छु कि यीशु ख्रीष्टको पुनरुत्थान भएको कारणले हामीले पनि अनन्त जीवनको आशा पाएका छौं। युहन्ना 11:25-26 पदमा यीशु भन्नुहुन्छ, पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ, अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्ने छैन। त्यसै गरी युहन्ना 14:19 यीशुले उहाँमाथि विश्वास गर्नेहरूलाई भन्नुहुन्छ कि म जीवित भएको हुनाले तिमीहरू पनि जीवित रहनेछौ। मित्र, म आशा गर्छु अब तपाईँले पुनरुत्थान केलाई भनिन्छ भन्ने विषयमा रहेको तपाईँको प्रश्नको उत्तर पाउनु भएको छ। तपाईँको अर्को प्रश्न के छ?
1: कृपया मलाई इन्साफ अथवा न्याय शब्दका अर्थहरू बताइदिनुहोस्।
0: पवित्र शास्त्र बाइबलको नयाँ करारमा इन्साफ अथवा न्याय भन्ने शब्दका 3 अर्थ छन्। अर्थात् इन्साफ शब्दलाई 3 किसिमले प्रयोग गरिएको छ। इन्साफको पहिलो अर्थ चाहिँ मानिसहरूमा एक अर्काप्रति गरिएको इन्साफ या न्याय हो। यीशुले मत्ती 7:1 भन्नुभयो कि हामीले एक अर्काको न्याय गर्नु हुँदैन। मानिसले गरेको न्याय कहिले पनि पूरा सत्य हुँदैन, किनभने कुनै मानिसलाई पनि अर्को कुनै मानिसको विषयमा पूरा थाहा हुन सक्दैन। परमेश्वरलाई मात्र हरेक मानिसको बारेमा सबै कुरा थाहा हुन्छ। त्यसकारण परमेश्वरले मात्र मानिसलाई सत्यसँग न्याय अथवा इन्साफ गर्न सक्नुहुन्छ। बाइबलमा उल्लेख भएको दोस्रो किसिमको इन्साफ चाहिँ दुष्ट या पापमा परेका मानिसहरूलाई परमेश्वरले दिनुहुने दण्ड हो। यस्तो दण्ड विश्वास गर्ने र नगर्ने दुवैमाथि पर्न सक्छ। यस किसिमको इन्साफ अथवा दण्डको उद्देश्य चाहिँ मानिसहरूलाई परमेश्वरतिर फर्काउनलाई र तिनीहरूका जीवनमा सुधार्न र पवित्र बनाउनलाई हो। बाइबलमा रहेको पहिलो कोरिन्थी 11:31-32 पदले पनि हामीलाई यही कुराको निश्चयता दिदछ। आउनुहोस् पहिलो कोरिन्थी 11:31-32 पदलाई हामी पढौं। तर हामी साँच्चै आफैले आफैलाई जाँचेका छौं भने हामी न्यायमा पर्ने छैनौं, तर जब प्रभुले हाम्रो न्याय गर्नुहुन्छ तब हामीलाई ताडना दिनुहुन्छ ताकि संसारसँग हामी दोषी नठहरियौ। इत्र त्यसै गरी नयाँ करारमा उल्लेख भएको तेस्रो किसिमको इन्साफ चाहिँ संसारको अन्तमा हुन आउने परमेश्वरबाटको अन्तिम इन्साफ या न्याय हो। परमेश्वरले अन्तिम इन्साफ गर्ने अधिकार यीशु ख्रीष्टलाई दिनुभएको छ। युहन्ना 5:22 पद। प्रत्येक मानिस येशु ख्रिष्टको न्याय आसनको अगाडि उभिनु पर्नेछ। आउनुहोस् यही कुरालाई दोस्रो कोरिन्थी 5:10 पनि हामी पढौं। किनकि हामी सबै ख्रिष्टका न्याय आसनको सामुन्ने खड़ा हुनुपर्छ। यसरी शरीरमा हुँदा आफूले गरे बमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ। ख्रिष्टले गर्नुहुने इन्साफ बिना पक्षपात हुनेछ। यस संसारमा झैं त्यस अन्तिम दिनको इन्साफ हुने छैन, तर ठिक ठिक र जस्ताको त्यस्तै इन्साफ गरिनेछ। जसले यस संसारमा ख्रिष्टमा विश्वास गरेको छ त्यो उद्धार पाएर स्वर्गमा जानेछ। जसले यस संसारमा येशु ख्रिष्टमा विश्वास गरेको छैन त्यो दण्डको आज्ञा पाएर नरकमा पठाइनेछ। अन्तिम इन्साफ गरिसकेपछि कुनै अपील गर्न सम्भव हुने छैन। यसै कारण उद्धार पाउनलाई मानिसले यसै जीवनमा येशुमा विश्वास गर्नुपर्छ। त्यसबाहेक अर्को कुनै उपाय छैन। प्रेरित 4:12 पनि हामीलाई थाहा हुन्छ कि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा येशु नाउँ बाहेक अर्को कुनै नाउँ दिइएको छैन। प्रिय मित्र, म विश्वस्त छु कि इन्साफको सम्बन्धमा रहेको आफ्नो प्रश्नको जवाब तपाईँले पाउनुभयो र अहिलेलाई हामी अर्को प्रश्नतिर जाने छैनौ। कृपया अरू प्रश्नलाई अर्को पटक सोधिदिनुहोला। धन्यवाद। श्रोता, प्रभु येशु ख्रिष्टले दिनुहुने मुक्ति धार्मिक कार्यहरू गरेका हुनाले मानिसलाई दिइएको इनाम होइन, तर एउटा सित्तैको वरदान हो जुन चाहिँ ती सबैले प्राप्त गर्दछन् जसले येशु ख्रिष्टमाथि साँचो रूपमा भरोसा र विश्वास राख्दछन्। आशा गर्छु प्रभुले तपाईँको हृदयलाई खोलिदिनु भएको छ र परमेश्वरको त्यस वरदानलाई प्राप्त गर्नुभएको छ। तर यदि पाउनु भएको छैन भने निराश नहुनुहोस्। अहिले नै नम्रतापूर्वक परमेश्वरको हातमा आफूलाई सुम्पनुहोस् र येशु ख्रिष्टलाई आफ्नो मुक्तिदाता र प्रभु भनी ग्रहण गर्नुहोस्, किनभने उहाँले मात्र उद्धार नभएकाहरूलाई पापहरूदेखि र आउन लागेको इन्साफबाट बचाउन सक्नुहुन्छ।

हामी आशा गर्दछौं कि हाम्रो कार्यक्रमको यस भागले तपाईंलाई क्रिस्चियन विश्वासमा उत्साहित पारेको छ। हामीलाई सुन्नुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया हामीलाई सुनिरहनुहोला।

प्रिय मित्र, हामी आज अत्यन्तै खुसी र आनन्दित छौं कि तपाईँको माझमा पवित्र शास्त्र बाइबलमा रहेको यीशुको सन्देशलाई यसरी प्रस्तुत गर्न पाइरहेका छौं। पवित्र बाइबलले भन्दछ कि स्वर्ग जाने एउटै मात्र बाटो छ। पवित्र शास्त्र बाइबलको यूहन्ना अध्याय 14 पद 6 यीशु ख्रीष्टले भन्नुभएको छ, बाटो सत्य र जीवन म नै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउँदैन, अर्थात् यीशुद्वारा बाहेक कोही पनि स्वर्ग जान सक्दैन। त्यसैले श्रोता, तपाईँ रहनु भएको वर्तमान अवस्था, जुन सदा सर्वदाको निम्ति मृत्युलाई, अनन्त नरक दण्डलाई प्राप्त हुने बाटोतर्फ लम्किरहेको छ, त्यसदेखि यीशु ख्रीष्ट बाहेक तपाईँलाई कसैले पनि उद्धार गर्न सक्दैन। आज नै प्रभु येशूमा विश्वास गर्नुहोस्, किनभने बाइबलले रोमी 10:9 हामीलाई बताउँदछ कि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने, आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ। कृपया प्रार्थनाद्वारा येशूलाई तपाईँको व्यक्तिगत मुक्तिदाता भनी स्वीकार गरी आफ्नो हृदयमा निम्त्याउनुहोस्। त्यसको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ, हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रीष्टलाई यही घडी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु, म निम्तो गर्छु, मेरो जीवन र हृदयमा हे येशू प्रभु आउनुहोस्, आमेन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि साँच्चै नै ग्रहण गर्नुभएको छ भने, यही क्षणदेखि तपाईँले येशूसँग एक उद्वेगको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुसी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com। ठेगाना एकपटक फेरि yesukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesukosandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम खेलकुद र विश्वास।
2: जयमसी साथै नमस्कार, म कार्यक्रम प्रस्तुता सुनिल राज लामा म तपाईँहरू समक्ष उपस्थित भइसकेको छु कार्यक्रम खेलकुद र विश्वास लिएर। हरेक बिहिबार बेलुकी 8:30 बजेदेखि 9 बजेसम्म प्रसारण हुने गर्दछ गुड न्यूज एफएम 105.1 MHz को रेडियो तरंग मार्फत। यो चाहिँ काठमाडौँ र काठमाडौँ आसपासका जिल्लाहरूमा तपाईँले 105.1 MHz मार्फत तपाईँले सुनिरहनु भएको छ भने, पोखरा कास्की जिल्ला आसपासका जिल्लाहरूमा हुनुहुन्छ भने 105.6 MHz मार्फत सुनिरहनु भएको छ भने, अथवा तपाईँ मार्फत सुनिरहनु भएको छ अथवा सुन्न चाहनुहुन्छ भने चाहिँ www.goodnewsfm.com.np लगइन गर्नु भएर तपाईँले सुन्न सक्नुहुनेछ। यो हाम्रो गुड न्यूज एफएमको आफ्नै वेबसाइट रहेको छ। अथवा तपाईँ हाम्रो पात्रो मार्फत सुन्न चाहनुहुन्छ भने हाम्रो पात्रोमा जानु भएर त्यहाँ रेडियो छ, रेडियोमा तपाईँले क्लिक गर्न सक्नुहुनेछ। त्यसपछि गुड न्यूज एफएम भनेर सर्च गर्नुभयो भने गुड न्यूज एफएम आउनेछ र गुड न्यूज एफएम मार्फत यो 8:30 देखि 9 बजेसम्म कार्यक्रम खेलकुद र विश्वास सुन्न सक्नुहुनेछ। कार्यक्रम खेलकुद र विश्वासलाई गेस्तमनी मण्डलीले प्रायोजित गर्नुभएको छ भने यस कार्यक्रममा चाहिँ विशेष गरी खेलकुद र विश्वास, विशेष गरी आत्मिकी विश्वासको बारेमा हामी कुराकानीलाई अगाडि बढ़ाउँछौ र गर्ने गरेका छौं। कहिलेकाहीँ खेलाड़ीहरू जस्तै फुटबल खेलाड़ी, जस्तै विभिन्न खेलहरू हुन्छ होइन, खेलाड़ीहरूसँगको कुराकानी पनि हामी गर्छौं भने कहिलेकाहीँ हामी विश्वासका कुराहरू पनि हामी गर्छौं। तर त्यसै क्रममा आज हामीसँग स्टुडियोमा हुनुहुन्छ, अतिथिको रूपमा हुनुहुन्छ आदरणीय पास्टर गम्बु शेर्पा हुनुहुन्छ। उहाँको जन्म 2033 भदौ 18 गते रामेछापमा भएको थियो भने उहाँले चाहिँ 2052 र 53 को बीचमा चाहिँ उहाँले चाहिँ सुसमाचार सुन्नु भएको थियो। तर शुरूमा चाहिँ उहाँले चाहिँ अलिकति घृणा गर्नुभएको थियो भनेर चाहिँ उहाँले बताउनु भएको थियो अफियरमा। हामी त्यो बारेमा पनि कुराकानी गर्नेछौ र त्यसै गरी उहाँ चाहिँ 65 सालमा चाहिँ उहाँले चाहिँ प्रभु यीशुलाई चाहिँ विश्वास गर्नुभयो र मुक्तिदाता भनेर उहाँले चाहिँ ग्रहण गर्नुभयो। त्यसै गरी 66मा चाहिँ उहाँले बप्तिस्मा लिनुभयो। त्यसपछि 2073 सालमा चाहिँ उहाँले चाहिँ पास्टरी अभिषेक हुनु भएर चाहिँ सेवकालाई चाहिँ निरन्तर अगाडि बढ़ाइरहनु भएको छ र उहाँले चाहिँ अहिले आफ्नै व्यवसाय पनि छ, स्टुडियोहरू निर्माण गर्दै र विभिन्न ट्रस्टहरू निर्माण गर्दै अगाडि बढ़नु भएको छ र त्यो बारेमा पनि हामी कुराकानी गर्नेछौ। तर विशेष गरी उहाँको विश्वास यात्रा चाहिँ कसरी अगाडि बढ़्यो भन्ने बारेमा चाहिँ हामी आजको यो पहिलो श्रृंखलामा हामी कुराकानी गर्न गइरहेका छौ र आज हामीलाई प्रविधिमा साथ दिइरहनु भएको छ सुजन घिमिरेजीले साथ दिइरहनु भएको छ भने आउनुहोस् अब कार्यक्रमलाई अगाडि बढ़ाउन चाहन्छु। आजको अतिथि हाम्रो स्टुडियोमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। आदरणीय पास्टर गम्बु शेर्पाज्यूलाई स्वागत छ हजुरलाई।
3: हुन्छ जयमिसी, साथै नमस्कार, विशेष गरी सुनिल सर अनि टेक्निसियन सरलाई पनि धन्यवाद आज यो मौका दिनुभएको निम्ति।
2: हजुर, विक्रमसम्म 2033 सालमा तपाईँ रामेछापमा जन्मनुभयो, अलिकति तपाईँलाई कसरी अगाडि बढ्नुभयो, कस्तो परिवारमा हुर्किनु भएको थियो हाम्रो श्रोताहरूलाई त्यो बताइदिनुहोस् न।
3: हुन्छ, मेरो रामेछापमा 2033 जन्म भयो अनि शेर्पा फ्यामिलीमा म जन्मेको अनि विशेष गरी म रामेछापमा जन्मेर अनि हुर्काउँदै बढ्दै गर्दा हुँदै अब म चाहिँ त्यो क्रममा स्कूलहरू जाँदै अनि हुर्काउँदै बढ्दै कामकारी क्षेत्रमा लाग्दै एउटा जेठो छोरा भएको कारण पहिलेको समयदेखि नै मलाई चाहिँ जिम्मेवारी अलिकति भारहरू पहिलेको समयमा नै आएको थियो अनि विशेष जेठो छोराले चाहिँ अब जेठो भएर जन्मिसकेपछि चाहिँ अब आफ्नो सबै कुराहरू चाहिँ आफू माथि आउने, बुवा र मम्मीको पछाडि चाहिँ मैले गर्नुपर्ने जिम्मेवारीहरू।
2: परिवारमा चाहिँ दाजुभाइ दिदीबहिनी कतिजना हुनुहुन्थ्यो तपाईँहरू?
3: म चाहिँ जेठो अनि 3 भाइ भाइहरू अनि 1 जना बहिनी गरेर हामी 5 जनाको परिवार अनि बुवा मम्मीहरू हुनुहुन्थ्यो। हामी चाहिँ छोरा छोरीहरू चाहिँ 5 जना अहिले यो समयमा चाहिँ।
2: हजुर, भनेपछि जेठो भएको कारणले गर्दाखेरि धेरै जिम्मेवारीहरू तपाईँले बोक्नु पर्ने भयो, भनेपछि तपाईँले अध्ययन गर्ने पढाइको सिलसिलाहरूलाई अगाडि बढाउन पाउनु भयो कि पाउनु भयो?
3: म स्कूल चाहिँ जान्थे तर म चाहिँ कस्तो भनेदेखि अब किनकि म जेठो भएको कारण पनि म स्कूल गए तापनि मैले तपाईँको स्कूल जाने भित्रमा म चाहिँ हाम्रो गाउँ घरमा चाहिँ कस्तो हुन्छ भने बाख्राहरू गाई बस्तुहरू पनि पालिन्छ अनि त्यो गाई बस्तुलाई मैले बिहान पनि घाँस ल्याएर अनि म स्कूल जान्थेँ खाना खाएर अनि स्कूलबाट आइसकेपछि पनि म के काम गर्नुपर्छ त्यो कामहरूमा लागिहाल्थेँ किनकि मेरो बुवा र मम्मीलाई चाहिँ किन सपोर्ट होस् भनेर के हेल्प होस् भनेर मैले चाहिँ त्यो कामहरू गर्दै पढेँ। तर म धेरै पढिनँ अध्ययनको क्षेत्रमा, उता स्कूलमा त मैले 4-5 क्लास पढेर अनि म चाहिँ 2016मा चाहिँ म काठमाडौँ आएँ तपाईँको।
2: काठमाडौँमा 2016 आउनु हुँदाखेरि तपाईँ एक्लै आउनु भएको थियो कि अथवा कसैले तपाईँलाई काम लगाइदिन्छु भनेर ल्याउनु भएको थियो कि अथवा होइन म आफै काम गर्छु र अलिकति पैसा कमाउँछु अनि परिवारलाई हेर्छु भनेर आउनु भएको हो कि
3: म चाहिँ अब पहिलेदेखि नै तपाईँको स्कुल पढ्ने भन्दा पनि अब कमाउनु पाए हुन्थ्यो भन्ने प्रकारले चाहिँ सोच्ने म अगाडि भएँ किनकि मैले अब कमाउनु पर्छ म जेठो छोरा हो मैले चाहिँ बुवा मम्मीलाई पनि हेल्प गर्नुपर्छ उहाँहरूको पैसाले मलाई हुँदैन भन्ने कुराले म तपाईँको गाउँमै हुँदा पनि म चाहिँ व्यापारहरू गर्थेँ कि व्यापार कसरी गर्थेँ भने दोलखा बरोजिरीबाट तपाईँको सामानहरू लगेर म रामेछापमा बेच्थेँ दुई तीन दिनको बाटो चाहिँ हामी मंगलबार हिँड्थ्यौँ घरबाट अनि बुधबार चाहिँ तपाईँको उहाँ लगेर चाहिँ हामी धोबी भन्नेमा चाहिँ बजार लाग्थ्यौँ अनि त्यहाँ चाहिँ हामी चाहिँ त्यो चिनीहरू चामलहरू त्यहाँ बेच्थ्यौँ जिरीबाट लगेर
2: अनि तपाईँ कति वर्षको
3: म चाहिँ त्यतिखेर चाहिँ 14-15 वर्षमै म त्यसरी कमाउने क्षेत्रमा लाग्थेँ म चाहिँ थोरै जति सक्छ आफूले त्यो चिनीहरू किनेर लगेर उहाँ चाहिँ बेच्थेँ अनि
2: मैले
3: साथीहरू त हुन्थ्यो गाउँको अनि त्यसरी म चाहिँ पैसा कमाउने क्षेत्रमा लाग्नुपर्छ भनेर चाहिँ त्यसरी लागि परेको
2: बाटो हिँड्नु पर्थ्यो है
3: शनिबार जिरीमा जान्थ्यो शनिबार जिरी गएर तपाईँको त्यो सामान लिएर राख्ने घरमा अनि आइतबार सोमबार बस्ने अनि मंगलबारको बिहानै हिँड्ने अनि फेरि मंगलबारको बिहान हिँडेर त्यो आधी बीचमा गएर बास बस्ने बास बसेर अनि बिहान बजार लाग्ने ठाउँ पुगेर अनि बेच्ने अनि यदि बिगेन भने चाहिँ तपाईँको फेरि त्यो दिन पनि लगेर अर्को ठाउँमा बास बसेर अनि रामेछापमा बजार लाग्थ्यो रामेछापमा बजार लागेपछि त्यो बजारबाट किनेर अनि बेलुका बास बसेर शुक्रबारको घर आएर शनिबार फेरि जिरीमा व्यापार गर्थ्यो हामीले
2: तपाईँलाई याद छ कि छैन होला तपाईँले त्यसरी कमाउनु भएको पहिलो रकम चाहिँ के गर्नुभएको थियो अथवा तपाईँलाई कस्तो अनुभूति भएको थियो त
3: मैले चाहिँ के गर्थ्यो भने त्यो व्यापार चाहिँ कसरी लान्थ्यो भने अब मैले 5-6 पाथी चिनी भएको थियो जिरीबाट अनि त्यो 80 रुपियाँ पाथीमा पायो भने 100 रुपियाँमा उता बिक्रियो तपाईँको 60 रुपियाँमा पायो भने 80 रुपियाँमा बिक्थ्यो कि पाथीको त्यो 20 रुपियाँ जति हुन्थ्यो
2: होला
3: त्यस्तो बस्थ्यो अनि त्यो 20 रुपियाँको 5 पाथीको तपाईँको 100 रुपियाँ भयो अनि त्यो 100 रुपियाँ चाहिँ मैले आफ्नो त्यो किनेको भन्दा बढी आएकोलाई चाहिँ के गर्थ्यो भने अब त्यसमा कति खाजाहरू खान्छ बाटोमा हिँड्दाखेरि खानु मन लागेको कुराहरू त्यसमा बचेको चाहिँ अनि घरमा ल्याएर मम्मीलाई दिन्थेँ मैले अनि मम्मीले चाहिँ अनि कपी कलम किन्नु होला स्कुल पढ्दा नै त्यसरी म व्यापारहरू गर्थेँ अनि त्यो भएको भएर कति कुराहरू चाहिँ अब त्यसरी गर्दै अब त्यो आएको कुराहरूलाई चाहिँ मैले मम्मीलाई नै दिन्थेँ पैसाहरू चाहिँ
2: हजुर अनि त्यसपछि तपाईँ 16 वर्षको उमेरमा चाहिँ काठमाडौँ आउनुहुन्छ
3: काठमाडौँमा
2: पनि साथीहरूले नै भन्दाखेरि आउनुभयो कि तपाईँ एक्लै आउनुभयो कि कसरी
3: काठमाडौँ चाहिँ यसरी आयो मेरो कान्छो बुवाको छोराहरू कति आफन्तहरू काठमाडौँमा थियो अनि उहाँहरू भएको कारण अब काम पाइने रहेछ अब पैसाहरू कमिन्छ काम गऱ्यो भने त भन्ने कुराको सोच भयो मेरो अनि त्यस्तो भइसकेपछि तपाईँको उहाँहरूलाई कन्ट्याक्ट गरेर मैले पनि अब जानुपर्छ काठमाडौँ भन्ने सोच निकालेर मैले पनि घरमा पनि सल्लाह गरेँ घरमा चाहिँ के भन्नुहुन्थ्यो भने अब यसरी काठमाडौँ जाने कुरा गर्नुहुँदैन पढ्नुपर्छ भोलि पढाइ भएन भने एकदमै दुःख पाउँछ भनेर बुवा मम्मीले चाहिँ त्यसो भन्नुहुन्थ्यो तर म चाहिँ त्यसरी त्यो पढाइभन्दा पनि अब पैसा कमाउनु पर्ला भन्नेतिर नै ध्यान दिन्थेँ अनि उहाँहरूले चाहिँ के भन्नुहुन्थ्यो भने पढ्यो भने पैसा त पछि कमिन्छ अहिले पढ्नु नै पर्ने उमेर हो भनेर भन्नुहुन्थ्यो अनि म चाहिँ ठिकै छ पढ्दै पनि छु अब काठमाडौँ पनि जानु पर्ला भन्ने सोचमा उहाँहरूको कन्ट्याक्टमा चाहिँ काठमाडौँ आयो अनि काठमाडौँ आएर अनि यस्तो कामहरू गर्यो उहाँहरूको काम चाहिँ कस्तो भनेदेखि रङ पेन्टिङहरू गर्ने त्यस्तोहरू काम गर्नुहुन्थ्यो अनि मेरो फुपूको छोरा पेमा शेर्पा भन्थ्यो उहाँ चाहिँ एकदमै सरकारी भवनहरू ठेक्का लिन्थ्यो अनि उहाँले चाहिँ मलाई काम लगाउनु भयो अनि दिनको मैले ज्याला काम गरे बापत कति पाउँथ्यो भने 60 रुपियाँ पाउँथ्यो दिनको 60 रुपियाँ मलाई दिनुहुन्थ्यो त्यो अनि म उहाँहरूकोमै नै बस्थेँ कति आफन्त घरमा बस्यो अनि 60 हुँदाहुँदा म चाहिँ फेरि त्यो काममा नरहने फेरि तपाईँको अब कसरी हुन्छ मलाई चाहिँ काम छिटो सिक्नुपर्छ भन्ने प्रकारले अनि म एकदमै काम छिटो सिक्थेँ अनि काम छिटो सिकेको कारण फेरि मलाई उहाँहरूले के गर्नुहुन्थ्यो भने त्यो बढाएर दिनुहुन्थ्यो कि पैसा पहिले त तपाईँको के भनेदेखि पेन्टिङमा जानुभन्दा अगाडि त म त गाउँको एउटा राई परिवारको दाई हुनुहुन्थ्यो उहाँले चाहिँ कार्पेटमा ल्याउनु भएको थियो मलाई कार्पेट बुन्नुलाई
2: कार्पेट भने गलैँचा
3: बुन्नुलाई है 2049 म गलैँचा बुन्निएर धेरै बसिनँ 3 महिना सिक्नुपर्छ भन्नुभएको थियो अनि सिकिसकेपछि चाहिँ 300 रुपियाँ तलब पाइन्छ भन्नुभएको थियो उहाँले अनि मैले 3 महिना सिक्नुपर्छ भनेको कुरालाई चाहिँ म एकै महिनामा त्यो चाहिँ सबै कुराहरू मैले जाने त्यो काम चाहिँ कार्पेट बुन्नु चाहिँ उहाँले 1 महिना पछाडि दिनेदेखि नै मलाई तलब दिनुभयो जान्यो भनेर 300 दरले अनि कति छ महिना एक वर्ष कता गरेर चाहिँ तपाईँको म घर गएँ। घरमा गइसकेपछि चाहिँ फेरि फर्केर आएर चाहिँ म त्यहाँ कार्पेट बुन्ने काम गरेन। पहिले सुरुमा चाहिँ मैले पुलचोकको यो दमकलनी र फ्याक्ट्री रहेछ त्यहाँ गरियो त्यो दाईहरूसँग। अनि पछि घरमा गएर एक डेढ महिना बसेर म फर्केर आइसकेपछि चाहिँ मैले चाबेलको सिफाल भन्ने ठाउँमा चाहिँ एउटा फ्याक्ट्रीमा त्यहाँ त्यो कार्पेटको काम चाहिँ आफैले लिएर आफै सबै कुराहरू गरेर मान्छे राखेर काम गर्न थालेँ। अनि तीन चारजना मान्छे राखेर मैले कार्पेटको काम गर्थे। अनि त्यहाँ कार्पेटको काम गर्दै जाँदाखेरि पछि गएर चाहिँ के भयो भने अब त्यो धेरै कामदारहरूले चाहिँ बिगार्न थाल्यो कार्पेटलाई। मैले भन्दा भन्दा पनि उनीहरूले अब त्यो बिगार्न थालिसकेपछि चाहिँ मैले एकदमै गाह्रो भयो मलाई त्यो कार्पेट सपार्नुलाई। एबिसीसम्म कार्पेटको चाहिँ ए भनेको चाहिँ एकदमै राम्रो बनेको, अनि बी भनेको अलिकति बिग्रेको, सी भनेको चाहिँ अझै बिग्रेको, अनि डीमा गयो भने चाहिँ धेरै नै बिग्रेको, बिग्री नै नहुने यस्तो। अनि त्यस्तो हुँदै गएपछि चाहिँ मलाई अब फेरि मैले के सोचेँ भने अब यो कामले चाहिँ मलाई हुँदैन भन्ने सोचेँ कि अब यो काम गर्दै गयो भने मलाई एकदमै घाटा हुन्छ, मैले खानुपर्छ, त्यहाँ बस्नुपर्छ, कामदारलाई तलब दिनुपर्छ, भोलि त एकदमै लस हुँदै जाने देखेँ कि। देखिसकेपछि अनि मैले चाहिँ अब म यो काम गर्दिनँ भनेर कामदारहरूलाई पनि अर्कोतिर काम लगाइदिएर अनि म चाहिँ ललितपुरको पाटनतिर आएपछि अनि त्यहाँ चाहिँ त्यो फुपूको छोरासँग भेट भएर उहाँसँग चाहिँ धेरै कामहरू हुन्थ्यो उहाँको चाहिँ ठेक्कापट्टाहरू दैनिक 60 रुपियाँमा मैले काम गरेँ। अनि पछि हुँदै गएपछि त्यहाँ पनि तपाईँको बढ्दै गयो पैसाहरू, 80 रुपियाँ हुँदै गयो, 100 रुपियाँ हुँदै गयो, 120 हुँदै गयो। अनि त्यसरी दैनिकी काम गर्दै जाँदाखेरि 2051 मैले सोल्टी होटलमा इन्जिनियरिङ डिपार्टमेन्टमा काम गरेँ। अनि त्यहाँ चाहिँ पेन्टिङ सेक्सनमा 11 थाई त्यहाँ स्टाफहरू थियो, त्यसमध्ये हामी चाहिँ डेलिभेजमा 3-4 बस्यौँ। अनि त्यसपछि डेलिभेजमा पनि नभएर पछि चाहिँ उहाँले तलबमा राख्ने मार्सिक भन्नुभयो, अनि मार्सिक पनि बस्यौँ पछि 6 महिना पछाडि मार्सिक बस्दाखेरि पहिले ज्यालादारीमा काम गर्दा महिनाको 5,400 आउँथ्यो, अनि पछि फेरि मार्सिक उहाँहरूले के गर्यो भनेदेखि 4,500 मात्रै दिने भयो। अनि मैले चाहिँ के भने भनेदेखि मैले 5,400 त पहिले नै पाइरहेको छु यहाँ काम गरेर, मलाई त अझ बढ्नुपर्ने 6 महिना पछाडि चाहिँ किन तपाईँले 4,500 दिँदै हुनुहुन्छ भन्दा काम हार्ड हुँदैन, एकदमै इजी हुन्छ, काम गाह्रो हुँदैन भनेर अनि त्यसरी दिएको, कम्पनीले यति दिन्छ भन्नुभयो। अनि त्यसपछि धेरै गरिनँ म 4,500 अनि फेरि आफै कन्ट्याक्टमा काम गर्छु भनेर त्यहाँबाट पनि छोड्यो 2 जति लगभग सोल्टी होटलमा। अनि त्यसपछि चाहिँ आफै जिम्मेवारी लिएर कामहरू गर्ने गर्यो। अनि त्यसपछि काम गर्दै गर्दाखेरि आफूले रुमहरू लियो अनि एक्लै बस्न थाल्यो, अरूसँग बसिएन, अनि आफै कमाउने, आफै अनि रुम भाडा तिर्ने, अनि पढ्ने पनि गरेँ। फेरि मैले
2: पढ्ने कति सालतिर,
3: यो चाहिँ 51 साल 52 साल 53 सालको बिचमा हो, 53 सालतिर चाहिँ मैले पढ्नु थालेँ। फेरि
2: जोइन
3: चाहिँ यस्तो हो, पढ्ने भनेको चाहिँ मैले चाहिँ त्यो क्लास स्कुलमा जोइन गरिनँ, इङ्ग्लिस ल्याङ्ग्वेजहरू सिक्ने त्यसरी चाहिँ पढ्न थालेँ मैले। अनि बिहानको समयहरूमा बेलुकीको समयहरूमा त्यसरी पढ्न थालेँ, त्यो दिउँसो 10:05 काम गर्यो अनि बिहान 6 बजेदेखि 8 बजेसम्म क्लास लियो अनि काममा गयो, त्यसरी गर्दै अलिकति सजिलो भयो अनि मलाई।
2: हजुरले जुन काम गरेर जुन कमाउनुहुन्थ्यो जुन रकम होइन, पछि भाइ बहिनीहरू पढ्नको लागि तपाईँले लगानी गर्नुभयो कि?
3: एकदमै मैले चाहिँ के गर्थेँ भने पहिले चाहिँ मैले कमाएको पैसाहरू चाहिँ एकदमै मम्मीलाई बुवालाई दिनुपर्छ, उहाँलाई गाह्रो हुन्छ। हुँदा हुँदा कर्मश हाम्रो 3 भाइ बहिनी 5 फ्यामिली, मम्मी बुवासँग त 7 हुन्छ। अनि यो ठुलो परिवारमा मैले मात्रै कमाउँदाखेरि उहाँहरूलाई पनि दिनुपर्छ भन्ने प्रकारले चाहिँ मैले घरमा नै दिन्थेँ पैसाहरू चाहिँ। अनि म घरमा जाँदा चाहिँ जति पनि परिवार फ्यामिली छ उहाँहरूलाई एकदमै त्यो जुत्ता लुगा जति पनि कुराहरू म लगेर नै जान्थेँ सबैलाई। त्यसरी त्यो मात्रै होइन, म गाउँको आफन्तलाई पनि त्यो बिस्कुट साबुन त्यस्तो कुराहरू एकदमै त्यो मसला जिराहरू लाने चलन थियो कि त्यतिखेर यो गाउँमा चाहिँ, त्यो कुराहरू म बोकेर जान्थेँ किनेर। अब त्यो बेला मैले सेभिङ गरेको मलाई धेरै मलाई सपोर्ट हुने रहेछ होइन, मैले चाहिँ त्यो बेला चाहिँ एकदमै लगानी गरेँ नि त, त्यसरी घरमा दियो, भाइहरूलाई हेऱ्यो, सबै गर्यो। पछि मैले कस्तो भयो भने मलाई विवाह गरिसकेपछि अलिकति गाह्रो भयो, मैले सेभिङ नगरेको कारण अलिकति गाह्रो हुँदो रहेछ, त्यो हो मैले पछुताको भन्ने कुरा चाहिँ। मैले पहिले नै मैले तपाईँको एकदमै त्यो पैसाहरू चाहिँ एकदमै राखेको भएदेखि मलाई पछि सजिलो हुने रहेछ, तर मैले पहिले एकदमै म अब यत्तिकै हो मैले दिनुपर्छ भन्ने प्रकारले हिँड्यो, पछि विवाह गरिसकेपछि म माथि जिम्मेवारी अर्कै आयो फेरि तपाईँ, अनि त्यतिखेर चाहिँ अलिकति गाह्रो हुने रहेछ त्यसरी नराखेको कारण।
2: हुन त अब आर्थिक कुरा बचत नहुँदाखेरि चाहिँ अलिकति गाह्रो भयो, तर मेहनती भएको कारणले गर्दाखेरि तपाईँले मजाले परिवारलाई अगाडि बढाइरहनु भएको छ, मण्डलीलाई पनि अगाडि बढाउनु भएको छ। यो पाटो चाहिँ हामी अलिकति पछाडि हामी कुराकानी गर्नेछौँ। अनि कति जवानहरू चाहिँ त्यो बेलामा चाहिँ साथी सङ्गीको लैलयमा लागेर बिग्रेर हिँड्छन्, जुवातास खेल्ने, जाडस्ती खाने, होइन? तपाईँ चाहिँ त्यस्तो उसमा पर्नु भएन।
3: म एउटा बुद्धिस्ट परिवारमा जन्मेको हो, अनि म रक्सीहरू चाहिँ त्यति खाँदैन थियो मैले, अनि छ्याङहरू चाहिँ खान्थ्यो। छ्याङ भन्छ हाम्रो भाषामा चाहिँ जाँडलाई चाहिँ, अनि त्यो छ्याङहरू घरमै हुन्थ्यो, पहिले घरमै बनाउँथ्यो। एकदमै पुरानो पुरानो छ्याङहरू हुन्छ हाम्रो घरमा चाहिँ, को 2 महिना 3 महिना चाहिँ त्यो नखाइराखेकोहरू हुन्छ, अथवा 6 महिना वर्ष दिनको पनि हुन्छ त्यो पहिले है। अनि त्यो छ्याङहरू चाहिँ घरमै खाने बानी भएको भएर म काठमाडौँ आउँदा पनि छ्याङहरू चाहिँ खाइन्थ्यो, तर त्यस्तो मातेर एकदमै त्यो लापरवाही जीवन जिएर चाहिँ म हिँड्दैन थियो। काममा एकदमै इमान्दारीपूर्वक मैले काम गर्थ्यो, काममा ध्यान गरेर एकदमै विश्वासको साथ मैले काम गरेको कारणै त्यो काम लगाउने व्यक्तिहरूले पनि राम्रो गर्छौ भन्ने कुराहरू म सुन्थेँ कि। अनि अलिकति मैले के गर्थेँ भने पैसाहरू चाहिँ पहिलेको समयहरूमा चाहिँ म विवाह नगर्दा चाहिँ मैले म बुद्धिस्ट भएको हुनाले मेरो गाउँमा चाहिँ एकदमै शेर्पा समुदाय चाहिँ अगाडि हुनुपर्छ भन्ने चाहिँ मेरो सोच हो पहिले चाहिँ। किन हो भनेदेखि मेरो समुदायले चाहिँ भाषा बोल्नुपर्छ सबैले, अनि मेरो क्षेत्रमा चाहिँ बुद्धको स्तूपहरू हुनुपर्छ भन्ने चाहिँ म एकदमै। अनि त्यो बेला चाहिँ एकदमै हाम्रो गाउँमा चाहिँ अब त्यो स्तूपहरू थिएन, लोसार मनाउने कुराहरू पनि थिएन, अनि त्यो कुराहरूलाई चाहिँ हामीले स्थापित गर्यौँ पछि गएर। हाम्रो गाउँ कस्तो भनेदेखि सबै जाति बस्छ, राई, मगर, तामाङ, छेत्री, बाहुन सबै हुन्छ। त्यो भएको हुनाले अलिकति भाषाहरू चाहिँ कम बोल्छ, अनि कम भाषा बोलेको हुनाले चाहिँ हाम्रो शेर्पा समुदायले चाहिँ आफ्नै भाषा लिपिहरू हुनुपर्छ, अनि आफ्नै संस्कृतिहरू चाहिँ हुनुपर्छ भन्ने प्रकारले मैले चाहिँ फोकस गरेर यहाँ चाहिँ हामीले युवा क्लबहरू गठन गरेर हामी गाउँको युवाहरू मिलेर चाहिँ रकमहरू संकलन गरेर मूर्तिहरू किन्ने, स्तूपहरू बनाउने, भाषा क्लासहरू खोल्ने, भाषा क्लास पढाउने टिचरहरूलाई तलब हामीले दिन्थ्यौँ यहाँबाट, त्यसरी गर्थ्यौँ, खर्च गर्थ्यौँ। त्यति
2: त्यस्तो व्यक्ति अहिले आएर चर्चको एउटा पास्टर हुनु भएको छ, होइन? अनि अब यो भित्रको संघर्ष र गवाही र साक्षी त धेरै नै छँदैछ। तपाईँ क्लब खोल्नुभयो भन्नुभयो, होइन? अनि क्लबबाट चाहिँ खास के हुन्थ्यो, अनि तपाईँले खेलको कुराहरूलाई कतिको जोड दिनुहुन्थ्यो कि अथवा कुराहरू राख्नुहुन्थ्यो कि राख्नुहुन्न थियो कि कस्तो हुनुहुन्थ्यो?
3: क्लबमा चाहिँ हामीले के गर्यौँ भनेदेखि एउटा युवा क्लब भन्ने राख्यौँ हामीले, अनि हामी जति पनि युवाहरू भेला हुन्थ्यौँ अनि मिटिङ गर्थ्यौँ, होइन? अनि कहीँ घुम्नु जाने त्यस्तो कुराहरूलाई चाहिँ फोकस गऱ्यौँ। खेलकुदको क्षेत्रमा चाहिँ त्यतिखेर पनि मैले ध्यान दिइनँ मैले चाहिँ, अनि त्यहाँ जम्मा जति पनि भएकोहरूले पनि त्यति खेल क्षेत्रमा ध्यान दिएन। खेल क्षेत्र भनेको नै हाम्रो यो एउटा युवाहरूले चाहिँ एउटा हामीले चाहिँ त्यो गाउँलाई चाहिँ अलिकति त्यो भाषाहरूमा अनि आफ्नो संस्कृतिहरूमा वेशभूषामा चाहिँ अगाडि ल्याउनु पर्छ भन्ने प्रकारले चाहिँ त्यो कुरालाई चाहिँ हामीले फोकस गर्यौँ। विशेष गरी युवा क्लब त भन्यो, तर हामी खेल क्षेत्रमा त्यस्तो फुटबल यता त्यो क्रिकेट यता त्यस्तो भलिबलहरू त्यस्तो खेल्ने कुराहरूलाई चाहिँ हामीले प्राथमिकता दिएनौँ त्यतिखेर चाहिँ।
2: अहिले चाहिँ त्यो क्लब छ कि छैन?
3: म चाहिँ त्यतिखेर बुद्धिस्ट हुँदाखेरिको कुरा हो, अहिले त्यो क्लबहरू चाहिँ छैन। अहिले चाहिँ म क्रिस्चियन भइसकेपछि चाहिँ उहाँहरूले पनि त्यो क्लबहरू नै छोड्नुभयो। अहिले चाहिँ
2: यताबाट कमाएर कति कति पठाउनुहुन्थ्यो तपाईँहरूले?
3: हामी
2: कसरी दिनुहुन्थ्यो?
3: हामीले महिनाको अब कसरी दिन्थ्यौँ भने अब त्यहाँ बनाउनुलाई हाम्रो संरक्षणहरू कसरी बन्छ भन्ने कुरामा हामीले जानकारी बुझ्थ्यौँ, अनि त्यहाँ अध्यक्ष सदस्यहरू सचिवहरू राखेको थियौँ गाउँमा पनि हामीले, अनि उहाँहरूको राय सल्लाह अनुसार अब यति लागत लाग्छ भन्ने अब जस्तै त्यो बेलाको समयमा हामीले 10,000-20,000 त्यस्तो गर्दै पठाउँथ्यौँ।
2: त्यतिखेरको
3: समयमा अब 5,000 भए पनि पठाइदिने, त्यहाँ केही काम हुन्छ भनेर, अनि त्यो राख्ने मूर्तिहरू पनि सबै हामी यहीँ किन्थ्यौँ। तर यकिन मैले यति नै खर्च लागत लाग्यो भनेर त त्यो राखिनँ, तर पहिलेको समयमा थियो होला। तर म क्रिस्चियन भइसकेपछि चाहिँ त्यो कुराहरूलाई मैले एकदमै ध्यान दिएन, यो चाहिँ केही होइन रहेछ भन्ने प्रकारले म बुझेँ, अनि त्यो कुरालाई पनि मैले वास्ता राखिनँ त्यतिखेर। अब होला त्यो त त्यो अध्यक्ष सदस्य त्यो सचिवहरूसँग रेकर्ड त होला त्यो पैसाहरूको त्यतिखेरको, तर मैले त्यो पनि सोधिनँ मैले क्रिसमा आइसकेपछि चाहिँ।
2: लगभग आजको तपाईँसँगको संघर्षको बारेको पहिलो अन्तर्वार्ताको चाहिँ हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसकेका छौँ। जाँदा जाँदै आजको एपिसोडबाट हामी बिदा लिनुभन्दा अगाडि तपाईँले जुन तरिकाले कमाएर आमा अनि त्यसपछि बुवा अनि भाइ बहिनीहरूलाई उ गर्दै गर्दाखेरि अहिले आएर चाहिँ उहाँ आमा बुवा भाइ बहिनीहरूले चाहिँ तपाईँलाई सम्झिनु पर्दा चाहिँ कसरी सम्झिनुहुन्छ, तपाईँलाई कसरी के भन्नुहुन्छ?
3: मेरो बुवा मम्मीहरूले पनि अहिले भन्नुहुन्छ, पहिले जेठो छोरा भएको कारण उसले दुःख गरेको छ, हेल्प गरेको छ, सपोर्ट गरेको छ, हामीलाई पनि भाइहरूलाई बहिनीहरूलाई पनि सपोर्ट गरेको छ भन्ने कुराहरू नै गर्नुहुन्छ अहिले।
2: भाइ बहिनी तपाईँलाई कसरी सम्झिनुहुन्छ?
3: भाइ बहिनीहरूले पनि राम्रै गर्नुहुन्छ। अब पहिले हामीलाई हेर्दाखेरि उहाँले पनि अब कति पैसाहरू कमाउन सक्नु भएन, हाम्रो दुःखहरू देखेर हामीलाई पढाउनु भयो, हामीलाई सहायता गर्नुभयो भन्ने कुरा नै गर्नुहुन्छ अहिले अहिले पनि।
2: हजुर हस्, हामी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। कार्यक्रमको हामी अन्तिम चरणमा आइसकेका छौँ र तपाईँसँगको अब पास्टर सेवकाई र कसरी तपाईँले परमेश्वरलाई विश्वास गर्नुभयो, कसरी तपाईँ क्रिश्चियन हुनुभयो भन्ने बारेमा चाहिँ हामी आउने हप्ताको एपिसोडमा कुराकानी गर्ने नै छौँ। र हामीलाई यतिसम्म तपाईँले जुन आफ्नो संघर्षको बारेमा बुझाइदिनु भयो त्यसको लागि धेरै धन्यवाद।
3: हुन्छ, धन्यवाद हजुरलाई पनि एकदमै।
2: हजुर, उहाँ हुनुहुन्थ्यो हाम्रो आजको कार्यक्रम खेलकुद र विश्वासमा अतिथिको रूपमा हुनुहुन्थ्यो आदरणीय पास्टर कम्बु शेर्पा हुनुहुन्थ्यो र उहाँको जीवन संघर्षको बारेमा हामीले छोटो कुराकानी आज हामीले गर्यौं र तपाईँ पनि सुनेर आशिषित हुनुभयो होला भन्ने बारेमा हामी पूर्ण रूपमा विश्वस्त छौं। र आउने हप्ताको एपिसोडमा चाहिँ उहाँको सेवकाईको बारेमा र उहाँले कसरी परमेश्वरलाई विश्वास गर्नुभयो भन्ने बारेमा हामी कुराकानी गर्नेछौं। त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुता सुनिराज लामा र प्राविधिक मित्र सुजनजीलाई पनि विदा दिनुहोस्। गुड न्युज एफएम 105.1 मेगाहर्ज सुन्दै गर्नुहोस्।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम स्वयं उपस्थित रहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्तीमा तपाईलाई स्वागत छ। विश्वासद्वारा हामी बुझ्दछौं कि सारा विश्वास परमेश्वरको वचनद्वारा सृष्टि भयो र जो दृश्य छ त्यो अदृश्य कुराबाट बनियो। हिब्रू 11:3 हाम्रो अद्भुत शरीरको सन्दर्भमा डीएनए को बारेमा के भन्ने? ब्रिटिश भौतिक शास्त्र पल डेभिड्सले यसो तुलना गरेका छन्, यो इटाको थुप्रो मुनि डाइनामाइट विस्फोट गर्दा त्यसबाट घर बन्नेछ भन्ने अपेक्षा गर्नु जस्तै हो। त्यस्तो विस्फोटक इटाहरू उडाउनको लागि पर्याप्त ऊर्जा त सिर्जना गर्ला, तर नियन्त्रित तरिकाले इटाहरूमा शक्ति प्रयोग नगरेसम्म अस्त व्यस्तता बाहेक अरू केही सिर्जना हुने आशा कम छ। स्पष्ट रूपमा घर बनाउनको लागि इटाको थुप्रो भन्दा बढी केही चाहिन्छ। यसको लागि वस्तुकारको भौतिकता, निर्माणकर्ताको सिप मुख्य तत्व हुन् अनि मानिसको सबै जटिल संरचनाको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ। मानव जीवनको शुरूआत गर्न आवश्यक सबै तत्वहरू पृथ्वीको सबै स्थानमा एकै समयमा भेला भए भन्ने सम्भावना शून्य छ। यदि हामीले त्यो धारणा स्वीकार गर्यौ भने पनि संयोगले ती सय खराबको शिकारलाई जीवन उत्पादन गर्न आवश्यक पर्ने क्रममा राख्न सक्दैन। प्रख्यात वैज्ञानिक फ्रान्सिस क्रिक आत्मिक कुरा विश्वास गर्ने व्यक्ति त थिएनन्, तर उनले पनि यसो भने, जीवनको उत्पत्ति एउटा चमत्कार जस्तै देखिन्छ, त्यसको लागि यति धेरै शर्तहरू पूरा गर्नुपर्ने थियो अनि त्यो आश्चर्य कर्म के हो त? भजनकारले भनेका छन्, तपाईले मलाई मेरी आमाको गर्भमा रच्नुभयो, म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाएको छु। त्यो आश्चर्य कर्म हो। यस कारण हामी विश्वास गर्छौं कि यो विशाल ब्रह्माण्ड हाम्रो शरीरको जटिल बनोट संयोगबाट सम्भव छैन, तर यो सबै परमेश्वरको योजनाबाट हो। श्रोता, कार्यक्रम अन्तरबिन्तीमा अब भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, प्राविधिक मित्र सुजनलाई पनि धन्यवाद दिँदै, अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जयमसी। नमस्कार।

0: गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ उदयको पुनः प्रसारण।
2: नमस्ते, गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग पोखराबाट 105.6 MHz हामी छौं। कार्यक्रम नयाँ उदयको साथमा सोमबार हो श्रोता, हामी 2-3 बजेसम्म तपाईँको रेडियो सेटमा रहने गर्छौं र परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरूको साथमा मिठा मिठा गीत संगीत पनि लिएर आइसकेका छौं। र आज पनि विविध कुराकानी म गर्नेछु भन्दै शुरूआतमा निकै मिठो गीत सुनाउँछु। त्योभन्दा पहिले प्राविधिक मित्र सुजनजीलाई धेरै धन्यवाद दिँदै यो गीत तपाईँको निम्ति

अर्थपूर्ण भजनपछि फेरि पनि स्वागत गर्दछु कार्यक्रम नयाँ उदयमा। श्रोता मित्र, आज हामी कुराकानी गर्दैछौ मानसिक समस्या अथवा एउटा एक किसिमको स्वास्थ्य समस्याको निम्ति मानिसलाई विभिन्न किसिमका समस्याहरू आउँछन्। स्वास्थ्य समस्याहरू जस्तै शारीरिक होइन त्यस्तै मानसिक समस्या पनि हो। आज संसारमा धेरै मानिसहरू मानसिक समस्याको शिकार बनेका छन् जसले गर्दाखेरि चाहिँ राष्ट्रलाई पनि घाटा अनि आफ्नो पारिवारिक रूपमा पनि घाटा अनि व्यक्तिगत रूपमा पनि घाटा भएको हामीले थाहा पाउँछौ। र आज जो कोही व्यक्ति पनि कुनै न कुनै समय यसरी गुज्रिरहेको हुन्छ कि त्यो समय चाहिँ उसले यदि उम्कने बाटो पाएन अनि त्यो समय चाहिँ उसले यदि सान्त्वना मिलेन अनि के गर्ने भन्ने भयो भने चाहिँ अझ बढी जटिल भएर क्रोनिक भएर मानिसहरूले चाहिँ आत्महत्यासम्म गर्ने जमर्को गर्नेछन्। त्यसैले गर्दाखेरि यो मानसिक तनाव र मानसिक समस्या भनेको चाहिँ एकदम विकराल रूपको भइरहेको छ अहिले समयमा। देश विदेशमा युरोपियन कन्ट्री या नेपालमा एसियन कन्ट्री जतासुकै पनि आज धेरै जसो रोगीहरू अहिले मानसिक रोगीहरू छन् भन्ने पनि आकलनले जनाउँछ। र हामीले परमेश्वरका जनहरूले मानसिक अवस्थामा कस्तो किसिमले रहनुपर्छ भन्ने कुरा पनि आज हामी गर्नेछौँ। र जस्तै 2072 सालमा महाभूकम्प गयो र 2076 सालमा COVID-19 कोरोना भाइरसको कारण विश्वभरि सन्त्रास भयो। नेपाल पनि यसमा अछुत रहेन। कोरोनामाथि विजय हुन आफू पनि बचौं र अरूलाई पनि बचाऊ भन्ने अभियानका साथ अघि बढ्न सरकारले 2076 चैत्र 11 लकडाउनको घोषणा गरेको थियो। 2077 असार 1 लकडाउन अलिक खुक्लो पारिए तापनि संक्रमितहरू गुणात्मक रूपमा बढ़िरहेका कारण भाद्रबाट भने झनै लकडाउन कड़ा गरिएको थियो। भने अर्कोतिर लकडाउनको अवधिभित्र 5,000 भन्दा बढ़ीले भोक र अभावको कारण मानसिक पीड़ा भएको र त्यसले गर्दा आत्महत्या गरेको भन्ने खबरहरूले हामीलाई झनै चुनौतीमाथि चुनौती थपिदियो। 5,000 मध्येमा केही इसाईहरू पनि परेका छन्। यो त समसामयिक घटनाहरू

तर पारिवारिक जीवनमा सेवकाईको क्षेत्रमा पनि कति हो कति मानसिक पीड़ाहरू हुन्छन्। कतिले यही पीड़ाको कारण ज्यान गुमाएका पनि होलान्। हामीसँग त्यसको तथ्याङ्क छैन, तर पनि पक्कै पनि त्यस्ता मानसिक पीड़ाहरू हरेकसँग छ। यसैले हामीले यो पाठमा मानसिक तनाव हुँदा के कस्तो कदमहरू चाल्नुपर्छ भन्ने अध्ययन पनि गर्नेछौ र आज केही कुराहरू थाहा पाउनेछौ। र त्योभन्दा अगाडि चाहिँ बाइबलमा मैले एकजना पात्रको कुरा गर्न खोजिरहेको छु, एलियाको विषयमा। एलियालाई कस्तो किसिमको दुःख परेको थियो अनि डिप्रेसनमा गएको थियो, मानसिक तनाव भएको थियो अनि उसले आफ्नो जीवन पनि सिध्याउने निर्णय गरेको हामीले पाउँछौँ बाइबलमा। आज हामी मात्रै मानसिक तनावको शिकार होइन श्रोता, अनि विगतमा पनि प्रभुका जनहरूले पनि यसरी दुःख भोगेका थिए, मानसिक तनावमा भएर गुज्रिएका थिए भन्ने कुरा हामीले थाहा पाउँछौँ। एलियाले गरेका सबै काम र तिनले सबै अगमवक्ताहरूलाई तरवारले मारेको कुरो आहाबले इजेबेललाई सुनाइदिए। यसकारण इजेबेलले एलिया कहाँ यसो भनेर एउटा समाचारवाहक पठाइन्, जसरी तैँले उनीहरूको प्राण लिइस् त्यसरी नै भोलि यही बेलासम्म तेरो प्राण पनि लिइन भने देवताहरूले मलाई त्यसै वा त्योभन्दा बढी व्यवहार गरून्। एलिया डराए र आफ्नो प्राण बचाउनलाई भागे। जब तिनी यहुदाको बेर्सेबामा पुगे तब तिनले आफ्नो चाकरलाई त्यही छाडे र आफू चाहिँ मरूभूमिमा एक दिनको बाटो गए। तिनी अम्रिसको एउटा झाडीमा आइपुगे, अम्लिसोको एउटा झाडीमा आइपुगे र त्यसमुनि बसेर आफ्नो मृत्युको निम्ति प्रार्थना गर्न लागे। तिनले भने, हे परमप्रभु, मेरो प्राण लिनुहोस्, मैले पुरै भुइसके, म त मेरा पिता पुर्खाहरूभन्दा असल छैन। तब तिनी त्यही झाडी मुनि ढल्केर भुसुक्कै निदाए। तब झट्टै एउटा स्वर्गदूतले तिनलाई छोएर भने, उठेर खाऊ। तिनले यताउता हेरे र आफ्नो टाउको निर ताता भुङ्रामा पोलेको एउटा रोटी र पानीको एउटा सुराही देखे। ती खाएर तिनी फेरि ढल्के। परमप्रभुका स्वर्गदूत फेरि आएर दोस्रो पल्ट तिनलाई छोएर भने, उठेर खाऊ, किनकि यात्रा तिम्रो लागि साह्रै लामो छ। यसरी तिनी उठेर खानपान गरे। त्यही भोजनको बल पाएर तिनी 40 दिन र 40 रात यात्रा गरेर परमेश्वरको पर्वतको होरेबमा पुगेका थिए। तिनी त्यहाँ एउटा ओडारभित्र पसेर त्यही रात बिताए। तब परमप्रभुको यो वचन तिनी कहाँ आयो, हे एलिया, त यहाँ के गर्दैछस्? तिनले भने, सर्वशक्तिमान परमप्रभु परमेश्वरको निम्ति म साह्रै जोसिलो भएको छु। इजरायलीहरूले तपाईँको करार त्यागेका छन् र तपाईँका वेदीहरू भत्काइदिएका छन् र तपाईँका अगमवक्ताहरूलाई तरवारले मारेका छन्। केवल म मात्रै बाँकी रहेको छु र अब तिनीहरू मलाई पनि मार्न खोज्दैछन्। यहाँ चाहिँ हामी के देख्छौँ भन्दाखेरि, आहाबको श्रीमती इजेबेल चाहिँ एकदमै दुष्ट थियो, जसले चाहिँ धेरै अगमवक्ताहरूलाई मारेको कुराहरू हामीले थाहा पाउँछौँ बाइबलमा। र यहाँ एलियालाई पनि अब एलियाको पालो जस्तो भइरहेको छ, एलियालाई चाहिँ त्यहाँ डर देखाइएको छ, एलियालाई पनि मार्ने त्यहाँ चाँजो पाँचो भइरहेको छ, त्यसैले गर्दा उसलाई डर लाग्नु त स्वाभाविकै हो। त्यसले गर्दा आज हामीले के थाहा पाउँछौँ भन्दा श्रोतामित्र, एलियाले पनि मृत्युको निम्ति प्रार्थना गरेको हामीले देख्छौँ। किनभने जब मानिसलाई असह्य हुन्छ, एउटा मानसिक तनावले सताउँछ र कुनै चाहिँ विकल्प नै हुँदैन जीवनमा, अनि त्यसपछि मानिसले विभिन्न किसिमका खराब सोचहरू होइन नेगेटिभ सोचहरू गर्न थाल्छन्, जसको फलस्वरूप परिणाम अवश्य पनि राम्रो हुँदैन। र यसरी एलियालाई परेको यो अप्ठ्यारो परिस्थिति हेर्दै गर्दाखेरि के हामीले थाहा पायौँ भन्दाखेरि चाहिँ, जब एलियाले प्रार्थना गर्दै थिए अनि परमेश्वरले खानेकुराहरू पठाइदिनु भयो अनि त्यसपछि बल पाएर के भन्छन् उहाँ आफै भन्दाखेरि, म आज जोसिलो भएको छु, त्यसले गर्दाखेरि परमेश्वरले त छोड्नुहुन्न रहेछ भन्ने कुरा चाहिँ हामीले थाहा पायौँ। हामी विश्वासी हौँ, हामीलाई पनि मानसिक तनावहरू हुनसक्छ, मानसिक समस्या हुनसक्छ, तर हामीले एलिया जस्तै भोगे पनि परमेश्वरको सहायतामा फेरि पनि साहसिलो र आनन्दित हामी बन्न सक्छौँ पक्कै पनि। किनभने एलिया पहिले चाहिँ त्यही एलियाले हरेस खाएका थिए अनि त्यही एलियाले जब बल पाइसकेपछि, म तपाईँको निम्ति जोसिलो भएको छु भनेर भन्न सके, र आज तपाईँ र म पनि त्यो भन्न सकौँ भनेर भन्न चाहन्छु। किनभने मानसिक तनावले हामीलाई नजितोस्, प्रभुको वचनले जितोस् होइन, प्रभुको वचन अनि परमेश्वरको शक्तिले हाम्रो जीवनमा काम गरोस् भनेर हामीले थाहा पाउनु पर्दछ। हुन्छ, कार्यक्रममा यतिखेर एउटा मिठो गीत सुनाउँछु, त्यसपछि म आउँदैछु।

आवाजमा निकै मिठो भजन तपाईँले सुन्नुभएको छ कार्यक्रममै आउँदैमा। श्रोतामित्र, हामीले मानसिक तनाव अथवा मानसिक समस्याका कुराहरू पनि गरिरहेका छौँ स्वास्थ्यसँग सम्बन्धित रहेर। एलियाका कुरा पनि गर्दैछौँ, एलिया कस्तो अवस्थामा पुग्यो भन्ने कुरा। एलियालाई राम्ररी विचार गर्दाखेरि स्वर्गबाट आगो झार्न सक्ने व्यक्ति हुन्। पानी नपर भन्दा 3 वर्ष 6 महिना पृथ्वीमा पानी परेन, अनि पानी पर भन्दा पृथ्वीमा पानी पार्न सक्ने, परमेश्वरलाई नै हराउन सक्ने व्यक्ति थिए उहाँ त। तर विश्वास भएको, यस्तो विश्वास भएको एलिया जस्तो महान प्रभुको दास मानसिक तनावको कारण आत्महत्याको बाटो रोज्न पुगेका थिए, र उनी त्यस्तो अवस्थामा कसरी बाँच्न सके र पुनः सेवकाईमा अगाडि बढ्न सके भनेर हामीले अघि पनि पढ्यौँ। परमेश्वरले नै त्यहाँ उपस्थिति दिनुभयो, परमेश्वरले नै उसका भोकहरूलाई हेर्नुभयो अनि उसका तीर्खाहरूलाई हेर्नुभयो, अनि उसले भन्छन्, म अब जोसिलो भएको छु परमेश्वरको काम गर्नको निम्ति। इजरायलीहरूले परमेश्वरको आज्ञालाई त्यागे र उनीहरू चाहिँ बागी भए, तर आज म फेरि पनि परमेश्वरको कामको निम्ति जोसिलो छु भनेर एलियाले भन्दैछन्। श्रोता मित्र, मानसिक तनाव आउने धेरै कारणहरू हुन सक्छन्। जस्तै मानसिक पीड़ा त्यतिकै आउँदैन, केही न केही कारणबाट पीड़ाहरू जन्मन सक्छ। यसैले हामी पहिला मानसिक तनावहरू आउनुको कारणहरू पत्ता लगाऊ। संसारमा मानसिक तनाव नहुने मानिसहरू पाउन सकिँदैन। बाहिरबाट मानिस जति नै स्वस्थ देखिए तापनि भित्र रूपमा मानिसहरू मानसिक पीड़ाहरूमा हुन्छन्। अहिले पढेको खण्डमा एलिया जस्तो महान अगमवक्ता पनि मानसिक तनावमा थिए, दाऊद राजा पनि तनावमा थिए, पावल पनि तनावमा थिए। यसको अर्थ पास्टर, अगुवा, साधारण विश्वासी, धनी, गरीब, पढेको नपढेको कसैलाई पनि तनावले छोड्दैन भन्ने कुरा हामीले प्रष्टसँग बुझ्नुपर्छ। हामी हेरौं, मानसिक पीड़ा आउनुको कारण धेरै हुन्छन्। जस्तै जागिर गुमाउँदा, बेरोजगार हुँदा, ऋण तिर्न नसक्दा, अभाव बढ्दै जाँदा, दुर्घटना हुँदाखेरि र निको नहुने किसिमको रोग लाग्दा, सदस्यहरू गुमाउनु पर्दा, बिछोड हुँदा र अपराध, डर, धम्की, त्रास, बलात्कार, राजनैतिक अस्थिरता, व्यापारमा घाटा, असफलता, धोका, आरोप, झैझगडा, नकारात्मक खबरहरू सुन्दा, राम्रो पढ्न नसक्दा आदि कारणहरूबाट मानसिक तनावहरूको जन्म विशेषतः हुन्छ। जुन कुराहरूले मानिसको मन मस्तिष्कमा तनाव सिर्जना गरिदिन्छ र त्यसले भित्रभित्र पीड़ा दिन्छ र भित्रभित्र नै खोकरो बनाइदिन्छ। अब हामी मानसिक स्वास्थ्यको बारेमा पनि कुराकानी गरौं। मानसिक स्वास्थ्य भनेको संसारमा जताततै तनावै तनावले भरिएको अवस्थाहरू भए पनि तनावहरूमाथि विजयी हुने उपायहरू खोजी अघि बढ्ने र समुदायलाई समेत सही बाटो देखाउन टेवा पुर्याउन सक्ने अथवा आफू पनि बाँच्ने र अरूलाई पनि बचाउन सक्ने क्षमता भएकालाई मानसिक स्वास्थ्य भनिन्छ। यहाँनिर एकछिन हामी हेरौँ कि तपाईँ तनावको माझमा पनि मानसिक रूपमा स्वस्थ हुनुहुन्छ। आज संसारमा 2 किसिमका मानिसहरू हुन्छन् श्रोता। म पनि अलिकति कमजोर मनको नै छु, पावलले पनि भनेका थिए म कमजोर छु, अनि परमेश्वरले भन्नुभयो 10:12 दुर्बलतामा मेरो शक्ति छ भनेर भन्नुभयो। र कतिजना मानिसहरू चाहिँ ठुल्ठुला समस्याहरूलाई पनि टोलरेट गर्न सक्ने, अलिकति एक्सेप्ट गर्न सक्ने, त्योसँग जुम्न लड्न सक्ने, विजय हासिल गर्न सक्ने र कतिजना चाहिँ थाक्ने, लड्ने पनि गर्छन्। 2 किसिमका मानिसहरू हामीले पाउँछौँ र त्यसैले गर्दा यो चाहिँ तनावहरूको माझमा मानसिक रूपमा बलियो भएर खडा हुन चाहिँ हाम्रो एउटा जित हो भनेर पनि हामी भन्न सक्छौँ। र को व्यक्ति यस्तो छ जसले बाँच्ने उपायहरू खोज्दछ मानसिक तनाव भएको बेला, र सम्पूर्ण तनावहरूलाई जितेर परमेश्वरको महिमा गर्दै अगाडि बढ्न सक्छ खुसीले, त्यो व्यक्तिले चाहिँ जस्तोसुकै मानसिक तनावलाई पनि सन्तुलनमा राख्न सक्छ। हाम्रो परिवारले अनि मेरो अध्ययनले भनेको केही अनुभवहरूबाट तनावहरू आउँदा कसरी उपायहरू खोज्ने भनी यहाँहरू समक्ष राख्न चाहन्छु भनेर चाहिँ यहाँ मैले एउटा पुस्तकबाट यी कुराहरू लिएको छु, लेखकले भन्दै हुनुहुन्छ। र तनावहरू आउँदा बाँच्ने उपायहरू खोज्नुपर्छ। मानसिक स्वास्थ्य भएका मानिसहरूले तनावहरू आउँदा मन र मस्तिष्कलाई स्वस्थ राख्न उनीहरूले चालेका उपायहरू हेरौं। यहाँहरूलाई सामूहिक छलफलबाट निस्केका कुराहरू राख्न चाहन्छु। यसरी मानिसहरूले मानसिक पीड़ाहरू हुँदा परमेश्वरको उपस्थितिमा जानु, हन्ना जसरी हन्नाको विषयमा, हन्ना मानसिक पीड़ा हुँदा परमेश्वरको उपस्थितिमा गएर रोएकी थिइन्। र अर्को 2 नम्बरमा छ आराधनामय भजन र संगीतहरू सुन्नु र गाउनु।
दाऊद राजाले हर समय यसरी नै आफूलाई स्वस्थ राखेका थिए। हर समय आराधनामय बनाउनु जीवनलाई अनि भजन संगीतहरू सुन्नु मन पराउनु यसले पनि मानसिक तनावलाई कम गर्दो रहेछ र राजा दाऊदले पनि यसरी नै आफूलाई अल्म ल्याउँथे, आफूलाई स्वस्थ राख्थे, हर समय चाहिँ आफूलाई स्वस्थ राख्ने कोसिस गर्थे, परमेश्वरको निम्ति गाउने बजाउने गर्थे। र तेस्रो छ, नाच्नु वा गाउनु कुनै पनि उपायहरू अप्नाएर रमाइलो गर्नु पनि यसको एउटा समाधान हो। र अर्को उपाय छ, मनपर्ने खेलहरू खेलेर आफूलाई जे कुरा गर्न मन लाग्छ त्यो कुरा गरेर मनपर्ने खानाहरू पकाउनु र परिवारसँग बसेर खानु पनि एउटा औषधिको काम गर्छ होइन। असल साथीहरू कहाँ गएर समय बिताउनु पनि राम्रो हो। मजाले सुत्नु वा आराम गर्नु पनि एउटा औषधि हो र परमेश्वरले एलियालाई सुत्न लगाउनु भयो र यसो पनि सुत्नु भएको कुरा हामी थाहा पाउँछौँ। एउटा महत्त्वपूर्ण कुरा चाहिँ के छ भन्दाखेरि, जब मानसिक तनावमा गुज्रिरहेका थिए एलिया, परमेश्वरले सुत्न लगाउनु भयो। जब उसले चाहिँ रोटी खाए, खाना खाइसकेपछि ऊ सुतेको कुराहरू देख्छौँ र यसो ख्रिस्ट पनि सुत्नुभएका कुराहरू हामीले त्यहाँ थाहा पाउँछौँ। आराम सबैलाई चाहिन्छ, आरामले चाहिँ मानसिक तनावलाई कम गर्दछ र तपाईँ र मैले केही समय काम गरिसकेपछि आरामको खोजी पनि गर्नुपर्छ र आराम गर्नको निम्ति कुनै स्थान खोजेर केही घण्टाको निम्ति, केही समयको निम्ति पनि शरीरलाई तन्दुरुस्त राख्नको निम्ति पनि निन्द्रामा जानुपर्छ। हामी संगतिमा गएर भाग लिनु चाहिँ एकदम महत्वपूर्ण कुरा। अर्को पोइन्ट के छ भने, संगतिमा गएर भाग लिनु, संगतिमा जाने अनि बरु अरूले गर्न नसकेको काम पनि आफूले गरिदिने होइन। कति व्यक्तिहरू यस्ता हुन्छन् नि, अरूको बाटो नहेरिकन आफू मात्रै मण्डलीमा खटिएर गर्ने, त्यस्ता व्यक्तिलाई परमेश्वरले मन पराउनुहुन्छ होइन। त्यस्ता व्यक्तिको मानसिक अवस्था पनि धेरै राम्रो हुन्छ पक्कै पनि। र समुदायको काममा सहभागी बन्नु वा सहयोग गरेर रमाउनु भनेर भनिन्छ। जस्तै समुदायको काममा अहिले राजनैतिक पार्टीहरूदेखि लिएर जति पनि पार्टीहरू अथवा एउटा सङ्घ संस्थाहरू छन्, अप्ठ्यारो परिस्थितिमा चाहिँ उनीहरू लागि परेर एउटा समूहमा काम गरेको हामीले देख्छौँ। बाटो भत्काउँदाखेरि सामूहिक रूपमा चाहिँ त्यहाँ बाटो बनाइरहेको, ढुङ्गा बोकिरहेको होइन, अनि धेरै जनताहरूलाई एउटा सहयोग र राहत पुर्याइरहेको हामीले देख्छौँ। र यस्तै कामहरूमा, समुदायको काममा सहभागी बन्नु पनि एउटा औषधिको काम हो। र अर्को कुरा छ, व्यायाम गर्नु, एक्सर्साइज गर्नु, अल्छी नगरिकन हामीले चाहिँ व्यायाम पनि गर्नुपर्छ आफ्नो शरीरलाई तन्दुरुस्त राख्नको निम्ति र माइन्डलाई पनि तन्दुरुस्त राख्नको निम्ति। एकल मानिसहरूलाई वा खाँचो परेका मानिसहरूलाई भेटघाट गर्नु, जस्तै तपाईँले भेट्नु छ भनेदेखि एक्लो व्यक्ति जो छ, जो अप्ठ्यारो परिस्थितिमा छ, उसलाई भेट्दाखेरि आफूलाई आनन्द आउँछ। साथीहरूसँग वा परिवारसँग कतै घुम्न जानु पनि एउटा उपाय हो। र मनपर्ने भिडियोहरू हेर्नु, मनपर्ने पुस्तक पढ्नु र लेख्नु। र अर्को एउटा कुरा के छ भने, नुहाएर पनि अलिकति ताजा हामी बन्न सक्दो रहेछौँ। त्यसले गर्दाखेरि कतिजनाको धेरै समयसम्म पनि ननुहाउने बानी हुन्छ होइन, सरसफाइमा अलिकति ध्यान दिँदैनन् कति व्यक्तिहरूले, किनभने समय नपुगेर पनि हुन्छ कतिजनालाई, तर कतिजनासँग प्रशस्त समय भएर पनि आफू चाहिँ टाइडी अप हुन चाहँदैनन्, उनीहरू सफा भएर बस्न चाहँदैनन्। र यहाँ चाहिँ नुहाएर ताजा हुनुमा पनि मानसिक तवरले हामीलाई अलिकति राहत मिल्दो रहेछ, मानसिक रूपमा कमजोर भएका मानिसहरूलाई। र परिवारसँग समय बिताउनु र आफूलाई मन परेको काम गर्नु आदि विजयी हुन विभिन्न उपायहरू खोजेर विजयी भएको हामीले देख्छौँ कति मानिसहरूले। तर यो विधिहरू अप्नाउने मानिसले पक्कै पनि विजय पाएको छ भनेर हामी भन्न सक्छौँ, किनभने धेरै बुधाहरू छन् यहाँ श्रोतामित्र, धेरै बुधाहरू छन्। हामीले पनि यी बुधाहरू अप्नाएर आज तपाईँ र ममा पनि मानसिक तनावले सताइरहेको अवस्था छ र धेरै गाह्रो परिस्थिति छ, सेवकाईमा बाधा भइरहेको छ भन्दाखेरि, यस्ता बुधाहरूको कुराले चाहिँ हामीले पनि सिकेर आफ्नो जीवनमा लागू गरेर विजयतिर लम्किने कोसिस गर्नुपर्छ। हामी कार्यक्रम नयाँ उदयमा आज तनावका कुराहरू, मानसिक समस्याका कुराहरू गरिरहेका छौँ। यस समय भने एउटा निकै नै मिठो गीत राख्छु, त्यसपछि फेरि पनि विविध कुराकानी छँदैछन्।

पीडा पोखी यीशुलाई कर्णदासको आवाजमा निकै मिठो वचनहरूले सुनेका छौँ। श्रोताभित्र आज हामीले स्वास्थ्य समस्याका कुराहरू अन्तर्गत मानसिक रोग अथवा मानसिक समस्याको विषयमा कुराकानी गरिरहेका छौँ। महत्वपूर्ण कुरो के छ भने समयमै तनावहरूबाट बाँच्ने उपायहरू नखोज्दा त्यही तनावहरू बढ्दै बढ्दै जान्छ र एक दिन उनीहरू मानसिक रोगी बन्न पनि पुग्छन्। त्यसकारण तनावहरू आउँदा तुरन्त विजयी हुने उपायहरू खोजिहाल्नुपर्छ, नत्र हामी मानसिक रोगी हुन पुग्छौं। हामी मानसिक रोगीहरूका लक्षणहरू के हुन् भनेर पनि थाहा पाउनेछौ। म मानसिक रूपमा रोगी छु भनी स्वीकार गर्दैनन् र उनीहरूले भन्छन् ठिकै छु। मानसिक रोगका लक्षणहरू होइन जुन व्यक्तिले चाहिँ भन्दछ म ठिक छु, मलाई केही पनि भएको छैन, म अब केही पनि गर्न सक्दिनँ भनी हार खान्छन्। यो पनि अर्को सिम्टम्स हो, लक्षण हो। समस्याहरूमाथि विजय हुने कतै पनि उपाय देखिँदैन, डराउँछन्, आतिन्छन्, छिटै निराश भइहाल्छन्, त्यतिकैमा चिटचिट पसिना पनि निकाल्छन्, सही कुरा गर्दैनन्, गरिहाले पनि पूरा गर्दैन, आफूलाई दुनियाँबाट एक्लो ठान्छन्, मेरो वास्ता गर्ने यो दुनियाँमा कोही पनि छैन भन्छन्, समस्याहरूबाट भाग्न खोज्छन्, बाँच्नुभन्दा मर्न चाहन्छन् अनि मर्ने उपायहरू खोज्दछन्, जस्तै एलिया मर्नका लागि हिँडेका थिए, र ड्रग्सहरू सेवन गर्दछन्, नसालु कुराहरू सेवन गर्न थाल्छन्, घरि हाँस्छन्, घरि रुन्छन्, घरि चिच्याउँछन्, हरेक कुराहरूमा शंका मात्रै गर्छन् र बिना कारण रिसाउँछन्, आफूलाई हानि गर्ने कोसिस गर्छन् र नजिकमा भएका मानिसहरूलाई पनि आक्रमण गर्न पनि पछि पर्दैनन् र समुदायबाट एक्लो रहन खोज्छन् आदि जस्ता कुराहरू मानसिक रोगका चिन्हहरू हुन्। यस्ता बिरामीहरूले आफू मात्र होइन उसले परिवारलाई समेत नाश गर्न सक्छ। यस्ता बिरामीहरू हाम्रै घरभित्र इष्टमित्रहरू छिमेकी र मण्डली समुदायमा पनि हुन सक्छन्। यसकारण स्वास्थ्य मानिसहरूले पत्तो लगाउनु पर्दछ। तपाईँ र मैले उनीहरूलाई बचाउन सक्छौं र उनीहरूलाई कस्तो किसिमले सहयोग गर्ने भन्ने कुराको उपाय हामीले खोज्नुपर्छ। उनीहरूले पनि एक दिन असल कामहरू गर्न सक्छन्, जिउन सक्छन्। त्यस्ता मानिसहरूलाई र समुदाय धेरैलाई मदत गर्न सक्छन् र निरोगीहरू जस्तै गरी फेरि नयाँ जीवन जिउन सक्नेछन् र हामीलाई आशा छ प्रभुमा सबै कुराहरू सम्भव छ। तर कसरी हामी उनीहरूलाई मदत गर्न सक्छौ? कसलाई भन्दाखेरि जो प्रभुलाई विश्वास गरेर पनि मानसिक रूपमा विक्षिप्त भएका छन् त्यस्ता व्यक्तिहरूको लागि यहाँ सहयोग कसरी गर्ने हामीले होइन उनीहरूलाई कसरी ठिक ट्र्याकमा ल्याउने भन्ने कुराहरू चाहिँ यहाँ गरिएको छ। परमेश्वरले एलियाको जीवनमा अपनाउनु भएको सरल तरिकाहरू हामीले हेर्दाखेरि पहिलो तरिका थियो वरिपरि हेर्नु भनेको आफ्नै घरभित्र आफन्त छिमेकी साथीहरू र मण्डली समुदायमा हामीले माथि अध्ययन गरे अनुसार मानसिक रोगीहरू छन् कि हेर्नु वा खोज्नु हो। हामीले भर्खरै पढेको खण्डमा परमेश्वरले एलियाको अवस्था देख्नुभयो, त्यसकारण हामीहरूले पनि वरिपरि हेर्ने बानी गर्नुपर्छ। घर वरिपरि भित्र पनि मानसिक रोगीका रोगका लक्षणहरू छन् कि सूक्ष्म अध्ययन गर्नुपर्छ। आफन्तहरूमा पनि यस्ता रोग छन् कि खोजी गर्नुपर्छ। छरछिमेकीहरूमा पनि छन् कि, मण्डली तथा समुदायमा पनि छन् कि, स्कूल वा कलेजहरूमा हाम्रा साथीहरूलाई पनि यस्ता रोगले सताएको छ कि, र उनीहरूको व्यवहार कस्तो छ, के कस्ता कुराहरू बोल्दैछन्, के कस्ता परिवर्तनहरू देखाइरहेका छन्, एक्लै बस्न खोज्दैछन् कि एकहोरी रहन्छन् अथवा बिना कारण रिसाउने, अनावश्यक रुने, चिच्याउने आदि लक्षणहरू देखिएका छन् कि। र जसरी एलिया डराएका छन् भनेर बाइबलले भन्दछ, आज मानिसहरू एन्जाइटीले गर्दा धेरै मानिसहरू डराइरहेका छन् होइन, डराउने पनि धेरै कारणहरू हुन्छन्। कसैले कसैको धाक धम्कीद्वारा होइन, अनि आफूसँग आफूले दुःख पाउँदाखेरि विभिन्न कारणले चाहिँ डर लाग्छ मानिसलाई। एलिया पनि डराएका थिए र एलियाले म असल छैन, म मर्न चाहन्छु भनी परमप्रभुलाई वेदना सुनाउनु भएको छ र एलियाले भनेका कुरा परमेश्वरले सुन्नुभयो र एलियाको अवस्था देख्नुभयो। पोलेको तातो रोटी र पानी पिउन दिनुभयो, परिस्थितिलाई गम्भीर रूपमा लिनुभयो तर केही बोल्नु भएन। परमेश्वरले केही नबोली पनि सबै सम्भवका कामहरू गर्नुभयो, किनभने परमेश्वरमा सबै कुरा सम्भव छ र एलियालाई मानसिक तनावबाट परमेश्वरले नै छुटकारा दिनुभयो। हुन्छ, कार्यक्रममा सलोमी तिमोथीले गाउनुभएको एउटा निकै मिठो गीत सुनाउँछ, त्यसपछि म फेरि पनि आउँछु।

मानिस जब मानसिक पीड़ामा विक्षिप्त हुन्छ त्यस्ता व्यक्तिहरूलाई सहयोग गर्नुपर्छ भन्ने कुराहरू हामीले गरिरहेका थियौँ। पक्कै पनि पर्छ स्वतः, आज व्यस्त संसारमा कसैले कसैको कुरा सुन्नको लागि समय छैन मानिसहरूलाई। आजको व्यस्त संसारले ध्यान दिएर सुन्ने सत्यता गुमाउँदै गइरहेको छ। आज एकैछिन बसेर मानिसहरूको समस्याका कुरा सुन्न फुर्सद छैन। बरु पैसा दिन तयार हुन्छ तर कुरा सुन्न तयार छैन। तपाईँ र म चाहिँ परमेश्वरका मानिस छौ, त्यसैले एकैछिन भए पनि समस्यामा परेका व्यक्तिहरूको कुरा सुनौ। मानसिक समस्यामा भएका व्यक्तिहरूको पूरै कुरा सुनेर चाहिँ उसलाई कस्तो किसिमले हामीले राहत दिन सक्छौ, परमेश्वरको वचनद्वारा हुन्छ, केही सहयोग गरेर हुन्छ, हस्पिटल पुर्याएर हुन्छ, अनि केही गरेर हुन्छ, एउटा सहयोग हामीले गरौं। र हामी एकैपटक सुसमाचारका कुराहरू गर्छौँ, कहिलेकाहीँ हामीले नयाँ व्यक्ति जो चाहिँ विश्वासमा आएका हुँदैनन् उनीहरूलाई सुसमाचारका कुराहरू गर्छौँ, तर जब हामीले उसलाई चाहिँ ठिक कुराहरू गर्छौँ अनि उसलाई चाहिँ नजिक गएर उसका समस्याहरू बुझ्छौँ, त्यसपछि सुसमाचारका कुराहरू पनि हामीले बुझाउन सक्छौँ। किनभने सुसमाचारमा शक्ति छ, सुसमाचार भनेको परमेश्वरको वचन हो, अनि यो वचनमा शक्ति भएको हुनाले चाहिँ हामीले ती कुराहरू सुनाउन पनि सक्छौँ। र ध्यान दिएर उसका कुराहरू सुन्नु, अब उसलाई कसरी मद्दत गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ हामीले मनमा सोचिरहनुपर्छ। मलाई के पनि मतलब छैन, मैले सोधिरहन किन पर्यो, आवश्यक छ र भन्ने कुराहरूतिर चाहिँ हामी जानु हुँदैन, किनभने हामी चाहिँ सहयोग गर्नको निम्ति परमेश्वरले हामीलाई बनाउनु भएको, एकले अर्कालाई प्रार्थनामा उठाउन, एकले अर्कालाई मानसिक अवस्थामा होस्, शारीरिक अवस्थामा, दुःख बिमारमा होस्, भोको नाङ्गो अवस्थामा होस्, माथि उठाउनको निम्ति नै परमेश्वरले हामीलाई चुन्नु भएको हो। र हाम्रो काम पनि त्यही हो। तपाईँ र मैले पनि यस्ता व्यक्तिहरूको सहायता गर्नुपर्छ, यस्ता व्यक्तिहरूबाट टाढा कहिले पनि हुनुहुँदैन, र बाटो देखाउनुपर्छ उनीहरूलाई, भनेको उपायहरू खोजेर मद्दत गर्नुपर्छ, सम्बन्धित ठाउँसम्म पुग्न सहायता पनि गर्नुपर्छ, किनभने कहिलेकाहीँ बिरामी व्यक्तिले चाहिँ सही ठाउँमा पुग्नको निम्ति शारीरिक रूपमा पनि उसले सक्दैन, होइन, मानसिक रूपमा पनि गाह्रो भएको हुन्छ, त्यसैले हामीले त्यस ठाउँमा पुर्याउन पनि सक्छौँ र माया देखाउनुपर्छ विशेष गरी उनीहरूलाई। र म तिम्रो साथमा छु, ढाँडस गर, हामी छौँ नि त भनेर हामीले ढाँडस दिन सक्छौँ, निराश नहौ भनेर हामीले बोलेका एउटा वचनले पनि ठूलो साहस मिल्न सक्छ। र खानपिनसँगै गरेर उसलाई खाजा खुवाएर, होइन, उससँग केही कुराहरू किनमेल गरेर हामीले सहयोग गर्न सक्छौँ र मिल्ने साथीहरूको सङ्गतिमा डोर्याउन सक्छौँ, किनभने सङ्गतिमा त्यहाँ प्रेम हुन्छ, प्रभुको प्रेम हामीले बाँड्न सक्छौँ, प्रभुको प्रेमलाई हामीले पाउन सक्छौँ। पहिलो कुरिन्थी 13 अध्यायले प्रेमका कुराहरू गरे चाहिँ सङ्गतिमा चाहिँ त्यस्ता प्रेमका कुराहरू हामीले पाउँछौँ, र त्यस्ता समस्यामा परेका व्यक्तिहरूलाई हामीले असल सङ्गतिमा अनि मिल्ने साथीहरूको सङ्गतिमा डोर्याउनुपर्छ। त्यसले चाहिँ उसको मानसिक अवस्थालाई अलिकति सपोर्ट गर्छ, अनि परमेश्वरको इच्छा पक्कै पनि मानिसलाई रोग बिमारमा रहिरहन, मृत्युमा गइहाल्न भन्ने उहाँको इच्छा पक्कै पनि छैन। कहिलेकाहीँ चेतावनीको निम्ति परीक्षाहरू आउलान् जीवनमा, जाँचहरू आउलान्, परीक्षा नभनौँ, जाँचहरू आउलान्, तर परीक्षा चाहिँ तपाईँ र मैले आफै ल्याएका परिणामहरू हुन्। याकुबको पुस्तकले पनि भन्दछ, परीक्षा चाहिँ मानिसले आफूले आफूलाई माथि ल्याउँदछ, र परमेश्वरको जाँच हुन्छ। कहिलेकाहीँ जाँचमा हामी असफल भयौँ भने गाह्रो हुन्छ हामीलाई, र सफल हुनको निम्ति अयोग जस्तै हामीले सम्झौँ आफूलाई, अनि परमेश्वरले अराउनु भएका कामहरू हामीले गर्दाखेरि, कहिलेकाहीँ गर्दै भन्दै लाँदाखेरि त्यहाँ जाँचहरू पनि आउन सक्छन्। त्यतिखेर चाहिँ हामीले कहिलेकाहीँ जाँचहरू रोगको रूपमा आउलान्, कहिलेकाहीँ अभावको रूपमा आउलान्, होइन, कहिलेकाहीँ के अवस्थाले कस्तो तरिकाले आउँला, जे भए पनि हामीले बलियो परमेश्वरमा रहेर मानसिक रोगीहरूको चाहिँ भरमजदुर सेवा गरेर सहयोग गर्नुपर्ने, र आफू पनि बलियो बन्दै उनीहरूलाई पनि बलियो बनाउँदै अगाडि बढ्नुपर्ने कुराहरू आज मैले श्रोताभित्र यो कुराहरू पाएको छु। र यो कुरा गर्दै गर्दाखेरि मलाई पनि आज ऊर्जा मिलेको छ, किनभने तपाईँ हामी सबैजना अछुतो छैनौँ, थोरै मात्रामा धेरै मात्रामा सबैजनासँग एन्जाइटी डिप्रेसनका कुराहरू छन्। त्यसैले गर्दाखेरि आज हामी प्रभुका जनहरू हौँ, हामीलाई वचनले हाम्रो जीवनमा काम गर्दैन भने पनि साथीहरूसँग एकदमै सङ्गतिमा गएर, होइन, प्रभुको नजिक गएर नै
हामीले विजय पाउन सक्छौँ पक्कै पनि। र त्योभन्दा अगाडि शारीरिक सहयोग पाएर मात्रै हामीलाई निको हुँदैन, परमेश्वरको सहायता चाहिन्छ। परमेश्वरको पवित्र आत्माको शक्ति जब हाम्रो जीवनमा आउँछ तब हामीले सम्पूर्ण रूपसँग लड्न सक्ने क्षमता पक्कै पाउनेछौँ। हजुर श्रोता मित्र, हो भने कार्यक्रमको लगभग अन्ततिर म आएको छु। सुनेर साथ दिनुहुने श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै आजको कार्यक्रमबाट म बिदा हुन्छु। धन्यवाद जयश्री।

यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशयमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।